0: यो आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। सरकारले संसद अधिवेशन नभएका बेला जारी गरे पनि संसदमा अघि नबढ़ेका 8 अध्यादेश मध्ये प्रतिनिधि सभामा 4 र राष्ट्रिय सभामा 5 अध्यादेश कार्यसूचीमा राखिएको छ। राष्ट्रिय सभामा 3 अध्यादेशलाई छोडेर 5 अध्यादेश शुक्रबारको राष्ट्रिय सभाको सम्भावित कार्यसूचीमा राखिएको छ भने 4 अध्यादेशलाई छाडेर 4 अध्यादेश स्वीकृत गर्न प्रतिनिधि सभाको कार्यसूचीमा राखिएको छ।
2: एल निनो शुरू भएको छ। अमेरिकाको वैज्ञानिक निकाय नेशनल ओशियानिक एण्ड एटमोस्फेरिक एडमिनिस्ट्रेशन एनओएए का अनुसार यस वर्ष एल निनो अत्यन्त शक्तिशाली सुपर एल निनोमा विकसित हुने सम्भावना छ। यसले विश्वव्यापी मौसम प्रणालीमा परिवर्तन ल्याउनुका साथै पृथ्वीको तापक्रमलाई अझ बढ़ाउने आकलन गरिएको छ।
1: नेपाली कम्युनिष्ट पार्टीका नेता एवं पूर्व सभामुख कृष्ण बहादुर महराले पार्टीको सक्रिय जिम्मेवारीबाट अलग हुने घोषणा गरेका छन्। एक वक्तव्य जारी गर्दै उनले स्वास्थ्य अवस्थाका कारण सक्रिय राजनीतिबाट विदा लिई अब पार्टीको साधारण सदस्यको रूपमा मात्रै रहने निर्णय गरेको जानकारी दिएका हुन्।
2: अर्थमन्त्री डाक्टर स्वर्णी मुवागलेले प्रदेश र स्थानीय तहमा पठाउने अनुदान करिब 11.5 अर्ब रूपियाँ बढ़ाएको दावी गरेका छन्। आर्थिक वर्ष 2083-84 को बजेटमाथि प्रतिनिधि सभामा उठेका प्रश्नहरूको जवाफ दिँदै प्रदेश र स्थानीय तहमा हस्तान्तरण हुने अनुदान घटाएको भन्ने आरोप तथ्यहीन रहेको बताएका हुन्।
1: औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले विभिन्न औद्योगिक क्षेत्रभित्र संचालित उद्योगबाट जमीन भवन पानी बिजुली लगायतको बकेउता रकम नतिर्ने उद्योगहरूमा पानी तथा बिजुलीको लाइन काट्न शुरू गरेको छ। लिमिटेडले दुई दिन बुधबार र बिहिबारमा 10 औद्योगिक क्षेत्रभित्र रहेका 167 उद्योगको पानी तथा बिजुलीको लाइन कटौती गरेको हो।
2: नेपाली चिया भारतीय बजारमा जान कड़ाई भएसँगै बन्द भएका इलामका उद्योगलाई साथ दिँदै बिहिबारदेखि थप उद्योग बन्द भएका छन्। यसरी बन्द हुने उद्योगमा अर्ग्यानिक प्रमाणीकरण भएर तेस्रो मुलुकमा चिया निर्यात गर्दै आएका उद्योग छन्।
1: विज्ञापन बोर्डले सामाजिक सञ्जाल मार्फत प्रकाशन तथा प्रसारण भइरहेका आधारहीन एवं भ्रामक विज्ञापन तत्काल हटाउन निर्देशन दिएको छ। साथै यस्ता विज्ञापन गरिएको भेटिएमा कार्यवाही गरिने समेत बोर्डले जनाएको छ। सामाजिक सञ्जाल मार्फत भइरहेका भ्रामक तथा झुटा विज्ञापन उप कार्यवाही प्रक्रिया अगाडि बढ़ाउन सूचना तथा संचार मन्त्री डाक्टर तिमल सिन्हाले सम्बन्धित निकायलाई निर्देशन समेत दिनुभएको छ।
2: नेपालको तराई क्षेत्रमा जलवायु अनुकूलित धान उत्पादन र उत्पादकत्व बढ़ाउन दक्षिण कोरिया सरकारले करिब 2 अर्ब रूपियाँ बराबर अनुदान दिने भएको छ। यस सम्बन्धमा कोरियाली अन्तर्राष्ट्रिय सहयोग नियोग कोइका र नेपालका तर्फबाट कृषि वन तथा वातावरण मन्त्रालय बीच नेपालको तराई क्षेत्रमा जलवायु अनुकूलित धान उत्पादन र उत्पादकत्व वृद्धि परियोजना कार्यान्वयनका लागि सम्झौता भएको हो।
1: जाजरकोटमा वन क्षेत्र अतिक्रमण गरी निर्माण गरिएका अवैध भौतिक संरचना हटाउने निर्णय गरिएको छ। डिभिजन वन कार्यालय जाजरकोटको आयोजनामा बसेको जिल्ला वन अतिक्रमण नियन्त्रण समितिको बैठकले वन तथा सरकारी जग्गा अतिक्रमण गरी बनाइएका संरचना हटाउने निर्णय गरेको हो।
2: अब शेयर बजार नेप्से परिसूचक बिहिबार 2747.47 बिन्दुमा बन्द भएको छ। 2698 बिन्दुदेखि खुल्ला भएको बिहिबारको बजार खुल्ला बिन्दुभन्दा माथि गएर बन्द भएको छ। यो दिन 2709.79 बिन्दुमा पुगेको नेप्से 2692.76 बिन्दुसम्म झरेको थियो।
3: हरेक रोमाञ्च पल अब सिधै तपाईहरुको मोबाइलमा मात्र डिगो एपमा। आज नै एप स्टोर वा प्ले स्टोरबाट डिगो एप डाउनलोड गर्नुहोस् र नेपाली महिला फुटबललाई साथ दिनुहोस्। समय छ, जोश छ, अब समर्थन गर्ने पालो तपाईँको। डिगो, राष्ट्रको खेल तपाईँको हातमा। आज नै डाउनलोड गर्नुहोस्।
0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: अब विदेशका खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इरानका राष्ट्रपति मुसुद पेजिस्कियनले बुधबार शान्ति सम्झौतामा देखरेखले हस्ताक्षर गरेका छन्। ट्रम्पले G7 सम्मेलनका क्रममा फ्रान्सको भर्साइल्स दरबारमा आयोजित रात्रिभोजमा सम्झौतामा डिजिटल हस्ताक्षर गरेका छन्। त्यसपछि पेजिस्कियनले तेहरानबाट यसमा हस्ताक्षर गरेका हुन्। संयुक्त राज्य अमेरिका र इस्लामिक गणतन्त्र इरान बीचको इस्लामाबाद समझदारी नाम दिएको उक्त सम्झौतामा तेहरानले आफ्नो उच्च स्तरमा सम्वर्धित युरेनियमको भण्डारलाई खटाउने र अमेरिका र इरानमाथि लगाएका प्रतिबन्धहरू फुकुवा गर्ने उल्लेख छ। हर्मुजको जलमार्गमा कायम अवरोधहरू चरणबद्ध रूपमा हटाउँदै यसलाई खुला राख्न दुवै पक्ष सहमत भएका छन्।
2: अब खेल र खेलाड़ीका खबर। विश्वकप फुटबल 2026 अन्तर्गत समूह के को पहिलो खेलमा क्रिस्टियानो रोनाल्डोको टीम पोर्चुगललाई अनपेक्षित रूपमा कंगोले 1-1 ले बराबरीमा रोकेको छ। 52 वर्षपछि विश्वकप खेलेको कंगोले विश्वकपमा पहिलो पटक अंक प्राप्त गरेको हो। सन् 1947 विश्वकपमा जायरको नामले सहभागी हुँदा कंगोले स्कटल्याण्डसँग 2-0, युगोस्लाभियासँग 9-0 र ब्राजीलसँग 3-0 हार बेहोरेको थियो। यता विश्वकप फुटबल 2026 इंग्ल्याण्डले बिहिबार गत संस्करणमा तेस्रो स्थानमा रहेको क्रोएसियालाई 4-2 हराएर विजयी शुरूआत गरेको छ। उत्तरार्धको खेल शुरू हुनासाथ युड बेलिङ्गम र स्थानापन्न खेलाड़ी मार्कस र्यासफर्डले निर्धारित समयको खेल सकिन 5 मिनट बाँकी छँदा गोल गरेपछि इंग्ल्याण्डले खेल जितेको हो।
1: त्यस्तै फिफा विश्वकप अन्तर्गत नै अहिले कतार र क्यानाडा बीचको खेल जारी छ। रोमाञ्चक खेलमा आयोजित क्यानाडाले कतारमाथि पूर्ण दबदबा कायम गरेको छ। भ्याङ्कुभर स्थित बीसी प्लेस संघशालामा जारी खेलको 65 मिनट समाप्त हुँदासम्म क्यानाडाले 4-0 गोलले फराकिलो अग्रता बनाएको छ। खेलको शुरूआतदेखि नै आक्रमक देखिएको क्यानाडाका लागि 26 मिनटमा साइल लारिनले गोल गर्दै शुरूआती अग्रता दिलाएका थिए। त्यस्तै हिजो भएको खेलमा सम्मोचरणको दोस्रो राउण्डको पहिलो खेलमा चेक रिपब्लिक र दक्षिण अफ्रिका बीचको खेल बराबरीमा सकिएको छ।
2: अब विचार विश्लेषणको पालो। राष्ट्रिय संवादको खाँचो शीर्षकमा भुवन नेउपानेको विचार गोर्खापत्रबाट लिँदैछौ। नेपालका वर्तमान राजनीतिक आर्थिक र संस्थागत चुनौती कुनै एक दल सरकार वा व्यक्तिले मात्र समाधान गर्न सक्ने प्रकृतिका छैनन्। यस्ता चुनौतीको समाधानका लागि व्यापक राष्ट्रिय संवाद, साझा दृष्टिकोण र लोकतान्त्रिक सहकार्य अपरिहार्य छ। संविधानको प्रभावकारी कार्यान्वयन, राष्ट्रिय हितमा आधारित कूटनीति, सुशासन तथा समुन्नतिको स्पष्ट मार्गचित्र र जिम्मेवारी संसदीय अभ्यास मार्फत मात्र मुलुकलाई स्थायित्व र समृद्धिको दिशामा अगाडि बढ़ाउन सकिन्छ। आजको आवश्यकता आरोप प्रत्यारोपको होइन, संवादको हो, अविश्वासको होइन, सहकार्यको हो। सत्तापक्षका लागि जनताले मत मार्फत जिम्मेवारी सुम्पिएका छन्। सत्तापक्ष जिम्मेवार विहीन भएमा प्रतिपक्षले प्रश्न गर्ने र समाधानको बाटो खोज्नु लोकतान्त्रिक संस्कार हो। राष्ट्रिय संवादको यही संस्कृतिले नेपालको लोकतन्त्रलाई थप परिपक्व, उत्तरदायी र जनमुखी बनाउन सक्दछ।
1: संविधान संशोधनमा देखाउनुपर्ने उदारता शीर्षकमा कान्तिपुर दैनिकमा गेजा शर्मा वाग्लेको विचार छापिएको छ। संविधान संशोधन सम्बन्धी सरकारी कार्यदल होइन, राजनीति शास्त्री, संविधानविद तथा नागरिक समाजका प्रतिनिधि समेत सम्मिलित उच्च स्तरीय आयोग गठन गर्नुपर्छ। संविधान संशोधन जस्तो अत्यन्त संवेदनशील मुद्दामा सरकार र दलहरूबीच गम्भीर छलफल र परामर्श गर्नु आवश्यक छ। यसै गरी बौद्धिक समुदाय, नागरिक समाज, संचार माध्यम, सामाजिक संचाल, चौतारा, चिया पसलका साथै घर घरमा समेत व्यापक र सुसूचित बहस हुनुपर्छ। अब संशोधन हुने संविधान राष्ट्रिय सहमतिको दस्तावेज हुन सकेन भने कल्पनातीत राजनीतिक दुर्घटना समेत हुन सक्छ। यो मुद्दा जटिल र संवेदनशील मात्र होइन, जोखिमपूर्ण समेत छ। तर सरकार न संवेदनशील छ, न उत्तरदायी, न पारदर्शी। प्रधानमन्त्रीको अधिनायकवादी प्रवृत्ति र अनुत्तरदायी कार्यशैली तथा प्रत्यक्ष निर्वाचित कार्यकारीको प्रस्तावले ऐतिहासिक जनआन्दोलन र संविधानका उपलब्धि संकुचित हुन सक्ने आशंका समेत सिर्जना भएको छ। त्यसैले यस्तो जोखिमप्रति उच्च सचेत र सतर्क हुँदै ऐतिहासिक जनआन्दोलन र संविधानका उपलब्धिको संरक्षण गरी थप उद्धार र राष्ट्रिय सहमतिको दस्तावेजका रूपमा विकसित गर्न संविधान निर्माणमा निर्णायक भूमिका निर्वाह गरेका कांग्रेस र एमाले लगायत पार्टीले थप नेतृत्वदायी भूमिका निर्वाह गर्नु आजको आवश्यकता हो।
2: हस्त, नेपाली खबर अहिलेलाई यति नै। यसपछि पत्रकार खेम बमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: रेडियो आदि खुला 105.4।
1: हजुर बुवा, यो पानी त मेरो बारीमा लगाएको गोलबेडामा किरा लाग्यो। धानको बिउ पनि राम्रो भएन, लगानी धेरै भयो तर प्रतिफल छैन, अब के गर्ने होला?
2: नाति बाबु, तिमीले सायद सही ठाउँबाट सही सामान किनेको होइन्छ क्या हो। अब चिन्ता नगर, वालिङ आठ कटर बोटमा भरतराज भट्टराईको सहारा एग्रोभेट सेन्टरमा जाऊ त बाबु।
1: वाह, यो त मैले खोजेको ठाउँ रहेछ। कोइलर र बोइलरका चल्ला पनि पाइन्छ अरे हो?
2: किन नपाउनु नि बाबु, स्वस्थ कोइलर तथा बोइलर का चल्लाहरू पनि सहारा एग्रोभेट सेन्टरले उपलब्ध गराउँछ।
3: हजुर, हामी कहाँ उन्नत बिउ बिजन, मल, विषादी, पशु औषधि, कृषि उपकरण, पशु पंक्षीहरूको लागि दाना, साथै बोइलर र कोइलरको खुराको सल्लाहहरू पनि सुपथ मूल्यमा उपलब्ध छ।
2: याद गर्नुहोस्, कृषि र पशुपालनको पूर्ण प्याकेजका लागि आजै सम्झनुहोस्।
3: प्रोप्राइटर भरतराज भट्टराई, सहारा एग्रोभेट सेन्टर, वालिङ आठ कटहर बोर्ड, एसबीआई ब्याङ्कको अगाडि। सम्पर्क मोबाइल 9857062866 र 9847039386।
4: पर्वत जाने गेट, सहारा एग्रोभेट,
0: रेडियो आदि खुला 105.4।

0: आदरणीय श्रोता नमस्कार। आजको नेपाली बसबाट खेम्बम उपस्थित भइसकेको छु। नेपाली बस देशभरका 350 बढ़ी रेडियो र एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको छ। तपाईँहरू सुनिराख्नु भएको छ डिजिटल प्लेटफर्ममा हाम्रो पात्र .com र नेपाली नेटवर्क .com नेपाली बहस यतिखेर प्रसारण भइरहेको छ। विश्वभर छरिएर रहेका नेपालीहरूले यी अनलाइन माध्यमहरूबाट हामीलाई सुनिराख्नु भएको छ। काठमाडौँ उपत्यकामा रेडियो नारायण 99.1 मेगाहर्जबाट पनि नेपाली बहस यतिखेर एकैसाथ प्रसारण भइरहेको छ। धेरै नेपालीहरूले मन पराउने कार्यक्रम नेपाली बहसमा हामी विभिन्न क्षेत्रका विषयमा चर्चा र परिचर्चा गर्ने गर्दछौ र विशेष गरी बहसको केन्द्रबिन्दुमा अहिले नेपालको राजनीति, कूटनीति, नेपालको सामाजिक अवस्था, सांस्कृतिक अवस्थाका विषय र पेरिफेरीमा हामी चर्चा परिचर्चा गरिरहेका छौं। राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन सभापतिले मनोनयन गर्ने पदाधिकारी र केन्द्रीय सदस्य बढ़ाइदैछ। पदाधिकारी संख्या बढ़ाएर 19 पुर्याइदैछ, जसमा सभापतिले 11 जना बहुमत संख्या मनोनयन गर्न पाउने, केन्द्रीय सदस्य पनि बढ़ाएर 158 पुर्याइदैछ, जसमा सभापतिले 51 जना मनोनयन गर्न पाउने व्यवस्था राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनबाट गरिँदैछ। आधुनिक श्रोता, आजको नेपाली बहसमा हामी चर्चा गर्न चाहन्छौ राष्ट्रिय स्वतन्त्र पार्टीले कसरी आफ्नो महाधिवेशनको तयारी गरिरहेको छ, देशभरिबाट कति प्रतिनिधि आउँछन्, कसरी मतदान हुन्छ, चितवनमा यतिखेर उपहार छाएको छ, हजारौंको संख्यामा राष्ट्रिय स्वतन्त्र पार्टीका देशभरिका नेता कार्यकर्ताहरू विस्तारै चितवन जाने क्रम पनि शुरू भएको छ र यो पहिलो महाधिवेशनलाई भव्य सभ्य बनाउनका निम्ति राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाले भरपूर रूपमा तयारी गरेको विषयहरू पनि यतिखेर आएका छन्। आदरणीय श्रोता, आज हामी चर्चा गर्न चाहन्छौ भरतपुरको गेस्ट हाउस चौरमा हुने राज्यसभाको महाधिवेशन उद्घाटन समारोहका लागि संरचना निर्माण हुँदैछ। राष्ट्रिय स्वतन्त्र पार्टीले देशका विद्यमान राजनैतिक दल नेपाली कंग्रेस, नेकपा, एमाले, नेकपा, त्यसै गरी राप्रपा लगायत श्रम संस्कृति पार्टी लगायतका दलहरूलाई उसले निमन्त्रणा पनि गरेको छ र उक्त निमन्त्रणामा पुराना राजनीतिक दलहरू र तिनका शीर्ष नेताहरू जान्छन् कि जाँदैनन् आज एउटा खुल्दुलीको विषय पनि भनेको छ। साँच्चै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली चितवनको सभामा जानुहोला त, नेपाली कंग्रेसका सभापति गगन थापा चितवनको सभामा जानुहोला त, आज एउटा चर्चाको विषय छ। एउटै मंचबाट, एउटै फोरमबाट नेपालका राजनैतिक दलहरू अब एक ढिक्का भएका छन् है, नेपालका राजनैतिक दलहरूमा मनमुटाव छैन है भन्ने खालको भाष्य निर्माण हुन सक्ला त, आजको नेपाली बसमा हामी चर्चा गर्न चाहन्छौ। अहिले राष्ट्रिय स्वतन्त्र पार्टीको सरकार बनिसकेपछि जनताले साँच्चै डेलिभरी पाएका छन्, जनता खुशी छन्, यतिखेर प्रतिपक्षी दलहरूले कसरी हेरिरहेका छन् त, बालिन शाह प्रधानमन्त्रीमा आइसकेपछि उहाँका क्रियाकलापहरू कस्ता छन्, उहाँले साँच्चै जनताका पक्षमा काम गर्न सक्नुहोला, जनतालाई सुख समृद्धि अमन चयन दिन सक्ने ल्याकत यतिखेर प्रधानमन्त्रीमा छ त, आजको नेपाली बहसमा हामी चर्चा गर्नेछौ। रामकुमारी झाँक्रीसँग पनि चर्चा गर्नेछौ र राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरू सांसदहरूसँग पनि आज हामी बहस र चर्चा गर्न चाहन्छौ। आधुनिक श्रोता, विगतमा लिएको ठूलो परिणामको ऋणको परिपक्वता अवधि पूरा हुन थालेको छ, यसले आउँदा दिनमा सरकारी ऋणको प्रभावकारी व्यवस्थापन र दिगोपनमा ठूलो समस्या हुने देखिएको छ। आर्थिक वृद्धि दर र राजस्व संकलन बढ़ाउने हो भने आगामी दिनमा ऋणको आकार घट्न सक्छ। यो विषय अहिले लिएको ऋण कति कुशल ढंगले परिचालन गर्छौं र कति प्रतिफल लिन्छौं भन्नेमा पनि भर पर्दछ र अहिलेको अवस्थामा ऋण विस्तारै थपिँदै गएको छ। अहिलेको बजेटमा पनि तपाईँलाई थाहा छ करिब 4 खर्ब 5 खर्ब बराबरको ऋणको अपेक्षा गरिएको छ। अहिले हामीसँग 30 खर्ब ऋण छ, त्यसमा 5 खर्ब बढ़ने, अबको एक वर्षपछि 5 खर्ब बढ़नेछ, त्यसमा 35 खर्ब ऋण हुनेछ र यो ऋणलाई कसरी व्यवस्थापन गर्छ सरकारले, आजको नेपाली बहसमा हामी चर्चा गर्न चाहन्छौ। अमेरिका र इरान बीच 14 बुधे समझदारी भएको छ। मध्य पूर्वमा 4 महिना लामो भीषण युद्धको अन्त्य भएको छ। नाकाबन्दी हट्ने र हर्मुज जलमार्ग खुला हुने, अमेरिकाभित्रको विरोध र इजरायलको असन्तुष्टि रहेका विषयहरू पनि आएका छन्। इजरायलले फेरि न्यू खोजिरहेको छ। अमेरिकाको ढाडसमा पालिएको इजरायलले फेरि इरानसँग गरेका समझदारीमा बखेरा झिक्रिएको भन्ने विषय पनि आएको छ। तर अब विश्वमा युद्ध ले नागरिकहरूमा त्रयमाम कायम गर्ने, नागरिकहरूलाई चाहिँ डराउने, धम्क्याउने, मानवीयताहीन बन्ने, मान्छे मार्ने, यी यावत कुराहरूलाई चाहिँ सबैले विश्वव्यापी रूपमा विरोध गर्नुपर्दछ। मानवीय अस्तित्व यो पृथ्वीमा कसैले खोला बारूद र कसैको आत्मसन्तुष्टिका लागि, कसैको फाइदाका लागि मानिसहरू मर्ने क्रम अब घट्नुपर्दछ, अब कम हुनुपर्छ। मध्यपूर्वको तनाव कम भयो भने देशभरि विश्वभरि एक किसिमको शान्ति र अमन चयन कायम हुनेछ र नेपालीहरू त धेरै छन् फेरि मध्य पूर्वमा र अहिलेको अवस्थामा अर्को एउटा विशेष प्रकरणलाई हामी जोड़ दिन चाहन्छौ पासपोर्ट खरिद प्रकरणको अनुसन्धानमा आरजू राणा देउबा तानिएकी छन् शेरबहादुर देउबा दम्पती उप सम्पत्ति शुद्धिकरणको अनुसन्धान चलिरहेको छ यही बेला आरजू राणा पासपोर्ट खरिद प्रकरणको अनुसन्धानमा जोड़िन पुगेकी छन् उनलाई तीन दिनभित्र बाटोको म्याद बाहेक तीन दिनभित्र अख्तियारमा बयानका लागि आउनका निम्ति भनिएको छ पूर्व परराष्ट्रमन्त्री आरजू राणा पासपोर्ट खरिद प्रकरणको अनुसन्धानमा जोड़िन् पासपोर्ट खरिदमा भ्रष्टाचार भएको निष्कर्षमा अख्तियार दुरूपयोग अनुसन्धान आएको छ यही निष्कर्षका आधारमा सम्भावित र शंकास्पद व्यक्तिहरू पर अनुसन्धान जारी गरिएको छ यस क्रममा अख्तियारले परराष्ट्रमन्त्री आरजू राणालाई पनि बयानका लागि बोलाएको छ अख्तियारका अधिकारीहरूका अनुसार यी असार दुई गते पूर्व मन्त्री आरजूलाई बयानका लागि म्याद तामेल गरिएको थियो उक्त म्याद तामेलमा तीन दिनभित्र उपस्थित हुन यतिखेर भनिएको छ बुढा नीलकण्ठ स्थित आरजूकै निवासमा म्याद तामेलको सूचना समेत टाँसिएको छ आजको नेपाली बहसमा हामी चर्चा गर्न चाहन्छौ छोटो विश्राम लिन्छौ विश्रामपछि उपस्थित हुनेछौ
1: समिति हौ चौदा क्यामे बौधे लोटी पदिरो बैंगे विवरण पी भिजा मुई खातरी खै हाम्रो
2: खै खै बहु कोही लोटरी भरिदिल
3: आङ्गी समिज लोटरी पर्दि छाप्दै गुरी
2: भर्दी आ भर्दी भयो लोटरी खले पर्दिम बा शैली मेसेज व्हाट्सएप फेसबुक भाइबर खनै बने खै बिसा खैमै विश्वास आनन् फोनै खले पनि आफै विवरण खैमै आपिन खबै बने वित्तीय संस्थै के पासवर्ड पिन खैमै आरि सुमी बैंक आफै बने आरि
3: सिद्धार्थ ब्याङ्क क्यारे जन हेजरी जारी सन्देश
4: सिद्धार्थ ब्याङ्क सम्बन्ध सधैँ भरिलाई
5: अरे शिव आज पनि कति नमिठो पकाएको होला म त बाहिरै गएर खाना खान्छु यो घरमा त कहिले पनि मिठो खाना नपाउने भए
6: हजुरलाई त भनिदिए भइहाल्यो नि घरमा पनि समस्या कति हो कति स्वादिष्ट खाना बनाउन पनि तेल गुणस्तरीय हुनुपर्ने होला नि
5: भनेको त हो नि वालिङ आठ बीपी चोकमा रहेको डीएनवाई जनरल स्टोर सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योगमा गएर शुद्ध तोरीको तेल लिएर आऊ भनेर
6: ल ल म भर्खरै लिन जान्छु है आजदेखि घरमा नै स्वास्थ्य वर्धक अनि स्वादिष्ट खाना बनाउँछु
5: हजुर हामी कहाँ आधुनिक मेसिनद्वारा तयार पारिएको शुद्ध तोरीको तेल पिना र अर्गानिक गहुँको आटा तथा कोदोको पिठो पाइनुका साथै सुपथ मूल्यमा कुटानी पिसानी पनि गरिन्छ साथै गाउँघरमा नै उत्पादन गरिएको लोकल चामल पनि उपलब्ध छ
6: प्रोप्राइटर बालकृष्ण सुवेदी र गीता सुवेदी डीएनवाई जनरल स्टोर सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योग वालिङ आठ बीपी चोक
5: मोबाइल नम्बर 9855543313 र 9141443348
6: मूल्य होइन स्वास्थ्य रोजौ हेलो भाइ तिमी पोखरा नै छौ नि है मैले यहाँ व्यापार सुरु गर्न थालेको राम्रो फ्लेक्स प्रिन्ट गर्नु थियो बनाएर पठाइदिन्छौ र
7: दिदी पनि त्यही वालिङमै आकर्षक फ्लेक्स प्रिन्ट डोरीमी प्रिन्ट भएको आइडी कार्ड कप प्रिन्ट लाइट बोर्डहरू सबै बनाउँछन् त्यही बनाउनु न
6: हो र यही बन्ने भए त सजिलो भयो नि बरु कहाँ बन्छ
7: वालिङ आठ केदारनाथ मार्गमा रहेको ग्लोबल मल्टी प्रिन्ट सेन्टरमा बन्छ नि
6: हजुर हामी कहाँ डोरीमै प्रिन्ट भएको आकर्षक आइडी कार्ड कप प्रिन्ट टी सर्ट प्रिन्ट सपिङ ब्याग प्रिन्ट क्यालेन्डर निमन्त्रणा कार्ड भिजिटिङ कार्ड फ्लेक्स प्रिन्ट लाइट बोर्ड प्रमाण पत्र विवाह कार्ड छपाई बिल किताब छपाई डिजिटल छाप तथा डीटीएफ प्रिन्ट लगायतका कामहरू छिटो छरितो र सुपथ मूल्यमा गरिन्छ
5: यहाँ प्रिन्ट सम्बन्धी सम्पूर्ण कामहरू गरिनुका साथै गिफ्ट आइटमहरू पनि उपलब्ध छन्
6: ग्लोबल मल्टीप्रिन्ट सेन्टर वालिङ आठ केदारनाथ मार्ग प्रोप्राइटर बलराम चौधरी
5: मोबाइल नम्बर 9855319076 9161971076 र 9817162223
4: रेडियो आदिखोला 105.4
0: देशभरका हजारौं नेता कार्यकर्ताहरू जमा हुँदैछन् अहिले फेरि रवि लामिछानेजीलाई वैधानिक रूपमा सुपर हिरो बनाउने लाइनमा हुनुहुन्छ तपाईँहरू होइन
8: होइन अब यो सुपर हिरो भन्दा पनि अब यो त महाधिवेशनबाट कोही न कोही त सभापतिको रूपमा नेतृत्वको रूपमा त आउनै पर्छ
0: होइन कोही न कोही त होइन नि त भोजराजी उहाँ त उहाँको निर्विकल्प हो नि त विकल्प कोही आएन नि त होइन सभापतिमा यतिखेर
8: होइन पार्टीको स्थापना कालदेखि नै निरन्तर संघर्ष योगदान गरेको हिसाबले र अहिले अब उहाँको विकल्पमा अरू साथीहरू पनि अब हामी अगाडि बढ्छौँ भन्ने साथीहरू अब कोही पनि अब देख्नु भएको अवस्था नभएको हुँदा रवि लामिछानेजी नै अब यसपालिको वैधानिक अध्यक्ष, फेरि यो त पहिलो पटक हुँदैछ नि त, अब यो यो यसपछि त बल्ल यसको काउन्ट हुने हो नि त, काउन्ट हुने हिसाबमा यसलाई
0: पहिलो पटक मान्नुपर्छ यसलाई चाहिँ होइन, दुई पटक कार्यकाल छ होइन राष्ट्रिय स्वतन्त्र पार्टीको विधानमा दुई पटक हुन पाउने,
8: दुई पटक भन्दा हुन नपाउने भन्ने छ, अब यो विधान वैधानिक रूपमा महाधिवेशन भएपछि लागू हुने हो त्यो।
0: अब कस्तो छ तयारी, नेता कार्यकर्ताहरूमा उत्साह छ होइन देशभरिका यति बेला?
8: एकदमै सबै साथीहरू एकदमै उत्सुकताका साथ, अब चितवनमा कोही साथीहरू त हिँडि पनि सक्नु भएको छ, धेरै साथीहरू हिँड्ने तयारीमा हुनुहुन्छ, अब विशेष गरी जिल्ला अधिवेशनहरू प्रदेश अधिवेशनहरू पनि सबै ठाउँमा सकिएका छन्, सबै साथीहरू चितवन जाने तयारीमा हुनुहुन्छ र उहाँहरू पहिलो वैधानिक महाधिवेशनबाट अनि वैधानिक रूपमै अनि अगाडि बढ्ने हिसाबले चाहिँ सबै काम तयारी भएर चितवनमा आउँदै हुनुहुन्छ सबै।
0: कस्तो छ तयारी यतिखेर, धेरैलाई त्यहाँ नजान भनिएको छ, व्यवस्थापनका निम्ति पनि सहजीकरण गर्नका निम्ति स्वयंसेवकहरू पनि खटाइएका छन्, देशभरका कति 3,000-4,000 प्रतिनिधिहरू आउने कुरा छ होइन त्यहाँ चाहिँ सितौनमा?
8: 3,000 एराउन्ड 3,000 त प्रतिनिधि हुनुहुन्छ, पर्यवेक्षक सबै साथीहरू, अब
0: कति जतिको उपस्थिति रहन सक्छ त्यहाँ?
8: अब एरेन्ज त एराउन्ड 7,000 एरेन्ज गर्ने तरिकाले व्यवस्थापन हुँदैछ, अब 5,000-7,000 भन्दा त माथि नै हुन्छ, अब साथीहरू अब एउटा उत्सुकता कौशुकताको सबै, अब पहिलो महाधिवेशन भन्ने अब देशैभरका प्रतिनिधिभन्दा बाहिरका साथीहरू पनि त्यहाँ जमघट हुनुहुने भएको हुनाले पहिलो दिनको जुन खुला सत्रको कार्यक्रममा त ठुलै उपस्थिति हुन्छ त्यहाँ।
0: अब देशभर राष्ट्रिय स्वतन्त्र पार्टीको जुन लहर आयो, राष्ट्रिय स्वतन्त्र पार्टीले जुन ढंगले नेता कार्यकर्ताहरूले जनताको मन जित्न सफल भएका छन्, तपाईँहरू सहीको बाटोमा, सत्यको बाटोमा, देश बनाउने बाटोमा, सत्मार्गमा अगाडि बढ़ेको जस्तो लागिरहेको छ, तर कता कता हेर्दाखेरि सरकारका क्रियाकलापहरूको त व्यापक आलोचना भइरहेको छ नि त भुजराजी।
8: यस्तो हामीले त पहिलेदेखि नै सिकेको त आलोचना गर्नु हो नि त, काम गर्यो भने पनि त यस्तो यो किन गर्यो भनेर आलोचना गर्ने, गरेन भने पनि किन गरेन भनेर आलोचना गर्ने, हामीले त खालि अर्काको विषयमा टिका टिप्पणी गरेरै समय गुजार्ने हाम्रो त बानी परेको कारणले गर्दा त्यस्तो भएको हो। अब तपाईँले अहिले हेरिराख्नु भएको छ, मिडियाका साथीहरूले पनि त्यो सबै कुराहरू बाहिर ल्याइराख्नु भएको छ, काम गर्ने क्रममा अब त्यो व्यतिथिहरू, सबै ठाउँमा भएका व्यतिथिहरू एकैचोटि त्यसलाई चाहिँ त्यसलाई नियमको दायरामा ल्याउँदाखेरि अब त्यो त्यस्तो देखिएको, तर सबै सबै सेक्टरहरूबाट जुन काम भइरहेको छ त्यो त अद्वितीय काम भएको छ नि त, अब नियम कानून पालना गराउनेदेखि लिएर सबै कुराहरूमा अनि विकासका आयोजनाहरूको निर्माण लगाएका कुराहरूमा त दास्तिक नियम भइरहेको अवस्था छ।
0: तर विकास निर्माणका कामहरूमा खुट्टा भाँचेर त विकास निर्माण हुँदैन नि त होइन, खुट्टै भाँचिदिन्छु तँलाई देखाइदिन्छु होइन, अर्कोले भन्छ होइन खुट्टा भाँच्ने भने होइन ना कम्मर भाँचेर नाच्ने भने आऊ होइन, यस्ता यस्ता क्रियाकलापहरूले गर्दाखेरि त सरकारले आलोचना खेपिरहेछ क्या अहिले।
8: अब यस्तो छ, तपाईँ हामी पनि त्यो बाटो हिँडौँ न, त्यो बाटो हिँड्दाखेरि कहिले तपाईँ सर र काठमाडौँदेखि मुगलिन हुँदै पुटुल पोखरासम्म जाँदाखेरि कहीँ कतै नअल्झिकन, कहीँ कतै धुलो नखाइकन, कहीँ कतै ठक्कर नखाइकन, कुनै पनि नेपाली, चाहे नेपाली हो चाहे विदेशी, त बाटो हिँड्ने सबैले निरन्तर दुःख पाइरहेको अवस्था हो नि त, एउटा बाटो बन्न कति वर्ष लाग्छ, वर्षौँ त लाग्दैन नि त, त्यसको त निश्चित डाइमेन्सन हुन्छ, दायरा
0: अराजकता छ होइन, ठेक्का लिने, अल्पत्र छोड्ने, पेस्की लिने, फरार हुने, सेटिङमा चाहिँ ठेक्काको पट्टा मिलाउने, भ्रष्टाचार, कमिसन खोर, यो एकदमै चाहिँ व्यतिथि त छ होइन, त्यो हुँदैमा पनि कानुनसम्म जानु पर्यो नि त, खुट्टा भाँचेर समाधान हुन्छ
8: यस्तो, त्यो त्यो अभिव्यक्तिलाई त्यसलाई अतिरञ्जित गर्ने भन्छ, जसरी अर्थ लाए पनि हुन्छ, अब अलिकति प्रेसर गर्ने हिसाबमा अब यसलाई तपाईँले जसरी पनि गर्नै पर्छ, अब एउटा पोल सार्न कति दिन लाग्छ, त्यो वर्षौँ त लाग्दैन नि त, सम्बन्धित निकायहरूसित सरकार राखेर जो जो त्यसका स्टेक होल्डर हो तिनीहरूलाई राखेर अब तिनीहरूसित चाहिँ समन्वयमा गर्दाखेरि त्यो त ठुलो विषय नै छैन नि, अब एउटा पोल ओखलेर सार्ने कुरालाई त त्यो पनि वर्षौँ लाग्छ भनेपछि विकास अरू आयोजनाहरू कसरी अगाडि बढ्ने, एउटा रुख काट्नु वर्षौँ लाग्ने, एउटा पोल काट्नु वर्षौँ लाग्ने, एउटा अलिकति त्यो पहिरो फाल्नलाई चाहिँ महिनौ लाग्ने, यो परिपाटी त होइन नि त, जहाँ जे बिग्रिएको छ त्यो त तत्काल हुनु पर्यो नि त, तत्काल हुँदाखेरि त्यो काम थोरै पैसाले अथवा थोरै लगानीले हुन्छ, त्यो भत्ता भुङ्ग भइसकेपछि त्यो गर्दाखेरि जगैबाट बनाउनु पर्ने, फाउन्डेसनै राखेर बनाउनु पर्ने हुँदा त्यो त लामो समय लिन्छ नि त, त्यो भएर मन्त्रीज्यूको हाम्रो आशय त्यो सबै सरकारको आशय के हो भने हुनुपर्ने काम इमिडिएट हुनु पर्यो, या हुन्छ भने हुन्छ हुनु पर्यो, हुन्न भने नागरिकले दुःख पाइरहनु भएन कि त्यो हुन्न भन्ने थाहा भयो भने त उसले त त्यसमा अल्झी रहँदैनन् अर्को विकल्पमा जान्छ नि त त्यो हिसाबले मात्रै त्यसलाई भन्न खोजेको अरू हिसाबले चाहिँ हो जस्तो लाग्दैन
0: होइन अब सरकारका गतिविधिहरूका विषयलाई तपाईँहरूले हेरिरहनु भएको छ होइन प्रधानमन्त्री जुन ढंगले अगाडि बढ़िरहनु भएको छ सुदन गुरूङजी गृहमन्त्री उहाँमाथि सम्पत्ति शुद्धिकरणकै आरोप लाग्यो त्यो अकुत सम्पत्तिहरू चाहिँ व्यापक रूपमा चाहिँ कमाएको पनि भन्ने विषयहरू पनि आए कतिपय सुनका कुराहरू आए होइन हदबन्दी भन्दा बढ़ी जग्गाका विषयहरू आए समिति बन्यो समितिले चाहिँ दैवकाली गरेर फेरि फर्कायो यही हो सुशासन सरकारको
8: यस्तो हो त्यो समिति बनेर उसले रिपोर्ट त सरकारलाई पेश गरिसकेको छ सरकारले आवश्यक थानेमा र अब समयमा त्यो बसाएर जाने पनि होला सरकारले त्यसमा कुनै किसिमको चाहिँ इन्भल्भमेन्ट नदेखिसकेपछि फेरि उहाँलाई ल्याउने कुरा त सरकारको कुरा भयो नि त दुईटा करिब दुईटा मेजोरिटीको सरकारले गर्ने कुरा गर्थ्यो फेरि अन्य कुराहरू हजुरको विधि निर्माण कानुन निर्माणकै कुराहरू यहाँहरूले देखिरहनु भएको छ सरकारले जुन किसिमले स्टेटमा काम गर्न खोजिरहेको छ त्यो किसिमको अब पनि पाइरहेको छ
0: अख्तियारको टिमलाई बोलाएर प्रधानमन्त्री कार्यालयमा 9 घण्टासम्म थुनेर राखेर तथानाम भनेर होइन यो विषय पनि आलोचनात्मक ढंगले आइरहेछ फेरि
8: अब त्यस कुरामा त मिडियामा आएको कुरामा त सबै कुरा चाहिँ 100% हुन्छ भन्ने पनि छैन कुनै सुनेको फर्ममा पनि आउँछ त्यहाँ उद्धृत गरेको जस्तो पनि आएको छैन मलाई त्यो हेर्दाखेरि समाचार त मैले पनि हेरेँ अब अन्य कुनै हिसाबले
0: होइन अख्तियारभित्रका एकजना आयुक्तले हामीलाई पनि भन्नुभएको छ क्या मलाई पनि भन्नुभएको छ उहाँले अब नाम किन लिने अहिले होइन सरकारले चाहिँ अब दमनकारी नीतिमा जान थाल्यो अधिनायकवादताको बाटोमा जान थाल्यो होइन विकास गर्नुपर्छ गलत गर्नेहरूलाई चाहिँ कानुनी कडकडामा ब्याउनुपर्छ तर दण्डहीनताले होइन सुशासनले लोकतन्त्रले लोकतान्त्रिक मूल्य मान्यताबाट चाहिँ यसको समाधान हुनुपर्छ भन्ने खालको
8: कानूनको 100% पालना हुनुपर्छ रूल अफ ल विधिको शासन नै देशमा लागू हुनुपर्छ र तत् अनुसारको विधि निर्माण र कानूनको पालनामा कार्यान्वयनमा सबै समान हुनुपर्छ संविधानको जुन समानताको हक स्वतन्त्रको हक यी लगायतका कुराहरू चाहिँ इन्डिभिजुअलले भन्दा पनि सबैले समान रूपले जानुपर्छ भन्ने किसिमले नै सरकार अगाडि बढेको छ त्योदेखि बाहेक अन्य हिसाबले जस्तै डेलिभरी फास्ट डेलिभरी हामीलाई चाहिएको हो नि त फास्ट डेलिभरी गर्ने क्रममा कतिपय कुराहरू फास्ट ट्र्याकबाट गर्दै गर्दाखेरि समन्वयकारी भूमिकामा जानुपर्ने कुरा त छँदैछ त्यसदेखि बाहेक अरू हो जस्तो त लाग्दैन है
0: अब यो महाधिवेशनले एक किसिमको नेतृत्वलाई चयन गर्छ होइन अब महाधिवेशनका धेरै आकांक्षीहरू पनि होलान् त्यहाँ मिलाउनु पर्ने विषयहरू पनि होलान् तपाईँको पनि उम्मेद्वारी रहन्छ त्यहाँ
8: रहन्छ म त अब निवर्तमान जिल्ला सभापति पनि हो बोलिदिएको निवर्तमान जिल्ला सभापति सरसम्मत हुँदाहुँदै पनि म केन्द्रीय समितिमा जान्छु भनेर मैले त्यहाँ फेरि इन्गेज नगर अनि म चाहिँ केन्द्रीय समितिको लागि अब लुम्बिनी प्रदेशबाट सदस्यको उम्मेदवारी दिँदैछु अब एउटा चाहिँ राजनीति
0: केन्द्रीय सदस्यको उम्मेद्वार हो तपाईँ
8: हजुर केन्द्रीय सदस्यको उम्मेद्वार
0: तपाईँले पत्याउँछन् कार्यकर्ताहरूले प्रतिनिधिहरूले
8: पत्याउने भन्दा नि के हो नेसेसिटी के हो त्यसको एक्सपिरियन्स के हो त्यसको डेलिभरी पावर कति छ त्यसको योग्यता कति छ शैक्षिक योग्यता कति छ त्यसको चाहिँ अनुभव कति छ यी सबै कुराहरू हेर्ने हो नि त अनुहारले त हेर्ने होइन नि त मुसुक्क हाँस्यो
0: होइन तपाईँलाई अनुभव छ होइन तपाईँ सक्नुहुन्छ होइन केन्द्रीय सदस्यमा
8: मजाले अब एक कार्यकाल
0: विधानमा चल्न सक्नुहुन्छ
8: एक कार्यकाल जिल्ला सभापति निर्विकल्प तरिकाले विवादरहित तरिकाले र विधि विधानको अधीनमा रहेर सफलतापूर्वक सम्पन्न गरेर फेरि गुल्मी जस्तो जिल्लामा जहाँ कम्युनिस्ट काङ्ग्रेसको निरन्तर उहाँहरूकै दबदबा भएको ठाउँमा चन्द्र भण्डारी गोकर्ण विष्ट जस्ता जो दिग्गज राजनीतिक नेतृत्वहरूलाई चाहिँ उहाँहरूलाई विस्थापित गरेर जुन दुवैजना उम्मेद्वारहरूलाई विजय गराएर हामीले पठाएका छौँ त्यो कुनै सानोतिनो प्रयासले त भएको होइन एउटा कुशल संगठन कुशल चाहिँ नेतृत्व भएकै कारणले ती सबै सकेको सबै साथीहरूलाई समेटेर लगेर मतदाताहरूलाई आश्वस्त पारेकै कारणले हामीले त्यहाँ दुइटै उम्मेद्वारहरूलाई विजय गराउन सफल भएका त्यो त एउटा त्यो एउटा फिडब्याक त हो नि त त्यसकारण त्यसरी हामीले गर्दै गर्दा भोलि संगठनमा रहेर संगठनको विधि पालना गराउनेदेखि लिएर कार्यकर्तालाई यसमा किन राष्ट्रपालमा चाहिँ हामी जोडिने भन्ने कुराहरू त हामी मेचीदेखि महाकालीसम्म अझै बनाउनु पर्नेछ नि त हामीलाई त अहिले हामीले के बिर्सिनुहुन्न भने अहिलेको चुनावमा हामीलाई मत मात्रै आएको छ हामीले अब जनमत बनाउनु पर्ने छ जनमत बनाउनलाई हामी ग्रास रुटदेखि नै कार्यकर्ताहरूलाई प्रशिक्षित गर्नेदेखि लिएर हामीलाई साथीहरूलाई प्रशिक्षित गर्नेदेखि लिएर राष्ट्रपाको विधान राष्ट्रपाको चाहिँ नीति निर्देशक सिद्धान्त लगायतको कुराहरू त हामीले भन्नुपर्नेछ नि त त्यसको लागि पनि मैले चाहिँ केन्द्रीय सदस्यमा उम्मेदवारी दिएको छु र त्यो यदि कार्यकर्ता तहबाट म चाहिँ अनुमोदित भयो भने कार्यकर्ताहरूलाई राष्ट्रपा के हो भन्ने विषयमा चाहिँ जरैदेखि नै हामीले चाहिँ त्यो जनमानसमा चाहिँ राष्ट्रपाको बारेमा बनाउन सक्ने एउटा चाहिँ हाम्रो आधार तयार हुन्छ भन्ने हिसाबले नै मैले उनीहरूलाई
0: राष्ट्रिय स्वतन्त्र पार्टीले छोटो अवधिमा जनताको मन जित्न त सफल भएको छ, जनताहरूले अहिलेसम्म साथ पनि दिइरहेका छन्। कता कता केन्द्रीय नेतृत्वमा चाहिँ मतभेदका श्रृंखलाहरू, केन्द्रीय नेतृत्वमा चाहिँ केही विषयहरू चाहिँ होइन त्यो नमिल्ने कारणले गर्दाखेरि यो फेरि गलत बाटोमा त जाँदैन, कतै चाहिँ अप्ठ्यारो स्थितिमा त पुग्दैन भन्ने खालका शंकाहरू संशयहरू त कायम छन् नि त अहिले।
8: यस्तो छ, विगतको हाम्रो राजनीतिको अवस्था हेर्दाखेरि जो पार्टीको नेतृत्वमा रहेको साथीहरूले नै प्राय जसो राजनीतिक नेतृत्वले सरकारको ह्यान्डल गरेको कारणले गर्दा त्यो विगतमा त्यस्तो देखिन्थ्यो। अहिले अब पार्टी सभापतिज्यूले पार्टी चलाइरहनु भएको छ, वरिष्ठ नेता पारायण शाहज्यूले सरकारको नेतृत्व गरिरहनु भएको छ। हामीलाई त पहिलेदेखिको त्यो संस्कार देख्दाखेरि यो कता कता नमिल्यो कि भन्ने प्रश्न उठ्ने स्वाभाविक हो, तर कहीँ कतै तपाईँले देख्नुभएको छैन नि त, कहीँ कतै त्यस्तो विवादहरू आएको छैन, सबै साथीहरू मिलेर एक ठिक्का भएर राष्ट्रिय स्वतन्त्र पार्टीको झण्डा मुनि निलो क्रान्तिको चाहिँ त्यो एउटा सन्देशको रूपमा सबै साथीहरूले मरिमेटेर लाग्नु भएको छ। त्यो विवाद भन्ने कुरा कहीँ कतै केही एक इन्च पनि विवाद सुनेन,
0: देश बनाउने टिम भनेर तीनजनाको आउँछ होइन, एचएम पीएम आईएम अरू छैनन् देश बनाउने मुलुक बनाउने।
8: यस्तो छ, देश बनाउने टिम भनेर अब एउटा कुनै न कुनै खाका त बनाउनु पर्यो नि त, एउटा खाका साँच्चीकै भन्यो भने सरकारको नेतृत्व प्रधानमन्त्रीले गर्ने हो, त्यसपछिको चाहिँ भौतिक पूर्वाधार लगायतको जुन विकास निर्माणका कुराहरू भौतिक मन्त्रालयको अन्तर्गत पर्ने भयो, त्यसमा सुशासन कायम गर्ने कुरा गृह मन्त्रालयको अन्तर्गत पर्ने भयो, मुख्यतया हेर्ने भने त मुख्य मन्त्रालय त यही तीनवटा हो नि त, त्यो हिसाबले चाहिँ उहाँहरूले भन्न खोज्नुभएको यो बाहेक अरू चाहिँ अरूको भूमिका होइन भनेर किन नहुने, सामान्य प्रशासन मन्त्री उहाँको आफ्नै भूमिका छ, ऊर्जा तथा जलस्रोत मन्त्रीज्यूको आफ्नै भूमिका छ, सबैको समान भूमिका हुने, तर अब एउटा टिममा चाहिँ अगाडि बढ्दै गर्दा अब त्यसको चाहिँ मेन डेलिभरी कसले गर्ने हो भन्ने सन्दर्भमा मात्रै आएको
0: होइन, नेपालले भारतको सीमा मिसेको भन्ने अभिव्यक्ति दिने संसदमा गएर नेपाललाई नै अतिक्रमणकारीको संज्ञा दिलाउने यस्ता कुराहरूले गर्दाखेरि त हामी कमजोर बन्छौ नि त कूटनीतिक हिसाबले, परराष्ट्रको हिसाबले।
8: अब हाम्रो चाहिँ बोर्डर लाइन हेर्नु न, जुन भारत सीमासित सिमाना जोडिएको बोर्डर लाइन छ त्यो त सबै खुल्ला छ नि त, त्यो कहाँ तपाईँको कति इन्च भनेर कहीँ कतै वाल त लगाएको छैन, पर्खाल लगाएको छैन, सबै तपाईँको वारी पनि सम्म छ, पारी पनि सम्म छ, यता पनि समतर भूभाग छ, उता पनि समतर भूभाग छ, सबसर भूभाग भएको हिसाबले तपाईँले कहाँनिर के हो भन्ने कुरा तपाईँ आफै जानुभयो भने पनि त्यहाँ छुट्टा हुन सक्नुहुन्छ, त्यो सन्दर्भमा मात्रै आएको त मिचेको भनेर हामीले त्यो हिसाबले चाहिँ भन्न खोजेको होइन, समतर भूभाग
0: होइन, नेपालले त मिचेको छैन नि त, नेपालले त त्यो हस्तक्षेप गर्न सक्दैन नि त होइन,
8: होइन अब त्यो समतर भूभाग भएको कारणले गर्दा अब त मानिसले के हुन्छ भने त्यहाँ कुनै बााउन्ड्री नभएको कारणले गर्दा अलिकति कन्फ्युजन हुनसक्छ, कि कन्फ्युजन हुनसक्छ भन्ने हिसाबमा मात्रै आएको, त्यो अरू हिसाबले
0: अन्दाजी त भन्नु पनि भएन नि त होइन, त्यो धमिलो पानी माछा त मार्नु भएन,
8: त्यो त कन्फ्युजन हुन सक्छ, त्यो त अब दुई तहको देश बीचमा यो त कूटनीतिक विषय हो नि त, यो त सामान्य एक दुईजना व्यक्ति बसेर सल्भ गर्ने विषय, त्यो साँच्ची मान्न कायम गर्ने विषय त होइन, यो त संसदमा प्रवेश गर्ने विषय हो, सरकारको विषय मात्रै होइन नि त, यो त संसदले पनि त्यो त पास नगरिकन त त्यो त हुन सक्दैन नि त, त्यो विषय त त्यसकारण त्यो अरू हिसाबले चाहिँ आएको जस्तो लाग्दैन मलाई।
0: अब साथै सरकार सुशासनको बाटोमा चाहिँ सुकुम्बासीहरूका समस्याहरू यहाँले हेर्नु भएको छ होइन, सुकुम्बासीलाई व्यवस्थापन त गरियो, होल्डिङ सेन्टरमा राख्ने त भनियो, तर अस्ति पैसा उठाएर चिउरा किनेर खाएको दृश्य बडो भावुक थियो, क्या कारुणिक थियो, सरकारको यस्तो कुराहरूमा किन ध्यान जान सकेका छैन,
8: होइन ध्यान त गइरहेको छ, अब त्यो व्यवस्थित गर्ने अब यहाँहरूले सुन्नुभएको छ होइन, अब अन्तिम मन्त्रीले पनि भन्नुभएको छ, अब लालपुर्जा हामी छिट्टै नै त्यो लालपुर्जा नै वितरण गर्ने गरी सरकार
0: स्वतन्त्र पार्टीका नेता भोजराज पाण्डे हुनुहुन्थ्यो। आदरणीय श्रोता, हामी देशको विषयमा, राष्ट्रको विषयमा, समग्र राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनका विषयमा पनि हामी चर्चा र परिचर्चा यतिखेर गरिरहेका छौं र अहिले राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो पहिलो महाधिवेशनलाई एउटा भव्यताका साथ, सभ्यताका साथ चितवनमा सम्पन्न गर्ने भरपूर तयारी गरिरहेको छ। आदरणीय श्रोता, छोटो विश्राम छ, विश्रामपछि पुनः उपस्थित हुनेछौं।
9: सरा, किन बोलाको मलाई? हेर्न, मेरो चिना पुरानो भयो अनि मिलेको पनि छैन, अरे कतै छैन अलि विश्वासिलो ज्योतिष?
10: ए, मेरो पनि न स्वास्थ्य राम्रो भएको छ, न पढ्न मन नै लाउँछ, अनि जागिरमा पनि असफलता मात्र। तैले खोजे जस्तो ज्योतिष वालिङ नगरपालिका छ, मेदीमा छ रे, म पनि जान्छु त नि।
11: हाम्रा विशेषताहरू
12: ग्रह दशाको ग्यारेन्टीका साथ आधुनिक प्रविधिबाट भविष्यवाणी गरिन्छ।
11: ग्रह दशा र कुल देवता साथै पितृदोष, घरमा वास्तुदोष बिग्रेको कारणले आउने समस्या, घर परिवारमा मेलमिलाप नहुने, विभिन्न दुःख कष्ट, अशान्ति, रोग, धन्ना सुने, शत्रु लाग्ने, हरेक असफलता, मानसिक चिन्ता जस्तै अन्य समस्याहरू केबाट हो पत्ता लगाई ज्योतिष प्रविधिबाट समस्या समाधान गरिन्छ।
12: मोच र धातुको कारणले पुरुष वा महिलामा सन्तान नहुने, गर्भ खेर जाने समस्याको कारणले छोराछोरी हुन सकेको छैन भने उक्त समस्याको समाधान गरिन्छ।
11: जमिनको माटो हेरी भूमिदोष शान्ति गरिन्छ र आखत हेर्नुका साथै लामा सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
12: युवा तथा बालबालिका सम्बन्धी रिसाउने, पढ्न मन नलाग्ने, झोक्राउने, अटेरी गर्ने, यौवन अवस्थाको प्रेम रोग, प्रेम असफल, वैदेशिक यात्रा सम्बन्धी समस्याको समाधान गरिन्छ।
11: रक्षा आदि जन्तर बुटी, सुरक्षा कवच, आफ्नो राशि अनुसार धातु रत्न मिलाई कम खर्चिलो र सजिलो विधिबाट नवग्रह शान्ति गरिन्छ
12: र नयाँ चिना बनाउनुका साथै पुरानो चिना 50% छुट गरी बनाइन्छ। साथै जन्मेको साल महिना थाहा नभएमा पत्ता लगाई चिना बनाइन्छ। सम्पर्क जीवन ज्योतिष परामर्श केन्द्र वालिङसा मृति बजार चोकमा पेट्रोल पम्प अगाडि नेचुरल भ्यू पोइन्टको दोस्रो तलामा रहेको छ। ज्योतिष पण्डित जीवन कुमार रेग्मी मोबाइल 9846654123 र 9806161052।
13: स्कुल तथा अफिसका ड्रेसहरू किनेर बनाउनु पर्ने अनि अन्य कपडाहरू पनि चाहिएको थियो। भागादौड गर्नु पनि समय छैन, सबै सामान एकै ठाउँमा पाउने भए सजिलो हुने।
14: त्यति कुरामा नि यति धेरै तनाव, भर्खरै जानुस् त वालिङ 8 नयाँ बजारको पोसाक बगैँचामा सबै सामान त्यही पाइन्छ।
13: हजुर, सम्पूर्ण विद्यालय र क्याम्पसका ड्रेसहरू, सरकारी कर्मचारीका ड्रेसहरू, संघ संस्था सहकारीका ड्रेसहरू, रेडीमेड बेहुलाका दौरा सुरुवाल, रेडीमेड कोट प्यान्ट, झोला, जुत्ताहरू पाउनुका साथै सम्पूर्ण तयारी तथा काँचो कपडाहरू तथा अर्डर बमोजिमका कपडाहरू तयार गर्नुका साथै सम्पूर्ण सेवाका लागि हामीलाई सम्झनुहोस्।
14: पोसाक बगैँचा, वालिङ 8 नयाँ बजार, प्रोप्राइटर प्रकाश अरियाल, मोबाइल 9856308029।
4: रेडियो आदिखोला
15: 8-9 गते चितवनमा हुन गइरहेको प्रथम महाधिवेशनका लागि देशैभरबाट सम्पूर्ण राष्ट्रपा प्रेमी साथीहरू एकदमै महाधिवेशनलाई सफल बनाउनको लागि, भव्य रूपमा सफल बनाउनको लागि परिरहनु भएको छ। हामी सबैजना अहिले यति बेला महाधिवेशन केन्द्रित भइरहेका छौँ।
0: होइन, अहिलेको अवस्थामा चाहिँ महाधिवेशनबाट रवि लामी छानेको निर्विकल्प नेतृत्व अगाडि आउँदैछ, पदाधिकारीहरूमा पनि सहमति जुटाउने प्रयत्न हुँदैछ, सभापतिको अर्को आकांक्षी हुने सम्भावना छैन, सुपर हिरो रवि लामी छाने होइन?
15: अहिले यस्तो छ, अब यो के छ भन्दाखेरि अहिलेको पालि सबभन्दा पहिलो महाधिवेशन भएको कारणले गर्दाखेरि निर्विकल्प रवि लामिछाने नै पार्टी सभापति हुनुपर्छ भन्ने सम्पूर्ण नेता कार्यकर्ताहरूको माग अथवा चाहिँ सबैजनाको विश्वास रहेको छ। त्यसैले गर्दाखेरि चाहिँ त पार्टी सभापतिमा रवि लामिछाने पहिलो र निर्विकल्प व्यक्ति रहनुहुन्छ।
0: अरूको चाहिँ त्यहाँ दावेदारी रहँदैन सभापतिमा?
15: अब यसो छ, दावेदारी हाल्न नमिल्ने, कसरी दावा गर्नै नमिल्ने भन्ने त छैन
0: होइन, अहिलेसम्म त कतै केही त्यस्तो गाइने सुनिया छैन नि त होइन,
15: त्यस्तो केही चर्चा छैन अहिलेसम्म होइन। यद्यपि लोकतान्त्रिक प्रक्रियामा चाहिँ निर्वाचनको बेलामा अथवा महाधिवेशनको बेलामा चाहिँ कसैले दावी गर्दाखेरि उहाँहरूलाई चाहिँ त दावी नगर्न अथवा चाहिँ त्यसलाई निस्तेज गर्न अथवा हुन्छ नि नगर्नुहोस् भनेर कहीँ कतैबाट त्यस्ता खाले उहरू चाहिँ आएका छन्। यद्यपि अहिलेसम्म पार्टी सभापति रवि लामिछाने बाहेकको अरू कसैको पनि विकल्प देखिएको छैन।
0: वरिष्ठ नेतामा बालेन्द्र शाह,
15: अब के छ भन्दाखेरि को रहनुहुन्छ भन्ने विषयहरू है, पार्टी सभापतिको विषयमा चाहिँ सबैजनाले त्यो गरिराख्नु भएको छ। सायद मलाई लाग्छ वरिष्ठ नेतामा पनि बालेन्द्र शाह जो प्रधानमन्त्री हुनुहुन्छ उहाँ बाहेकको विकल्प रहन्छ जस्तो मलाई लाग्दैन।
0: अब भनेपछि चितवनमा कति जति मानिसहरू चाहिँ जम्मा हुन्छन् कार्यकर्ताहरू होइन, त्यहाँको व्यवस्थापन के छ? तपाईँ त नजिक पनि हुनुहुन्छ त्यहाँबाट होइन, चितवन गइसक्नुभयो उत्तमजी?
15: होइन, आज बल्ल म चितवन जाँदैछु। अहिलेसम्म कास्की गण्डकी प्रदेशको निर्वाचनहरू महाधिवेशनहरू सम्पन्न गरिसकेर यहीँका स्थानीयहरूसँग भेटघाट गर्ने कार्यक्रम रहेको थियो, त्यसैले गर्दा म अहिले कास्कीमै छु। आज मात्रै म चितवन जाने तर्करमा छु। करिब 2500 देखि 3000 संख्यामा चाहिँ प्रतिनिधिहरू त्यहाँ जम्मा हुने हुनुहुन्छ र यो निर्वाचनलाई महाधिवेशनलाई चाहिँ एकदमै सौहार्दपूर्ण वातावरणमा सञ्चालन गर्नको लागि, सम्पन्न गर्नको लागि हामी सबैजना प्रतिबद्ध छौँ, प्रतिबद्ध छौँ।
0: तपाईँको उम्मेद्वार केमा छ यसपाल, केन्द्रीय सदस्य वा के पदाधिकारीमा आउँदै हुनुहुन्छ?
15: अब म चाहिँ मेरो कुरा गर्नुहुन्छ भने व्यक्तिगत रूपमा चाहिँ म पहिला चाहिँ तपाईँको पार्टीको विभागमा बसेर काम गरेको हुनाले केन्द्रीय विभागमा काम बसेर काम गरेको हुनाले अवश्य पनि राजनीतिमा चाहिँ सम्भावना खोज्ने कुरा रहँदैछ। त्यसैले गर्दाखेरि त्यो बेला चाहिँ पहिलो त उनको हामी चाहिँ के हुन्छ भन्दा पार्टीको विधान अनुसार चाहिँ पहिला केन्द्रीय सदस्यमा चाहिँ हामीले चाहिँ निर्वाचित हुनुपर्ने हुन्छ। केन्द्रीय सदस्यका लागि चाहिँ मेरो पहल रहन्छ, मेरो उम्मेदवारी रहन्छ।
0: भनेपछि अब राष्ट्रिय स्वतन्त्र पार्टीलाई सगौरव भव्यताका साथ सम्पन्न गर्दैछ चितवनमा, होइन? यो पार्टीले चितवनै महाधिवेशन गर्नका निम्ति रोज्नुको कारण के? पार्टीको उत्पत्ति व्युत्पत्ति नै चितवनबाट भएर हो अन्य कुनै कारण
15: हो? एकदमै, अब यो पार्टीको सबभन्दा पहिलो कुरा भनेको पार्टी सभापति रवि लामिछानेज्यूले जुन हिसाबले चितवनबाट जुन एउटा अभियान शुरू गर्नुभयो पार्टीको, र त्यो अभियान स्वरूप नै पार्टीको स्थापनाको शुभ अवसर पारेर हामीले चितवनमा चाहिँ गर्न लागेका छौँ। चितवन हाम्रो लागि सबभन्दा राम्रो ठाउँ पनि हो, चितवनले हामीलाई सबै माया गरिरहेको पनि छ। यद्यपि अहिले चाहिँ देशैभरिबाट हामीलाई माया बर्सिरहेको छ, यद्यपि पहिलो महाधिवेशन चाहिँ चितवनबाटै शुरू गरौं भन्ने हिसाबले यसपालिको महाधिवेशन चाहिँ चितवनमा हुँदैछ।
0: अब राष्ट्रिय स्वतन्त्र पार्टीले महाधिवेशनको पूर्व सन्ध्यामा धेरै तयारीहरू पनि गरिरहेको छ, होइन? तपाईँहरूको नेतृत्वमा सरकार छ, दुई तिहाई नजिकको सरकार छ। अहिले संसद हेर्दै गर्दाखेरि, सरकार हेर्दै गर्दा, प्रधानमन्त्रीका अभिव्यक्तिहरू हेर्दै गर्दाखेरि आलोचना पनि त शुरू भइरहेछ नि त सरकारप्रतिको। निर्णायकताको बाटोमा चाहिँ सरकार कतै अगाडि जान खोजिरहेको हो, कसैका खुट्टा माझिदिने, होइन? सीमाका विषयमा चाहिँ विभिन्न विषयहरू टिका टिप्पणीहरू गर्ने, बोलिदिने, होइन? नागरिकहरू सुकुम्बासी समस्या व्यवस्थापनमा पनि त्यति धेरै दिगो रूपमा चाहिँ व्यवस्थापनको साटो उल्टो चिउरा खानुपर्ने स्थिति आउने, यी यावत कुराहरूले तपाईँहरूमा प्रश्न उठ्दैछ क्या उत्तमजी अहिले?
15: होइन, स्वभाव त के हो भन्दाखेरि जुन चिज ठुलो हुन्छ, जुन रुखमा चाहिँ फल लाग्छ, त्यो फलमा चाहिँ फल लागेको रुखमा चाहिँ ढुङ्गा कसैले हान्नु स्वाभाविक हो, सरकारहरू हान्नु स्वाभाविक हो। अहिले राष्ट्रिय स्वतन्त्र पार्टी
0: सरकार कतै अगाडि जान खोजिरहेको हो, कसैका खुट्टा माझिदिने, होइन? सीमाका विषयमा चाहिँ विभिन्न विषयहरू टिका टिप्पणीहरू गर्ने, बोलिदिने, होइन? नागरिकहरू सुकुम्बासी समस्या व्यवस्थापनमा पनि त्यति धेरै

0: क्षेत्रमा हिजो जति परिपक्व भएर हामी अगाडि बढ़िरहेका थियौं हरेक दिन परिपक्वताको एउटा तपाईँको मापन बढ़ाएर हामी चाहिँ अगाडि बढ़ने हो होइन. अब यसमा चाहिँ के छ भन्दाखेरि आलोचनै नहुने सबैजनाले सर्वस्वीकार्य हुनुपर्ने भन्ने त केही पनि छैन हेर्नुहोस्. त्यसै कारणले गर्दाखेरि हरेक दिन चाहिँ हामी यी आलोचनाहरूलाई ग्रहण गरेर त्यसलाई कसरी हुन्छ आम नेपाली नागरिकको पक्षमा रहने गरी काम गर्यौं. सरकार दुई तिहाईको सरकार बनेको छ, बलियो सरकार बनेको छ, अवश्य पनि यो जनमुखी सरकार हो र यो जनमुखी सरकारले जनतामुखी रहेर जनतालाई केन्द्रमा राखेर कसरी हुन्छ जनतालाई न्याय दिने, कसरी हुन्छ जनतालाई सेवा सुविधा दिने, कसरी हुन्छ जनतालाई चाहिँ सरकार छ है भन्ने अनुभूति हुने गरेर काम गर्यो. त्यही अनुरूप नै सरकार अगाडि बढ़िरहेको छ. यद्यपि कहिलेकाहीँ आलोचना आउनु त्यो स्वाभाविक
1: होइन. यो देश बनाउने चाहिँ पीएम एसएम र आईएम मात्रै हो, अरूले देश बनाउनु पर्दैन. देश त के बनाउनु पर्यो, हाम्रो देश त बनेकै छ नि. यसलाई ब्युटी भर्ने हो नि त यसमा त होइन. पूर्वाधारका क्षेत्रमा काम गर्ने हो, शिक्षाका क्षेत्रमा, स्वास्थ्यका क्षेत्रमा. आज बजेटमा हेर्नुहोस् त, करका दर हेरफेरदेखि लिएर चाहिँ शिक्षा स्वास्थ्यमा लगाएका करको विषयमा पनि त सरकारको आलोचना हुँदैछ नि त.
0: होइन होइन, यस्तो छ, तपाईँले के बुझ्नु पर्यो भन्दा पीएम आईएम अथवा केएम भनेर तपाईँले जुन त्यो फोटोको इङ्कित गर्नुभयो पहिलो कुरा त त्यो के छ भन्दाखेरि एउटा चिया दोकानमा सम्माननीय प्रधानमन्त्रीज्यू त्यसै गरी क्याबिनेटका दुईजना मन्त्रीहरू बसेर खाइरहेको चिया खाइरहेको बिचलाई होइन, त्यहाँ जम्मा तीनजना हुनुहुन्थ्यो होइन क्याबिनेटको मन्त्रीहरू, उहाँहरू तीनजना बसेर फोटो खिचेर हाल्नुभयो. यद्यपि त्यो ठाउँमा अर्को पाँचजना भएको भए पाँचजनाको पनि फोटो चाहिँ त्यो फ्रेममा अट्थ्यो होला होइन. त्यसै कारणले गर्दाखेरि देश बनाउने भन्ने विषय त हो नि त, उहाँहरूले देश बनाउन जानुभएको छ. अहिले सरकारमा उहाँहरू हुनुहुन्छ होइन, क्याबिनेटमा मन्त्रीहरू उहाँहरू हुनुहुन्छ. त्यसै कारणले गर्दा हामी देश बनाउँछौ भन्नु त गलत होइन होला नि त, हामी देश बिगार्छौ भन्नु पो गलत होला होइन. हामी देश बनाउँदैछ, देश बनाउने टिम अथवा चाहिँ देश बनाउने हामीले हो भन्नु भनेको त त्यो त जनतालाई चाहिँ काम गर्दैछौ है हामी होइन, जनतामुखी काम गर्दैछौ, नागरिकमुखी काम गर्दैछौ भनेर दिइएको मेसेज भनेर यसरी अलिकति पोजिटिभ सोच्न पनि सकिन्छ.
1: अब उता चिया खाँदै गर्दाखेरि यता 83 चिया उद्योगहरू बन्द छन् नि त, अहिले भारतले चिया खरिद नगरिदिँदाखेरि यो पनि त विडम्बना छ नि त होइन.
0: यो विषयमा सरकार संवेदनशील छ, सरकारले चाहिँ यसमा गृह कार्य गरिरहेको छ, यसलाई सकेसम्म छिटो चाहिँ निराकरण गर्छ
1: होइन. सुकुम्बासी समस्या व्यवस्थापन राम्रोसँग सरकारले किन गर्नु नसके, यो गरिबको सरकार होइन, यो मध्यमवर्गीय सरकार हो, यो धनीहरूको मात्र सरकार हो, सुनपतिहरूको मात्र सरकार हो यो. उत्तमजी
0: प्रेमजी, यस्तो छ, तपाईँको सुकुम्बासी समस्याको विषयमा सरकार संवेदनशील छ होइन. अब केही दिनमा चाहिँ सरकारले देशका विभिन्न ठाउँहरूमा लाल पुरस्कार दिने भनेर घोषणा पनि गरिसकेको छ, त्यसका लागि आवश्यक गृह कार्य पनि गरिसकेको छ. यद्यपि कहिलेकाहीँ परिणाममुखी काम गर्नका लागि कहिलेकाहीँ चुनौतीहरू पनि छेक्नुपर्ने हुन्छ. अहिले यति बेला जुन हिसाबले 35-37 वर्ष अगाडिबाट गाँजिएको सुकुम्बासी समस्या थियो, त्यो समस्यालाई चाहिँ अहिले चाहिँ तपाईँको सरकारको 100 दिन नहुँदै बिस्तारै काम शुरू गरेर 100 दिनभित्रै लाल पुर्जा वितरण गर्ने कार्य शुरू गरिरहेको छ भने अब सुकुम्बासी समस्यालाई चाहिँ त सरकारले त्यसलाई चाहिँ निराकरण गर्छ अथवा चाहिँ यसलाई चाहिँ तपाईँको गिजलेर राख्छ, तपाईँ आफै विचार गर्नुहोस्. किनकि हामी सुकुम्बासी समस्यालाई भोट बैंकका रूपमा स्थापित गर्न चाहँदैनौ, त्यो भोट बैंकलाई चाहिँ विस्थापित गर्न चाहन्छौ, जुन हो सुकुम्बासी समस्यालाई चाहिँ स्थापित गर्ने हो, यसलाई चाहिँ समाधान गर्ने हो होइन. तर त्यसलाई चाहिँ बारम्बार वर्षौं वर्षसम्म चाहिँ त लै भनेर चाहिँ उहाँहरूलाई चाहिँ जहिले पनि भोट बैंकका रूपमा प्रयोग गर्न चाहिँ हाम्रो नैतिकताले दिँदैन कम्तीमा पनि.
1: तपाईँका पार्टी सभापतिको भारत भ्रमण भयो होइन, एकदमै राम्रो स्वागत पनि भयो, सिंगारियो पनि, तर भारतसँगको कूटनीतिक सम्बन्ध र भारतसँगको आत्मीयता परस्पर कूटनीतिक हिसाबले चाहिँ भारतले गर्नुपर्ने व्यवहार र परिवर्तन देखिएन नि त अहिले.
0: यस्तो छ, सरकारको तर्फबाट भन्दा पनि पार्टी सभापतिज्यू यहाँको एउटा पार्टीको एउटा निमन्त्रणाले होइन, भारतीय जनता पार्टीको निमन्त्रणाले जानुभएको होइन. कूटनीतिक पहल भन्ने कुरा के हुन्छ भन्दा आजको भोलि नै छुमन्तर हुँदैन. कहिले काहीँ के हुन्छ भन्दा भौतिक चिजहरू दिइयो भने चाहिँ त्यो आजको भोलि नै देखिन्छ होइन. कूटनीतिक कुराहरू चाहिँ के हुन्छ भन्दाखेरि अहिले लामो समयमा त्यसको रिजल्ट देखिन्छ कि. हामीले के बुझ्नुपर्छ भन्दाखेरि कसैले चाहिँ हिजो देशका कुनै प्रधानमन्त्री हाम्रै देशका प्रधानमन्त्रीहरू जाँदाखेरि के ल्याउनु भयो के ल्याउनु भयो भन्ने विषय थियो नि, ती भौतिक कुराहरू ती चाहिँ आजको भोलि नै देखिन्थे आउने बित्तिकै होइन. तर यो त कूटनीतिक पहलको विषय हो, यसलाई त समय लाग्छ नि सेनजी. आजको भोलि नै चाहिँ तपाईँको परिवर्तन भइहाल्छ, छुमन्तर भइहाल्छ अथवा देखिनै पर्छ भन्ने छैन कि. कतिपय कुराहरू नदेखिकन पनि ती सम्बन्धहरू होइन, कूटनीतिक सम्बन्धहरू एकदमै हुन्छ नि, त्यसको चाहिँ दीर्घकालीन चाहिँ एउटा फाइदा हुनसक्छ, लाभ हुनसक्छ, ती कुराहरूलाई त बिस्तारै हेर्दै जाने होला नि.
1: अब अहिलेको अवस्थामा चाहिँ जनताले सुशासन पाउँछन् होइन, शिक्षा स्वास्थ्य रोजगारी यसै देशमा हुन्छ, यही चाहिँ जनताहरू अब बस्नु पाउने वातावरण बन्छ, गरीब किसानहरू समयमा मल पाउँछन् बिउ पाउँछन्, तर अहिलेसम्म मल पाएको छैन फेरि, आज कुरो त आइहाल्छ उत्तमजी होइन, मलको आकार छ नि त यो देशमा अहिले.
0: यस्तो

0: हजुर सुन्नु न हजुर, हामीले के बुझ्नुपर्छ भन्दाखेरि सरकारले 100 दिन आफ्नो हनिमुन पिरियड भन्छ नि, त्यो पिरियडमा काम गर्न पाइसकेको छैन. पहिला 100 दिन त पर्खौ न, कहिले काहीँ के हुन्छ भन्दाखेरि हामी एकदम हतार गर्छौँ के बुझ्नु भने, हामीलाई छुमन्तर चाहिन्छ क्या. छुमन्तरले काम कहाँ हुन्छ, यत्रो देश हुन्छ नि तपाईँको, देशको सबै तह र तब्कालाई समेटेर अगाडि बढ्नु पर्नेछ. त्यसै कारणले गर्दाखेरि सुशासनदेखि लिएर अहिले हेर्नुभयो भने तपाईँले सुशासनको केही अनुभूति त गर्नुभएको छ. हिजोका दिनहरूमा हुने सरकारी अड्डामा हुने जुन तपाईँको कार्यालयहरूमा हुने व्यवहार र त्यहाँ हुने तपाईँले सेवाग्राहीले पाउनुपर्ने सेवा र आज त्यसमा भइरहेको चुस्तताको एउटा मापन कति बढ़िरहेको छ. त्यसै कारणले गर्दा यति बेला सुशासन, शिक्षा, स्वास्थ्य र रोजगार लगायतको विषयहरूमा सरकारले काम गरिरहेको छ. सरकारलाई काम गर्न दिउँ केही समय, होइन गरेन त भने आलोचना हामी पनि गरौँला बरु. तर सरकारले काम गर्दै गर्दाखेरि शंकाको सुविधा लिएर सधैँभरि शंका गरेर यिनीहरूले के गर्लान् र के गर्लान् र के गर्लान् र भनेर सधैँभरि शंकै शंकामा राखेर उहाँहरूलाई डिमोरलाइज हुने काम चाहिँ नगरौँ न यति बेला. यति बेला कम्तीमा पनि पोजिटिभ हिसाबले
1: तपाईँहरूसँग दुई तिहाईको बहुमत छ, होइन जनताको साथ पनि छ, जनताको अपेक्षा पनि छ. अब सरकार फेल हुने छुट छैन, मन्त्रीहरू फेल हुने छुट छैन, किनभने स्टेट फेल हुने स्थितिमा पुगिसकेका छ. अब कालो सूची ग्रे लिस्टबाट देशलाई उम्काउनु पर्ने स्थिति छ. जताततै भ्रष्टाचार ठिलठिलो थियो, तर लोकतान्त्रिक प्रक्रिया कतै मिलेन कि, होइन एउटा व्यक्ति हावी हुन थाल्यो कि, अख्तियारकालाई ल्याएर 8 घण्टासम्म चाहिँ बन्दक बनाएर ल यसमा पत्र काट, यसलाई चाहिँ कारवाही गर, यसलाई चाहिँ पक्राउ गर लगायत, यी यावत कुराहरू कतै सिस्टम मिस्ने काम त भइरहेको छैन भन्ने कुराको आलोचना त स्वाभाविक हो नि त अहिले, होइन?
0: होइन, यस्तो चाहिँ हेर्नुहोस् न, हामीले गरिरहेको प्र्याक्टिस, हिजोसम्म गरिरहेको प्र्याक्टिस के थियो भन्दाखेरि एकदमै लोकतान्त्रिक पद्धति भनेर चाहिँ हामी भन्थ्यौं, होइन? तर हामी व्यवहारमा के गरिरहेका हुन्थ्यौं भन्दा लथालिङ्ग तरिकाले हिँडिरहेका थियौं के बुझ्नुभयो नि. तर आज कहिलेकाहीँ के हुन्छ भन्दाखेरि त्यो नियमन गर्दाखेरि मान्छेलाई चाहिँ संकुचनको फिल हुन्छ के बुझ्नुभयो नि. त्यो प्र्याक्टिस नभएको कारणले गर्दा हामी नियममा बाँधिएर काम गर्न सुरु गर्यौं भने कहिलेकाहीँ चाहिँ त अलिकति अप्ठ्यारो चाहिँ होला, तर त्यसले चाहिँ दीर्घकालीन रूपमा चाहिँ सबैलाई फाइदा गर्छ. अहिले चाहिँ तपाईँले कसले के गर्यो भन्ने कुरा भन्दा पनि राज्य बिस्तारै सुशासनको तयारीमा छ, सुशासनको लागि चाहिँ एउटा बाटो लिइरहेको छ, र त्यो सुशासनको बाटोमा जानका लागि कहिलेकाहीँ चाहिँ अप्ठ्यारो पर्छ. यो समय भनेको अलिकति समस्या हुने, किन भन्दा हामी हिजो जुन हिसाबले चलिरहेका थियौँ राज्यमा विभिन्न निकायहरू थिए, ती निकायहरूमा भइरहेको व्यतिथि, ती ठाउँहरूमा भएका जुन हिसाबले मनपरितन्त्र थिए, ती मनपरितन्त्रलाई चाहिँ यति बेला कहीँ कतैबाट चाहिँ नियमन गर्ने काम भइरहेको छ. र त्यो नियमन गर्दाखेरि अवश्य पनि के लाग्छ भन्दाखेरि, होइन अलिकति तानासा भएको हो कि, अथवा होइन अलिकति चाहिँ व्यक्ति आयु भएको हो कि, अथवा होइन यो भएको हो कि भनेर शंका गर्नु चाहिँ त्यो सुविधा छ. तर राज्य चाहिँ लोकतान्त्रिक हिसाबले अहिलेको सरकारले लोकतन्त्रको लोकतन्त्रलाई बीचमा राखेर, केन्द्रमा राखेर, होइन, अगाडि बढ़िरहेको छ. कुनै पनि नागरिकलाई चाहिँ अलोकतान्त्रिक हिसाबले, अनैतिक हिसाबले सरकार कहीँ कतै पनि कुनै पनि कुरामा अप्ठ्यारो पर्दैन, पार्दैन. तर यति मात्रै हो कि नियममा बाँधिनुपर्छ, सुशासनको नीति लिएर अगाडि बढ्नुपर्छ, राज्यको कानूनमा चाहिँ सबै बाँधिनुपर्छ.
1: अब अहिलेको अवस्थामा चाहिँ अब देश चाहिँ सुशासनतर्फ जान्छ, होइन, मुलुक चाहिँ सुशासनतर्फ जान्छ, त्यसमा दुई मात्र होइन नि, होइन, तपाईँहरू चाहिँ बाटो बिराउनु हुन्न, होइन, कर्का दर हेरफेरदेखि लिएर चाहिँ यो व्यापक कुराहरू जति पनि आएका छन् यसबाट चाहिँ सुध्रिनुपर्छ क्या मन्त्रीहरू पनि.
0: यस्तो छ तपाईँको, सुन्नुहोस् न, सरकारले, प्रधानमन्त्रीज्यूले सरकारले चाहेर कसैलाई हेरफेर गर्नु त्यो उहाँहरूले जान्ने विषय हो, हामीले जान्ने विषय होइन, है. तर हो चाहिँ के भन्दाखेरि सरकार प्रतिबद्ध छ, नागरिकमुखी सरकार छ, र सरकारले सुशासन दिन्छ भन्ने कुरामा चाहिँ विश्वस्त रहनु पर्नेछ आजको आवश्यकता. त्यसैले गर्दा यो दुई तिहाईको सरकार हामीलाई त फेल हुने छुटै छैन. त्यसै कारणले गर्दाखेरि नागरिकले चाहिँ यो सरकार छ भन्ने अनुभूति हुने गरी हामी काम गर्दैछौ, सरकारले काम गर्दैछ, होइन. त्यसै कारणले गर्दा कहीँ कतै पनि शंकामा पर्नु पर्दैन. हामी अबको पहिलो पाँच वर्षमा कम्तीमा पनि राष्ट्रिय स्वतन्त्र पार्टीको सरकार आइसके पछाडि बालनजीको प्रधानमन्त्रीत्व कालमा, होइन, तपाईँको यो सरकारले राम्रो डेलिभरी गर्यो र हामीलाई चाहिँ जनतालाई चाहिँ सबै तह र तब्कालाई चाहिँ समेटेर उहाँहरूको सबैजनालाई चाहिँ त एक हिसाबले राज्य छ भन्ने अनुभूति दिलाउने गरी काम गर्यो, त्यसमा हामी प्रतिबद्ध छौं.
1: हस्, यहाँको महत्वपूर्ण समयका लागि धेरै धेरै धन्यवाद. तपाईँलाई महाधिवेशनको पनि शुभकामना, तपाईँको उम्मेद्वारी लगायतका आगामी दिनहरू तपाईँका राम्रा बन्दै जाउन्. उत्तमजी, म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु. नमस्कार.
0: थ्याङ्क यू सो मच.
1: उहाँ हुनुहुन्थ्यो राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद उत्तम प्रसाद पौडेल. आदरणीय श्रोता, नेपाली बसमा छोटो विश्राम लिन्छौ, विश्रामपछि पुनः उपस्थित हुनेछौं.
2: किन मुख छोपेर हाँसेकी हो र सबिना? दाँतमा समस्या भयो कि के हो?
3: दाँत पनि कता कता फर्किएका छन्। दाँत मिलाउनु पर्नेछ अनि दाँत पनि किराले खाएर उस्तै भएको छ भनेको
2: हो र? आजै वालिङ ओरल एन्ड डेन्टल केयर वालिङ 8 VIP टोलमा जाऊ न। त्यहाँ त दाँत मिलाउनेदेखि लिएर दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ नि।
3: हजुर, काठमाडौँ युनिभर्सिटीबाट सम्बन्धन प्राप्त कान्तिपुर डेन्टल कलेजमा अध्यापन गरेर आउनु भएका साथै गरौं प्राथमिक अस्पताल वालिङमा 2 वर्ष काम गरिसक्नु भएका अनुभवी डाक्टर किरण गुरुङबाट नियमित बिहान 8 देखि साँझ 7 बजेसम्म सेवा प्रदान गरिनेछ।
2: यस्तै पर्वतका बिरामीहरूलाई सहज बनाउने हेतुले वालिङ ओरल एन्ड डेन्टल केयरको एउटा शाखा हातेमालो चोक SP कम्प्लेक्समा गत साउन 6 गतेदेखि नियमित सेवा सञ्चालन आएको कुरा पनि यहाँहरू सम्पूर्णमा जानकारी गराउन चाहन्छौ।
3: हाम्रा सेवाहरू:
2: दाँत तथा मुखको परीक्षण,
3: दाँतको एक्सरे,
2: दाँत सफा गर्ने,
3: दाँत टल्काउने,
2: मुख गनाउने समस्याको उपचार,
3: दाँत रङको सिमेन्ट भर्ने,
2: दाँतको जरेदेखिको उपचार,
3: दाँत तथा मुख सम्बन्धी शल्यक्रिया,
2: साधारण दाँत निकाल्ने,
3: गिजाको शल्यक्रिया गरी दाँत निकाल्ने,
2: बुद्धि बङ्गरा माथि पलाएको गिजा काट्ने,
3: गिजाको शल्यक्रिया,
2: कृत्रिम दाँत राख्ने,
3: दाँत रङको वा मेटलको खुल लगाउने,
2: बच्चाहरूको दाँतको विशेष उपचार
3: र बाङ्गोटिङ्गो दाँतलाई तारले बाँधेर मिलाउने,
4: साथै बाङ्गोटिङ्गो दाँतलाई तारले बाँध्ने वा ब्रेसेस लगाउने उपचार अबदेखि हरेक महिनाको पहिलो शनिबार कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर एन्जल जोशीबाट हुँदै आइरहेको कुरा यहाँहरू सम्पूर्णमा जानकारी गराउँदछौ।
2: वालिङ ओरल एन्ड डेन्टल केयर वालिङ 8 VIP टोल राष्ट्रिय वाणिज्य ब्याङ्क तथा वर्ल्ड लिङ्क इन्टरनेट भएको बिल्डिङमा।
3: प्रोप्राइटर डाक्टर किरण गुरुङ, फोन नम्बर 0638-90-25, मोबाइल 98-60-40-78-22। नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका दन्त चिकित्सकसँग मात्र उपचार गर्ने बानी बसालौ।
5: आहा, कति राम्रो हो बालीनाले। बिउ नै राम्रो हो कि मल पनि राम्रो हो?
6: बिउ र मल दुवै राम्रो हो नि नानी। रैथाने जातका बिउहरू लगाएको हो, धेरै राम्रो भएको छ। अझै गडेउली मल भएपछि त सुनमा सुगन्धै भयो नि।
5: मलाई नि रैथाने जातका बिउहरू र गडेउली मल चाहिएको थियो, कहाँ पाइन्छ दाई?
6: वालिङ 8 पतञ्जलि योगपीठको आडैमा वालिङ प्रोडक्ट होल्डिङ बहुद्देश्य सहकारी संस्थामा अन्नबाली तथा तरकारीका लोपुनी अवस्थामा पुगेका रैथाने जातका बिउ बिजनहरू संकलन गर्ने र बीज वृद्धिको कार्यहरू गर्दै आइरहेको छ। साथै बालीनालीका लागि आवश्यक पर्ने गडेउली मल उत्पादन गरी खरिद बिक्री पनि गरिन्छ नि।
5: अन्य विस्तृत जानकारीको लागि वालिङ प्रोडक्ट होल्डिङ बहुद्देश्य सहकारी संस्था वालिङ 8 नयाँ बजार र पतञ्जलि यो पीठको आडैमा सम्पर्क नम्बर 0364-41-6696।
7: रेडियो आदिखोला 105.4।
8: तर अब सरकारमा आइसकेपछि अब कानुनै हातमा लिएर गुण्डागर्दीको शैलीमा उत्रेको जस्तो देखिन्छ, अब त्यो नहोला। त्यसकारण यो त अब नेपालीहरू अभि सबै छन्, किनकि
9: यसको मतलब पीएमएचएमआईएम उहाँहरू गुण्डागर्दीमा
8: को थिए के थिए त म जान्दिनँ, तर जो मान्छेलाई अलिकति समाजको सिभिलाइजेसनको रुल अफ ल डेमोक्रेसी जवाबदेहिता भन्ने कुराको मिनिमम ज्ञान हुने मान्छेले फिल्डमा गएर आफ्नो उमेर भन्दा उहाँहरू त प्रकारान्तरले जिम्मेवारीमा पो प्रधानमन्त्री मन्त्री हुन पाउनुभयो त। ब्युरोक्रेसीमा त उहाँहरूको उमेर जत्तिकै जत्तिकै अभ्यास गरेका प्रहरी कर्मचारीहरू साथी उहाँहरू हुनुहुन्छ नि त, उहाँहरूलाई सडकमा दिने त्यो निर्लप्त टाइपको त्यो निर्देशन त मेरो विचारमा नगर्नु भएको भए हुन्थ्यो। किनभने मन्त्रीले नै कानुन हातमा ल्याउने हो भने त के हो त, अब के चाहिँ यो अब यो दण्डहीनताको अवस्था सिर्जना भएको हो। जसले जे गरे पनि हुने हो, हुन त उहाँहरू जसले जे गरे पनि हुने हो बाटै आउनु भएको, अर्काका व्यक्तिका घर टुटेर घर जलाएर सिंहदरबार राष्ट्रपति कार्यालय अदालत प्रहरी चौकी जेल सबै ठाउँ लुटपाट जलाउने तोडफोड गरेर आउनु भएको। अब यस्तो मान्छेलाई जनताले अब अनुमोदन गरेको हाम्रो दुर्भाग्य हो। हामी ठिक छौँ भने जनताले हामीलाई हाम्रा घर चलाउनेहरूलाई अनुमोदन गरे भने त अब हामी यसरी नै पाँचमा अभिशक्त हुने त होला नि।
9: अनि यसको मतलब चाहिँ दण्डहीनताको त प्रशय भएको रहेछ देशमा, भ्रष्टाचारीहरू व्यापक रहेछन्, अहिले चाहिँ 27 अर्बको बिगो छ, कसैसँग 26 अर्बको बिगो छ, होइन, विभिन्न घरानाका नाममा चाहिँ देश लुटेर अनि राजनीतिलाई पनि गुमराहमा पारेर काम गर्ने क्रम त बढेको रहेछ नि त अहिलेको स्थिति हेर्दाखेरि होइन, यो कुरा त स्वीकार्नुहुन्छ?
8: अहिले होइन कि अब चाहिँ गुन्डागर्दी लुटपाट अझै हुँदैछ, किनकि मेरो घर मेरा छोराका जुत्ता लुटेर लानेहरूले देशको चाबी हातमा राखिसकेपछि चाहिँ मेरो छोराका कापी किताब लानेहरूले, मेरो सामान्य एउटा नाकमा लाउने चुली लुटेर लानेहरूले, मेरो घरको एउटा सामान ल्यापटप कम्प्युटर लाने, मेरा किचनका जुठा भाडा लानेहरूले चाहिँ अब यो चाहिँ प्रमोसन गरेको सरकार भए भएर अब हेर्दै जाउँला के हुन्छ। अब यो त लाउडले जे गर्ने भनेर भन्नुभएको छ, अब अख्तियार दुरुपयोग अनुसन्धान छ, कारवाही गर्ने अब निकाय छ, अब यो छ भन्ने पनि भएन, यी नाम मात्रैका निकाय हुन्। लाउडले जसरी लुटपाट गरेर अब एउटा फरक जन्डरबाट राजनीतिमा आउनुभएको थियो, उहाँहरूले आफूलाई टिकाउनको लागि जनताको ध्यान डाइभर्ट गर्नको लागि केही न केही गर्नुपर्ने बाध्यता छ, त्यस कारण उहाँहरूले गरिरहनु भएको छ। यस बारेमा केही टिप्पणी गर्नु छैन,
9: तपाईँ त लामो समय नेपालको राजनीतिमा हुनुहुन्छ, पोलिटिक्समा हुनुहुन्छ, सरकार सुशासन केन्द्रित ढङ्गले अगाडि बढाएको छ।
8: सुशासन भनेको मन्त्रीले गएर सडकमा खुट्टा भाँच्दै भन्ने सुशासन हो, त्यो
9: होइन? उहाँले त मैले त्यो भन्न खोजे होइन भन्नुभएको छ नि त आज होइन संसदमा,
8: होइन सुशासन भने के हो त? सुशासन भने त सुशासन भनेको त कानुन होला सबभन्दा पहिले, त्यसको परिपालनमा त हर व्यक्ति हर इन्स्टिट्युसन हर संगठन र हर त्यो सम्बन्धित निकायका पदाधिकारीहरूले पालना गर्ने कुरा होला नि। जब यो तरिकाको उत्रेर सडकमा आउने कुरा हुन्छ होइन, अनि एउटै यसै रातमा मान्छेहरूले चाहिँ तपाईँको अब भनौँ न अहिले त्यो सीताराम बरालको अडियोलाई भिडियोलाई चाहिँ यदि अब त्यहाँ केही न केही भएको हो भन्ने मान्ने हो भने होला छानबिन, अब अख्तियारका प्रमुखहरूलाई प्रधानमन्त्रीको कार्यालयमा बोलाएर प्रधानमन्त्री संविधानले नचिन्ने मान्छेहरूले उहाँहरूलाई धोका थुनेर गाली गलोज गरेर
9: पक्राउ गर्नु नमान्दाखेरि प्रधानमन्त्रीको ठाडो निर्देश आयो भन्ने आइरहेछ नि अहिले,
8: अनि त्यसपछि पक्राउ कुर्जी जारी गरेर जो मान्छेहरूलाई गरिरहनु भएको छ खोजेको नेपालीले यही होला नि त, यदि नेपालीले यही खोज्या हो भने के भयो त? हामी त भोगौँला नि, तयारै भएको हो, हिजो पञ्चायत भोगेको, राणा शासन भोगेको होइन, माओवादी दमनका बेला विद्रोहका बेला हामीलाई दमन भएको भोगेको सबै भोगेर आएको हामीलाई के छ र? तर नेपाल हामी मात्रै होइन सबै नेपाली जनता यही शासन यस्तै शासन व्यवस्थाबाट शासित हुन अभिशप्त छन् भन्ने कुरा चाहिँ देखियो। त्यसकारण उहाँहरूले अहिले जे गरिरहनु भएको छ हात हातमा पक्राउ कुर्जी, पहिला सुन्ने अनि थुन्ने होइन, पहिला मान्छेलाई आतंकित गरेर लगेर थुन्ने त्यसपछि सुन्ने गर्नुभएको छ। उहाँहरूले मुद्दा चलाएका मान्छे अब आजसम्म त अदालतमा करियर जजहरू थिए, उनीहरूले कम्तीमा न्यायको चाहिँ तराजुमा कम्तीमा प्रमाणको परीक्षण गरेको जस्तो चाहिँ हुन्छ, अब त उनीहरूले त यस्तै अब विदेशमा हल्लेर आएका के गरेका होइन कानुनको फिल्डमा प्र्याक्टिस नगरेका यस्तै मान्छे अब अदालतमा भर्ती हुनेछन्, यस्तै मान्छे जानेछन् सिंहदरबारमा, यस्तै हुनेछन्। अब अहिले सुनिँदैछ कि कर्मचारीलाई पनि 30 वर्ष र 55 वर्ष उमेर समूह ल्याएर हटाउने र उहाँहरूका मान्छे फास्ट ट्र्याकमा सिधै सचिव सचिव नियुक्ति गर्ने
9: सचिवभन्दा माथि त मन्त्रीहरूका स्वकीय सचिवहरू बस्ने व्यवस्था आउँदैछ नि त, सचिवभन्दा माथि मन्त्रीका स्वकीयहरू सहजकर्ताहरू
8: हो। अब यसो हुने हो भने त अब चाहिँ अब त राम राज्य होला होइन, अब ती मान्छे हिजो के पृष्ठभूमिमा थिए कस्तो थिए तिमीलाई राज्यको एकजना बहिनीको भर्खर तपाईँको फोन आउनुभन्दा अगाडि एउटा प्रकाश सुन्दै थिएँ, एकजना बहिनीले एकजना नेताको नामै ल्याएर फलानु त दोषी होइन र उसैले हो एउटा विज्ञप्ति निकालेर हामीलाई भनेको कि गृह मन्त्रालय चाहिँ फलानु फलानु ठाउँमा फलानु फलानु फाइल छ, आज मेरो हातमा हस्तरी छ केही गर्न सकिनँ, त्यसले जेएनजी भाइ बहिनीहरू गृह मन्त्रालयमा गएर त्यो फाइल ठिकेर जलाउनु भनेर भनेको भन्ने भर्खरै तपाईँको कल आउनुभन्दा अगाडि मोबाइलमा मैले
9: त्यो घटनाक्रम के हो भनिदिनुहोस् त जनतालाई, लाखौँ जनताले सुनिरहनु भएको छ नेपाली बस त्यतिखेर कहाँनिर के भएको।
8: मैले एउटा पोडकास्टको एउटा बहिनीको जो जेएनजी आन्दोलनमा सक्रिय हुनुहुन्थ्यो उहाँको कुरा सुनेको, अब त्यो तपाईँले खोजेर रेडियोमा लिङ्क गरिदिनु होला, म त्यही भन्न चाहन्छु। अनि अर्को कुरा अब यसो हो भने यो त अब सुशासनको नाममा गुन्डागर्दी, सुशासनको नाममा कोअर्सिभ पावर, अहिले बजेट हेरौँ बजेटको लाजमर्दो सार्वजनिक विद्यालयलाई जवाफदेही बनाउने बलियो बनाउने सार्वजनिक शिक्षा बलियो बनाउने उद्योग प्रधानमन्त्री भन्नुहुन्छ, तपाईँको अर्थमन्त्री आफूले पढेको स्कुलमा 15 करोड विनियोजन गर्छ बुढानीकण्ठमा, जहाँ चाहिँ देशबाट मान्छेहरू ल्याएर त्यहाँ निशुल्क पनि पढाइन्छ, तर ठुलो शुल्क तिरेर पढ्नेहरूले फेरि निशुल्क पढ्नेलाई कन्ट्रिब्युट गर्छ त्यो स्कुलमा। त उहाँले त्यत्र अब यो विभेदन शीर्षक हेरिसक्नु छैन भावको विभेदन, त्यस कारण यो त अब अहिले नै कुरा गर्न त सय दिन पनि पुगेको छैन, सरकारको मधुमासै छ।
9: यसको मतलब तपाईँको विचारमा भाइ रामकुमारी झाँक्रीजी सरकार अधिनायकताको बाटोतर्फ उन्मुख भएको हो त्यसो भए?
8: अहिले आजै सय दिनमा अधिनायकवादको बाटो हिँड्यो कि लोकतन्त्रको बाटो हिँड्यो भन्ने कुरा त आजै निर्णय गर्न त सकिँदैन। जे चिज हुँदैछ म नेपाली जनतालाई आह्वान गर्न चाहन्छु कि तपाईँले रोजाइमा तपाईँको खुसीमा भोट हालेर सिंहदरबार पठाएको राजनीतिक शक्ति र व्यक्ति हुन्, तर यिनीहरूबाट शासित हुनको लागि तपाईँहरू अभिशप्त हुनु, आइरहेका कुराहरू भोग्न तयार हुनु।
9: जनताहरू खुसी छन् नि त, जनताहरू खुसी छन्, जनताहरू ताली बजाइरहेका छन्, थपडी पिटिरहेका छन् अहिले, होइन
8: खुसी होलान्, किनकि अब अहिले चाहिँ हामीले त्यति जुन बेलासम्म अब यो सरकार आउने बेलामा 156 रुपियाँको तेल चाहिँ 179 रुपियाँ पुगेको छ, महँगी चुलासम्म बढेको बगेको छ, दाल चामल तेल मटितेल सबैको मूल्य बढेको छ। अब ठिक छ त यो त, अनि यसको आधारमा के हुन्छ भने इन्फ्लेसन त बढ्छ नै बढ्छ, इन्फ्लेसन बढिसकेपछि 1000 रुपियाँ लगाएर प्लास्टिकको कागजमा एक झोला सामान नआउने स्थिति आजै छ। अब अझै होला, अझै होला, किनकि अझै होला। अहिले त्यसो गर्दा त तपाईँको डिप्रेसनबाट मान्छेहरूले राज्यको हिसाबले त डिप्रेसन हो, तर वैदेशिक रोजगारीमा गएर कमाएर ल्याएका मान्छेले अहिले परिवारलाई नै उनले कन्ट्रिब्युट गरिरहेको थियो। बाहिर त पैसाको तलब बढ्दैन, तर यहाँ 1 रुपियाँ पनि बचतमा आउने छोरा, ती वैदेशिक रोजगारीमा गएका जनताका छोराछोरी जो बोर्डिङ स्कुलमा पढ्छन् उल्टो आफै पढाइरहेछ, उसैलाई समताको अर्को नाममा राज्यलाई ट्याक्स तिर्नुपर्ने, बोर्डिङमा पढाएर पनि
9: सरकार चाहिँ अब एउटा जुन किसिमले चाहिँ अब नागरिकहरूलाई सुख दिने, नागरिकहरूलाई जवाबदेही बनाउने, देशमा रोजगारीको व्यवस्था गर्ने, होइन सुकुम्बासी समस्याहरूलाई चाहिँ हल गर्ने, सबै नागरिकहरूले यो देशमा बाँच्न पाउनुपर्छ भन्ने अधिकारको प्रत्याभूति गर्ने लगायतका कामहरूमा त लागिरहेको छ नि त, उहाँहरूको नारा त राम्रो छ नि त, अहिले उहाँहरू त्यो सही बाटोमा हुनुहुन्न, सही काम गर्नुभएको छैन, सरकारप्रति जनताको जुन विश्वास छ त्यो विश्वास पनि घात हुने हो त्यसो भए तपाईँहरूको विचारमा, तपाईँको अहिलेको भनाइअनुसार चाहिँ नागरिकले सुख पाउँदैनन् अब यो देशमा अहिले पनि?
8: तपाईँले मलाई जुन प्रश्न गर्नुभयो त्यही प्रश्नलाई उल्टाएर रिभर्स गरेर मैले सोधेँ, मैले तपाईँलाई प्रश्न सोधेँ, अब तपाईँको जवाब के हुन्छ, क्याबाब क्या नाम गरेको छ, तपाईँलाई के के जवाब दिन
9: चाहनुहुन्छ? समस्या हल गरेको छ अहिले, होइन खोलाबाट चाहिँ होल्डिङ सेन्टरमा लगेको छ, राम्रो ठाउँमा राखेको छ, होइन राम्रो भएको छैन यो देशमा, काम भएको छैन, सरकारले काम गर्न सकेको छैन,
8: त्यही त राम्रो भएको छ, राम्रो भएको छ भने ठिक छ, जनतालाई राम्रो भएको छ, हामीले किन चिन्ता गर्नु र, होइन त्यो त जसले पनि राजनीति गर्नु भनेको त समाजको परिवर्तन, रूपान्तरण, सुशासन, जनताको जीवनमा सुख खुसी खोजेको त यही हो।
9: अनि उहाँहरूले भन्नुभएको छ कि क्यान्सर एकैचोटि ठीक हुँदैन,
8: जनताले यही कुरा फिल गर्नु भएको छ भने त ठिक छ त, जनता खुसी हुँदा म खुसी हुँदा नहुनेको हो र, अन्त भविष्यकै जनता खुसी भए त हामी त हामी खुसी छैनौँ भन्नुपर्ने कुनै कारण छैन।
9: अनि सुकुम्बासीका समस्याहरू थिए त्यसमा, पीडाहरू थिए सुकुम्बा होल्डिङ सेन्टरमा पनि धेरै पीडाहरू छन्, समस्याहरू छन्, यो क्यान्सर एकैचोटि ठिक हुन्न भन्ने छ क्या उहाँहरूको चाहिँ?
8: त्यसले होल्डिङ सेन्टरका उहाँहरूलाई जुन ठाउँबाट भत्काएर लानुभयो डोजर लाएर, सुकुम्बासीमा व्यवस्थापन भएर बसिएका होल्डिङ सेन्टरका नागरिकहरू खुसी छन् भने म प्रश्न गर्ने को हो र, खुसी छन्, क्याटिङ राखेर खाना दिएको छ, त्यहाँका मान्छे खुसी छन् भने खुसी छन्।
9: नेपाल भारत सीमाको विवादका बारेमा पनि प्रधानमन्त्रीजीले अब समाधान हुन्छ भन्नुभएको छ?
8: समाधान होइन, उहाँहरूले त नेपालले भारतको जमिन मिचेको छ भनेर प्रधानमन्त्रीले भूलवश बोल्नुभयो, तर ती घन्टेका सांसद र समर्थक तिनका बुद्धिजीवीहरूले चाहिँ वाओ यो क्या खालको डिप्लोमेसी हो भनेर तो बोल्दै, अनि नेपालले भारतको सीमा मिचिएको प्रमाण खोज्न भिडियो बनाएर हिँडे केही सांसदहरू, अनि यहाँ संसदमा ताली पिट्ने मात्रै होइन
9: उनीहरूले प्रधानमन्त्री कूटनीतिक हिसाबले बोले त्यो कुरा, नेपालले भारतको सीमा मिच्या छ, रामकुमारीजी तपाईँले देख्नु भएको छ कुन कुन ठाउँमा मिच्या छ, तपाईँलाई थाहा छ?
8: त्यही त उनले हो, त्यही भएर घन्टेका सांसदहरू चाहिँ त्यो घन्टीका सांसदहरू राज्यसभाका सांसदहरू चाहिँ त्यसको प्रमाणित गर्न हिँड्नु भएको छ। अब नेपालले भारतको भूमि मिचेको भन्ने कुरा त सबभन्दा पहिले त मिचिएकाले भन्न पर्यो। आजसम्म भारतले औपचारिक अनौपचारिक कुनै हिसाबले कुनै गर्व नगरेको दावी नगरेको विषयमा प्रधानमन्त्री बोल्दा घन्टीलाई समर्थन गर्ने बुद्धिजीवीहरू, घन्टीलाई समर्थन गर्ने युट्युबहरू, घन्टीका सांसदहरू, र तिनका शुभचिन्तकहरू, तिनका बुद्धिजीवीहरू अब यो प्रमाणित गर्न हिँडिरहेछन् भनेपछि योभन्दा लाजमर्दो देश कुरो के होला कि आफ्नै देशका आफ्नै आमाको छातीमा चाहिँ तपाईँको यस प्रकारको यो यो लात हान्ने यो के प्रकारको यो म जानिनँ। तर प्रधानमन्त्रीको भनाइलाई चाहिँ हाम्रो पार्लियामेन्टमा अब दुईटै सदनमा मान्य परराष्ट्र मन्त्रीले सम्बोधन गरे अनुसार चाहिँ उहाँले चाहिँ त्यसलाई प्रकारान्तरले डाइरेक्ट त भन्नु भएन, रेकर्डै छ, प्रकारान्तरले त्यो चाहिँ बुझाइहरूमा अन्डरस्ट्यान्डिङमा अलिकति फरक पर्यो र भनेको कुरा यस्तो हो भनेर उहाँले स्पष्टीकरण दिएर यो भनेको दिइसक्नु भएको छ। मैले पनि त्यो सुविधा दिन्छु प्रधानमन्त्रीलाई, किनभने उहाँले भूल
9: गर्थ्यो प्रधानमन्त्री
8: त्यो त राम्रो भएन।
10: सुन्नुहोस् न, अहिले हाम्रो गर्नेमा 7 बजेको छ।
11: यस समयको साथमा जितु सुनचादी पसल
12: भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको 5 घर अगाडि जैसी 15 तर्फ जाने बाटोमा कुनाको साइडमा
11: विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
10: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।

0: नमस्कार। बिहान 7 बजेको आधी खोला खबरमा प्रविधि कक्षबाट अशोक सँगै यहाँहरूलाई स्वागत छ। म आरती कुँवर। स्याङ्जा जिल्लाको पहिलो आवाज रेडियो आधी खोलाको समाचारमूलक प्रस्तुति आधी खोला खबर एफएम 105.4 MHz र www.radioadikhola.org.bat लगन गरेर संसारको जुनसुकै स्थानमा बसेर पनि हामीलाई प्रत्यक्ष रूपमा सुन्न सक्नुहुनेछ।
1: यस आधी खुला खबरको साथमा हिमाल सुनचाँदी पसल उच्च क्वालिटीका आकर्षक गरगहनाहरू ग्यारेन्टीका साथ खरिद बिक्री असल तपाईँकै सुख दुःखको साथी हिमाल सुनचाँदी पसल वालिङ बजार स्याङ्जा।
0: आधी खुला खबर शुरू गरौं अहिलेसम्मका मुख्य खबरहरूबाट। स्याङ्जाको वालिङ एकमा रहेको कृषि विकास स्रोत केन्द्रले जमीन भाडामा लिएर मूलबी उत्पादन थाल्यो। मुक्तिनाथ विकास बैंकद्वारा स्याङ्जाका विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीलाई झोला वितरण र पछिल्लो समय युवा पुस्ताले जनै बनाउन चासो नदेखाउँदा गाउँघरमा जनै बनाउने प्रचलन हराउँदै। स्याङ्जाको वालिङ एक युवादीमा रहेको कृषि विकास स्रोत केन्द्रले जमीन भाडामा लिएर मूलबी उत्पादन थालेको छ। वालिङ एक बगुवा फाँटमा स्थानीय 22 जना कृषकको जमीन भाडामा लिएर मूलबी उत्पादन थालेको हो। कार्यालयले यही जेठ महिनाबाट लागू हुने गरी 83.5 रूपनी जमीन भाडामा लिएको हो। विशेष गरी धान, मकै, गहुँ, कोदो, मास लगायतका खाद्यान्न बालीहरूको मूलबी उत्पादन गर्ने लक्ष्य रहेको कार्यालय प्रमुख सुदीप रेग्मीले जानकारी दिनुभयो। भाडामा लिएको जमीनमा विशेष गरी 3 वटा कामहरू हुन्छन्। वहाँले भन्नुभयो, मूल बिउ, स्रोत बिउ उत्पादन, नयाँ नयाँ जातका बिउहरूको उत्पादन तथा परीक्षण गर्ने र रैथाने बाली प्रवर्धनका क्षेत्रमा काम गर्ने गरी योजना बनाएर अगाडि बढ़ेका छौं। आधी खोलाको किनारमा एकै ठाउँमा ठूलो क्षेत्रफलमा जमीन प्राप्त भएकाले पनि मूल बिउ उत्पादनका लागि सहज भएको वहाँले बताउनुभयो। यस ठाउँलाई आधी खोलाले गर्दै आएको कटानलाई रोक्नका लागि तटबन्ध गरिएको छ। मूलबिउ उत्पादनका लागि कार्यालयले जमीन भाडामा लिने सम्बन्धीको सूचना निकालेसँगै यहाँका स्थानीयले कार्यालयको नजिकै रहेको जमीन एकमुष्ट रूपमा उपलब्ध गराउनु भएको हो। बिउको उत्पादन र व्यवस्थापनको कार्य विवरण रहेको यस कार्यालयले कार्यालय परिसरमा आफ्नै स्वामित्वमा रहेको झण्डै 22 रूपनी जमीनमा तरकारी बालीका मूल बिउहरू उत्पादन गर्दै आइरहेको छ। वहाँले भन्नुभयो, तरकारी बालीको मात्रै नभई अबदेखि खाद्यान्न बालीहरूको मूलबिउ उत्पादनलाई मध्यनजर गरी स्थानीय कृषकहरूसित एकै ठाउँमा जमीन भाडामा लिएका हौं। कार्यालय परिसरमा रहेको जमीनमा केराउ, सिमी, काँक्रो, राजमा लगायतका तरकारी बालीको मूलबिउ उत्पादन हुँदै आएको छ। 3-3 वर्षमा नवीकरण गर्ने गरी कार्यालय र जग्गा धनीहरूबीच सम्झौता भएको हो। आगामी 10 वर्षका लागि प्रतिरोपनी रू 3,800 का दरले सम्झौता भएको हो। गण्डकी प्रदेश अन्तर्गतका 11 जिल्ला कार्यक्षेत्र रहेको यस कार्यालयले गण्डकी प्रदेश मा बिउ उत्पादन तथा व्यवस्थापन गर्दै आइरहेको छ।
2: हामीले चाहिँ यो आर्थिक वर्षदेखि चाहिँ हामी आफै जग्गा भाडामा लिएर हामीले चाहिँ स्रोत बिउ उत्पादन गर्नको लागि प्रक्रिया अगाडि बढाएका छौँ। अन्त कार्यालय परिसरमा पनि हामीसँग 20-25 रूपियाँ पनि जग्गा पहिले पनि थियो, त्यति हामीलाई पुगेन र हाम्रो जुन कार्यविवरण छ त्यो अनुसार चाहिँ हामीले जग्गा लिजमा लिनुपर्ने अपरिहार्य आवश्यकता भएको हुनाले हामीले यो आर्थिक वर्षदेखि यही वालिङ एक बगुवा 83 तलको क्षेत्रमा त्यसलाई हामीले अहिले सिँचाइको सबै कुराहरू व्यवस्थापन गर्दैछौँ। त्यहाँ हामीले 83.5 रूपियाँ जग्गा 10 वर्षको लागि यसको कानूनी प्रक्रिया सबै टुङ्गाएर हामीले त्यसको अहिले त्यहाँ धानको बिउ उत्पादन र कोदोको बिउ उत्पादनको प्रक्रिया अगाडि बढ़ाएका छौँ। विशेष गरी कृषक लेभलमा त्यहाँबाट हुने फाइदा के छ भन्दा अबको दिनहरूमा जसरी हामीले कृषकहरूलाई चाहिँ सधैँभरि विभिन्न ठाउँबाट कहिले चितवन गएर कहिले चाहिँ भैरव गएर कहिले काठमाडौँ गएर कहिले चाहिँ विभिन्न नारका स्टेशनमा गएर हामीले जुन स्रोत बिउ ल्याउने गर्थ्यौँ सबै त हामीले यहाँ उत्पादन नगरे पनि त्यसको केही अंशहरू केही हामीले भोल सुहाउँदो चाहिँ हामीले त्यसको बिउ उत्पादन गर्छौँ लिजमा लिएको जग्गामा। एक खाले रोजगारी सृजना हुने, त्यसै गरी चाहिँ यहीँको बिउ यहीँ प्रयोगमा आउने र कृषकहरूले आगामी दिनमा चाहिँ केही मूल बिउ र प्रमाणित बिउहरू यहाँले प्राप्त गर्नुहुन्छ एउटा। अर्को चाहिँ हामीले यसो भन्दै गर्दा हामी सबै बालीको बिउ उत्पादन यहाँ गर्दैनौँ, किन भन्दा कतिपय हाम्रा स्थापित कम्पनीहरूले जुन मूल बिउ उत्पादन गर्नुहुन्छ उहाँले उत्पादन गरे भन्दा अरू जात हामीले गर्छौँ। जुन यहाँ खपत हुने गर्छ त्यो कम्पनीको नि उसको बजारीकरणमा प्रभाव नगर्ने गरी हामी त्यसरी चाहिँ प्रक्रिया अगाडि बढाएका छौँ। ठ्याक्कै कृषक स्तरमा हामीले गर्ने सहयोग कार्यक्रम स्रोत बिउ सहयोग गर्ने कार्यक्रम 75% अनुदानमा, त्यसै गरी बिउ उत्पादनदेखि लिएर भण्डारणसँग जुन प्रयोग हुने सामग्रीहरू छन् जस्तै भण्डारणका बिनहरू होला, ग्रेडिङ मेसिन होला, होइन अरू विभिन्न उपकरणहरू आवश्यक पर्छ, त्यस्तो खाले उपकरणमा अनुदान दिने कार्यक्रमहरू सपोर्टिङ कार्यक्रम कार्यक्रमहरु छन् भने अर्को चाहिँ दूध उत्पादन पश्चात चाहिँ त्यसलाई गुणस्तरीय भण्डारण गर्नको लागि र प्रोसेसिङ गर्नको लागि चाहिँ भण्डार कक्ष निर्माण छ। त्यो सँगसँगै हाम्रो विभिन्न खाले फिल्ड लेभल ट्रेनिङ गरेर किसानलाई सिकाउने काम चलेकै छ।
0: मुक्तिनाथ विकास बैंकले स्याङ्जाका विभिन्न विद्यालयमा अध्ययनरत आदिवासी जनजाति तथा दलित विद्यार्थीलाई लक्षित गरेर शैक्षिक सामग्री स्वरूप झोला सहयोग गरेको छ। बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत जेहेन्दार तथा गरीब परिवारका विद्यार्थीलाई प्राथमिकता दिएर बैंकले झोला वितरण गरेको हो। बैंकले पुतली बजार नगरपालिका आसपास क्षेत्रका विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई शैक्षिक सामग्री प्रदान गरेको हो। बैंकले पुतली बजार नगरपालिका तीनको पुण्यशिला आधारभूत विद्यालयमा अध्ययनरत 80 जना विद्यार्थीलाई झोला वितरण गरेको हो। पुतली बजार नगरपालिका नौको कुलमा बराहा चौर माविका 150 जना विद्यार्थीहरूलाई शैक्षिक सामग्री झोला प्रदान गरिएको छ। त्यस्तै पुतली बजार नगरपालिका 12 पेल्का चौर स्थित मनकामना माध्यमिक विद्यालयका 100 विद्यार्थीलाई शैक्षिक सामग्री झोला वितरण गरिएको जनाइएको छ। शैक्षिक सामग्री वितरण गर्दै मुक्तिनाथ विकास बैंकका संस्थापक तथा संचालक भरत प्रसाद लम्सालले बैंकले निक्षेप संकलन र ऋण प्रवाहसँगै सेवा क्षेत्रका लक्षित वर्गको क्षमता अभिवृद्धिमा आफ्नो सामाजिक उत्तरदायित्व निर्वाह गर्दै आएको बताउनुभयो। वहाँले समाजमा विभिन्न कारणले पछाडि परेका वर्गलाई बैंकले समुचित रूपमा अवसर प्रदान गर्ने उद्देश्यले सहयोग दिँदै आएको बताउनुभयो। शैक्षिक सामग्री वितरणले विद्यार्थीमा हौसला बढ़ाएको जिकिर गर्दै मनकामना माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र शर्माले पेल्काचौर आसपास क्षेत्रका जनजातिसँगै दलित परिवारका विद्यार्थीलाई झोला वितरण ठूलो राहत प्रदान गरेको बताउनुभयो। वहाँले जेहेन्दार तथा गरीब परिवारका विद्यार्थी लक्षित कार्यक्रमलाई नियमित राख्न बैंकलाई आग्रह गर्नुभयो। मुक्तिनाथ विकास बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत जिल्लामा नगद तथा जिन्सी सहयोग कार्यक्रमलाई निरन्तरता दिँदै आएको छ। यहाँको ग्रामीण भेगका विद्यार्थीलाई शैक्षिक सामग्रीसँगै पठन पाठनमा सहयोग गर्न विभिन्न विद्यालयलाई कम्प्युटर तथा फर्निचर प्रदान गरेको छ। रेडियो आदि खोलाको समाचारमूलक प्रस्तुति आदि खोला खबरमा अन्य खबर पनि बाँकी नै छन्। हामीसँगै रहनुहोला।
3: वालिङ उद्योग वाणिज्य संघको अत्यन्त जरूरी सूचना। यस वालिङ उद्योग वाणिज्य संघको 19 साधारण सभा एवं 9 अधिवेशन यही असार 12 गते हुने भएको र विधानत अधिवेशनमा भाग लिनका लागि एक हप्ता अगाडिसम्म नवीकरण भइसक्नु पर्ने भएकोले यही असार 5 गते शुक्रबार कार्यालय समयभित्र अनिवार्य रूपमा आफ्नो सदस्यता नवीकरण गर्नुहुन सम्बन्धित सबैमा सादर अनुरोध गर्दछौ। अनुरोधक वालिङ उद्योग वाणिज्य संघ वालिङ स्याङ्जा।
0: रेडियो आदि खोलाको समाचारमूलक प्रस्तुति आदि खोला खबरमा यहाँलाई पुनः स्वागत छ। अब बाँकी खबर। जिल्ला प्रहरी कार्यालय तनहुँ तथा मातहतका प्रहरी एकाईले जिल्लाका विभिन्न स्थानमा सञ्चालन गरेको विशेष खोजी अभियान अन्तर्गत 19 जना शंकास्पद व्यक्ति पक्राउ परेका छन्। नियन्त्रणमा लिएका मध्ये 9 जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। उक्त विशेष अभियान लागू औषध नियन्त्रण, अवैध मदिरा उत्पादन तथा बिक्री वितरण नियन्त्रण, शान्ति सुरक्षा कायम, फरार प्रतिवादी पक्राउ, चोरी नियन्त्रण तथा प्राकृतिक स्रोत साधनको अनधिकृत प्रयोग नियन्त्रणलाई लक्षित गरिएको प्रहरी नायब उपरीक्षक द्वारिका प्रसाद घिमिरेले जानकारी दिनुभयो। प्रहरी टोलीले जिल्लाका विभिन्न संवेदनशील क्षेत्र, सार्वजनिक स्थल, बजार क्षेत्र तथा सम्भावित अपराधिक गतिविधि हुन सक्ने स्थानमा निगरानी तथा जाँचलाई तीव्र बनाएको छ। जिल्लामा शान्ति सुरक्षा कायम राख्ने, अपराधिक गतिविधि नियन्त्रण गर्ने तथा नागरिकमा सुरक्षाको अनुभूति गराउने उद्देश्यले नियमित रूपमा यस्ता अभियान सञ्चालन गरिरहेका छौं। प्रहरी नायब उपरीक्षक घिमिरेले भन्नुभयो, नियन्त्रणमा लिएका व्यक्तिमध्ये केहीमाथि थप अनुसन्धान भइरहेको छ भने अन्यको आवश्यक कानूनी प्रक्रिया पूरा गरिएको छ। प्रहरीका अनुसार पछिल्लो समय जिल्लामा लागू औषध दुर्वेशन, चोरी, सार्वजनिक अपराध तथा प्राकृतिक स्रोत साधनको अनधिकृत दोहन नियन्त्रणलाई प्राथमिकतामा राखेर निगरानी बढ़ाइएको छ। यस्ता गतिविधि नियन्त्रण गर्न नियमित रूपमा विशेष अभियान सञ्चालन गरिने जनाएको छ। उच्च पहाड़ी भूगोलमा अवस्थित म्याग्दीको धौलागिरी गाउँपालिकाका बासिन्दाको जीविकोपार्जनको परम्परागत आधार बनेको घुम्ती पशु गोठ संकटमा परेको छ। बुढ़ेहुली लाग्दै गएका किसान युवा पुस्ताको वैदेशिक रोजगारी प्रतिको आकर्षण बजार र सरकारी सेवासँग कमजोर पहुँचका कारण परम्परागत पशुपालन व्यवसाय क्रमशः खुम्चिँदै गएको हो। कुनै समय तीसवटासम्म गाई भैंसी पालेका धौलागिरी गाउँपालिका तीन मुनाका 60 वर्षीय यमप्रसाद पुनको गोठमा अहिले 10 वटा मात्र छन्। बाउबाजेले गर्दै आएको पशुपालनबाटै घर व्यवहार चलायौं, छोराछोरी पढ़ायौं पुनले भन्नुभयो। तर उमेर बढ़दै जाँदा गोठ लिएर लेखबेसी गर्न कठिन भएकाले पशु संख्या घटाउनु परेको छ। मुनाकै 81 वर्षीय लीलबहादुर पुन पनि घुम्ती गोठ छोड्ने तयारीमा हुनुहुन्छ। बाल्यकालदेखि भेड़ा बाख्रा पालन गर्दै आउनुभएका उहाँले यही पेशाबाट ठूलो परिवार हुर्काउनुभयो। तर छोराहरू विदेश गएपछि गोठलाई निरन्तरता दिन समस्या भएको बताउनुहुन्छ। धौलागिरी चार खामलाका 74 वर्षीय पूर्ण बहादुर जैसीले पनि 57 वर्षदेखि गर्दै आएको भैंसी पालन यस वर्षबाट बन्द गर्नु भएको छ। स्वास्थ्य समस्या र उमेरका कारण भैंसी बेचेर घरमै बस्न थालेको उहाँको भनाइ छ। धौलागिरीमा जेठदेखि पशु चौपायालाई लेक तथा बुकीतर्फ लैजाने र कार्तिकपछि बेसी झार्ने परम्परा छ। यहाँका किसानहरूले ढोरपाटन, जलजला, रूखा चौर पाती हाल्ने तथा विभिन्न खर्क क्षेत्रमा पशु चराउने गर्छन्। पछिल्लो समय गाउँघरमा जनै बनाउने प्रचलन हराउँदै गएको छ। युवा पुस्ताले जनै बनाउन चासो नराख्दा जनै बनाउने सिप गाउँघरबाट हराउँदै गएको हो। जेनतेन पुरानो पुस्ताले जनै बनाउँदै आए पनि नयाँ पुस्ताले यसतर्फ भने चासो देखाएका छैनन्। जनै बनाउने सिप युवामा हस्तान्तरण आवश्यक रहेको ठहर गर्दै यहाँका युवालाई जनै बनाउने सिप सिकाउन थालिएको छ। तानसेन नगरपालिका दुई कार्यालयको आर्थिक सहयोगमा तानसेनमा सञ्चालन गरिएको तालिम नगरभित्रका विद्यार्थी, महिला, पुरूष लगायत 40 जनाले जनै बाँट्ने सिप लिन थालेका छन्। नयाँ पुस्ताले जनै बनाउन थालेपछि भने पुराना पुस्तामा उत्साह छाएको छ। तानसेनका 75 वर्षीय वेद बस्याल जनै बाँट्ने संस्कृति हराउँदै जान थालेका बेला नयाँ पुस्ताले जनै बनाउन थालेपछि खुशी लागेको बताउनुहुन्छ। जनैको महत्व युवा पुस्ताले नबुझ्दा संस्कृति संकटमा पर्दै गएकोमा अब भने यो संस्कृति बचाउन सकिन्छ कि भन्ने लागेको छ। उहाँले बरांगदीका हरि घिमिरेलाई पनि परम्परागत जनै बाँट्ने र लगाउने संस्कृति लोप हुन लागेकामा चिन्ता थियो। तर अहिले नयाँ पुस्ताले जनै बनाउन शुरू गरे भन्दा खुशी हुनुहुन्छ। अब अन्तिमादी खोला खबर सक्नु अघि मुख्य खबरका शीर्षकहरू पुनः एकपटक। स्याङ्जाको वालिङ एकमा रहेको कृषि विकास स्रोत केन्द्रले जमीन भाडामा लिएर मूलबी उत्पादन थाल्यो। मुक्तिनाथ विकास बैंकद्वारा स्याङ्जाका विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीलाई झोला वितरण र पछिल्लो समय युवा पुस्ताले जनै बनाउन चासो देखाउँदा गाउँघरमा जनै बनाउने प्रचलन हराउँदै। आधी खोला खबर सकियो। साँझ 6:30 बजे अर्को आधी खोला खबर लिएर आउनेछौ। अहिलेलाई भने प्रविधि कक्षबाट अशोकसँगै म पनि विदा हुन्छु। ज्ञान सूचना र मनोरञ्जनका लागि सुन्दै गर्नुहोला रेडियो आधी खोला। नमस्ते।

हजुर नमस्कार हार्दिक हार्दिक स्वागत गर्दछौ शुभ बिहानी शुभ प्रभात कार्यक्रम गुड मर्निङ आदि खोलाको यो नयाँ श्रृंखलाबाट अनि यो नयाँ बिहानीबाट आजको यस बिहानीमा पनि उपस्थित भइसकेकी छु म आरती। कार्यक्रम गुड मर्निङ आदि खोला यहाँले रेडियो आदि खोला एफएम 105.4 मेगाहर्ज इन्टरनेट अनलाइन मार्फत www.radioadikhola.org बाट लगन गरेर अनलाइन मार्फत साथै यहाँहरूले हामीलाई हाम्रो पात्रैबाट पनि एकैसाथ सुन्दै आइरहनु भएको छ। कार्यक्रम गुड मर्निङ आदि खोला लिएर आउने गर्दछौ हरेक दिन अर्थात हप्ताको सातै दिन बिहान सभा 7 बजेदेखि 7:30 बजेसम्म अर्थात यसै समयमा यहाँहरूले हामीलाई सुन्दै आइरहनु भएको छ। कार्यक्रम गुड मर्निङ आदि खोलाको हरेक श्रृंखलामा हरेक बिहानीमा हामी दुईवटा स्तम्भ लिएर प्रस्तुत हुने गर्दछौ। आजको श्रृंखलामा पनि आजको बिहानीमा पनि हामी दुईवटा स्तम्भ लिएर प्रस्तुत भइसकेका छौं। आजको लागि पनि रहने पहिलो स्तम्भ तपाईँको आज अर्थात यहाँहरूको बारे राशिफलमा के लेखिएका छन् के भनिएका छन् त्यसको बारेमा जानकारी गराउनेछौ। पहिलो स्तम्भमा रहेर भने आजको लागि रहने दोस्रो अनि अन्तिम स्तम्भ शुभकामना स्तम्भ जहाँ यहाँहरू आफ्ना आफन्तजनको शुभ जन्मदिन परेको छ जन्मदिनको अवसरमा शुभकामना सन्देशहरू व्यक्त गर्न चाहनुहुन्छ विभिन्न कुराहरूमा बधाई प्रशंसाहरू व्यक्त गर्न चाहनुहुन्छ भने पनि हामीलाई 063-4140-2085 फोन सम्पर्क गर्न सक्नुहुनेछ। हजुर अब पनि आउनुहोस् कार्यक्रमको शुरूआत गरौं आजको लागि पहिलो स्तम्भ तपाईँको आजबाट। आज मिति 2083 साल असार महिनाको 5 गते शुक्रबार तदनुसार सन् 2026 जून 19 तारीक ज्येष्ठ शुद्ध शुक्ल पक्षको पञ्चमी तिथि। बारे राशिफलको क्रममा पहिलो राशि रहेको छ मेष राशि। मेष राशि हुनेहरूको लागि आजको दिनमा शुभचिन्तकहरूको सुझाव नमान्दा दुःख पाइनेछ अप्ठ्यारो परिस्थिति अंगाल्दै अघि बढ़नुपर्ने समय छ समस्या दर्शाउँदा साझेदार तथा आफन्तजन सहयोगीका रूपमा देखा पर्नेछन् रोकिएका काममा दोहोराएर प्रयत्न गर्दा लाभ हुनेछ साँझदेखि स्थितिमा सुधार आउनाले काम बन्नेछ विद्यार्थीहरूको अध्ययनमा प्रगति हुनेछ मेहनतले सम्मानित स्थान समेत दिलाउनेछ। वृष राशि हुनेहरूको लागि शुभचिन्तकको साथ सहयोगले काम गर्न सकिनेछ भौतिक साधन जुटनाले दिगो योजना प्रारम्भ होला चिताएका काम सम्पादन हुनेछन् उद्योग र व्यापारमा विशेष फाइदा उठाउन सकिनेछ साँझदेखि पारिवारिक असमझदारीले काम रोकिन सक्छ बिना कारण आफन्तजन टारिन सक्छन् अरूका लागि श्रम तथा बुद्धि खर्चन पर्ला साथीभाइसँग सन्तुलित व्यवहार गर्नुहोला। मिथुन राशि हुनेहरूको लागि विचारले धेरैलाई आकर्षण गर्ने समय छ बोलीको भरमा चिताएको काम सम्पादन हुनेछ तारिख योग्य कामले प्रशंसकहरू बढ़नेछन् मेहनतले राम्रो उपलब्धि दिलाउनेछ सानो प्रयत्नले फाइदा बढ़नेछ व्यापारमा पनि प्रशस्त लाभ हुनेछ अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ बुद्धिको उपयोगले विद्या तथा धन आर्जन हुनेछ भने सानो प्रयत्नले ठूलो काम बन्नेछ। कर्कट राशि हुनेहरूको लागि मेहनत गर्दा विभिन्न अवसर प्राप्त हुनुका साथै दैनिकीमा परिवर्तन आउन सक्छ हिम्मतले काम बनाउन सकिनेछ ईर्ष्या गर्नेहरूको मनोबल कमजोर हुनेछ सानो प्रयत्नले ठूलो फाइदा हुनेछ दीर्घकालसम्म फाइदा हुने काम थालनी गर्न सकिनेछ साँझतिर केही विवादास्पद काममा जुट्नु पर्ला अध्ययनमा बाधा पुग्नेछ भने अरूका लागि धन र बुद्धि खर्चन पर्ने देखिन्छ। सिंह राशि हुनेहरूको लागि कामका लागि रकम जोहो गर्ने समय छ आफन्त र परिवारबाट टाढिन परे पनि दिन उपलब्धिमूलक रहनेछ टाढाका साथीभाइको निम्तो प्राप्त हुनेछ तर अवसरको खोजीमा दौड़धूप भने गर्नुपर्ला साँझतिर रोकिएको काम थाल्न सकिनेछ भौतिक साधनले काममा सहजता ल्याउन सक्छ आफ्ना कमजोरीबाट लाभ उठाउनेहरू सक्रिय हुने हुँदा सावधान रहनुहोला।
कन्या राशि हुनेहरूको लागि मेहनत गर्दा आमदानीका स्रोत फेला पर्नेछन्। आवश्यक भौतिक साधन सजिलै जुट्नेछन्। आमदानी बढ़नाले उत्साह जाग्नेछ। श्रमको उचित मूल्य पाइनेछ। व्यापारमा राम्रै फड्को मार्न सकिनेछ। साँझदेखि खर्च बढ़नाले अर्थ अभाव देखा पर्न सक्छ। आवश्यकता पूरा गर्न कर्जा लिनुपर्ने हुन सक्छ। परिस्थितिले फजुल खर्च बढ़ाउनेछ। आर्थिक काममा बाधा हुन सक्छ।

तुला राशि तुला राशि हुनेहरूको लागि प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ। विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ़नेछ। विशेष भेटघाटले उत्साह जगाउनेछ। भविष्यका लागि विशेष काममा जग बसाउने मौका छ। विभिन्न भौतिक साधन प्राप्त हुनेछन्। पेशा व्यवसायमा साझोतिर मनज्ञ लाभ हुनेछ। आमदानीका नयाँ स्रोत फेला पर्नेछन्। कर्मयोगले नाम दाम र इनाम दिलाउन सक्छ। कुनै विशेष अवसर पाइनेछ। वृश्चिक राशि हुनेहरूको लागि सामाजिक काम सम्पादन गर्दै लोकप्रियता हासिल गर्न सकिनेछ। शुभचिन्तकहरूको सहयोग जुट्नाले मनज्ञ फाइदा हुनेछ। आध्यात्मिक चेतनाले धर्म कर्म र सेवामूलक काममा परिवर्तित गराउनेछ। मेहनतले कार्य सिद्धि हुनेछ। साँझदेखि नयाँ अवसर प्राप्त हुनेछ। पेसा व्यवसायमा पनि मनज्ञ फाइदा हुनेछ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउँदै दाम इनाम र प्रतिष्ठा कमाउने बेला छ। धनुराशि हुनेहरूको लागि स्वास्थ्य कमजोर रहनेछ। खर्च र चुनौतीको समय रहेको हुँदा व्यवहारमा पनि सजग रहनु पर्ला। कामको चाप बढ़नेछ तर सानोतिनो समस्याले अल्झाउन सक्छ। अवसरको खोजीमा दौड़धूप गर्नु पर्ला। आफ्नो श्रम परे पनि कामको प्रतिफलमाथि अरूले राज गर्नेछन्। साझातिर स्थितिमा सुधार आउनेछ। उपलब्धिको स्रोत प्राप्त हुनेछ भने प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। मकर राशि हुनेहरूको लागि घुमफिर तथा मनोरञ्जनमा समय बित्नेछ। पेसा व्यवसायमा मनज्ञ लाभ हुनेछ। नयाँ योजना थालनी हुन सक्छ तर वाद विवादले साथीभाइमा भने फाटो ल्याउनेछ। निम्तो आए पनि आतिथ्य खर्चिलो बन्नेछ। भेटघाटले काममा अलमल हुन सक्छ। साँझदेखि अस्वस्थ शरीर लिएर काममा जुत्नुपर्ने अवस्था हुन सक्छ। बाध्यात्मक परिस्थितिले इच्छा शक्ति कुञ्चित हुने सम्भावना छ। कुम्भ राशि हुनेहरूको लागि प्रयत्न गर्दा सजिलै लक्ष्यमा पुग्न सकिनेछ। मेहनतले प्रतिस्पर्धाको दौड़ जिताउन सक्छ। भौतिक साधन जुट्नेछन् र दिगो फाइदा हुने काम शुरू हुन सक्छ। अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ। साँझतिर रमाइलो जमघटमा सहभागी भइनेछ। प्रियजनसँग भेटघाट हुनेछ भने अतिथिका रूपमा मान सम्मान प्राप्त होला। पेसा व्यवसायमा पनि मनज्ञ फाइदा हुनेछ। राशिफलको क्रममा अन्तिम राशि रहेको छ मीन राशि। मीन राशि हुनेहरूको लागि आजको दिनमा पहिलेको सफलताले हौसला प्रदान गर्नेछ। भविष्यका लागि विशेष काममा जग बसाउने मौका छ। अध्ययनमा राम्रो प्रगति गर्ने समय छ। विभिन्न अवसरले पछ्याउनेछन् र दिगो काममा जग बसाउने अवसर प्राप्त हुनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। मेहनतले सम्मानित स्थान दिलाउन सक्छ। साझातिर प्रतिस्पर्धीलाई हराउन सकिनेछ। पेसा व्यवसायमा फाइदा हुनेछ। हजुर, यो त रह्यो तपाईँको आज अर्थात यहाँहरूको बारे राशिफलमा के लेखिएका छन्, के भनिएका छन् त्यसको बारेमा जानकारी गरायौं। बारे राशिफलमा जे लेखिए तापनि जे भनिए तापनि यहाँहरूले आफ्नो भाग्यमा भन्दा पनि आफ्नो काममा आफ्नो कर्ममा विश्वास राखेर निरन्तर अगाडि बढ़नुहोस्, निरन्तर लागि पर्नुहोस्, पक्कै पनि सफलता हात प्राप्त हुनेछ। हामीले उप प्राध्यापक लक्ष्मी प्रसाद बराल फली ज्योतिष आचार्यद्वारा लिखित आजको राशिफल यहाँहरू समक्ष प्रस्तुत गर्यौं। बारे राशिफलमा लेखिएका कुराहरू जानकारी गराएसँगै आजको लागि पहिलो स्तम्भ तपाईँको आज सकिएको छ। अब पनि हामी प्रवेश गर्छौं आजको लागि दोस्रो अनि अन्तिम स्तम्भ शुभकामना स्तम्भमा। हजुर, हामी यति बेला कार्यक्रम गुड मर्निङ आदि खोलाको दोस्रो अनि अन्तिम स्तम्भ शुभकामना स्तम्भमा छौं। यहाँहरू हामीलाई 0363414285 फोन सम्पर्क गर्न सक्नुहुनेछ। आजको दिनमा आफ्नो आफन्तजनको शुभ जन्मदिन परेको छ। जन्मदिनको अवसरमा शुभकामना सन्देशहरू व्यक्त गर्न चाहनुहुन्छ, विभिन्न कुराहरूमा बधाई प्रशंसाहरू व्यक्त गर्न चाहनुहुन्छ भने पनि हामीलाई 0363414285 फोन सम्पर्क गर्न सक्नुहुनेछ।

हजुर, अब पनि हामी कार्यक्रमको अन्तिम समयमा आइपुगेका छौं। आजको दिनमा जन्मदिन पर्न पनि सम्पूर्णमा जन्मदिनको अवसरमा धेरै शुभकामनाहरू व्यक्त गर्दै कार्यक्रम समय अवधिभर सुनेर साथ दिनुहुने सम्पूर्णमा पनि धेरै धन्यवादका शब्द व्यक्त गर्दै आजको बिहानीबाट म पनि विदा हुन्छु। ज्ञान सूचना र मनोरञ्जनका लागि सुन्दै गर्नुहोला रेडियो आदि खुला। यहाँहरू आजको दिनमा घरबाट कतै टाढाको यात्रामा निस्कदै हुनुहुन्छ भने यहाँहरूको यात्रा फलदायी रहोस्, शुभ रहोस्, सँगै यहाँहरूको आजको दिन पनि शुभ रहोस्। नमस्ते।

0: रेडियो आदि खुला 105.4
1: निशुल्क आँखा शिविर हुने बारे सूचना सानिमा बैंक लिमिटेड पुतली बजार शाखा स्याङ्जा र हिमालय आँखा अस्पताल पोखराको प्राविधिक सहयोगमा निम्न मिति समय र स्थानमा निशुल्क आँखा शिविर र मोतियाबिन्दु शिविर सञ्चालन हुन गइरहेकाले सम्पूर्ण मोतियाबिन्दु वा अन्य आँखाका बिरामीहरूले लाभ लिनुहुन अनुरोध गर्दछौ। पहिलो दिन असार 7 गते कार्यक्रम आँखा स्क्रिनिङ क्याम्प स्थान कालिका सामुदायिक अस्पताल भिरकोट नगरपालिका हेलु स्याङ्जा। दोस्रो दिन असार 8 गते आँखा स्क्रिनिङ क्याम्प स्थान क्षेत्रीय समाज भवन बैरघारी भिरकोट नगरपालिका 1 स्याङ्जा। तेस्रो दिन असार 9 गते कार्यक्रम क्याटारेक्ट सर्जरी क्याम्प स्थान गढौं प्राथमिक अस्पताल वालिङ नगरपालिका 9 स्याङ्जा।
2: सामाजिक सञ्जाल जी छ्यानले जाँझीमरी बुझीमरी ब्याङ्गैन आधिकारिक प्रोफाइल मात्र फलोलना खैबै बिनी लिङ्क खुल्दिउ भन्दा उइसु सुखन क्या खलो सुजित बिमिलो खन यामो बिमारी छ्यानले खोना दे खुल्दिब वेबसाइट ना URL चेक लना आठ्याव घटना तल आपिबै लागि समय समय आफैना पासपोर्ट फेरदिल परिम नुए तोय तारी शङ्ख लैदी भिसा बैङ्गरी यहीमरी तुरन्त खबर लना
3: सतर्क तन ठगे तब त क्या जोगिना
4: सिद्धार्थ बैंगर क्याले जनहितरी जारी संदेश
5: सिद्धार्थ बैंक सम्बन्ध सधैँ भरिलाई।
6: ओ एमजी श्रेया कसम तिम्रो यो नयाँ हेयर कट र कलर त एकदमै फायर छ त कुन इन्टरनेशनल ब्रान्डको शरण पुगेर आयो।
7: थ्याङ्क यू रिया इन्टरनेशनल होइन बाबा यो त हाम्रै वालिङको मन्जु ब्युटी सलुनको कमाल हो नि।
6: सिरियसली वालिङमा यस्तो वाव लुक्स दिने सलुन छ म त छक्क परे।
7: छ नि वालिङ आर्ट्स जंगल रेस्टुरेन्ट भएकै भवनको पहिलो तलामा त्यहाँको बोटक्स र न्यानो प्लास्टिया ट्रिटमेन्ट त झन्नै अमेजिङ छ। मेरो कपाल त पहिला कस्तो ड्यामेज थियो अहिले त ग्लास हेयर जस्तै चम्किन्छ।
6: अनि मलाई पनि त्यो हाइड्रा फेसियल र नेल आर्ट पनि गराउनु थियो त्यहाँ हुन्छ?
7: अफकोर्स ब्राइडल मेकअप नेल एक्सटेन्सनदेखि लिएर लेडिज र जेन्ट्स दुबैको लागि सलुन सम्बन्धी प्रोफेसनल तालिम पनि दिइन्छ।
6: ल अब मेरो लुक्स पनि डिफरेन्ट देख्नेछौ तिमीले।
7: लेडिज तथा जेन्ट्सका सलुन सम्बन्धीका तालिमहरू दिनुका साथै हेयर स्ट्रेट बोटक्स बोटोलेक्स न्यानो प्लास्टिया हेयर स्मुदिङ हेयर कलर हेयर रिपेयरिङ ब्राइडल मेकअप नेल आर्ट नेल एक्सटेन्सन फेसियल हाइड्रा फेसियल ट्रिटमेन्ट स्किन टेस्ट र कस्मेटिक आइटमहरू पाइनुका साथै पार्लर एवं सैलुन सम्बन्धीका सम्पूर्ण कार्यहरू गरिन्छ।
6: साथै यहाँहरूले मन्जु ब्युटी सलुन टिकटक आइडीमा फलो गरेर हाम्रो भिडियोहरू पनि हेर्न सक्नुहुनेछ। प्रुफ राइटर मन्जु भण्डारी र विमल भण्डारी मन्जु ब्युटी सलुन एन्ड ट्रेनिङ सेन्टर वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएको भवनको पहिलो तला
7: सम्पर्क मोबाइल 9842698145।
6: आहा कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त गजब लाग्यो।
8: हो र मैले नि राम्रो लागेर गोल्ड स्टारको अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याए।
6: मलाई नि चाहिएको थियो आजै त्यही जान्छु।
8: गोल्ड स्टारको आधिकारिक सोरुम अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ आठ नयाँ बजार चोकैमा गोल्ड स्टार कम्पनीका पार्टी सुज स्कूल तथा अफिसियल सुजहरू स्पोर्ट्स सुज लेडिज जेन्ट्स सुज तथा जुत्ता चप्पलको होलसेल एवं खुद्रा बिक्री गरिन्छ।
6: गोल्ड स्टारको अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ आठ नयाँ बजार चोक
8: प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी
6: मोबाइल 9847918921 र 9462939399।
9: के तपाईँ घर बनाउँदै हुनुहुन्छ? यदि घर बनाउँदै हुनुहुन्छ भने वालिङ नगरपालिका वडा नम्बर 6
8: अफिसियल सुजहरू स्पोर्ट्स सुज लेडिज जेन्ट्स सुज तथा जुत्ता चप्पलको होलसेल एवं खुद्रा बिक्री गरिन्छ।
6: गोल्ड स्टारको अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ आठ नयाँ बजार चोक प्रोप्राइटर

0: इन्स्टिच्युट वालिङ मोड फोन नम्बर 0360-44-331 मोबाइल 98-560-55-331
1: साथै एसडब्ल्यूआईसी कम्प्युटर इन्स्टिच्युटमा एक महिनेदेखि एक वर्ष कम्प्युटर कोर्सहरू र जापानिज भाषाका कक्षाहरू धमाधम सञ्चालन भइरहेको जानकारी गराउँदछौं।

0: चल्यो।
1: हैन, यही चौपारीमा बतास चल्यो भन्दै बस्ने हो कि अब बजारतिर पनि लाग्ने हो? धानको बिउ राख्ने बेला भयो, म त धानको बिउ लिन भनेर बजार जान लागेको हो।
2: ए अँ साँच्चै है, मलाई पनि कुखुराको भाले भाले चल्ला लिन थियो, म पनि हजुर सँगै जान्छु है।
1: ल त्यसो भए तिमीलाई कुखुराको भाले भाले चल्ला अनि मलाई धानको बिउ एकै ठाउँमा पाइने पसलमा जाऊ न त।
2: हुन्छ, त्यसो भए वालिङ 8 मोडमा रहेको गरिमा एग्रोमा जाऊ न त, त्यहाँ कुखुराको भाले भाले चल्ला अनि धानको बिउहरू रामधान, सामा, सावित्री तथा हाइब्रिड धानहरू US 312, US 305, उपज, राजा, चाइनिज जिटेन, शान्ति, च्याम्पियन, हर्दीनाथ, JK 33, 33, 64, 44 अनि झार मार्ने विषारी पनि पाइन्छ। त्यति मात्रै नभएर विभिन्न तरकारीका बिउ बिजनहरू, गाई भैँसीका औषधि, कुकुर बिराला, बंगुरका औषधि तथा दानाहरू पनि पाइन्छ।
1: गरिमा एग्रो वालिङ 8 मोड स्टाफ होटलको आडैमा वालिङ सिटी पोलिक्लिनिकको ठ्याक्कै अगाडि।
2: प्रोप्राइटर कृष्ण भट्टराई र अस्मिता न्यौपाने, मोबाइल 98560 51068 र 98637 70771।
1: एक पटक आएर त हेर्नुहोस्, तपाईँलाई फर्की फर्की आउने बनाउने जिम्मा हाम्रो हो।
3: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौ, अब न्यूरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
4: मस्तिष्क, मेरुदण्ड र शरीरको न्यूरो समस्याहरू अब डराउनु पर्दैन, अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
3: 28 वर्षदेखिको अनुभव, न्यूरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-585-595-76-044।
4: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
2: छाया क्षेत्र फार्मेसीमा डाक्टर आउने सूचना। यही असार 6 गते शनिबारका दिन सुगर, प्रेसर, दम तथा थाइराइड रोग विशेषज्ञ डाक्टर सरोज पोखरेल आउँदै हुनुहुन्छ। यदि तपाईँहरूमा अत्याधिक प्यास लाग्ने, छिनछिनमा पिसाब लाग्ने, भोक धेरै लाग्ने, तौल घट्दै जाने, हात खुट्टा झमझमाउने वा ओठ तालो सुक्ने, घाउ चोट लागेमा निको हुन धेरै समय लाग्ने, दृष्टि धमिलो हुने र अत्याधिक थकाइ लाग्ने, टाउको पछिल्लो भाग दुख्ने वा भारी हुने, लाग्ने, नाकबाट रगत बग्ने, छाती दुख्ने वा ढुकढुकी बढ्ने, तौल बढ्ने, जाडो धेरै हुने, कब्जियत हुने, छाला सुखा हुने र स्वर धोत्रो हुने, तौल घट्ने, गर्मी धेरै हुने, पसिना आउने, हात काम्ने र छटपटी हुने, सास फेर्न गाह्रो हुने, खोकी लाग्ने, छाती कसिलो भएको महसुस हुने लगायतका समस्या भएका बिरामीहरूले उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिन सक्नुहुनेछ। पुनश्च फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ।
5: स्थान छाया क्षेत्र फार्मेसी वालिङ 8 खेल मैदान जाने बाटो, फोन 063-4141-044, मोबाइल 98460-81173।
2: स्मरण रहोस्, डाक्टर आउने दिन यही असार 6 गते शनिबार। मल्ल फार्मेसीमा डाक्टर आउने सूचना। यही असार 6 गते शनिबारका दिन सर्जन रोग विशेषज्ञ डाक्टर ओम बहादुर कार्की आउँदै हुनुहुन्छ। यदि तपाईँहरूमा शरीरमा दुख्ने वा नदुख्ने खालका गाँठा कुटी, डल्ला, पुरानो घाउ, खटिरा, दाग, पुरानो अपरेशनको समस्या, पायल, सहर्निया, अण्डको सुनिने, कान्छिया थिएको, नङ गढेको, बारम्बार मुसा आइरहने समस्या, अनावश्यक गुठी आउने जस्ता समस्याहरू छन् भने स्वास्थ्य परीक्षण गराई स्वास्थ्य लाभ लिनुहोला। साथै सोही दिन पेट, छाती, मुटु रोग विशेषज्ञ डाक्टर एसके जयसवाल पनि आउँदै हुनुहुन्छ। यदि तपाईँलाई पेट, छाती, मुटु तथा सुगर रोग सम्बन्धी समस्याहरू जस्तै पेट दुख्ने, फुल्ने, पोल्ने, खानामा नलाग्ने, अमिलो पानी आउने, पेटको अल्सर, सास फेर्न गाह्रो हुने, चक्कर लाग्ने, शरीर सुनिने, हात खुट्टा फुल्ने, टाउको बढी दुख्ने, खकारमा रगत देखिने, शरीर दुब्लाउँदै जाने, पिसाब बढी लाग्ने, तिर्खा बढी लाग्ने, मुख सुक्खा हुने, शरीर हात खुट्टा झमझम गर्ने लगायतका लक्षण भएका बिरामीहरूले उक्त दिन सम्पर्क राख्न सक्नुहुनेछ। उक्त दिन मुटुको इको पनि गरिनेछ। पुनश्च फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ।
5: सम्पर्क स्थान मल्ल फार्मेसी वालिङ 8 तल्लो वालिङ, प्रोप्राइटर सुरेन्द्र मल्ल, स्वर्गीय पिता रामलाल मल्ल, फोन 063-4141-051, मोबाइल 98560-52-049।
2: स्मरण रहोस्, डाक्टर आउने दिन यही असार 6 गते शनिबार। होइन के भयो किन बन्द भएको गाडी
1: ब्याट्री फेरेको 10 दिन पनि भएको छैन कति छिटो बिग्रिएको बन्द भएको भइछ
2: कुन ब्याट्री फेरेको हो र यति छिटो बिग्रिएको
1: बजारमा पाइने ब्याट्री हालेको हो तर टिकेन
2: अनि जस्तो सुकै ब्याट्री राखेपछि बिग्रिदैन त वालिङ 8 जैसी पदेरामा छ नि कामना इलेक्ट्रिकल हो त्यहाँ पाइन्छ एक्साइड ब्याट्री लामो समय टिक्ने र भर पर्दो पनि हुने त्यही गएर एक्साइड ब्याट्री राखिहाल्नु त
1: हुन्छ म त्यही जान्छु गएर फेरिहाल्छु
0: एक्साइड ब्याट्रीको आधिकारिक डिलर कामना इलेक्ट्रिकल एक्साइड ब्याट्रीमा 2-5 वर्षसम्मको वारेन्टी पनि रहेको छ
2: विगत 26 वर्षदेखि हजुरहरूको सेवा र सुविधामा समर्पित हुँदै आइरहेको पुरानो पसल कामना इलेक्ट्रिकल
0: हामी कहाँ एक्साइड ब्याट्री इन्भर्टर सोलर कुलर मोटर सिम्नी गिजर हिटर एनएस तार आरओ फिल्टर साथै घर अफिस उद्योगको लागि आवश्यक विद्युतीय सामानहरूको बिक्री वितरण गर्नुका साथै मर्मत गर्ने एकमात्र भर पर्दो पसल कामना इलेक्ट्रिकल वालिङ 8 जैसी पन्देरा प्रोप्राइटर दया प्रसाद रेग्मी राजु र सावित्री अर्याल रेग्मी
2: फोन नम्बर 0364415002 मोबाइल 9856405002 र 9864501
6: कार्यक्रम आटियो अरू तयारी पुरा भयो खाजा नास्ता यही बनाउन सम्भव देखिएन कसरी व्यवस्था मिलाउने होला म्याडम
7: वालिङकै पुरानो शुद्ध र स्वादिष्ट खाजा नास्ता तथा विभिन्न मिठाईहरू पाइने नवदुर्गा मिष्ठान्न भण्डार छ नि त्यहाँबाट ल्याउनु पर्ला
6: ठिक भन्नुभयो म्याडम त्यहीबाट ल्याउनु पर्ला विगत 26 वर्षदेखि ग्राहकहरूको माया र निरन्तर सेवामा समर्पित रहँदै आएको नवदुर्गा मिष्ठान्न भण्डारमा विभिन्न सभा समारोहका लागि शुद्ध र स्वादिष्ट मिठाईहरूका साथै बर्थडे केक डेरीजन्य पदार्थहरू दूध दही पनिर नौनी घिउ लगायत अन्य शाकाहारी खाजा नास्ता उपलब्ध छ
7: सभा समारोहका लागि डेलिभरीको समेत व्यवस्था रहेको जानकारी गराउँदै सेवा गर्ने मौका दिन नभुल्नुहोला
6: नवदुर्गा मिष्ठान्न भण्डार वालिङाट मोड पेट्रोल पम्पको अगाडि प्रोप्राइटर रेशमीलाल कोइराला र विजय कोइराला सम्पर्क नम्बर 0364-41-246 मोबाइल 9856-50-119 र 9856-33-246
2: नेपाल सरकारबाट मान्यता प्राप्त स्याङ्जा जिल्लाकै पुरानो विगत लामो समयदेखि धेरै विद्यार्थी उत्तीर्ण गराउन सफल दक्ष अनुभवी कोरियन भाषा प्रशिक्षकबाट प्रशिक्षण दिइने यस आवर कोरियन ल्याङ्ग्वेज क्याम्पस रोडमा ईपीएस ट्रोफी कोरियन भाषा परीक्षा 2027 लागि नयाँ मोडलमा नयाँ कक्षामा धमाधम कक्षा सञ्चालन भइरहेको हुँदा इच्छुकले समयमै सम्पर्क गर्नुहोला अन्य थप जानकारीका लागि भाषा प्रशिक्षक प्रेम भण्डारी मोबाइल 9864-24-288 र 9864-86-646
8: च्या कस्तो सास गनाएको तिम्रो त
9: दाँत दुखेर कस्तो गाह्रो भएको छ आफूलाई तिमी सास गनाएको भन्छौ
8: उपचार गर्नु पर्दैन त दाँत दुख्यो भनेर मात्रै हुन्छ र
9: राम्रो र भरपर्दो डेन्टल पाएदेखि उपचार गर्न जानु पर्ला अब
8: यही हाम्रो वालिङ 8 भीआईपी टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल खुलेको छ उपकार डेन्टल क्लिनिक त्यही गएर उपचार गराउ त त्यहाँ त दाँत गिजा तथा मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ नि
10: हजुर हामी कहाँ निशुल्क दन्त परीक्षण तथा एक्सरे अत्याधुनिक मेसिन द्वारा दन्त परीक्षण दाँत कलरको सिमेन्ट भर्ने दाँत सफा गर्ने टल्काउने दाँत नभएको ठाउँमा दाँत राख्ने दाँतको जरीदेखि उपचार आरसीटी गर्ने डिजिटल प्रविधिद्वारा एक्सरे आरबीजी गर्ने बिना दुखाई दाँत निकाल्ने बुद्धि बंगराको शल्यक्रिया साथै गिन्जा र मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ
2: यहाँ नेपाल मेडिकल काउन्सिल एनएमसीबाट मान्यता प्राप्त अनुभवी दन्त चिकित्सकहरूद्वारा दाँत तथा सम्बन्धित सम्पूर्ण रोगको उपचार पनि गरिन्छ सम्पर्क उपकार डेन्टल क्लिनिक वालिङ 8 बिआईपी टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल प्रोप्राइटर डाक्टर सुभाष खाँड र डाक्टर संस्कृति प्रधान मोबाइल 9465648622 र 9241440029
11: फ्रिज बिग्रिएर सब्जीहरू सबै काम नलाउने भयो 2-4 दिन भइसक्यो एसी पनि चलेको छैन कहाँ जाने हो के गर्ने हो अत्तो पत्तो भएन
12: होइन के भयो र किन हल्लाखोर गरेको हो
11: किचनमा भएका सबै सामान बिग्रिएर हैरानमा छु किनेको पनि धेरै भएको छैन राम्रोसित कहाँ बनाउँछन् होला
12: ए कुरो त्यस्तो पो यी नगर न विगत 9 वर्षदेखि वालिङ नयाँ बजारमा सञ्चालनमा छ पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र त्यहाँ गएपछि ढुक्क हुन्छ
11: हामी कहाँ अत्याधुनिक प्रविधिबाट हरेक कम्पनीका सामानहरू वारेन्टीका साथ बनाइनुका साथै विभिन्न ब्रान्डका फ्रिज, वासिङ मेसिन, एसी, भ्याकुम क्लिनर, इलेक्ट्रिक सामग्रीहरूको मरमत गर्नुका साथै सुपथ मूल्यमा खरिद बिक्री पनि गरिन्छ। सेकेन्ड ह्यान्ड फ्रिज तथा वासिङ मेसिन एक्सचेन्ज समेत गरिन्छ। किचन सिम्नी, टिभी, इन्डक्सन चुलो, राइस कुकर, मिक्सर पनि उपलब्ध छ।
12: स्याङ्जा सहित गुल्मी, पाल्पाको रामपुर, पर्वत जिल्लाका विभिन्न भागमा गएर पनि होम सर्भिस दिँदै आएको छ। यहाँ विभिन्न कम्पनीका सामानहरूको सर्भिस गर्नुका साथै वारेन्टी भए वारेन्टीबाट र नभए सुपथ मूल्यमा मरमत गरिन्छ।
11: पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मरमत केन्द्र वालिङ 8 नयाँ बजार लाइन राधे राधे चोकबाट 3 घर तल। प्रोप्राइटर कृष्ण पाठक। सम्पर्क मोबाइल 9855954963, 9855554 र 9800847723।
13: किन मुख छोपेर हाँसेकी हो र सबिना? दाँतमा समस्या भयो कि के हो?
14: दाँत पनि कता कता फर्किएका छन्। दाँत मिलाउनु पर्नेछ अनि दाँत पनि किराले खाएर उस्तै भएको छ भनेको
13: हो र? आजै वालिङ ओरल एन्ड डेन्टल केयर वालिङ 8 VIP टोलमा जाऊ न। त्यहाँ त दाँत मिलाउनेदेखि लिएर दाँत, मुख तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ नि।
14: हजुर, काठमाडौँ युनिभर्सिटीबाट सम्बन्धन प्राप्त कान्तिपुर डेन्टल कलेजमा अध्यापन गरेर आउनु भएका साथै गरौं प्राथमिक अस्पताल वालिङमा 2 वर्ष काम गरिसक्नु भएका अनुभवी डाक्टर किरण गुरुङबाट नियमित बिहान 8 देखि साँझ 7 बजेसम्म सेवा प्रदान गरिनेछ।
13: यस्तै पर्वतका बिरामीहरूलाई सहज बनाउने हेतुले वालिङ ओरल एन्ड डेन्टल केयरको एउटा शाखा हातेमालो चोक एसपी कम्प्लेक्समा गत साउन 6 गतेदेखि नियमित सेवा सञ्चालनमा आएको कुरा पनि यहाँहरू सम्पूर्णमा जानकारी गराउन चाहन्छौ।
14: हाम्रा सेवाहरू:
13: दाँत तथा मुखको परीक्षण,
14: दाँतको एक्सरे,
13: दाँत सफा गर्ने,
14: दाँत टल्काउने,
13: मुख गनाउने समस्याको उपचार,
14: दाँत रङको सिमेन्ट भर्ने,
13: दाँतको जरेदेखिको उपचार,
14: दाँत तथा मुख सम्बन्धी शल्यक्रिया,
13: साधारण दाँत निकाल्ने,
14: गिजाको शल्यक्रिया गरी दाँत निकाल्ने,
13: बुद्धि बङ्गरा माथि पलाएको गिजा काट्ने,
14: गिजाको शल्यक्रिया,
13: कृत्रिम दाँत राख्ने,
14: दाँत रङको वा मेटलको खुल लगाउने,
13: बच्चाहरूको दाँतको विशेष उपचार
14: र बाङ्गोटिङ्गो दाँतलाई तारले बाँधेर मिलाउने,
15: साथै बाङ्गोटिङ्गो दाँतलाई तारले बाँध्ने वा ब्रेसेस लगाउने उपचार अबदेखि हरेक महिनाको पहिलो शनिबार कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर एन्जल जीसीबाट हुँदै आइरहेको कुरा यहाँहरू सम्पूर्णमा जानकारी गराउँदछौ।
13: वालिङ ओरल एन्ड डेन्टल केयर, वालिङ 8 VIP टोल, राष्ट्रिय वाणिज्य ब्याङ्क तथा वर्ल्ड लिङ्क इन्टरनेट भएको बिल्डिङमा।
14: प्रोप्राइटर डाक्टर किरण गुरुङ। फोन नम्बर 0363590025, मोबाइल 9860478822। नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका दन्त चिकित्सक सँग मात्र उपचार गर्ने बानी बसालौ।
16: सादर निमन्त्रणा। यस वालिङ उद्योग वाणिज्य संघको 19 साधारण सभा एवं 9 अधिवेशन तथा निर्वाचन निम्न कार्यक्रम बमोजिम हुने भएकोले सम्पूर्ण साधारण सदस्य जीवहरू लगायत सम्बन्ध सबैमा सूचना एवं निमन्त्रणा पठाइसकिएको छ। कथम कदाचित सूचना एवं निमन्त्रणा प्राप्त नगरेको भएमा यसै सूचनालाई निमन्त्रणा मानि निम्न मिति, समय र स्थानमा यहाँहरूको गरिमामय उपस्थितिको लागि सादर निमन्त्रणा गर्दछौ। मिति: यही असार 12 गते शुक्रबार। समय: दिनको ठिक 12:30 बजे ठिक समयमा कार्यक्रम शुरू हुनेछ। स्थान: वालिङ उद्योग वाणिज्य संघको बहुउद्देश्य सामुदायिक सभा हल, सिटी हल। कार्यक्रमहरू: समुद्घाटन समारोह 12:45 बजेदेखि, दिवा खाजाको समय 20 मिनट मात्र। बन्द सत्रको कार्यक्रमहरू: बन्द सत्र सकिएपछि निर्वाचन सम्बन्धी कार्यक्रम प्रारम्भ हुनेछ। वालिङ उद्योग वाणिज्य संघ, वालिङ स्याङ्जा।
17: ए नानी, त्यो पानी नपिउ त।
18: किन र काका?
17: त्यो पानी फोहोर छ।
18: शुद्ध र फिल्टर गरेको पानी मात्र पिउने गरौँ।
19: सार्वजनिक हितका लागि रेडियो आदि खोला।

0: ठीक ना? अहिले हाम्रो गर्नेमा 8 बजेको छ।
1: ए समयको साथमा जितु सुनचाँदी पसल भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको 5 घर अगाडि जैसी 15 तर्फ जाने बाटोमा कुनाको साइडमा विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4 आफ्नो ख्याल राख्नुहोस् है।

0: आधी खोला को स्पंदन रेडियो आधी खोला 105.4 MHz
1: अन्य तायो कागज के में थी वा और चिलकाई क्यों पर्सनल नंबर ब्लॉक लाई वधी पर्सनल मोबाइल नंबर में उन्हीं और टेलीकॉमर बे ऑफिस तरी आई रा ब्लॉक लाई रखल खाई अन्य बैंगरी बैंगरी आ चार सही तली लग पड़ दी सम लल पति ना आफे ना मोबाइल नंबर फिर दिया बदेर ब्लॉक तैयार विषय आफे ना बैंक दे बिनी जानकारी पिन पर हिम दे आफे ना बैंक खाते ना जानकारी और ना योरी थोनी दक्या सचेत तल पर हिम
2: सतर्क तना ठगी तब दक्या जोगी ना
3: सिद्धार्थ बैंक दक्या ले जन हितरी जारी संदेश
4: सिद्धार्थ बैंक संबंध सदैव भरिलाई
5: हतार हतार में छोरा को बिहे आटियो अरू सब व्यवस्था मिलियो तर अब सुन का गरगहना को व्यवस्था गर्नु पर्ने भयो कहाँ जाने के गर्ने अल्पत्र परियो
6: तिमी अल्पत्र नपर न मैले विश्वासिलो ठाउँमा बिहे का लागि आवश्यक पर्ने सबै गरगहना बनाउन अर्डर दिइसकेको छु
5: लौ अब कहाँ दिनुभयो मैले बैरगारी नयाँ बजार को बुपु सैनिक एन्ड खिलुङ कालिका सुनसाथी पसलबाट ल्याउने सोच बनाएकी थिए
6: तिमीले जहाँ सोच्यौ मैले नि त्यही त हो अर्डर दिएको ढुक्क बस न
5: हजुर ग्राहकहरुको मागलाई मध्यनजर गर्दै पसल पुरानो ठाउँ बैरघारी 99 सोक मेन रोडबाट सरेर पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास बैंकको ठिक अगाडि सरेको जानकारी गराउँछौ
6: हामी कहाँ छापावाल सुनका स्वदेशी तथा विदेशी आकर्षक डिजाइनका गरगहनाहरू रेडीमेड तथा अर्डर अनुसार बनाइनुका साथै पुराना गरगहनाहरू साटफेट तथा खरिद बिक्री पनि गरिन्छ यहाँ दोस्रो तथा तेस्रो नम्बरको सुनलाई खारेर पहिलो नम्बरको सुन बनाइन्छ भने राशि अनुसारका पत्थरको प्रयोग गरी गहना बनाइनुका साथै कम्प्युटर प्रविधिबाट नापतौल गरिन्छ
5: प्रोप्राइटर गुप्ता बहादुर सुनार एन्ड राजन सुनार भूपु सैनिक एन्ड खिलुङ कालिका सुनसादी पसल
6: बैरघारी पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास बैंकको ठिक अगाडि
5: मोबाइल नम्बर 98061 40870 र 98654 97
6: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता
7: घरी कम्प्युटर बिग्रिन्छ घरी लाइन जान्छ हैरान भयो कति धेरै काम गर्न थियो गर्नै पाइएन बिग्रीका बनाएर हुने भए बनाउला नभए नयाँ किनौला इन्भर्टर हाल्नु पर्नेछ सीसीटीभी जडान गर्नेछ मैले वालिङमा कम्प्युटरका क्षेत्रमा 12 वर्ष र सीसीटीभीको क्षेत्रमा 6 वर्षदेखि सेवा दिँदै आएको एपेक्स कम्प्युटर सोरुमबाट ल्याउने कुरा भइसकेको छ
8: यहाँ कम्प्युटर ल्यापटप बिक्री तथा मरमत प्रिन्टर बिक्री तथा मरमत सीसीटीभी जडान तथा मरमत विभिन्न ब्रान्डका प्रिन्टरहरूको टोनर रिफिल तथा मरमत फायर एक्सटेन्गुइसर बिक्री तथा रिफिल पनि गरिन्छ
9: टेलिफोन इन्टरकम इन्टरनेट नेटवर्किङ गरिनुका साथै इन्भर्टर जडान तथा मरमत गरिन्छ ब्रोसर क्यालेण्डर सर्टिफिकेटहरू डिजाइन गरिन्छ टाइम एटेन्डेन्स डिभाइस जडान तथा मरमत गर्नु परेमा हामीलाई सम्झनुहोस्
8: एपेक्स कम्प्युटर सोरुम तथा सर्भिस सेन्टर वालिङ 8 नयाँ बजारको ओह्रालो सम्पर्क नम्बर 98565551 98468 32809 र 98565251
10: आहा कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त गजब लाग्यो
11: हो र मैले नि राम्रो लागेर गोल्ड स्टारको अथराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याए
10: मलाई नि चाहिएको थियो आजै त्यही जान्छु
11: गोल्ड स्टार को आधिकारिक शोरूम अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोकैमा गोल्ड स्टार कम्पनी का पार्टी सुज स्कूल तथा अफिसियल सुजहरू स्पोर्ट्स सुज लेडीज जेन्ट्स सुज तथा जुत्ता चप्पल को होलसेल एवं खुद्रा बिक्री गरिन्छ
10: गोल्ड स्टार को अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोक
11: प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी
10: मोबाइल 98469 18921 र 98462 39390

0: हार्दिक निमन्त्रणा।
1: भगवान श्री हरि तथा समस्त पितृहरूको आशीर्वाद स्वरूप मिति 2026 साल कार्तिक 23 गते गोलोकवासी मुर मर्दन बगाले ढाडे बगालेको सत संकल्पमा विक्रम सम्बत 1994 साल श्री पञ्चमीमा स्थापित श्री गणेश लक्ष्मी नारायण मन्दिरलाई पुननिर्माण गरी समय सापेक्ष युगानुकूल भव्य र दिव्य प्रभु निवास निर्माण गरी प्राण प्रतिष्ठा गरी भगवानको विग्रहहरूलाई स्थापित गर्ने वैदिक अनुष्ठानमा यहाँ र यहाँको सपरिवार उपस्थित भई भगवत सेवा एवं प्रसाद ग्रहणका लागि हार्दिक अनुरोध गर्दछौ।
0: कार्यक्रमहरू
1: यही असार 5 गते शुक्रबार पूर्वाङ्ग तयारी,
0: असार 6 गते शनिबार पूजन प्रारम्भ एवं अधिवास,
1: असार 7 गते आइतबार जप पाठ एवं अधिवास,
0: असार 8 गते सोमबार विशेष रथ यात्रा नगर परिक्रमा एवं प्राण प्रतिष्ठा साथै भण्डारा प्रसाद वितरण भगवान दर्शन,
1: असार 8 गते सोमबार बिहान 9 बजे रथ यात्रा दिउँसो 12 बजे पट खुल्ला भगवान दर्शन प्रसादको लागि भण्डारा खुल्ला गरिनेछ।
0: भगवानको 9 अधिवासहरू 6, 7 र 8 हुने हुँदा सेवामा सहभागी हुन सक्नुहुनेछ।
1: नोट, आजीवन वैष्ठिक ब्रह्मचारी महादेव पुत्र कुमारजीको जन्म विशेष रथ यात्रा महामहोत्सव सम्पन्न हुनेछ।
0: संकल्पकर्ता तथा आयोजक समस्त बगाले परिवार वालिङ 8 बगाले टोल,
1: मोबाइल नम्बर 9856027966, 9560401126 र 9460181136।
0: वालिङ उद्योग वाणिज्य संघको अत्यन्त जरुरी सूचना। यस वालिङ उद्योग वाणिज्य संघको 19 साधारण सभा एवं 9 अधिवेशन यही असार 12 गते हुने भएको र विधानत अधिवेशनमा भाग लिनका लागि एक हप्ता अगाडिसम्म नवीकरण भइसक्नु पर्ने भएकोले यही असार 5 गते शुक्रबार कार्यालय समयभित्र अनिवार्य रूपमा आफ्नो सदस्यता नवीकरण गर्नुहुन सम्बन्धित सबैमा सादर अनुरोध गर्दछौ। अनुरोधक वालिङ उद्योग वाणिज्य संघ वालिङ स्याङ्जा।
2: ओहो अंकल, चिटिक्क परेको घरमा मौरी पो पाल्नु भएछ हैन? यो घर कहाँबाट ल्याउनु भएको?
3: ए नानी, दक्षिण तालिम प्राप्त कालीगढबाट निर्माण गरिएको चिउरी खर्क मौरी घर उद्योगबाट ल्याएको हो नि। घर मात्र होइन नानी, मौरी पनि त्यहीबाट ल्याएको हो नि।
2: ए हो र अङ्कल, अनि यो चिउरी खर्क मौरी घर उद्योग चाहिँ कहाँ छ होला?
3: सुन नानी, भिरकोट चिउरी खर्कमा छ नि। त्यति मात्र हो र नानी, त्यहाँ त आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्रीहरू उपलब्ध गराइनुका साथै मौरी पाल्नको लागि प्राविधिक ज्ञान सिप पनि पाइँदो रहेछ। म त सबै कुराहरू सिकेर ढुक्क भई गोलाघार नै ल्याएर आएको छु। घरलाई गहना जस्तो पनि हुने, मह पनि खान पाइने।
2: हजुर, हामी कहाँ दक्षिण कालीगढबाट आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह गोलाघार खाली घर र मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्री उपलब्ध गराउनका साथै मौरी पाल्नका लागि प्राविधिक ज्ञान सिप र परामर्श दिइन्छ।
4: प्रोप्राइटर रत्नबहादुर गुरुङ, सम्पर्क नम्बर 0363-691-004,
5: सम्पर्क मोबाइल 97484-34484।
6: चुरी घरको मौरी घर उद्योग भिरकोट नगरपालिका 7 सन्ध्या।
7: उमेरले नेटो काट्न थालिसक्यो, सधैँ त्यस्तै। अब त छोरा छोरीको भविष्य पनि हेर्ने होला नि। होइन, यसरी कतिन्जेल पुग्छ? कमाएको पैसाको टुङ्गो नै छैन। अलिअलि पैसा बचत गर्न सिके पनि त हुन्थ्यो।
8: कहाँ लगेर बचत गर्नु? खल्तीमा राखे त्यसै खर्च हुन्छ, बैङ्कमा राख्नु भने राम्रो ब्याज दिने बैङ्क नै देखिँदैन।
7: पल्ला घरे कान्छाले भएको पैसा त्यही भकुण्डेमा रहेको फुलबारी बचत तथा ऋण सहकारी संस्थामा बचत गरेर घडेरी किनै घर बनाए। हामी भने जहाँको त्यही।
8: ल ल, त्यसो हो भने हामी पनि त्यही फुलबारी बचत तथा ऋण सहकारी संस्थामा जम्मा गरौला।
7: हाम्रा सेवा तथा सुविधाहरू,
8: अत्याधुनिक कम्प्युटर सफ्टवेयर मार्फत आर्थिक कारोबार गरिने,
7: आकर्षक ब्याज दरमा बिमा सहित निश्चित संकलन गरिने,
8: सर्वसुलभ तरिकाबाट छिटो छरितो कर्जा प्रवाह गरिने,
7: दैनिक बचतको निश्चित संकलन र भुक्तानीका लागि घर दैलोमा गएर सेवा प्रदान गरिने।
8: आइएमई, प्रभु, वेस्टर्न युनियन, पृथ्वी, क्रिस जस्ता मनी ट्रान्सफरहरूबाट विश्वको जुनसुकै ठाउँबाट पठाएको पैसा तुरन्त भुक्तान दिइने व्यवस्था।
7: फुलबारी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वालिङ फकुण्डे।
5: सम्पर्क फोन नम्बर 0363-441-6024।

0: मृदी स्वास्थ्य क्लिनिक में डाक्टर आउने सूचना। यही असार 6 गते शनिवार का दिन स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर विष्णु पालिखे आउँदै हुनुहुन्छ। यदि महिलाहरूमा तल्लो पेट दुख्ने, ढाड दुख्ने, सेतो पानी बग्ने, पिसाब फेर्न गाह्रो हुने, महिनावारीमा गडबडी, लामो समयसम्म गर्भ नरहने, गर्भवती महिला तथा बच्चाको स्वास्थ्य स्थिति चेक जाँच गरी स्वास्थ्य लाभ लिन सक्नुहुनेछ।
1: उक्त दिन वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुस्मित काफले द्वारा भिडियो एक्सरे गरिन्छ। पुनश फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ। सम्पर्क स्थान मिर्दी स्वास्थ्य क्लिनिक, वालिङ छ मिर्दी तल्लो चोक पुलको नजिकै। फोन 0364-41087, मोबाइल 9869-71-47।
0: स्मरण रहोस्, डाक्टर आउने दिन यही असार 6 गते शनिवार। ओ माइलाबा, बिरामी हुनु भयो कि कसो
2: हो नि नानी? सन्चो छैन, कहाँ जाने होला? जचाउन पैसा पनि धेरै छैन। सस्तोमा गुणस्तरीय सेवा कहाँ पाइन्छ होला नानी?
0: ल, चिन्तै नलिनुहोस् न माइलाबा। हाम्रो मिर्दीमा विगत 15 वर्षदेखि सेवा दिँदै आएको हाम्रो प्राइम फार्मेसी प्राइम क्लिनिक छ नि, कम मूल्यमा गुणस्तरीय सेवा दिइरहेको छ। यहाँ प्रत्येक दिन निशुल्क अनुभवी डाक्टर एसए अहेबाबाट चेक जाँच हुन्छ नि। प्रत्येक दिन एक्सरे, रगत, पिसाब परीक्षण, माइनर अपरेशन, टाका लगाउने, ड्रेसिङ गर्ने पनि गरिन्छ नि। हाम्रो प्राइम फार्मेसी वालिङ छ मिर्दीमा डाक्टर आउने सूचना। प्रत्येक महिनाको दोस्रो शनिबार वृहत मुटु चेक जाँच हुने। उक्त दिन पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका वरिष्ठ मुटु, सुगर, थाइराइड, बाथ, फोक्सो रोग विशेषज्ञ एमडी कार्डियो डाक्टर आशिष त्रिपाठीद्वारा चेक जाँच हुने हुँदा उक्त दिन मुटुको भिडियो एक्सरे, इको र ईसीजी पनि गरिन्छ। त्यस्तै प्रत्येक महिनाको तेस्रो शनिबार वरिष्ठ छाला, यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर सौरभ अरियालद्वारा छाला सम्बन्धी सम्पूर्ण उपचार हुने हुँदा, साथै उक्त दिन महिला पाठ्यघर रोग विशेषज्ञ डाक्टर रूपा पनेरूबाट गर्भवती महिला पाठ्यघर सम्बन्धी समस्या भएका बिरामीहरूको उपचार पनि गरिन्छ।
2: पुनश फोनबाट नाम दर्ता गर्न सक्नुहुनेछ र फेसबुकमा हाम्रो प्राइम फार्मेसी सर्च गरेर फलो गर्न सक्नुहुनेछ।
0: हाम्रो प्राइम फार्मेसी प्राइम क्लिनिक वालिङ छ मिर्दी जगत रोड, फोन नम्बर 9846-85411।
3: निकै सोचमा परे जस्तो देखिनु भएको छ नि माइलोबा, के पर्यो त्यस्तो?
4: मास्टर बाबु, छोराको बिहे गर्न आँटेको, सुनका गरगहना किन्न कहाँ जाने होला भनेर सोचेको नि।
3: सुनका गहना जस्ता सामान किन्दा विश्वासिलो र भरपर्दो स्थायी दोकान रोज्नु पर्छ, साटफेर गर्न पनि सजिलो होस्।
4: त्यस्तो दोकान कहाँ पर्छ त मास्टर बाबु?
3: आकर्षक र राम्रा सुन चाँदीका गरगहना ढुक्क भएर किन्नका लागि विश्वासिलो र भरपर्दो यही हाम्रो वालिङ बजारमा रहेको उही पुरानो चिर परिचित पसल हिमाल सुन चाँदी पसल छँदैछ। त्यहाँ शुभ विवाहमा चाहिने समय अनुसारका सम्पूर्ण गहनाका सेटहरू र अन्य कुनै पनि कार्यको लागि सुन चाँदी गहना उचित मूल्यमा पाइन्छ नि।
5: विगत लामो समयदेखि ग्राहक वर्गहरूको सेवामा समर्पित रही ग्राहक वर्गहरू माझमा विश्वास कमाउन सफल रहेको यस हिमाल सुनचाँदी पसल समयको गति सँगै अझ व्यवस्थित सुदृढ गर्दै तपाईँहरूको सेवामा समर्पित रहेको जानकारी गराउँछौ।
6: हाम्रा सेवाहरू आधुनिक तथा परम्परागत डिजाइनका छापावाला सुनका सम्पूर्ण गरगहना पाइन्छ।
5: हिराका गहनाहरू पाइनुका साथै अन्य बहुमूल्य पत्थर जडित गहनाहरू पाइन्छ।
6: सुनको शुद्धतामा पूर्ण ग्यारेन्टी रहनुका साथै बाई ब्याक ग्यारेन्टी हुनेछ।
5: सुखको गहना दुखको खजना।
7: प्रोप्राइटर हिमलाल सुनार एन्ड सन्स विष्णु, हिमाल सुन चाँदी पसल।
5: फोन नम्बर 0638-44-235, मोबाइल नम्बर 9856-55-250।
8: बुढी, यो पालि तिम्रो जन्मदिनमा तिमीले सोचे जस्तै राम्रो उपहार दिनु छ। तिम्रो मनैमा बस्ने गहना कहाँ पाउला त?
9: हितैको मायाले दिने उपहार त शुद्ध र खास हुनुपर्छ नि। त्यस्तो गहना त वालिङको जितु सुनचाँदी पसलमा मात्रै पाइन्छ।
8: ए, त्यही वालिङ 8 पेट्रोल पम्प नजिकै पशुपति चस्मा पसलको ठिक अगाडि भएको नयाँ डेकोरेसनको पसल हो।
9: हो त, त्यहाँका आधुनिक डिजाइनका गहनाहरू त जो कोहीको मनैमा बस्छन्। शुद्ध सुन, भरपर्दो सेवा।
10: विगत लामो समयदेखि हाम्रै वालिङ बजारमा सेवा दिँदै ग्राहकहरूको मन जित्न सफल यस जितु सुनचाँदी पसल वालिङमा विवाह व्रतबन्ध एवं शुभ कार्यका लागि आकर्षक डिजाइनका सुन तथा चाँदीका नयाँ नयाँ गरगहनाहरू अर्डर अनुसार बनाउनुका साथै पुरानो गरगहनासँग नयाँ गरगहना साटफेट तथा खरिद बिक्री गरिन्छ। यहाँ अर्डर अनुसार हिराका गरगहनाहरू पनि बनाइन्छ। अत्याधुनिक प्रविधिबाट नयाँ डिजाइनका गरगहना बनाइन्छ।
0: प्रोप्राइटर जित बहादुर सुनार एन्ड सन्स दिपेश जितु सुन चाँदी पसल वालिङ 8 पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको पाँच घर अगाडि जैसी पधेरा तर्फ जाने बाटोमा कुनाको साइडमा।
10: सम्पर्क मोबाइल नम्बर 9842252767 र 9806617137।
0: पुरानो पसलबाट ठिक अगाडि आफ्नै निवासमा सरेको जानकारी गराउँदछौ। सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।
11: ए आसरा, किन बोलाएको मलाई?
12: हेर्न, मेरो चिना पुरानो भयो अनि मिलेको पनि छैन। अरे कति छैन अलि विश्वासिलो ज्योतिष?
11: ए मेरो पनि न स्वास्थ्य राम्रो भएको छ, न पढ्न मन नै लाग्छ, अनि जागिरमा पनि असफलता मात्र। तैले खोजे जस्तो ज्योतिष वालिङ नगरपालिका छ मिर्दीमा छ रे, म पनि जान्छु त नि।
13: हाम्रा विशेषताहरू
11: ग्रह दशाको ग्यारेन्टीका साथ आधुनिक प्रविधिबाट भविष्यवाणी गरिन्छ।
13: ग्रह दशा र कुल देवता साथै पितृदोष, घरमा वास्तुदोष बिग्रेको कारणले आउने समस्या, घर परिवारमा मेलमिलाप नहुने, विभिन्न दुःख कष्ट, अशान्ति, रोग, धन्नाश हुने, शत्रु लाग्ने, हरेक असफलता, मानसिक चिन्ता जस्तै अन्य समस्याहरू केबाट हो पत्ता लगाई ज्योतिष प्रविधिबाट समस्या समाधान गरिन्छ।
11: मोच र धातुको कारणले पुरुष वा महिलामा सन्तान नहुने, गर्भखेर जाने समस्याको कारणले छोराछोरी हुन सकेको छैन भने उक्त समस्याको समाधान गरिन्छ।
13: जमिनको माटो हेरी भूमिदोष शान्ति गरिन्छ र आखत हेर्नुका साथै लामा सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
11: युवा तथा बालबालिका सम्बन्धी रिसाउने, पढ्न मन नलाग्ने, झोक्राउने, अटेरी गर्ने, यौवन अवस्थाको प्रेम रोग, प्रेम असफल, वैदेशिक यात्रा सम्बन्धी समस्याको समाधान गरिन्छ।
13: रक्षादी जन्तर बुटी, सुरक्षा कवच, आफ्नो राशि अनुसार धातुरत्न मिलाई कम खर्चिलो र सजिलो विधिबाट नवग्रह शान्ति गरिन्छ।
11: र नयाँ चिना बनाउनुका साथै पुरानो चिना 50% छुट गरी बनाइन्छ। साथै जन्मेको साल महिना थाहा नभएमा पत्ता लगाई चिना बनाइन्छ। सम्पर्क जीवन ज्योतिष परामर्श केन्द्र वालिङ छ मिर्दी बजार चोकमा पेट्रोल पम्प अगाडि नेचुरल भ्यू पोइन्टको दोस्रो तलामा रहेको छ। ज्योतिष पण्डित जीवन कुमार रेग्मी मोबाइल 9846654123 र 9806061052।

0: ए अंकल, गालामा हात राखेर अध्यारो मुख लाएर बस्दै हुनुहुन्छ। हैन, के भएको छ र तपाईलाई?
1: के हुन्थ्यो र नानी, यही दाँतले त सताउँछ नि जहिले पनि। दुई चार दिन भयो न राम्ररी खाना खाएछु न त सुतेको नै छु। कहिल्यै सन्चो नहुने भयो मलाई त।
0: यसरी घरमै बसिरहेर पनि सन्चो हुन्छ त अंकल? हाम्रै वालिङमा रहेको कान्तिपुर डेन्टलमा गए त दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार हुन्छ नि। उपलब्ध सेवाहरू:
2: वालिङमा पहिलो पटक दन्तरोग विशेषज्ञबाट दाँत परीक्षण,
0: दाँत सफा गर्ने टल्काउने,
2: दाँतमा चाँदी तथा दाँत कलरको सिमेन्ट भर्ने,
0: दाँतको जरासम्म सफा गरी भर्ने,
2: दाँत उखेल्ने कृत्रिम दाँत राख्ने,
0: दाँतमा खोल राख्ने,
2: दाँत नभएको ठाउँमा झिक्नै नपर्ने गरी दाँत राख्ने,
0: बाङ्गो टिङ्गो दाँत मिलाउने,
2: बच्चाहरूको दाँतको विशेष उपचार,
0: मुखको धेरै पुरानो समस्याहरू: मुख गनाउने, घाउ खटिरा, मुख नखुल्ने आदि समस्याको उपचार। विगत 12 वर्षदेखि अन्तर्राष्ट्रिय स्तरको सेवा प्रदान गर्दै आइरहेको कान्तिपुर डेन्टल हस्पिटलको शाखा कार्यालय कान्तिपुर स्माइल डेन्टल केयर वालिङमा सेवा लिनुहुन सबैमा अनुरोध गरिन्छ।
2: सम्पर्क: कान्तिपुर स्माइल डेन्टल केयर, वालिङ बजार, मल्ल फार्मेसी अगाडि।
0: मोबाइल 9864221629 र 9864168251।
3: आमाले जति बेला नि सन्चो भएन भन्नु भएको छ, खास के समस्या भएछ? म अस्पताल लगेर ल्याउँछु है।
4: हजुरलाई मैले नि त्यही भन्न खोजेकी थिएँ, रातभरि सुत्नु भएको छैन, बरु कहाँ लैजानुहुन्छ?
3: वालिङ छ मिर्दीको तल्लो चोकमा, पुलको नजिकै मिर्दी क्लिनिक छ, त्यही लैजान्छु।
4: हजुर, विगत केही समयदेखि वालिङको मिर्दीमा रहेर सेवा दिँदै आइरहेको यस मिर्दी क्लिनिकका अन्य निम्न सेवाहरू:
3: हामी कहाँ 24 घण्टा डाक्टर सहितको इमर्जेन्सी सेवा,
4: हरेक दिन अनुभवी MBBS डाक्टरहरूद्वारा बिरामी चेक जाँच तथा परामर्श सेवा,
3: आधुनिक ल्याब प्रयोगशालामा रगत, दिशा, पिसाब, खकार, वीर्य, सुगर र कोलेस्ट्रोल परीक्षण सेवा,
4: मुटुको जाँच, ECG सेवा,
3: भाँचिएको हड्डी प्लास्टर सेवा,
4: डिजिटल एक्सरे सेवा,
3: चिरफार गर्ने,
4: थाइराइड जाँच,
3: पेट तथा गर्भवती महिलाको भिडियो एक्सरे सेवा,
4: सर्वसुलभ फार्मेसी सेवा।
3: सम्पर्क स्थान: मिर्दी क्लिनिक, वालिङ नगरपालिका 6 मिर्दी, तल्लो चोक, पुलको नजिकै।
4: फोन नम्बर 0364-41-087, मोबाइल 9864-69-7174। आज बल्ल चित्त बुझ्दो जुत्ता ल्याइदिएछ, मैले खोजेको जुत्ता यही नै हो।
5: हजुरलाई जस्तो पायो त्यस्तै जुत्ता मन पर्दैन भन्ने थाहा थियो नि मलाई।
4: बाबु, बरु कहाँबाट ल्याइदियो जुत्ता?
5: वालिङकै पहिलो अनि पुरानो जुत्ता पसल छ नि, पाण्डे सु सेन्टर, हो त्यहीबाट ल्याएको।
4: ल, ठिक गरिस्। विगत 40 वर्षदेखि वालिङमा रहे यहाँहरूकै सेवामा समर्पित पाण्डे सु सेन्टरमा विभिन्न किसिमका जुत्ता, चप्पलहरू, जस्तै जेन्ट्सका लागि चाहिने स्पोर्ट्स सुज, अफिसका लागि अफिसियल सुज, स्कूल कलेजका लागि स्कूल कलेज सुज, साथै लेडिजका लागि स्पोर्ट्स सुज, क्याजुअल सुज, सेन्डलका साथै सम्पूर्ण किसिमका सस्तो जुत्ता चप्पलको होलसेल तथा खुद्रा सुपथ मूल्यमा उपलब्ध छ।
5: पाण्डे सु सेन्टर, वालिङ बजार।
4: प्रोप्राइटर भीमप्रसाद पाण्डे र थानेश्वर पाण्डे।
5: मोबाइल नम्बर 9864-86-005।
4: प्रसन्न मेडिको फर्मा भिरकुट बैरघारीमा डाक्टर आउने सूचना।
6: यही असार 6 गते शनिबारका दिन
4: स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुशीर्षण आउँदै हुनुहुन्छ।
6: यदि महिलाहरूमा तल्लो पेट दुख्ने, ढाड दुख्ने, सेतो पानी बग्ने, पिसाब फेर्न गाह्रो हुने, आँखस्ने, छिनछिनमा पिसाब लाग्ने, चिलाउने, महिनावारीमा गडबडी, लामो समयसम्म गर्भ नरहने, गर्भ तुहिने, गर्भवती महिला तथा बच्चाको स्वास्थ्य स्थिति चेक जाँच गरी स्वास्थ्य लाभ लिन सक्नुहुनेछ।
4: साथै सोही दिन नशा तथा मानसिक रोग विशेषज्ञ डाक्टर राजन शर्मा पनि आउँदै हुनुहुन्छ।
7: उहाँबाट दिने सेवाहरू: ज्यादै झस्किने, तर्सने, मुटु ढुकढुक भएको भान भएमा, धेरै पसिना आउने, रिसाउने भएमा, नबुझिने कुरा वा अल्मलिदो व्यवहार गरेमा, मन छटपटाहट भएमा, शारीरिक वा बाह्य रोग भएमा, कामकाजमा मन नलाग्ने, निद्रा नलाग्ने, भूख नलाग्ने, दिक्क मान्ने, अत्याधिक रक्सी वा लागु पदार्थ सेवन गरेमा, लामो समयसम्म टाउको दुखी रहेमा वा एउटै कार्य बारम्बार दुखुराएमा, मनमा केही कराएको भान भएमा तथा 5 वर्षभन्दा माथिका बच्चाले ओछ्यानमा पिसाब फेर्ने जस्ता अन्य नशा तथा मानसिक समस्याबाट पीड़ित हुनु भएको छ भने उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिन सक्नुहुनेछ।
4: साथै सोही दिन हाड जोड्ने, नशा तथा बाथरोग विशेषज्ञ डाक्टर निरञ्जन अरियाल पनि आउँदै हुनुहुन्छ।
7: यदि तपाईँलाई लामो समयदेखि हात खुट्टा शरीर दुख्ने, चलाउन अप्ठ्यारो पर्ने, ढाड कमर दुख्ने, फुल्ने, झमझम गर्ने, जोड्ने दुख्ने, सुनिने, पुरानो भात, युरिक एसिड, हड्डी मर्कने, सड्कने, खिएको, भाँचिएको भएमा एक्सरे तथा प्लास्टर गर्नु परेमा, साथै हाड जोड्ने, नशा तथा बाथरोग सम्बन्धी समस्या भएका बिरामीले सोही दिन सम्पर्क गर्न सक्नुहुनेछ।
4: यस्तै उक्त दिन
8: पेट छाती मोटु तथा सुखाड़ जोड़नी नशा तथा बाथरोग विशेषज्ञ डाक्टर निरंजन अरियाल आउँदै हुनुहुन्छ।
7: यदि तपाईलाई लामो समयदेखि हात खुट्टा शरीर दुख्ने चलाउन अप्ठ्यारो पर्ने ढाड़ कमर दुख्ने फुल्ने झमझम

0: गराएको हुनेछन्। जसमा सामाजिक सुरक्षा कोषको योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्नेछ, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
1: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061582778, 582779 र 582780।
2: ए दिदी, पक्लिस्ट भनेको होइन, हतार हतार गर्दै कता हो र?
3: घर बनाए त सकियो, अब डेकोरेसनको लागि फर्निचरका सामानहरू किन्न भनेर बजार जान आँटेकी नि बहिनी।
2: फर्निचरको सामानहरू दिदी, त्यस्तो हो भने वालिङ एक रामबाजसम्म रहेको सफल फर्निचरमा जानु न, त्यहाँको फर्निचरका सामानले साँच्चै घर सुन्दर बन्नेछ।
3: ए साँच्चै हो र? ल ल, त्यसो भए त म त्यही गइहाले।
4: हाम्रा सेवाहरू फर्निचर तथा फर्निसिङका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइनुका साथै अर्डर अनुसार घर तथा अफिसियल सामानहरू तयार पारिन्छ। नोट, बैरघारी प्रगति टोल मुल्का चौतारी तथा नगरपालिका रोडबाट जैसी पदेरा सरेको जानकारी गराउँदछौ। सफल फर्निचर उद्योग भिरकोट छ सुन्दर बजार, वालिङ एक रामबाचा, सोरुम भिरकोट एक बैरघारी मेन रोड, वालिङ आठ जैसी पदेरा।
2: मोबाइल 9856309888 र 9856555988।
5: सधैँ सामान्य कपडा लगाएर हिँड्ने मान्छे आज त राम्रोको प्यान्ट लगाएर हिँडेका छौ त, यति राम्रोको प्यान्ट कहाँ सिलायो तिमीले?
6: दिमाग हुनुपर्छ दिमाग, कपडा जस्तो कुरा सधैँ सिलाइँदैन, परेको बेलामा मात्र सिलाइन्छ, त्यसैले राम्रो कपडा सिलाउने टेलरिङ छनौट।

0: सामाजिक सुरक्षा कोष का योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार चरक मेमोरियल हस्पिटलमा
1: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई चरक मेमोरियल हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।

0: कुछ नहीं, अली हम लोग आनी मा
1: यस समयको साथमा जितु सुनचाँदी पसल भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको पाँच घर अगाडि जैसी पन्ध्र तर्फ जाने बाटोमा कुनाको साइडमा
2: विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4 आफ्नो ख्याल राख्नुहोस् है
3: रेडियो आदि खोला 105.4

0: नमस्कार, म हृदय रिमाल उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। अबदेखि राष्ट्रिय परिचय पत्र आफैले डाउनलोड गर्न सकिने विवरण रोजगारी सेवा प्रवाह गर्न सार्वजनिक निकायहरूलाई विभागको अनुरोध। चिया निर्यात बन्द हुँदा 60,000 श्रमिक कर्मचारी र किसानको रोजीरोटी संकटमा कूटनीतिक संवाद भइरहेकाले छिट्टै समस्या समाधान हुने सरकारको आश्वासन। महोत्तरीको बर्दिवास नगरपालिकाले उमेर पुगेर विवाह गर्ने छोरीलाई 51,000 रूपियाँ दिने। तनहुको शुक्ला गण्डकीमा हलगोरू पाल्ने 39 किसानलाई प्रोत्साहन रकम वितरण। कंगोमा इबोला महामारी तीव्र, 192 जनाले ज्यान गुमाउँदा संक्रमितको संख्या 800 नाग्यो। र विश्वकप फुटबलमा दक्षिण कोरियालाई हराउँदै मेक्सिको नकआउट चरणमा। नेपाल खबरमा अब पूरा खबर। सरकारले राष्ट्रिय परिचय पत्र सम्बन्धित व्यक्तिले नै डाउनलोड गर्न मिल्ने सेवा शुरू गरेको छ। राष्ट्रिय परिचय पत्र तथा पंजीकरण विभागले हिजोदेखि परीक्षणका रूपमा यो सेवा शुरू गरेको हो। विभागको राष्ट्रिय परिचय पत्र सम्बन्धी वेबसाइट citizenportal.doenidcr.gov.np मार्फत व्यक्तिको फोटो र अनलाइन भेरिफिकेशन क्यूआर कोड सहितको परिचय पत्र कार्ड डाउनलोड गर्न सकिनेछ। राष्ट्रिय परिचय पत्र नम्बर प्राप्त भएका नागरिकले नाम नेपाली वा अंग्रेजी, जन्ममिति र नागरिकता जारी मिति पेश गरी आफ्नो कार्ड डाउनलोड गर्न सक्ने विभागले जनाएको छ। कुनै पनि सार्वजनिक निकाय वा संस्थाले हाल विभागको प्रणालीबाट प्रिन्ट गरिएको फोटो सहितको राष्ट्रिय परिचय पत्र नम्बरको निस्सा हेरी सेवा प्रवाह गर्ने गरेकामा अब कार्डमा रहेको क्यूआर कोड स्क्यान गरी देखिने विवरण र नागरिकले देखाउने निस्सामा रहेका विवरण रुजू गरी सेवा प्रवाह गर्न समेत विभागले अनुरोध गरेको छ। भारततर्फ हुने चिया निर्यातमा देखिएको अवरोध हटाउन सरकारले कूटनैतिक पहल अघि बढ़ाएको छ। परराष्ट्र मन्त्री शिशिर खनालले यस विषयमा सरकार गम्भीर रहेको बताउँदै भारतीय पक्षसँग निरन्तर कूटनैतिक संवाद भइरहेको जानकारी दिनुभयो। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठको नेतृत्वमा हिजो गएको प्रतिनिधि मण्डलले भारतीय चिया बोर्डको नयाँ व्यवस्थाका कारण नेपाली चिया निर्यातमा अवरोध उत्पन्न भई उद्योगमा गम्भीर संकट परेको भन्दै तत्काल समाधानको माग गरेको थियो। उद्योगीहरूले वार्षिक झण्डै 12 देखि 14 अर्ब रूपियाँ बराबरको कारोबार हुने चिया क्षेत्र प्रभावित हुँदा समग्र अर्थतन्त्र र लाखौं श्रमिकको जीविकोपार्जनमा असर पर्ने चेतावनी दिँदै सरकारलाई कूटनीतिक रूपमा प्रभावकारी पहल गर्न आग्रह गरेका छन्। परराष्ट्र मन्त्री खनालले समस्या समाधानका लागि भारतीय अधिकारीहरूसँग छलफल अघि बढ़िसकेको र छिट्टै समाधान निस्कने अपेक्षा गरिएको जानकारी दिनुभयो। भारतले नेपाली चिया निर्यातमा अघोषित रोक लगाएपछि पूर्वका चिया उद्योगहरू धमाधम बन्द हुन थालेका छन्। असार 1 गतेदेखि इलामका 56 उद्योग बन्द भएकामा हिजोदेखि झापाका 30 भन्दा बढ़ी चिया उद्योग र झण्डै 2 दर्जन चिया बगानहरू पनि पूर्ण रूपमा बन्द भएका छन्। महोत्तरीको बर्दिवास नगरपालिकाले 20 वर्ष उमेर पूरा गरी विवाह गर्ने छोरीलाई 51,000 रूपियाँ नगद प्रोत्साहन दिने घोषणा गरेको छ। नगरको 18 नगरसभामा प्रस्तुत आर्थिक वर्ष 2083-84 नीति तथा कार्यक्रम तथा बजेट वक्तव्यमा यो व्यवस्था समावेश गरिएको हो। नगरपालिकाका मेयर प्रहलाद कुमार छेत्रीका अनुसार बाल विवाह न्यूनीकरण गर्ने उद्देश्यले यो प्रोत्साहन कार्यक्रम ल्याइएको हो। यसले कानूनी उमेरपछि मात्र विवाह गर्नुपर्ने सचेतना अभिवृद्धि गर्ने अपेक्षा नगरपालिकाले गरेको छ। यसअघि 2080 चैत 5 गते नगरले मुसहर समुदायलाई लक्षित गरी उमेर पुगेर विवाह गर्ने मुसहर जोड़ीलाई 50,000 रूपियाँ प्रोत्साहन दिने घोषणा गरेको थियो। यस्तै तनहुको सुखला गण्डकी नगरपालिकाले परम्परागत कृषि प्रणाली संरक्षण र किसानलाई खेतीतर्फ प्रोत्साहित गर्ने उद्देश्यले हल गोरु पाल्ने किसानलाई प्रोत्साहन रकम वितरण गरेको छ। वडाका 39 जना किसानलाई प्रति हल गोरु 5,000 रूपियाँका दरले नगद प्रोत्साहन प्रदान गरिएको हो। सुखला गण्डकी नगरपालिकाको कृषि विकास शाखा मार्फत संचालित कार्यक्रम अनुसार रकम सम्बन्धित किसानलाई वितरण गरिएको ओडाले जनाएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध।
2: चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौं। फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौं।
1: विद्युतीय उपकरण बन्द गरौं। टेलिभिजन, वासिङ मशिन, कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौं।
2: घर बाहिर भएमा रुख बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौं।
1: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौं। पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ।
2: नदी तलाउ वा पोखरीबाट टाढा बसौं।
1: गाडी भित्र भएमा झ्याल बन्द गरेर बसौं।
3: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
0: सीधा कुरा प्रश्न विचार, यो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू, लुम्बिनी र सुदूरपश्चिमका तराईका केही ठाउँमा तातो लहर र बागमती तथा गण्डकी प्रदेशका तराई क्षेत्रमा गर्मी बढ़ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार पश्चिम तराईका बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, दाङ लगायत जिल्लामा गर्मी अत्यधिक बढ़ने अनुमान छ। केही ठाउँमा तातो लहर चल्ने महाशाखाले जनाएको छ। देशभर पश्चिमी न्यूनचापीय प्रणाली, स्थानीय वायु तथा पूर्वीय वायुको आंशिक प्रभाव रहेको छ। यसको प्रभावले विभिन्न भूभागमा मौसम बदली भइरहेको छ। महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाड़ी भूभाग, त्यसै गरी लुम्बिनी प्रदेशका हिमाली भूभाग तथा कोशी प्रदेशका तराई भूभागमा साधारणतया बादल लाग्नेछ। लुम्बिनी प्रदेशका पहाड़ी भूभाग र मध्य प्रदेशका तराई क्षेत्रमा आंशिक बादल रहनेछ भने अन्य तराई भूभागमा मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ। जलवायु अनुकूलित धान उत्पादन र उत्पादकत्व वृद्धि गर्न दक्षिण कोरिया सरकारले झण्डै 2 अर्ब रूपियाँ अनुदान सहयोग उपलब्ध गराउने भएको छ। कृषि, वन तथा वातावरण मन्त्रालय र कोरियाली अन्तर्राष्ट्रिय सहयोग नियोगको कोइका बीच नेपालको तराई क्षेत्रमा जलवायु अनुकूलित धान उत्पादन र उत्पादकत्व वृद्धि नामक परियोजना कार्यान्वयनका लागि सम्झौता पत्रमा हिज हस्ताक्षर समेत भएको छ। सम्झौतामा कोइका नेपाल कार्यालयका कन्ट्री डाइरेक्टर मुहे अन कोङ र मन्त्रालयका सहसचिव डाक्टर हरिबहादुर केसीले हस्ताक्षर गर्नुभएको छ। यो 6 वर्ष परियोजनाका लागि 1,81 करोड़ रूपियाँ रकम उपलब्ध गराउने सहमति भएको छ। अब विदेशको खबर, कंगोमा इबोला भाइरसको प्रकोप तीव्र गतिमा फैलिँदै गएको छ। त्यहाँको स्वास्थ्य मन्त्रालयको पछिल्लो प्रतिवेदन अनुसार अहिलेसम्म 808 जनामा संक्रमण पुष्टि भइसकेको छ भने 192 जनाको ज्यान गएको छ। यससँगै ज्यान गुमाउने दर झण्डै 23.8% पुगेको छ। यसले स्वास्थ्य संकटलाई थप गम्भीर बनाएको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्। हालसम्मको विवरण अनुसार 363 बिरामी अहिले आइसोलेशनमा उपचाररत छन् भने 48 जना निको भएर घर फर्किएका छन्। इबोला भाइरसको प्रकोप मुख्य रूपमा इटोरी, उत्तरी किबु र दक्षिण किबु प्रान्तमा फैलिएको छ। स्वास्थ्य अधिकारीहरूले ती क्षेत्रमा संक्रमण नियन्त्रणका लागि आइसोलेशन, सम्पर्क ट्रेसिङ र आपतकालीन स्वास्थ्य टोली परिचालन गरेका छन्। अब खेल खबर, विश्वकप फुटबलमा घरेलु टोली मेक्सिकोले महत्वपूर्ण जित निकाल्दै नकआउट चरणमा स्थान सुरक्षित गरेको छ। केही बेर अघि सम्पन्न समूह चरणको खेलमा मेक्सिकोले दक्षिण कोरियालाई 1-0 गोलले पराजित गर्दै प्रतियोगिताको अर्को चरणमा आफ्नो पहिलो टोली बनेको छ। खेलको दोस्रो हाफमा मेक्सिकोका लुइस रोमोले निर्णायक गोल गर्दै टोलीलाई अग्रता दिलाएका छन्। यो गोल नै खेलको एक मात्र तथा निर्णायक गोल बनेको छ। बिहान भ्यानकुभर रंगशालामा सम्पन्न खेलमा क्यानाडाले कतारलाई पराजित गर्दै महत्वपूर्ण जित हासिल गरेको थियो। क्यानाडाले कतारलाई 6-0 गोलले पराजित गरेको हो। यस्तै गैराती अमेरिकाको सफा स्टेडियममा सम्पन्न खेलमा स्विजरल्याण्डले बोस्निया एण्ड हर्जगोविनालाई 4-1 गोल अन्तरले पराजित गर्यो। यस्तै चेक रिपब्लिक र दक्षिण अफ्रिकाले 1-1 बराबरी खेल्दै अंक बाँडेका छन्। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। अबदेखि राष्ट्रिय परिचय पत्र आफैले डाउनलोड गर्न सकिने, विवरण रुजू गरी सेवा प्रवाह गर्न सार्वजनिक निकायहरूलाई विभागको अनुरोध। चिया निर्यात बन्द हुँदा 60,000 श्रमिक, कर्मचारी र किसानको रोजी रोटी संकटमा, कूटनीतिक संवाद भइरहेकाले छिट्टै समस्या समाधान हुने सरकारको आश्वासन। महोत्तरीको बर्दिवास नगरपालिकाले उमेर पुगेर विवाह गर्ने छोरीलाई 51,000 रूपियाँ दिने, तनहुको शुक्ला गण्डकीमा हलगोरू पाल्ने 39 किसानलाई प्रोत्साहन रकम वितरण, कंगोमा इबोला महामारी तीव्र बन्दै 192 जनाले ज्यान गुमाउँदा संक्रमितको संख्या 800 नाग्यो, र विश्वकप फुटबलमा दक्षिण कोरियालाई हराउँदै मेक्सिको नकआउट चरणमा।

0: रेडियो आदिखोला 105.4
1: सादर निमन्त्रणा यस वालिङ उद्योग वाणिज्य संघको 19 साधारण सभा एवं 9 अधिवेशन तथा निर्वाचन निम्न कार्यक्रम बमोजिम हुने भएकोले सम्पूर्ण साधारण सदस्य जीवहरू लगायत सम्बन्ध सबैमा सूचना एवं निमन्त्रणा पठाइसकिएको छ। कथम कदाचित सूचना एवं निमन्त्रणा प्राप्त नगरेको भएमा यसै सूचनालाई निमन्त्रणा मानि निम्न मिति समय र स्थानमा यहाँहरूको गरिमामय उपस्थितिको लागि सादर निमन्त्रणा गर्दछौ। मिति यही असार 12 गते शुक्रबार। समय दिनको ठिक 12:30 बजे ठिक समयमा कार्यक्रम शुरू हुनेछ। स्थान वालिङ उद्योग वाणिज्य संघको बहुउद्देश्य सामुदायिक सभा हल सिटी हल। कार्यक्रमहरू समुद्घाटन समारोह 12:45 बजेदेखि दिवा खाजाको समय 20 मिनट मात्र। बन्द सत्रको कार्यक्रमहरू बन्द सत्र सकिएपछि निर्वाचन सम्बन्धी कार्यक्रम प्रारम्भ हुनेछ। वालिङ उद्योग वाणिज्य संघ वालिङ स्याङ्क
2: बैंकिंग खैमत बिले चौधरी एटीएम मोबाइल दे इंटरनेट बैंकिंग के गोप्य विवरण आरी खई बिले तो माध्यम क्यारे न्यो देप्रे छली जानकारी री विषया न्यो कॉल पर दिमो समय न्यो ठग दिल खामो बैंगर वे कर्मचारी बीरा न्यो देप्रे विवरण री विषया बैंक दे नील पर दिमो न्यो तने सतर्क तना ठद्र क्या बचेना सिद्धार्थ बैंगर क्याले जनहितरी जारी संदेश
3: सिद्धार्थ बैंक सम्बन्ध सधैँ भरिलाई।
4: फ्रिज बिग्रिएर सब्जीहरू सबै काम नलाउने भयो। 2-4 दिन भइसक्यो, एसी पनि चलेको छैन। कहाँ जाने हो, के गर्ने हो, अत्तो पत्तो भएन।
5: होइन, के भयो र किन हल्लाखोर गरेको हो?
4: किचनमा भएका सबै सामान बिग्रिएर हैरानमा छु। किनेको पनि धेरै भएको छैन, राम्रोसित कहाँ बनाउँछन् होला?
5: ए कुरो त्यस्तो भयो, पिर नगर न। विगत 9 वर्षदेखि वालिङ नयाँ बजारमा सञ्चालनमा छ पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र। त्यहाँ गएपछि ढुक्क हुन्छ।
4: हामी कहाँ अत्याधुनिक प्रविधिबाट हरेक कम्पनीका सामानहरू वारेन्टीका साथ बनाइनुका साथै विभिन्न ब्रान्डका फ्रिज, वासिङ मेसिन, एसी, भ्याकुम क्लिनर, इलेक्ट्रिक सामग्रीहरूको मरमत गर्नुका साथै सुपथ मूल्यमा खरिद बिक्री पनि गरिन्छ। सेकेन्ड ह्यान्ड फ्रिज तथा वासिङ मेसिन एक्सचेन्ज समेत गरिन्छ। किचन सिम्नी, टिभी, इन्डक्सन चुलो, राइस कुकर, मिक्सर पनि उपलब्ध छ।
5: स्याङ्जा सहित गुल्मी, पाल्पाको रामपुर, पर्वत जिल्लाका विभिन्न भागमा गएर पनि होम सर्भिस दिँदै आएको छ। यहाँ विभिन्न कम्पनीका सामानहरू सर्भिस गर्नुका साथै वारेन्टी भए वारेन्टीबाट र नभए सुपथ मूल्यमा मर्मत गरिन्छ।
4: पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र, वालिङ 8 नयाँ बजार लाइन, राधे राधे चोकबाट 3 घर तल। प्रोप्राइटर कृष्ण पाठक। सम्पर्क मोबाइल 98560-54963, 98560-55104 र 98028-47723।
6: आहा, कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त, गजब लाग्यो।
7: हो र, मैले नि राम्रो लागेर गोल्ड स्टारको अथराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याए।
6: मलाई नि चाहिएको थियो, आजै त्यही जान्छु।
7: गोल्ड स्टारको आधिकारिक सोरुम अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोकैमा। गोल्ड स्टार कम्पनीका पार्टी सुज, स्कूल तथा अफिसियल सुजहरू, स्पोर्ट्स सुज, लेडिज जेन्ट्स सुज तथा जुत्ता चप्पलको होलसेल एवं खुद्रा बिक्री गरिन्छ।
6: गोल्ड स्टारको अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोक।
7: प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी।
6: मोबाइल 98469-18921 र 98462-39399।
8: के भयो दाइ हजुरलाई? रिसले रातो पिरो भएको छ त अनुहार।
9: के हुनु र भाइ, यो नेट चल्दै चल्दैन, आज पनि काम गर्न पाइएन।
8: हो र दाइ, मेरो पनि नेट नचलेर हैरान नै भएको छ भनेको, के गर्ने हो खै?
6: होइन दाजुभाइको गफ त निकै जमेको छ, खासमा के भएछ?
9: हेर न बहिनी, यो नेटले काम नगरेर अफिसको काम गर्नै पाइएन। यता भाइको नि यस्तै छ भन्दैछन्।
6: हो र, अब हजुरहरूले विश्व स्तरीय रूपमा इन्टरनेट सेवा दिँदै आएको र देशका 77 वटै जिल्लामा सञ्चार भएको ओल्डिङ जोड्नु त यस्तो समस्या भोगिरहनु पर्दैन। देशकै ठूलो इन्टरनेट कम्पनी भएको अत्यन्तै सुलभ दरमा दूरसञ्चारको क्षेत्रमा सबैभन्दा बढी ग्राहकहरूको रोजाइमा परेको छ नि। अझै यो ओल्ड लिङ्कले त निशुल्क 5G को डुअल ब्यान्ड राउटर पनि ल्याएको छ। अनलाइन गेमहरू खेल्न, लाइभ स्ट्रिमिङ गर्नलाई एकदमै राम्रो छ। नयाँ इन्टरनेट जडानका लागि मोबाइल 98015-23050, सहयोगका लागि मोबाइल 98015-23051।

0: अरे शिव, आज पनि कति नमिठो पकाएको होला। म त बाहिरै गएर खाना खान्छु, यो घरमा त कहिले पनि मिठो खाना नपाउने भए।
1: हजुरलाई त भन्दिए भइहाल्यो नि, घरमा पनि समस्या कति हो कति। स्वादिष्ट खाना बनाउन पनि तेल गुणस्तरीय हुनुपर्ने होला नि।
0: भनेको त हो नि, वालिङ 8 बीपी चोकमा रहेको डीएनवाई जनरल स्टोर सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योगमा गएर शुद्ध तोरीको तेल लिएर आऊ भनेर।
1: ल ल, म भर्खरै लिन जान्छु है। आजदेखि घरमा नै स्वास्थ्य वर्धक अनि स्वादिष्ट खाना बनाउँछु।
0: हजुर, हामी कहाँ आधुनिक मेसिनद्वारा तयार पारिएको शुद्ध तोरीको तेल, पिना र अर्ग्यानिक गहुँको आटा तथा कोदोको पिठो पाइनुका साथै सुपथ मूल्यमा कुटानी पिसानी पनि गरिन्छ। साथै गाउँघरमा नै उत्पादन गरिएको लोकल चामल पनि उपलब्ध छ।
1: प्रोप्राइटर बालकृष्ण सुवेदी र गीता सुवेदी, डीएनवाई जनरल स्टोर, सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योग, वालिङ 8 बीपी चोक।
0: मोबाइल नम्बर 9856054313 र 9841343432।
1: मूल्य होइन स्वास्थ्य रोजौ।
2: के तपाई घर बनाउँदै हुनुहुन्छ? यदि घर बनाउँदै हुनुहुन्छ भने वालिङ नगरपालिका ओडा नम्बर 6 आबडाली पुलको नजिक तारादेवी ब्लक उद्योगलाई सम्झनुहोला। हामी कहाँ विभिन्न किसिमका ब्लक तथा ढुङ्गा, गिटी, बालुवा घर बनाउने सामग्रीहरू उपलब्ध गराइन्छ। प्रोप्राइटर देवेन्द्र थापा, सम्पर्क कार्यालय डब्ल्यूआईसी कम्प्युटर इन्स्टिच्युट, वालिङ मोड, फोन नम्बर 0363404331, मोबाइल 9856055331।
1: कम्प्युटर इन्स्टिच्युटमा एक महिनेदेखि एक वर्ष कम्प्युटर कोर्सहरू र जापानिज भाषाका कक्षाहरू धमाधम सञ्चालन भइरहेको जानकारी गराउँदछौ। ओई एमजी श्रेया, कसम तिम्रो यो नयाँ हेयर कट र कलर त एकदमै फायर छ त। कुन इन्टरनेशनल ब्रान्डको सलन पुगेर आयौ?
3: थ्याङ्क यू रिया, इन्टरनेशनल होइन बाबा, यो त हाम्रै वालिङको मन्जु ब्युटी सलनको कमाल हो नि।
1: सिरियसली, वालिङमा यस्तो वाव लुक्स दिने सलन छ? म त छक्क परे।
3: छ नि, वालिङ 8 जंगल रेस्टुरेन्ट भएकै भवनको पहिलो तल्लामा। त्यहाँको बोटक्स र न्यानोप्लास्टिया ट्रिटमेन्ट त झन्नै अमेजिङ छ। मेरो कपाल त पहिला कस्तो ड्यामेज थियो, अहिले त ग्लास मिरर जस्तै चम्किन्छ।
1: अनि मलाई पनि त्यो हाइड्रा फेसियल र नेल आर्ट पनि गराउनु थियो, त्यहाँ हुन्छ?
3: अफकोर्स, ब्राइडल मेकअप, नेल एक्सटेन्सनदेखि लिएर लेडिज र जेन्ट्स दुबैको लागि सलुन सम्बन्धी प्रोफेसनल तालिम पनि दिइन्छ।
1: ल, अब मेरो लुक्स पनि डिफरेन्ट देख्नेछौ तिमीले।
3: लेडिज तथा जेन्ट्सका सलुन सम्बन्धीका तालिमहरू दिनुका साथै हेयर स्ट्रेट, बोटक्स, बोटोलेक्स, न्यानोप्लास्टिया, हेयर स्मुदिङ, हेयर कलर, हेयर रिपेयरिङ, ब्राइडल मेकअप, नेल आर्ट, नेल एक्सटेन्सन, फेसियल, हाइड्रा फेसियल ट्रिटमेन्ट, स्किन टेस्ट र कस्मेटिक आइटमहरू पाइनुका साथै पार्लर एवं सैलुन सम्बन्धीका सम्पूर्ण कार्यहरू गरिन्छ।
1: साथै यहाँहरूले मन्जु ब्युटी सलुन टिकटक आइडीमा फलो गरेर हाम्रो भिडियोहरू पनि हेर्न सक्नुहुनेछ। प्रोप्राइटर मन्जु भण्डारी र विमल भण्डारी, मन्जु ब्युटी सलुन एन्ड ट्रेनिङ सेन्टर, वालिङ 8 जंगल रेस्टुरेन्ट भएको भवनको पहिलो तला।
3: सम्पर्क मोबाइल 9842698145।

0: भाइ तिमी पोखरा नै छौ नि है, मैले यहाँ व्यापार सुरु गर्न थालेको, राम्रो फ्लेक्स प्रिन्ट गर्नु थियो, बनाएर पठाइदिन्छौ र?
1: यहाँ दिदी पनि त्यही वालिङमै आकर्षक फ्लेक्स प्रिन्ट, डोरीमी प्रिन्ट भएको आइडी कार्ड, कप प्रिन्ट, लाइट बोर्डहरू सबै बनाउँछन्, त्यही बनाउनु न।
0: हो र, यही बन्ने भए त सजिलो भयो नि, बरु कहाँ बन्छ?
1: वालिङ आठ केदारनाथ मार्गमा रहेको ग्लोबल मल्टी प्रिन्ट सेन्टरमा बन्छ नि।
0: हजुर, हामी कहाँ डोरीमै प्रिन्ट भएको आकर्षक आइडी कार्ड, कप प्रिन्ट, टी सर्ट प्रिन्ट, सपिङ ब्याग प्रिन्ट, क्यालेन्डर, निमन्त्रणा कार्ड, भिजिटिङ कार्ड, फ्लेक्स प्रिन्ट, लाइट बोर्ड, प्रमाण पत्र, विवाह कार्ड छपाई, बिल, किताब छपाई, डिजिटल छाप तथा डीटीएफ प्रिन्ट लगायतका कामहरू छिटो सरितो र सुपथ मूल्यमा गरिन्छ।
2: यहाँ प्रिन्ट सम्बन्धी सम्पूर्ण कामहरू गरिनुका साथै गिफ्ट आइटमहरू पनि उपलब्ध छन्।
0: ग्लोबल मल्टी प्रिन्ट सेन्टर, वालिङ आठ केदारनाथ मार्ग, प्रोप्राइटर बलराम चौधरी।
2: मोबाइल नम्बर 9865019076, 9861719076 र 9817162223।
3: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
4: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
3: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 0165855905076044।
4: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
0: ओ माइलाबा, बिरामी हुनुभयो कि कसो?
5: हो नि नानी, सन्चो छैन, कहाँ जाने होला, जचाउमा पैसा पनि धेरै छैन, सस्तोमा गुणस्तरीय सेवा कहाँ पाइन्छ होला नानी?
0: ल, चिन्तै नलिनुहोस् न माइलाबा, हाम्रो मिर्दीमा विगत 15 वर्षदेखि सेवा दिँदै आएको हाम्रो प्राइम फार्मेसी प्राइम क्लिनिक छ नि, कम मूल्यमा गुणस्तरीय सेवा दिइरहेको छ। यहाँ प्रत्येक दिन निशुल्क अनुभवी डाक्टर एचए अहेबाबाट जाँच हुन्छ नि। प्रत्येक दिन एक्सरे, रगत, पिसा परीक्षण, माइनर अपरेसन, टाका लगाउने, ड्रेसिङ गर्ने पनि गरिन्छ नि। हाम्रो प्राइम फार्मेसी वालिङ छ मिर्दीमा डाक्टर आउने सूचना। प्रत्येक महिनाको दोस्रो शनिबार वृहत मुटु चेक जाँच हुने, उक्त दिन पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका वरिष्ठ मुटु, सुगर, थाइराइड, बाथ, फोक्सो रोग विशेषज्ञ एमडी कार्डियो डाक्टर आशिष त्रिपाठीद्वारा चेक जाँच हुने हुँदा उक्त दिन मुटुको भिडियो एक्सरे, इको र ईसीजी पनि गरिन्छ। त्यस्तै प्रत्येक महिनाको तेस्रो शनिबार वरिष्ठ छाला, यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर सौरभ अरियालद्वारा छाला सम्बन्धी सम्पूर्ण उपचार हुने हुँदा, साथै उक्त दिन महिला पाठेघर रोग विशेषज्ञ डाक्टर रूपा पनेरूबाट गर्भवती महिला, पाठेघर सम्बन्धी समस्या भएका बिरामीहरूको उपचार पनि गरिन्छ।
5: पुनश्च फोनबाट नाम दर्ता गर्न सक्नुहुनेछ र फेसबुकमा हाम्रो प्राइम फार्मेसी सर्च गरेर फलो गर्न सक्नुहुनेछ।
0: हाम्रो प्राइम फार्मेसी प्राइम क्लिनिक, वालिङ छ मिर्दी, जगत रोड। फोन नम्बर 9844-85411। होइन, के भयो, किन बन्द भएको गाडी?
6: ब्याट्री फेरेको 10 दिन पनि भएको छैन, कति छिटो बिग्रिएको, बन्द भएको भइसक।
0: कुन ब्याट्री फेरेको हो र यति छिटो बिग्रिएको?
6: बजारमा पाइने ब्याट्री हालेको हो तर टिकेन।
0: अनि जस्तो सुकै ब्याट्री राखेपछि बिग्रिँदैन त? वालिङ आठ जैसी पदेरामा छ नि कामना इलेक्ट्रिकल, हो त्यहाँ पाइन्छ एक्साइड ब्याट्री, लामो समय टिक्ने र भर पर्दो पनि हुने। त्यही गएर एक्साइड ब्याट्री राखिहाल्नु त।
6: हुन्छ, म त्यही जान्छु, गएर फेरिहाल्छु।
7: एक्साइड ब्याट्रीको आधिकारिक डिलर कामना इलेक्ट्रिकल। एक्साइड ब्याट्रीमा 2-5 वर्षसम्मको वारेन्टी पनि रहेको छ।
0: विगत 26 वर्षदेखि हजुरहरूको सेवा र सुविधामा समर्पित हुँदै आइरहेको पुरानो पसल कामना इलेक्ट्रिकल।
7: हामी कहाँ एक्साइड ब्याट्री, इन्भर्टर, सोलर, कुलर, मोटर, चिम्नी, गिजर, हिटर, एनएसटार, आरओ फिल्टर, साथै घर, अफिस, उद्योगको लागि आवश्यक विद्युतीय सामानहरूको बिक्री वितरण गर्नुका साथै मर्मत गर्ने एकमात्र भर पर्दो पसल कामना इलेक्ट्रिकल। वालिङ आठ जैसी भन्देरा, प्रोप्राइटर दया प्रसाद रेग्मी राजु र सावित्री अर्याल रेग्मी।
0: फोन नम्बर 0364-41-502, मोबाइल 9850-40-502 र 9850-51-401।

0: नाक छोड़ी काम कान छोड़ी नाक बीमारले कहिले नछोड्नी भयो
1: हैन ए दाई बीमारले फेरि च्यापेकी क्या हो गुनगुनाई रहनु भएको त
0: बीमार कहिले निको होला र खै सधैँको यस्तै एक एक थोक बीमारले च्यापेको च्यापै छ त नि नानी
1: नातिनुस् न दाई वालिङ आठ मिर्दी खरिपुटमा जानु त चेक जाँच गर्न लुनिबा फार्मेसी छ त्यहाँ त एमबीबीएस एमडी डाक्टर पीके सिंह द्वारा 24 घण्टा बिरामीहरूको स्वास्थ्य चेक जाँच गरिन्छ नि अनि काठमाडौँ तथा पोखरामा लामो अनुभव सँगालेका विशेषज्ञहरू पनि आउँछन्
0: यहाँ उपलब्ध विशेषज्ञ सेवाहरू
1: जनरल मेडिसिन फिजिसियन मुटु रोग मृगौला रोग मस्तिष्क तथा स्नायु रोग दम छाती तथा फुक्स रोग हाड जोड्ने तथा नसा रोगका साथै स्त्री तथा प्रसूति रोग सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ
0: सम्पर्क लुनिवा फार्मेसी वालिङ आठ मिर्दी खरिबोट मोबाइल 98565 86 67
2: कार्यक्रम आटियो अरू तयारी पूरा भयो खाजा नास्ता यही बनाउन सम्भव देखिएन कसरी व्यवस्था मिलाउने होला म्याडम
3: वालिङकै पुरानो शुद्ध र स्वादिष्ट खाजा नास्ता तथा विभिन्न मिठाईहरू पाइने नवदुर्गा मिष्ठान्न भण्डार छ नि त्यहाँबाट ल्याउनु पर्ला
2: ठिक भन्नुभयो म्याडम त्यहीबाट ल्याउनु पर्ला
4: विगत 26 वर्षदेखि ग्राहकहरूको माया र निरन्तर सेवामा समर्पित रहँदै आएको नवदुर्गा मिष्ठान्न भण्डारमा विभिन्न सभा समारोहका लागि शुद्ध र स्वादिष्ट मिठाईहरूका साथै बर्थडे केक डेरीजन्य पदार्थहरू दूध दही पनिर नौनी घिउ लगायत अन्य शाकाहारी खाजा नास्ता उपलब्ध छ
3: सभा समारोहका लागि डेलिभरीको समेत व्यवस्था रहेको जानकारी गराउँदै सेवा गर्ने मौका दिन नभुल्नुहोला
4: नवदुर्गा मिष्ठान्न भण्डार वालिङआठ मोड पेट्रोल पम्पको अगाडि प्रोप्राइटर रेशमीलाल कोइराला र विजय कोइराला सम्पर्क नम्बर 063441246 मोबाइल 98560501 र 98560332446
5: पर्सनल मेडिको फर्मा भिरकोट बैरघारीमा डाक्टर आउने सूचना यही असार 6 गते शनिबारका दिन स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुशीर्षण आउँदै हुनुहुन्छ यदि महिलाहरूमा तल्लो पेट दुख्ने ढाड दुख्ने सेतो पानी बग्ने पिसाब फेर्न गाह्रो हुने आँखस्ने छिनछिनमा पिसाब लाग्ने चिलाउने महिनावारीमा गडबडी लामो समयसम्म गर्भ नरहने गर्भ तुहिने गर्भवती महिला तथा बच्चाको स्वास्थ्य स्थिति चेक जाँच गरी स्वास्थ्य लाभ लिन सक्नुहुनेछ साथै सोही दिन नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर राजन शर्मा पनि आउँदै हुनुहुन्छ उहाँबाट दिने सेवाहरू यादै झस्किने तर्सने मुटु ढुकढुक भएको भान भएमा धेरै पसिना आउने रिसाउने भएमा नबुझिने कुरा वा अल्मलिदो व्यवहार गरेमा मन छटपटाहट भएमा शारीरिक वा बाह्य रोग भएमा कामकाजमा मन नलाग्ने निद्रा नलाग्ने भूख नलाग्ने दिक्क मान्ने अत्याधिक रक्सी वा लागु पदार्थ सेवन गरेमा लामो समयसम्म टाउको दुखी रहेमा वा एउटै कार्य बारम्बार दोहोराएमा मनमा केही कराएको भान भएमा तथा 5 वर्ष भन्दा माथिका बच्चाले ओछ्यानमा पिसाब फेर्ने जस्ता अन्य नसा तथा मानसिक समस्याबाट पीड़ित हुनु भएको छ भने उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिन सक्नुहुनेछ साथै सोही दिन हाड जोड्ने नसा तथा बाथरोग विशेषज्ञ डाक्टर निरञ्जन अरियाल पनि आउँदै हुनुहुन्छ यदि तपाईँलाई लामो समयदेखि हात खुट्टा शरीर दुख्ने चलाउन अप्ठ्यारो पर्ने ढाड कमर दुख्ने फुल्ने झमझम गर्ने जोड्ने दुख्ने सुनिने पुरानो भात युरिक एसिड हड्डी मर्कने सड्कने खिएको भाँचिएको भएमा एक्सरे तथा प्लास्टर गर्नु परेमा साथै हाड जोड्ने नसा तथा बाथरोग सम्बन्धी समस्या भएका बिरामीले सोही दिन सम्पर्क गर्न सक्नुहुनेछ यस्तै उक्त दिन पेट छाती मुटु तथा सुगर रोग विशेषज्ञ डाक्टर एसके जयसवाल पनि आउँदै हुनुहुन्छ उक्त दिन वरिष्ठ रेडियोलोजिस्ट डाक्टर दीपक बगालेद्वारा भिडियो एक्सरे गरिनेछ पुनश फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ
6: सम्पर्क स्थान प्रसन्न मेडिकल फर्मा भिरकोट बयरगारी मेन बजार प्रोप्राइटर प्रदीप आले मोबाइल 98560971 र 98461008666
5: स्मरण रहोस् डाक्टर आउने दिन यही असार 6 गते शनिबार
1: कस्तो सास गनाएको तिम्रो त
7: दाँत दुखेर कस्तो गाह्रो भएको छ आफूलाई तिमी सास गनाएको भन्छौ
1: उपचार गर्नु पर्दैन त दाँत दुख्यो भरेर मात्रै हुन्छ र
7: राम्रो र भरपर्दो डेन्टल पाएदेखि उपचार गर्न जानु पर्ला अब
1: यही हाम्रो वालिङ आठ भीआईपी टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल खुलेको छ उपकार डेन्टल क्लिनिक त्यही गएर उपचार गराउ त त्यहाँ त दाँत गिजा तथा मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ नि
8: हजुर, हामी कहाँ निशुल्क दन्त परीक्षण तथा एक्सरे, अत्याधुनिक मेसिन द्वारा दन्त परीक्षण, दाँत कलरको सिमेन्ट भर्ने, दाँत सफा गर्ने, टल्काउने, दाँत नभएको ठाउँमा दाँत राख्ने, दाँतको जरीदेखि उपचार आरसीटी गर्ने, डिजिटल प्रविधिद्वारा एक्सरे आरबीजी गर्ने, बिना दुखाई दाँत निकाल्ने, बुद्धि बंगराको शल्यक्रिया साथै गिन्जा र मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ।
1: यहाँ नेपाल मेडिकल काउन्सिल एनएमसीबाट मान्यता प्राप्त अनुभवी दन्त चिकित्सकहरूद्वारा दाँत तथा मुख सम्बन्धी सम्पूर्ण रोग उपचार पनि गरिन्छ। सम्पर्क उपकार डेन्टल क्लिनिक वालिङ 8 बीआईपी टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल, प्रोप्राइटर डाक्टर सुभाष खाँड र डाक्टर संस्कृति प्रधान, मोबाइल 9845648622 र 9921440029।
9: स्कुल तथा अफिसका ड्रेसहरू किनेर बनाउनु पर्ने अनि अन्य कपडाहरू पनि चाहिएको थियो। भागादौड गर्नु पनि समय छैन, सबै सामान एकै ठाउँमा पाउने भए सजिलो हुने।
1: त्यति कुरामा नि यति धेरै तनाव, भर्खरै जानुस् त वालिङ 8 नयाँ बजारको पोसाक बगैँचामा, सबै सामान त्यही पाइन्छ।
9: हजुर, सम्पूर्ण विद्यालय र क्याम्पसका ड्रेसहरू, सरकारी कर्मचारीका ड्रेसहरू, संघ संस्था सहकारीका ड्रेसहरू, रेडीमेड बेहुलाका दौरा सुरुवाल, रेडीमेड कोट प्यान्ट, झोला, जुत्ताहरू पाउनुका साथै सम्पूर्ण तयारी तथा काँचो कपडाहरू तथा अर्डर बमोजिमका कपडाहरू तयार गर्नुका साथै सम्पूर्ण सेवाका लागि हामीलाई सम्झनुहोस्।
1: पोसाक बगैँचा वालिङ 8 नयाँ बजार, प्रोप्राइटर प्रकाश अरियाल, मोबाइल 9856308029।
10: घरि पैसा राख्न गयो, घरि निकाल्न, घरि बिजुलीको बिल, पानीको बिल तिर्न दौडेका दौडै गर्दा फुर्सदै छैन। हजुरले समय कसरी व्यवस्थापन गर्नु भएको छ के दिदी?
11: यी सबै कुरामा मलाई त धेरै सहज छ, म घरमै बसेर मोबाइलबाटै काम गर्छु।
10: हो र दिदी, अनि घरमै बसेर यो सेवा लिन कसरी सकिन्छ त?
11: हेर भाइ, म वालिङ समृद्धिमा रहेको हृदय सिद्धिमा सेयर सदस्य छु, त्यहाँबाट यी सेवा अनि सुविधाहरू पाइन्छ, मैले त्यसै गरेको छु।
10: सजिलो अनि समयको पनि बचत हुने भएपछि म पनि त्यसै गर्छु, एकपटक सहकारीमा गएर बुझ्छु।
11: घरमै बसेर देश तथा विदेशबाट आएको रकम आफ्नो खातामा जम्मा गर्न वा निकाल्न सकिने।
10: 365 दिन अथवा बिदाका दिनमा पनि कार्यालय 11 देखि 2 बजेसम्म खुल्ला रहने।
11: टेलिफोन, खाने पानी, विद्युत, डिश होम लगायतको बिल भुक्तानी गर्न सकिने।
10: जहाजको टिकट बुकिङ गर्न सकिने सुविधाहरू रहेका छन्।
11: त्यस्तै नियमित, ऐच्छिक, दैनिक, बाल बचत, खुत्रुके बचत, गृहिणी बचत, ज्येष्ठ सदस्य बचत, कोपिला बचत, आवधिक बचत, चाडपर्व बचत लगायतका 2 दर्जन बढी विभिन्न किसिमका बचत सुविधा भएको।
10: त्यस्तै औद्योगिक, व्यापार व्यवसाय, कृषि, शैक्षिक, आय आर्जन नगर्ने सम्पत्ति खरिद गर्ने ऋण, सामाजिक ऋण, वैदेशिक रोजगार लगायतका ऋणहरू सस्तो र सुलभ ब्याज दरमा उपलब्ध गराउँदै आएको जानकारी गराइन्छ।
11: त्यस्तै आईएमए, प्रभु, हिमाल, वेस्टर्न युनियन, सिटी एक्सप्रेस लगायतका थुप्रै रेमिट सञ्जाल भएकाले पैसा पठाउन र जित्न सकिने सुविधा रहेको छ।
10: रिद्धि सिद्धि बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वालिङ छ मेर्दी स्याङ्जा।
11: फोन 0363 4460।
9: तपाईँ घरमा वा कार्यालयमा इन्टरनेट जडान गर्दै हुनुहुन्छ?
1: यदि हुनुहुन्छ भने विगत 14 वर्षदेखि वालिङ नगरपालिका, भिरकोट नगरपालिका, साम्बकोट नगरपालिका, गलाङ नगरपालिका, कालीगण्डकी गाउँपालिका र पैयौं गाउँपालिकामा गुणस्तरीय, सुलभ र भरपर्दो इन्टरनेट सेवा प्रदान गर्दै आइरहेको वालिङ इन्टरनेटको सेवा लिन नभुल्नुहोला।
9: पुनश्च हामीले ब्यान्ड विड्थ अनुसार मासिक रू 800 देखि इन्टरनेट सेवा उपलब्ध गराएको जानकारी गराउँछौ।
1: साथै इन्टरनेटको जडानमा एउटा टिभीको मासिक शुल्क निशुल्क हुनेछ।
9: जानकारीका लागि वालिङ इन्टरनेट प्राली, वालिङ 8 मोड,
1: फोन 0363 4141258।

0: नहीं, अहिले हाम्रो गर्नेमा 10 बजेको छ।
1: यस समयको साथमा जितु सुनचादी पसल भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको 5 घर अगाडि जैसी 15 तर्फ जाने बाटोमा कुनाको साइडमा विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दर हुन्छ। रेडियो आदि खोला 105.4 आफ्नो ख्याल राख्नुस् है।
2: नमस्ते, म हो तपाईँहरूको आफ्नै गायक तिलक बमल्ल। तपाई यति बेला सुन्दै हुनुहुन्छ चाङ्ग्रा जिल्लाको पहिलो आवाज आदि खोलाको स्पन्दन सामुदायिक रेडियो आदि खोला 105.4।
3: निशुल्क आँखा शिविर हुने बारे सूचना। सानिमा बैंक लिमिटेड पुतली बजार शाखा स्याङ्जा र हिमालय आँखा अस्पताल पोखराको प्राविधिक सहयोगमा निम्न मिति समय र स्थानमा निशुल्क आँखा शिविर र मोतियाबिन्दु शिविर सञ्चालन हुन गइरहेकाले सम्पूर्ण मोतियाबिन्दु वा अन्य आँखाका बिरामीहरूले लाभ लिनुहुन अनुरोध गर्दछौ। पहिलो दिन असार 7 गते कार्यक्रम आँखा स्क्रिनिङ क्याम्प, स्थान कालिका सामुदायिक अस्पताल भिरकोट नगरपालिका हेलु स्याङ्जा। दोस्रो दिन असार 8 गते आँखा स्क्रिनिङ क्याम्प, स्थान क्षेत्रीय समाज भवन बयरघारी भिरकोट नगरपालिका 1 स्याङ्जा। तेस्रो दिन असार 9 गते कार्यक्रम क्याटारेक्ट सर्जरी क्याम्प, स्थान गरौं प्राथमिक अस्पताल वालिङ नगरपालिका 9 स्याङ्जा।
4: समिति चौदह के बोधे लोटी पर्दी रो बैंगे विवरण पी भी मुई खाता खै हम्रो
5: खै खै बहु कोई लोटरी पर्दी
6: आंगी समी जो लोटरी पर्दी छाप्ताई गुदी
5: बर्दी आ बर्दी बा लोटरी खले पर्दी बा सैली मैसेज व्हाट्सएप फेसबुक वाइबर खनै बने खै विषय खै मई विश्वास आनन्द फोन खले पनि आफै विवरण खैमै आपिन खबै बने वित्तीय संस्था कोई पासवर्ड पिन खैमै आरी सुमी बैंक आफै बने आरी
7: सतर्क
6: सिद्धार्थ ब्याङ्क र क्यारे जन हेजरी जारी सन्देश
8: सिद्धार्थ ब्याङ्क सम्बन्ध सधैँभरिलाई।
9: हतार हतारमा छोराको बिहे आँटियो, अरू सबै व्यवस्था मिल्यो तर अब सुनका गरगहनाको व्यवस्था गर्नुपर्ने भयो। कहाँ जाने के गर्ने अल्पत्र परियो।
10: तिमी अल्पत्र नपर न, मैले विश्वासिलो ठाउँमा बिहेका लागि आवश्यक पर्ने सबै गरगहना बनाउन अर्डर दिइसकेको छु।
9: लौ अब कहाँ दिनुभयो, मैले बैरगारी नयाँ बजारको भूपू सैनिक एन्ड खिलुङ कालिका सुनसाथी पसलबाट ल्याउने सोच बनाएकी थिएँ।
10: तिमीले जहाँ सोच्यौ मैले नि त्यही त हो अर्डर दिएको, ढुक्क बस न।
9: हजुर, ग्राहकहरूको मागलाई मध्यनजर गर्दै पसल पुरानो ठाउँ बैरघारी 99 सोक मेन रोडबाट सरेर पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास ब्याङ्कको ठिक अगाडि सरेको जानकारी गराउँछौ।
10: हामी कहाँ छापावाल सुनका स्वदेशी तथा विदेशी आकर्षक डिजाइनका गरगहनाहरू रेडीमेड तथा अर्डर अनुसार बनाइनुका साथै पुराना गरगहनाहरू साटफेट तथा खरिद बिक्री पनि गरिन्छ। यहाँ दोस्रो तथा तेस्रो नम्बरको सुनलाई खारेर पहिलो नम्बरको सुन बनाइन्छ भने राशि अनुसारका पत्थरको प्रयोग गरी गहना बनाइनुका साथै कम्प्युटर प्रविधिबाट नापतौल गरिन्छ।
9: प्रोपराइटर गुप्त बहादुर सुनार एन्ड राजन सुनार, भूपू सैनिक एन्ड खिलुङ कालिका सुनसादी पसल,
10: बैरघारी पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास बैङ्कको ठिक अगाडि।
9: मोबाइल नम्बर 98 0 66 41 870 र 98 65 94 497।
10: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।
11: घरी कम्प्युटर बिग्रिन्छ, घरी लाइन जान्छ, हैरान भयो। कति धेरै काम गर्न थियो गर्नै पाइएन।
12: बिग्रीका बनाएर हुने भए बनाउला, नभए नयाँ किनौला। इन्भर्टर हाल्नु पर्नेछ, सिसिटिभी जडान गर्नु छ। मैले वालिङमा कम्प्युटरका क्षेत्रमा 12 वर्ष र सिसिटिभीको क्षेत्रमा 6 वर्षदेखि सेवा दिँदै आएको एपेक्स कम्प्युटर सोरुमबाट ल्याउने कुरा भइसकेको छ।
11: यहाँ कम्प्युटर, ल्यापटप बिक्री तथा मरमत, प्रिन्टर बिक्री तथा मरमत, सिसिटिभी जडान तथा मरमत, विभिन्न ब्रान्डका प्रिन्टरहरूको टोनर रिफिल तथा मरमत, फायर एक्सटेन्गुइसर बिक्री तथा रिफिल पनि गरिन्छ।
12: टेलिफोन इन्टरकम, इन्टरनेट नेटवर्किङ गरिनुका साथै इन्भर्टर जडान तथा मरमत गरिन्छ। ब्रोसर, क्यालेण्डर, सर्टिफिकेटहरू डिजाइन गरिन्छ। टाइम एटेन्डेन्स डिभाइस जडान तथा मरमत गर्नु परेमा हामीलाई सम्झनुहोस्।
11: एपेक्स कम्प्युटर सोरुम तथा सर्भिस सेन्टर, वालिङ 8 नयाँ बजारको ओह्रालो। सम्पर्क नम्बर 98 55 251 98 468 32 809 र 98 55 50 271।

0: ओहो अंकल, चिटिक्क परेको घरमा मौरी पो पाल्नु भएछ। हैन, यो घर कहाँबाट ल्याउनु भएको?
1: ए नानी, दक्ष तालिम प्राप्त कालीगढबाट निर्माण गरिएको चिउरी खर्क मौरी घर उद्योगबाट ल्याएको हो नि। घर मात्र होइन नानी, मौरी पनि त्यहीबाट ल्याएको हो नि।
0: ए हो र अंकल, अनि यो चिउरी खर्क मौरी घर उद्योग चाहिँ कहाँ छ होला?
1: सुन नानी, भिरकोट चिउरी खर्कमा छ नि। त्यति मात्र हो र नानी, त्यहाँ त आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्रीहरू उपलब्ध गराइनुका साथै मौरी पाल्नको लागि प्राविधिक ज्ञान सिप पनि पाइदो रहेछ। म त सबै कुराहरू सिकेर ढुक्क भई गोलाघाट नै ल्याएर आएको छु। घरलाई गहना जस्तो पनि हुने, मह पनि खान पाइने।
2: हजुर, हामी कहाँ दक्ष कालीगढबाट आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह गोलाघाट खाली घर र मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्री उपलब्ध गराउनका साथै मौरी पाल्नका लागि प्राविधिक ज्ञान सिप र परामर्श दिइन्छ।
3: प्रोप्राइटर रत्न बहादुर गुरुङ, सम्पर्क नम्बर 063-691-0004,
4: सम्पर्क मोबाइल 97484-34484।
5: चिउरी घरको मौरी घर उद्योग, भिरकोट नगरपालिका 7, स्याङ्जा।
0: उमेरले नेटो काट्न थालिसक्यो, सधैँ त्यस्तै। अब त छोराछोरीको भविष्य पनि हेर्ने होला नि। होइन, यसरी कतिन्जेल पुग्छ? कमाएको पैसाको टुङ्गो नै छैन। अलिअलि पैसा बचत गर्न सिके पनि त हुन्थ्यो।
6: कहाँ लगेर बचत गर्नु? खल्तीमा राखे त्यसै खर्च हुन्छ, बैङ्कमा राखौँ भने राम्रो ब्याज दिने बैङ्क नै देखिँदैन।
0: पल्ला घरे कान्छाले भएको पैसा त्यही भकुण्डेमा रहेको फुलबारी बचत तथा ऋण सहकारी संस्थामा बचत गरेर घडेरी किने, घर बनाए। हामी भने जहाँको त्यही।
6: ल ल, त्यसो हो भने हामी पनि त्यही फुलबारी बचत तथा ऋण सहकारी संस्थामा जम्मा गरौला।
0: हाम्रा सेवा तथा सुविधाहरू,
6: अत्याधुनिक कम्प्युटर सफ्टवेयर मार्फत आर्थिक कारोबार गरिने,
0: आकर्षक ब्याज दरमा बिमा सहित निश्चित संकलन गरिने,
6: सर्वसुलभ तरिकाबाट छिटो छरितो कर्जा प्रवाह गरिने,
0: दैनिक बचतको निश्चित संकलन र भुक्तानीका लागि घर दैलोमा गएर सेवा प्रदान गरिने,
6: आइएमई, प्रभु, वेस्टर्न युनियन, पृथ्वी, क्रिस जस्ता मनी ट्रान्सफरहरूबाट विश्वको जुनसुकै ठाउँबाट पठाएको पैसा तुरन्त भुक्तान दिइने व्यवस्था।
0: फुलबारी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वालिङ फकुन्डे।
4: सम्पर्क फोन नम्बर 063-441-6624। मल्ल फार्मेसीमा डाक्टर आउने सूचना। यही असार 6 गते शनिबारका दिन सर्जन रोग विशेषज्ञ डाक्टर ओम बहादुर कार्की आउँदै हुनुहुन्छ। यदि तपाईँहरूमा शरीरमा दुख्ने वा नदुख्ने खालका गाँठा कुटी, डल्ला, पुरानो घाउ, खतिरा, दाग, पुरानो अपरेशनको समस्या, पायल, सहर्निया, अण्डको सुनिने, कान्छिया थिएको, नङ गढेको, बारम्बार मुसा आइरहने समस्या, अनावश्यक गुठी आउने जस्ता समस्याहरू छन् भने स्वास्थ्य परीक्षण गराई स्वास्थ्य लाभ लिनुहोला। साथै सोही दिन पेट, छाती, मुटु रोग विशेषज्ञ डाक्टर एसके जयसवाल पनि आउँदै हुनुहुन्छ। यदि तपाईँलाई पेट, छाती, मुटु तथा सुगर रोग सम्बन्धी समस्याहरू जस्तै पेट दुख्ने, फुल्ने, पोल्ने, खानामा नलाग्ने, अमिलो पानी आउने, पेटको अल्सर, सास फेर्न गाह्रो हुने, सक्कर लाग्ने, शरीर सुनिने, हात खुट्टा फुल्ने, टाउको बढी दुख्ने, खकारमा रगत देखिने, शरीर दुब्लाउँदै जाने, पिसाब बढी लाग्ने, तिर्खा बढी लाग्ने, मुख सुक्खा हुने, शरीर हात खुट्टा झमझम गर्ने लगायतका लक्षण भएका बिरामी उक्त दिन सम्पर्क राख्न सक्नुहुनेछ। उक्त दिन मुटुको इको पनि गरिनेछ। पुनश फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ।
7: सम्पर्क स्थान मल्ल फार्मेसी, वालिङ 8, तल्लो वालिङ, प्रोप्राइटर सुरेन्द्र मल्ल, स्वर्गीय पिता रामलाल मल्ल, फोन 063-441-0051, मोबाइल 98-65-52-49।
4: स्मरण रहोस्, डाक्टर आउने दिन यही असार 6 गते शनिबार।
2: मिर्दी स्वास्थ्य क्लिनिकमा डाक्टर आउने सूचना।
4: यही असार 6 गते शनिबारका दिन
2: स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर विष्णु पालिखे आउँदै हुनुहुन्छ। यदि महिलाहरूमा तल्लो पेट दुख्ने, ढाड दुख्ने, सेतो पानी बग्ने, पिसाब फेर्न गाह्रो हुने, महिनावारीमा गडबडी, लामो समयसम्म गर्भ नरहने, गर्भवती महिला तथा बच्चाको स्वास्थ्य स्थिति चेक जाँच गरी स्वास्थ्य लाभ लिन सक्नुहुनेछ।
7: उक्त दिन वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुस्मित काफलेद्वारा भिडियो एक्सरे गरिन्छ। पुनः बाट समेत नाम दर्ता गर्न सकिनेछ। सम्पर्क स्थान मिर्दी स्वास्थ्य क्लिनिक, वालिङ छ मिर्दी, तल्लो चोक पुलको नजिकै। फोन 063-441-0087, मोबाइल 98-69-71-47।
4: स्मरण रहोस्, डाक्टर आउने दिन यही असार 6 गते शनिबार।

0: होइन, यही चौपारीमा बतासले भन्दै बस्ने हो कि अब बजारतिर पनि लाग्ने हो। धानको बिउ राख्ने बेला भयो, म त धानको बिउ लिन भनेर बजार जान लागेको हो।
1: ए अँ साँच्चै है, मलाई पनि कुखुराको भाले भाले सल्लाह लिन थियो, म पनि हजुर सँगै जान्छु है।
0: ल त्यसो भए तिमीलाई कुखुराको भाले भाले सल्लाह अनि मलाई धानको बिउ एकै ठाउँमा पाइने पसलमा जाउँ न त।
1: हुन्छ, त्यसो भए वालिङ आठ मोडमा रहेको गरिमा एग्रोमा जाम न त, त्यहाँ कुखुराको भाले भाले सल्लाह अनि धानको बिउहरू रामधान, सामा, सावित्री तथा हाइब्रिड धानहरू US 312, US 305, उपज, राजा, चाइनिज जिटेन, शान्ति, च्याम्पियन, हरदीनाथ, JK 33 33, 64 44 अनि झार मार्ने विषारी पनि पाइन्छ। त्यति मात्रै नभएर विभिन्न तरकारीका बिउ बिजनहरू, गाई भैँसीका औषधि, कुकुर बिराला बङ्गुरका औषधि तथा दानाहरू पनि पाइन्छ।
2: गरिमा एग्रो वालिङ आठ मोड स्टाफ होटलको आडैमा वालिङ सिटी पोलिक्लिनिकको ठ्याक्कै अगाडि।
1: प्रोप्राइटर कृष्ण भट्टराई र अस्मिता न्यौपाने, मोबाइल 98560 51068 र 98637071।
2: एक पटक आएर त हेर्नुहोस्, तपाईँलाई फर्की फर्की आउने बनाउने जिम्मा हाम्रो हो।

0: access to all.
1: निकै सोचमा परे जस्तो देखिनु भएको छ नि माइलोबा, के पर्यो त्यस्तो? मास्टर बाबु, छोराको बिहे गर्न आँटेको, सुनका गरगहना किन्न कहाँ जाने होला भनेर सोचेको नि। सुनका गहना जस्ता सामान किन्दा विश्वासिलो र भरपर्दो स्थायी दोकान रोज्नु पर्छ, साफेर गर्न पनि सजिलो होस्। त्यस्तो दोकान कहाँ पर्छ त मास्टर बाबु? आकर्षक र राम्रा सुन चाँदीका गरगहना ढुक्क भएर किन्नका लागि विश्वासिलो र भरपर्दो यही हाम्रो वालिङ बजारमा रहेको उही पुरानो चिर परिचित पसल हिमाल सुन चाँदी पसल छँदैछ। त्यहाँ शुभ विवाहमा चाहिने समय अनुसारका सम्पूर्ण गहनाका सेटहरू र अन्य कुनै पनि कार्यको लागि सुन चाँदी गहना उचित मूल्यमा पाइन्छ नि।
2: विगत लामो समयदेखि ग्राहक वर्गहरूको सेवामा समर्पित रहे, ग्राहक वर्गहरू माझमा विश्वास कमाउन सफल रहेको यस हिमाल सुन चाँदी पसल समयको गतिसँगै अझ व्यवस्थित सुदृढ गर्दै तपाईँहरूको सेवामा समर्पित रहेको जानकारी गराउँछौ।
1: हाम्रा सेवाहरू आधुनिक तथा परम्परागत डिजाइनका छापावाला सुनका सम्पूर्ण गरगहना पाइन्छ।
2: हिराका गहनाहरू पाइनुका साथै अन्य बहुमूल्य पत्थर जडित गहनाहरू पाइन्छ।
1: सुनको शुद्धतामा पूर्ण ग्यारेन्टी रहनुका साथै बाई ब्याक ग्यारेन्टी हुनेछ।
2: सुखको गहना दुःखको खजना।
1: प्रोप्राइटर हिमलाल सुनार एन्ड सन्स विष्णु, हिमाल सुन चाँदी पसल।
2: फोन नम्बर 063-44-235, मोबाइल नम्बर 98-560-55-250।
3: के तपाईँलाई गौशाला गरौँसुर धार्मिक यात्रा गर्न मन लागिरहेको छ तर यातायातको व्यवस्था नहुँदा दर्शन गर्न पाइरहनु भएको छैन भने?
4: अब तपाईँलाई यात्रा गराउने जिम्मा हाम्रो भयो। अब प्रत्येक दिन बिहान 7 बजे वालिङ पुरानो बस पार्कबाट गौशाला गरौँसुर जाने यातायात सुचारू गरेका छौ। कम्तीमा 6 जनाको समूह भएमा गाडीमा आवत जावत सहित बिहानको खाजाको समेत सुविधा छ। थप जानकारीको लागि श्यामप्रसाद शर्मा, दारी मुन्द्री, हिमालय हिली भ्यू रिसोर्ट, मोबाइल 98-560-75-56 र 98-466-75-56।

0: सामाजिक सुरक्षा कोष का योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार सरक मेमोरियल हस्पिटलमा
1: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई सरक मेमोरियल हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
0: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोषको योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्नेछ, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
1: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा फोन 061-582-778-582-779 र 582-780।
2: मृदी स्वास्थ्य क्लिनिकमा डाक्टर आउने सूचना। यही असार 6 गते शनिबारका दिन स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर विष्णु पालिखे आउँदै हुनुहुन्छ। यदि महिलाहरूमा तल्लो पेट दुख्ने, ढाड दुख्ने, सेतो पानी बग्ने, पिसा फेर्न गाह्रो हुने, महिनावारीमा गडबडी, लामो समयसम्म गर्भ नरहने, गर्भवती महिला तथा बच्चाको स्वास्थ्य स्थिति चेक जाँच गरी स्वास्थ्य लाभ लिन सक्नुहुनेछ।
3: उक्त दिन वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुस्मित द्वारा भिडियो एक्सरे गरिन्छ। पुनश फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ। सम्पर्क स्थान मिर्दी स्वास्थ्य क्लिनिक, वालिङ छ मिर्दी तल्लो चोक पुलको नजिकै। फोन 063-441-087, मोबाइल 98-469-7147।
2: स्मरण रहोस्, डाक्टर आउने दिन यही असार 6 गते शनिबार।
4: सरा किन बोलाएको मलाई?
5: हेर्न, मेरो चिना पुरानो भयो अनि मिलेको पनि छैन। अरे कतै छैन अलि विश्वासिलो ज्योतिष?
4: ए, मेरो पनि न स्वास्थ्य राम्रो भएको छ, न पढ्न मन नै लाउँछ, अनि जागिरमा पनि असफलता मात्र। तैले खोजे जस्तो ज्योतिष वालिङ नगरपालिका छ मेदीमा छ रे, म पनि जान्छु त नि।
6: हाम्रा विशेषताहरू:
7: ग्रह दशाको ग्यारेन्टीका साथ आधुनिक प्रविधिबाट भविष्यवाणी गरिन्छ।
6: ग्रह दशा र कुल देवता साथै पितृदोष, घरमा वास्तुदोष बिग्रेको कारणले आउने समस्या, घर परिवारमा मेलमिलाप नहुने, विभिन्न दुःख कष्ट, अशान्ति, रोग, धन्नाश हुने, शत्रु लाग्ने, हरेक असफलता, मानसिक चिन्ता जस्तै अन्य समस्याहरू केबाट हो पत्ता लगाई ज्योतिष प्रविधिबाट समस्या समाधान गरिन्छ।
7: मोत्र धातुको कारणले पुरुष वा महिलामा सन्तान नहुने, गर्भखेर जाने समस्याको कारणले छोराछोरी हुन सकेको छैन भने उक्त समस्याको समाधान गरिन्छ।
6: जमिनको माटो हेरी भूमिदोष शान्ति गरिन्छ र आखत हेर्नुका साथै लामा सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
7: युवा तथा बालबालिका सम्बन्धी रिसाउने, पढ्न मन नलाग्ने, झोक्राउने, अटेरी गर्ने, यौवन अवस्थाको प्रेम रोग, प्रेम असफल, वैदेशिक यात्रा सम्बन्धी समस्याको समाधान गरिन्छ।
6: रक्षादी जन्तर बुटी, सुरक्षा कवच, आफ्नो राशि अनुसार धातु रत्न मिलाई कम खर्चिलो र सजिलो विधिबाट नवग्रह शान्ति
7: र नयाँ चिना बनाउनुका साथै पुरानो चिना 50% छुट गरी बनाइन्छ। साथै जन्मेको साल महिना थाहा नभएमा पत्ता लगाई चिना बनाइन्छ। सम्पर्क जीवन ज्योतिष परामर्श केन्द्र वालिङ छ मिर्दी बजार चोकमा पेट्रोल पम्प अगाडि नेचुरल भ्यू पोइन्टको 2 तलामा रहेको छ। ज्योतिष पण्डित जीवन कुमार रेग्मी, मोबाइल 98-464-51-123 र 98-066-61-52।
3: हजुर बुवा, यो पालि त मेरो बारीमा लगाएको गोलबेडामा किरा लाग्यो, धानको बिउ पनि राम्रो भएन, लगानी धेरै भयो तर प्रतिफल छैन, अब के गर्ने होला?
8: नाति बाबु, तिमीले सायद सही ठाउँबाट सही सामान किनेको होइन्छ क्या हो, अब चिन्ता नगर, वालिङ 8 कटर बोटमा भरतराज भट्टराईको सहारा एग्रिबेट सेन्टरमा जाऊ त बाबु।
3: वाह, यो त मैले खोजेको ठाउँ रहेछ, कोइलर र बोइलरका चल्ला पनि पाइन्छ अरे हो?
8: किन नपाउनु नि बाबु, स्वस्थ कोइलर तथा बोइलर चल्लाहरू पनि सहारा एग्रोभेट सेन्टरले उपलब्ध गराउँछ।
9: हजुर, हामी कहाँ उन्नत बिउ बिजन, मल, विषादी, पशु औषधि, कृषि उपकरण, पशु पंक्षीहरूको लागि दान। खाना साथै बोइलर र कोइलरको कुराको सल्लाहहरू पनि सुपथ मूल्यमा उपलब्ध छ।
10: याद गर्नुहोस्, कृषि र पशुपालनको पूर्ण प्याकेजका लागि आजै सम्झनुहोस्।
9: प्रोप्राइटर भरतराज भट्टराई, सहारा एग्रोभेट सेन्टर, वालिङ 8 कटहर बोर्ड, एसबीआई ब्याङ्कको अगाडि। सम्पर्क मोबाइल 9857062866 र 9847029866।
11: पर्वत जाने गेट, सहारा एग्रोभेट। होइन, के भयो, किन बन्द भएको गाडी?
10: ब्याट्री फेरेको 10 दिन पनि भएको छैन, कति छिटो बिग्रिएको हो, बन्द भएको भइसक्यो।
11: कुन ब्याट्री फेरेको हो र यति छिटै बिग्रिएको?
10: बजारमा पाइने ब्याट्री हालेको हो तर टिकेन।
11: अनि जस्तो सुकै ब्याट्री राखेपछि बिग्रिँदैन त? वालिङ 8 जैसी पदेरामा छ नि कामना इलेक्ट्रिकल, हो त्यहाँ पाइन्छ एक्साइड ब्याट्री, लामो समय टिक्ने र भर पर्दो पनि हुने। त्यही गएर एक्साइड ब्याट्री राखिहाल्नु त।
10: हुन्छ, म त्यही जान्छु, गएर फेरिहाल्छु।
12: एक्साइड ब्याट्रीको आधिकारिक डिलर कामना इलेक्ट्रिकल। एक्साइड ब्याट्रीमा 2-5 वर्षसम्मको वारेन्टी पनि रहेको छ।
11: विगत 26 वर्षदेखि हजुरहरूको सेवा र सुविधामा समर्पित हुँदै आइरहेको पुरानो पसल कामना इलेक्ट्रिकल।
12: हामी कहाँ एक्साइड ब्याट्री, इन्भर्टर, सोलर, कुलर, मोटर, सिम्नी, गिजर, हिटर, एनएसटार, आरओ फिल्टर, साथै घर, अफिस, उद्योगको लागि आवश्यक विद्युतीय सामानहरूको बिक्री वितरण गर्नुका साथै मर्मत गर्ने एकमात्र भर पर्दो पसल कामना इलेक्ट्रिकल। वालिङ 8 जैसी भनेरा, प्रोप्राइटर दया प्रसाद रेग्मी राजु र सावित्री अर्याल रेग्मी।
11: फोन नम्बर 0364145502, मोबाइल 9856405002 र 9864051।

0: किन मुख छोपेर हाँसेकी हो र सबिना? दाँतमा समस्या भयो कि के हो?
1: दाँत पनि कता कता फर्किएका छन्। दाँत मिलाउनु पर्नेछ अनि दाँत पनि किराले खाएर उस्तै भएको छ भनेको
0: हो र? आजै वालिङ ओरल एन्ड डेन्टल केयर वालिङ आठ VIP टोलमा जाऊ न। त्यहाँ त दाँत मिलाउनेदेखि लिएर दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ नि।
1: हजुर, काठमाडौँ युनिभर्सिटीबाट सम्बन्धन प्राप्त कान्तिपुर डेन्टल कलेजमा अध्यापन गरेर आउनु भएका साथै गरौं प्राथमिक अस्पताल वालिङमा दुई वर्ष काम गरिसक्नु भएका अनुभवी डाक्टर किरण गुरुङबाट नियमित बिहान 8 देखि साँझ 7 बजेसम्म सेवा प्रदान गरिनेछ।
0: यस्तै पर्वतका बिरामीहरूलाई सहज बनाउने हेतुले वालिङ ओरल एन्ड डेन्टल केयरको एउटा शाखा हातेमालो चोक एसपी कम्प्लेक्समा गत साउन 6 गतेदेखि नियमित सेवा सञ्चालनमा आएको कुरा पनि यहाँहरू सम्पूर्णमा जानकारी गराउन चाहन्छौ।
1: हाम्रा सेवाहरू:
0: दाँत तथा मुखको परीक्षण,
1: दाँतको एक्सरे,
0: दाँत सफा गर्ने,
1: दाँत टल्काउने,
0: मुख गनाउने समस्याको उपचार,
1: दाँत रङको सिमेन्ट भर्ने,
0: दाँतको जरेदेखिको उपचार,
1: दाँत तथा मुख सम्बन्धी शल्यक्रिया,
0: साधारण दाँत निकाल्ने,
1: गिजाको शल्यक्रिया गरी दाँत निकाल्ने,
0: बुद्धि बङ्गरा माथि पलाएको गिजा काट्ने,
1: गिजाको शल्यक्रिया,
0: कृत्रिम दाँत राख्ने,
1: दाँत रङको वा मेटलको खुल लगाउने,
0: बच्चाहरूको दाँतको विशेष उपचार
1: र बाङ्गोटिङ्गो दाँतलाई तारले बाँधेर मिलाउने,
2: साथै बाङ्गोटिङ्गो दाँतलाई तारले बाँध्ने वा ब्रेसेस लगाउने उपचार अबदेखि हरेक महिनाको पहिलो शनिबार कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर एन्जल जोशीबाट हुँदै आइरहेको कुरा यहाँहरू सम्पूर्णमा जानकारी गराउँदछौ।
0: वालिङ ओरल एन्ड डेन्टल केयर वालिङ आठ VIP टोल राष्ट्रिय वाणिज्य ब्याङ्क तथा वर्ल्ड लिङ्क इन्टरनेट भएको बिल्डिङमा।
1: प्रोप्राइटर डाक्टर किरण गुरुङ, फोन नम्बर 0363590025, मोबाइल 9860478822। नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका दन्त चिकित्सक सँग मात्र उपचार गर्ने बानी बसालौ।
3: आमाले जति बेला नि सन्चो भएन भन्नु भएको छ, खास के समस्या भएछ? म अस्पताल लगेर ल्याउँछु है।
4: हजुरलाई मैले नि त्यही भन्न खोजेकी थिएँ, रातभरि सुत्नु भएको छैन, बरु कहाँ लैजानुहुन्छ?
3: वालिङ छ मिर्दीको तल्लो चोकमा, पुलको नजिकै मिर्दी क्लिनिक छ, त्यही लैजान्छु।
4: हजुर, विगत केही समयदेखि वालिङको मिर्दीमा रहेर सेवा दिँदै आइरहेको यस मिर्दी क्लिनिकका अन्य निम्न सेवाहरू:
3: हामी कहाँ 24 घण्टा डाक्टर सहितको इमर्जेन्सी सेवा,
4: हरेक दिन अनुभवी MBBS डाक्टरहरूद्वारा बिरामी चेक जाँच तथा परामर्श सेवा,
3: आधुनिक ल्याब प्रयोगशालामा रगत दिशा पिसाब खकार वीर्य सुगर र कोलेस्ट्रोल परीक्षण सेवा,
4: मुटुको जाँच ECG सेवा,
3: भाँचिएको हड्डी प्लास्टर सेवा,
4: डिजिटल एक्सरे सेवा,
3: चिरफार गर्ने
4: थाइराइड जाँच,
3: पेट तथा गर्भवती महिलाको भिडियो एक्सरे सेवा,
4: सर्वसुलभ फार्मेसी सेवा।
3: सम्पर्क स्थान मिर्दी क्लिनिक वालिङ नगरपालिका 6 मिर्दी तल्लो चोक पुलको नजिकै।
4: फोन नम्बर 0364-41-087, मोबाइल 9849701-7740।
5: ए दिदी, पक्नुस्ट भनेको होइन, हतार हतार गर्दै कता हो र?
6: घर बनाए त सकियो, अब डेकोरेसनको लागि फर्निचरका सामानहरू किन्न भनेर बजार जान आँटे कि नि बहिनी।
5: फर्निचरको सामानहरू दिदी, त्यसो हो भने वालिङ एक रामबासमा रहेको सफल फर्निचरमा जानु न, त्यहाँको फर्निचरका सामानले साँच्चै घर सुन्दर बन्नेछ।
6: ए साँच्चै हो र? ल ल, त्यसो भए त म त्यही गइहाले।
1: हाम्रा सेवाहरू: फर्निचर तथा फर्निसिङका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइनुका साथै अर्डर अनुसार घर तथा अफिसियल सामानहरू तयार पारिन्छ। नोट: बैरघारी प्रगति टोल मुल्का चौतारी तथा नगरपालिका रोडबाट जैसी पदेरा सरेको जानकारी गराउँदछौ। सफल फर्निचर उद्योग भिरकोट 6 सुन्दर बजार वालिङ 1 रामबासा, सोरुम भिरकोट 1 बैरघारी मेन रोड वालिङ 8 जैसी पदेरा,
5: मोबाइल 9856309888 र 9856555988।
7: सधैँ सामान्य कपडा लगाएर हिँड्ने मान्छे आज त राम्रो कोट प्यान्ट लगाएर हिँडेका छौ त, यति राम्रो कोट प्यान्ट कहाँ सिलायो तिमीले?
8: दिमाग हुनुपर्छ दिमाग, कपडा जस्तो कुरा सधैँ सिलाइँदैन, परेको बेलामा मात्र सिलाइन्छ, त्यसैले राम्रो कपडा सिलाउने टेलरिङ छनौट गर्नुपर्छ। मेरो छनौट चाहिँ यही वालिङमा रहेको स्टाइल सर्टिङ सुटिङ टेलरिङ हो।
7: हामी कहाँ दौरा सुरुवाल, आधुनिक डिजाइनका कोट प्यान्ट, स्कुल कलेज तथा

0: सम्पूर्ण अफिसियल कपड़ाहरू दक्ष कारीगरबाट तयार गरिन्छ। साथै इमर्जेन्सी कपड़ा र रेडीमेड कोट पाइन्ट पनि उपलब्ध छ।
1: प्रोप्राइटर बीपी चोकको रामुदाई स्टाइल शटिङ फिटिङ टेलरिङ सेन्टर वालिङ आठ मोड गरिमा बैङ्कको ओह्रालोमा।
0: मोबाइल 9815564496।
2: होइन बहिनी, बाबु किन यसरी रोइरहेको छ?
3: हेर्नुहोस् न दिदी, उपचारको लागि कहाँ कहाँ पुर्यायो, निको नै भएको छैन।
2: ए बहिनी, एकपटक वालिङ हस्पिटलमा जानुहोस् त, त्यहाँ त हरेक दिन बालरोग विशेषज्ञ डाक्टर विनोद गैरेले बाल बालिकाको स्वास्थ्य परीक्षण गर्दै आइरहनु भएको छ नि।
3: हजुर, वालिङ हस्पिटलमा बालरोग विशेषज्ञ सेवा थपिएको छ। साथै हामी कहाँ 24 घण्टा चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरी उपचार प्रदान गरिन्छ। यस्तै यस हस्पिटलमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अन्जु अर्यालद्वारा हरेक दिन महिलाहरूको स्वास्थ्य स्थिति चेक जाँच पनि गरी परामर्श सेवा दिइन्छ।
4: यदि महिलाहरूमा बारम्बार गर्भ खेर जाने, तल्लो पेट दुख्ने, पिसाब पोल्ने, ढाड कम्मर दुख्ने, सेतो पानी बग्ने, चिलाउने, आङ खस्ने जस्ता समस्याहरू भएमा पनि सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला।
3: सम्पर्क स्थान वालिङ हस्पिटल प्राली, वालिङ 9 भकुण्डे ठाडो लाइन, फोन नम्बर 0364-1183।

0: सुवर्ण अवसर।
1: तपाई हाम्रै सुन्दर नगरी वालिङ बजारको एकमात्र विश्वस्तरीय आधुनिक प्रविधि सहितको स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली सञ्चालनमा आएको छ।
0: हामी कहाँ अत्याधुनिक प्रविधि तथा दक्ष जनशक्तिबाट रगतमा सुगर, थाइराइड, युरिक एसिड, कोलेस्ट्रोल, 3 महिने सुगर जाँच, मुटुको पीटीआईएनआर, मृगौलाको जाँच, कलेजोको जाँच, जन्डिस परीक्षण, रगतको क्यान्सर, पाछेघरको मुखको क्यान्सर तथा अन्य क्यान्सर जाँच, दिशा पिसाब तथा खकार जाँच, वृय जाँच, ट्युमर मार्कर, भिटामिन डी, बी12, रक्त अल्पताको जाँच लगायतका विभिन्न स्वास्थ्य परीक्षणहरू न्यूनतम शुल्कमा गरिनुका साथै होल बडी चेकअप विशेष छुटमा गरिन्छ। त्यस्तै वैदेशिक रोजगारीमा जानेहरूको लागि प्री मेडिकल समेत गरिन्छ।
1: सम्पर्क वालिङ प्याथोलोजी प्राली तल्लो वालिङ अल टाइम फार्मेसीको अगाडि।
0: सम्पर्क फोन नम्बर 0635900018, मोबाइल 9840516635 र 9813969611।
1: न्यूनतम शुल्कमा गुणस्तरीय स्वास्थ्य परीक्षणको लागि वालिङको एकमात्र स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली।
0: छाया क्षेत्र फार्मेसीमा डाक्टर आउने सूचना। यही असार 6 गते शनिबारका दिन सुगर, प्रेसर, दम तथा थाइराइड रोग विशेषज्ञ डाक्टर सरोज पोखरेल आउँदै हुनुहुन्छ। यदि तपाईँहरूमा अत्याधिक प्यास लाग्ने, छिनछिनमा पिसाब लाग्ने, भोक धेरै लाग्ने, तौल घट्दै जाने, हात खुट्टा झमझमाउने वा ओठ तालो सुक्ने, घाउ चोट लागेमा निको हुन धेरै समय लाग्ने, दृष्टि धमिलो हुने र अत्याधिक थकाई लाग्ने, टाउको पछिल्लो भाग दुख्ने वा भारी हुने, कर लाग्ने, नाकबाट रगत बग्ने, छाती दुख्ने वा ढुकढुकी पर्ने, तौल बढ्ने, जाडो धेरै हुने, कब्जियत हुने, छाला सुक्खा हुने र स्वर धोत्रो हुने, तौल घट्ने, गर्मी धेरै हुने, पसिना आउने, हात काम्ने र छटपटी हुने, सास फेर्न गाह्रो हुने, खोकी लाग्ने, छाती कसिलो भएको महसुस हुने लगायतका समस्या भएका बिरामीहरूले उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिन सक्नुहुनेछ। पुनश फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ।
2: स्थान छाया क्षेत्र फार्मेसी वालिङ 8 खेल मैदान जाने बाटो। फोन 0638441044, मोबाइल 9460081173।
0: स्मरण रहोस् डाक्टर आउने दिन यही असार 6 गते शनिबार। वालिङ साना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्थाको उपभोक्ताहरूमा अनुरोध।
3: पानी जीवन हो, पानीका स्रोतको संरक्षण गरौं,
0: पानीको सही उपयोग गरौं, धाराको टुटी राम्रोसँग बन्द गरौं, जथाभावी पानी खेर नफालौं,
3: मिटर प्रयोग गरेर मात्र पानीको उपयोग गरौं,
0: के मिटर तथा गेट बल्ब बिग्रेको त छैन, बेला बेलामा चेक गरौं,
3: धाराको टुटी बिग्रेर पानी चुहिएको त छैन, यदि छ भने तुरन्तै बदलौं,
0: कहीँ कतै पानीको मेन लाइन, वितरण लाइन अथवा घरमा आउने पाइप लाइन फुटेर पानी खेर गइरहेको त छैन, यदि छ भने कार्यालयमा तथा खाने पानी कर्मचारीलाई तुरन्त खबर गरौं,
3: पानीको स्रोत वरिपरि फोहोर नगरौं, नफालौं र त्यस्तो गरेको देखेमा खबर गरौं,
0: मिटर रिडिङ पश्चात प्राप्त भएको बिलको आधारमा ठिक समयमै पानीको महसुल भुक्तान गरौं र जरिवानाबाट बचौं,
3: पानीको महसुल इलेक्ट्रोनिक मिडिया, मोबाइल कम्प्युटर तथा बैंक मार्फत सजिलैसँग घरमै बसी भुक्तानी गरौं,
0: कोही कसैले पानीको पाइप काट्ने, तान्ने वा संरचनामा नोक्सान पुर्याउने काम गरेको देखे वा थाहा पाएमा अथवा कसैले अनियमित तरिकाले मिटर भन्दा अगाडिबाट पानी चोरी गरी प्रयोग गरेको देखेमा हामीलाई तुरन्त सूचना दिनुहोस्। सूचना दिनुहुने व्यक्तिको नाम गोप्य राखिनेछ।
3: पाइपलाइन भएको स्थानमा बाटो विस्तार, नाला निर्माण, घर निर्माण अथवा अन्य कार्य गर्दा पाइपलाइन तथा अन्य खाने पानीको संरचनामा क्षति पुग्ने भएमा कम्तीमा 2 दिन अगावै पूर्व जानकारी गराऊ।
0: नयाँ धारा जडानको लागि आवश्यक कागजातहरू नगद रु 22,000, गरिमा विकास बैंकमा डिपोजिट भाउचर, नागरिकताको फोटोकपी, एक प्रति फोटो, लालपुर्जाको फोटोकपी र सम्बन्धित वार्डको सिफारिस।
3: पानी सम्बन्धी कुनै पनि विषयमा जानकारी लिनु वा दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
0: अन्य विस्तृत जानकारीको लागि फोन नम्बर 0638441469 र 0638421268।
3: स्वच्छ पानी, स्वस्थ जिन्दगानी।
0: अनुरोधक वालिङ साना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्था वालिङ स्याङ्जा।
4: के भयो दाइ हजुरलाई? रिसले रातो पिरो भएको छ त अनुहार।
3: के हुनु र भाइ, यो नेट चल्दै चल्दैन, आज पनि काम गर्न पाइएन।
4: हो र दाई, मेरो पनि नेट नचलेर हैरान नै भएको छ भनेको, के गर्ने हो खै?
5: होइन दाजुभाइको गफ त निकै जमेको छ, खासमा के भएछ?
3: हेर न बहिनी, यो नेटले काम नगरेर अफिसको काम गर्नै पाइएन, यता भाइको नि यस्तै छ भन्दैछन्।
5: हो र, अब हजुरहरूले विश्व स्तरीय रूपमा इन्टरनेट सेवा दिँदै आएको र देशका 77 जिल्लामा संचार भएको ओल्डिङ जोड्नु त यस्तो समस्या भोगिरहनु पर्दैन। देशकै ठूलो इन्टरनेट कम्पनी भएको अत्यन्तै सुलभ दरमा दूरसंचारको क्षेत्रमा सबैभन्दा बढी ग्राहकहरूको रोजाइमा परेको छ नि। अझै यो ओल्ड लिङ्कले त निशुल्क 5G को ड्युअल ब्यान्ड राउटर पनि ल्याएको छ। अनलाइन गेमहरू खेल्न, लाइभ स्ट्रिमिङ गर्नलाई एकदमै राम्रो छ।
6: नयाँ इन्टरनेट जडानका लागि मोबाइल 9805123050, सहयोगका लागि मोबाइल 9805123051।

0: ना, अहिले हाम्रो गर्नेमा 11 बजेको छ।
1: यस समयको साथमा जितु सुनचाँदी पसल भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको 5 घर अगाडि जैसी 15 तर्फ जाने बाटोमा कुनाको साइडमा विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।

0: रेडियो आधी खोला 105.4 MHz
1: वालिङ उद्योग वाणिज्य संघ को अत्यंत जरूरी सूचना। इस वालिङ उद्योग वाणिज्य संघ को 19वां साधारण सभा एवं 9वां अधिवेशन यही असार 12 गते हुने भएको र विधानत अधिवेशन में भाग लिनका लागि एक हप्ता अगाड़ी सम्म नवीकरण भइसक्नु पर्ने भएकोले यही असार 5 गते शुक्रवार कार्यालय समय भित्र अनिवार्य रूपमा आफ्नो सदस्यता नवीकरण गर्नुहुन सम्बन्धित सबैमा सादर अनुरोध गर्दछौ। अनुरोधक वालिङ उद्योग वाणिज्य संघ वालिङ स्याङ्जा।
2: दिदी तपाई यस्तो बेलामा पनि चुरोट खाँदै हुनुहुन्छ, के गर्नु बहिनी? खाइराको बानी छोड्नै गाह्रो हुने रहेछ।
3: दिदी यसरी चुरोट खाँदा तपाईँलाई त असर गर्यो गर्यो, तपाईँको पेट भित्रको बच्चाको के दोष? त्यसलाई पनि त असर गर्छ।
2: हो र बहिनी, मलाई त थाहै थिएन। अबबाट यो चुरोट म खाँदै खान्न, अरूलाई पनि नखाने सल्लाह दिन्छु।
1: सार्वजनिक हितका लागि रेडियो आँधी खोला 105.4 MHz हार्दिक निमन्त्रणा।
4: भगवान श्री हरि तथा समस्त पितृहरूको आशीर्वाद स्वरूप मिति 2026 साल कार्तिक 23 गते गोलोकवासी मुर मर्दन बगाले ढाडे बगालेको सत् संकल्पमा विक्रम सम्वत 1994 साल श्री पञ्चमीमा स्थापित श्री गणेश लक्ष्मी नारायण मन्दिरलाई पुननिर्माण गरी समय सापेक्ष युगानुकूल भव्य र दिव्य प्रभु निवास निर्माण गरी प्राण प्रतिष्ठा गरी भगवानको विग्रहहरूलाई स्थापित गर्ने वैदिक अनुष्ठानमा यहाँ र यहाँको सपरिवार उपस्थित भई भगवत सेवा एवं प्रसाद ग्रहणका लागि हार्दिक अनुरोध गर्दछौ।
1: कार्यक्रमहरू
4: यही असार 5 गते शुक्रबार पूर्वाङ्ग तयारी,
1: असार 6 गते शनिबार पूजन प्रारम्भ एवं अधिवास,
4: असार 7 गते आइतबार जप पाठ एवं अधिवास,
1: असार 8 गते सोमबार विशेष रथ यात्रा नगर परिक्रमा एवं प्राण प्रतिष्ठा साथै भण्डारा प्रसाद वितरण भगवान दर्शन,
4: असार 8 गते सोमबार बिहान 9 बजे रथ यात्रा, दिउँसो 12 बजे पट खुल्ला भगवान दर्शन प्रसादको लागि भण्डारा खुल्ला गरिनेछ।
1: भगवानको 9 अधिवासहरू 6, 7 र 8 हुने हुँदा सेवामा सहभागी हुन सक्नुहुनेछ।
4: नोट, आजीवन वैष्ठी ब्रह्मचारी महादेव पुत्र कुमारजीको जन्म विशेष रथ यात्रा महामहोत्सव सम्पन्न हुनेछ।
1: संकल्पकर्ता तथा आयोजक समस्त बगाले परिवार वालिङ 8 बगाले टोल,
4: मोबाइल नम्बर 98560 27966, 98560 40126 र 98460 81136।
5: फ्रिज बिग्रिएर सब्जीहरू सबै काम नलाउने भयो, 2-4 दिन भइसक्यो एसी पनि चलेको छैन, कहाँ जाने हो के गर्ने हो अत्तो पत्तो भएन।
6: होइन, के भयो र किन हल्लाखोर गरेको हो?
5: किचनमा भएका सबै सामान बिग्रिएर हैरानमा छु, किनेको पनि धेरै भएको छैन, राम्रोसित कहाँ बनाउँछन् होला?
6: ए कुरो त्यस्तो पो, पिर नगर न, विगत 9 वर्षदेखि वालिङ नयाँ बजारमा सञ्चालनमा छ पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र, त्यहाँ गएपछि ढुक्क हुन्छ।
5: हामी कहाँ अत्याधुनिक प्रविधिबाट हरेक कम्पनीका सामानहरू वारेन्टीका साथ बनाइनुका साथै विभिन्न ब्रान्डका फ्रिज, वासिङ मेसिन, एसी, भ्याकुम क्लिनर, इलेक्ट्रिक सामग्रीहरूको मरमत गर्नुका साथै सुपथ मूल्यमा खरिद बिक्री पनि गरिन्छ। सेकेन्ड ह्यान्ड फ्रिज तथा वासिङ मेसिन एक्सचेन्ज समेत गरिन्छ। किचन सिम्नी, टिभी, इन्डक्सन चुलो, राइस कुकर, मिक्सर पनि उपलब्ध छ।
6: स्याङ्जा सहित गुल्मी, पाल्पाको रामपुर, पर्वत जिल्लाका विभिन्न भागमा गएर पनि होम सर्भिस दिँदै आएको छ। यहाँ विभिन्न कम्पनीका सामानहरू को सर्भिस गर्नुका साथै वारेन्टी भए वारेन्टीबाट र नभए सुपथ मूल्यमा मर्मत गरिन्छ।
5: पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र, वालिङ 8 नयाँ बजार लाइन, राधे राधे चोकबाट 3 घर तल, प्रोप्राइटर कृष्ण पाठक, सम्पर्क मोबाइल 98560 54963, 98560 55104 र 98028 47723।
7: आहा, कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त, गजब लाग्यो।
8: हो र, मैले नि राम्रो लागेर गोल्ड स्टारको अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याएँ।
7: मलाई नि चाहिएको थियो, आजै त्यही जान्छु।
5: गोल्ड स्टार को आधिकारिक शोरूम अथोराइज शोरूम आरती उज्जवल शूज हाउस वालिंग आठ नया बजार चोकईमा गोल्ड स्टार कंपनी का पार्टी शूज स्कूल तथा ऑफिशियल शूज स्पोर्ट्स शूज लेडीज जेन्ट्स शूज तथा जुत्ता चप्पल को होलसेल एवं खुद्रा बिक्री गरी
7: गोल्ड स्टार को अथोराइज शोरूम आरती उज्जवल शूज हाउस वालिंग आठ नया बजार चोक
5: प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी
7: मोबाइल 9849918921 र 9842349399

0: सामाजिक सञ्जाल जी छ्यानले जाँझीमरी बुझीमरी ब्याङ्गैन आधिकारिक प्रोफाइल मात्र फलो लना खैबै बिनी लिङ्क खुल्दिउ भन्दा उइसु सु खन क्या खलो सुजित बिमिलो खन यामु बिमारी छ्यानले खोना दे खुल्दिब वेबसाइट ना यूआरएल चेक लना आछवा घटना तल आपिबै लागि समय समयरी आफैना पासपोर्ट फेरदिल परिम नुई तोय तारी शङ्ख लैदी भिसा बैङ्गरी यैमरी तुरन्त खबर लना
1: सतर्क तन ठगे तब त क्या जोगिना
2: सिद्धार्थ बैङ्गर क्याले जनहितरी जारी सन्देश
3: सिद्धार्थ बैङ्क सम्बन्ध सधैँ भरिलाई
4: के तपाईँ घर बनाउँदै हुनुहुन्छ यदि घर बनाउँदै हुनुहुन्छ भने वाली नगरपालिका ओडा नम्बर 6 आब्दाली पुलको नजिक तारादेवी ब्लक उद्योगलाई सम्झनुहोला हामी कहाँ विभिन्न किसिमका ब्लक तथा ढुङ्गा गिटी बालुवा घर बनाउने सामग्रीहरू उपलब्ध गराइन्छ प्रोप्राइटर देवेन्द्र थापा सम्पर्क कार्यालय WIC कम्प्युटर इन्स्टिच्युट वालिङ मोड फोन नम्बर 0363443331 मोबाइल 98565531 साथै यस WIC कम्प्युटर इन्स्टिच्युटमा एक महिनेदेखि एक वर्ष कम्प्युटर कोर्सहरू र जापानिज भाषाका कक्षाहरू धमाधम सञ्चालन भइरहेको जानकारी गराउँदछौ
5: नमस्कार हल्दर साहब क्यानन तपाईँ त पाइल्सको अपरेसन गर्न हस्पिटल जानुभएको छ भन्ने सुनेको थिएँ तपाईँ त छिट्टै आउनुभयो अपरेसन नगरी आउनुभयो क्या हो
6: क्यानन पोखराको चरक मेमोरियल हस्पिटलमा वरिष्ठ डाक्टरले आधुनिक प्रविधिबाट अपरेसन गर्दा त छिट्टै निको पो हुँदो रहेछ नि कान्छ
5: अच्छा क्यानन मेरो बुढीको पित्त थैलीको अपरेसन पनि त्यही चरक मेमोरियल हस्पिटलमा गरेको हो नि हल्दर साहब केही दिनमै मेरो बुढी त ठमठम्ती हिँड्ने भाइ साह्रै राम्रो रहेछ त्यो हस्पिटल त अनि हल्दर साहब चरक मेमोरियल हस्पिटलमा हामी भारतीय भूभू सैनिकका लागि स्वास्थ्य सेवा ECHS स्वास्थ्य सेवा पनि छ नि
6: क्यानम त्यही भएर त चरक मेमोरियल हस्पिटलमा उपचार गर्न गएको हो नि
7: चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा भारतीय भूभू सैनिकका लागि स्वास्थ्य सेवा ECHS स्वास्थ्य सेवा उपलब्ध छ
8: साथै ओपीडी सेवा आइतबारदेखि शुक्रबार बिहान 9 बजेदेखि साँझ 4 बजेसम्म यो सेवा लिन ECHS कार्ड र रिफरल लिएर आउनुहोला पुनश 70 वर्ष माथिका भूपूहरूलाई रिफरल चाहिँदैन
7: विस्तृत जानकारीका लागि सरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा फोन 061-552-493-552-494-582-7878
9: निशुल्क आँखा शिविर हुने बारे सूचना सानिमा बैंक लिमिटेड पुतली बजार शाखा स्याङ्जा र हिमालय आँखा अस्पताल पोखराको प्राविधिक सहयोगमा निम्न मिति समय र स्थानमा निशुल्क आँखा शिविर र मोतियाबिन्दु शिविर सञ्चालन हुन गइरहेकाले सम्पूर्ण मोतियाबिन्दु वा अन्य आँखाका बिरामीहरूले लाभ लिनुहुन अनुरोध गर्दछौ पहिलो दिन असार 7 गते कार्यक्रम आँखा स्क्रिनिङ क्याम्प स्थान कालिका सामुदायिक अस्पताल भिरकोट नगरपालिका हेलु स्याङ्जा दोस्रो दिन असार 8 गते आँखा स्क्रिनिङ क्याम्प स्थान क्षेत्री समाज भवन बयरघारी भिरकोट नगरपालिका 1 स्याङ्जा तेस्रो दिन असार 9 गते कार्यक्रम क्याटारेक्ट सर्जरी क्याम्प स्थान गरौँ प्राथमिक अस्पताल वालिङ नगरपालिका 9 स्याङ्जा

0: access to all.
1: नेपाल सरकारबाट मान्यता प्राप्त स्याङ्जा जिल्लाकै पुरानो विगत लामो समयदेखि धेरै विद्यार्थी उत्तीर्ण गराउन सफल दक्ष अनुभवी कोरियन भाषा प्रशिक्षकबाट प्रशिक्षण दिइने यस आवर कोरियन ल्याङ्ग्वेज क्याम्पस रोडमा ईपीएस टोपी कोरियन भाषा परीक्षा 2027 लागि नयाँ मोडलमा नयाँ कक्षामा धमाधम कक्षा सञ्चालन भइरहेको हुँदा इच्छुकले समयमै सम्पर्क गर्नुहोला। अन्य थप जानकारीका लागि भाषा प्रशिक्षक प्रेम भण्डारी मोबाइल 98461224288 र 98463686647।
2: हेलो भाइ, तिमी पोखरा नै छौ नि है? मैले यहाँ व्यापार सुरु गर्न थालेको, राम्रो फ्लेक्स प्रिन्ट गर्नु थियो, बनाएर पठाइदिन्छौ र?
3: यहाँ दिदी पनि त्यही वालिङमै आकर्षक फ्लेक्स प्रिन्ट, डोरीमै प्रिन्ट भएको आईडी कार्ड, कप प्रिन्ट, लाइट बोर्डहरू सबै बनाउँछन्, त्यही बनाउनु न।
2: हो र, यही बन्ने भए त सजिलो भयो नि, बरु कहाँ बन्छ?
3: वालिङ आठ केदारनाथ मार्गमा रहेको ग्लोबल मल्टी प्रिन्ट सेन्टरमा बन्छ नि।
2: हजुर, हामी कहाँ डोरीमै प्रिन्ट भएको आकर्षक आईडी कार्ड, कप प्रिन्ट, टी सर्ट प्रिन्ट, सपिङ ब्याग प्रिन्ट, क्यालेन्डर, निमन्त्रणा कार्ड, भिजिटिङ कार्ड, फ्लेक्स प्रिन्ट, लाइट बोर्ड, प्रमाण पत्र, विवाह कार्ड छपाई, बिल, किताब छपाई, डिजिटल छाप तथा डीटीएफ प्रिन्ट लगायतका कामहरू छिटो सरितो र सुपथ मूल्यमा गरिन्छ।
4: यहाँ प्रिन्ट सम्बन्धी सम्पूर्ण कामहरू गरिनुका साथै गिफ्ट आइटमहरू पनि उपलब्ध छन्।
2: ग्लोबल मल्टी प्रिन्ट सेन्टर, वालिङ आठ केदारनाथ मार्ग, प्रोप्राइटर बलराम चौधरी।
4: मोबाइल नम्बर 98560-19076, 98161-9076 र 98176223।
5: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
6: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
5: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-576-044।
6: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।

0: अल टाइम फार्मेसी पुरानो टाइम फार्मेसीमा डाक्टर आउने सूचना
1: यही असार 6 गते शनिबारका दिन
0: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर विपिन केसी आउँदै हुनुहुन्छ।
2: वहाँबाट दिने सेवाहरू ज्यादै झस्किने तर्सने मुटु ढुकढुक भएको भान भएमा धेरै पसिना आउने रिसाउने भएमा नबुझिने कुरा वा अल्मलिदो व्यवहार गरेमा मन छटपटाहट भएमा शारीरिक वा बाह्य रोग भएमा कामकाजमा मन नलाग्ने निद्रा नलाग्ने भूख नलाग्ने दिक्क मान्ने अत्याधिक रक्सी वा लागू पदार्थ सेवन गरेमा लामो समयसम्म टाउको दुखी रहेमा वा एउटै कार्य बारम्बार दोहोराएमा मनमा केही कराएको भान भएमा तथा 5 वर्ष भन्दा माथिका बच्चाले ओछ्यानमा पिसाब फेर्ने जस्ता अन्य नसा तथा मानसिक समस्याबाट पीड़ित हुनु भएको छ भने उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिन सक्नुहुनेछ।
0: साथै सोही दिन हाट जोड्ने नसा तथा बाथरोग विशेषज्ञ डाक्टर भोगेन्द्र बहादुर केसी पनि आउँदै हुनुहुन्छ।
2: यदि तपाईँलाई लामो समयदेखि हात खुट्टा शरीर दुख्ने चलाउन अप्ठ्यारो पर्ने ढाड कमर दुख्ने फुल्ने झमझम गर्ने जोड्ने दुख्ने सुनिने पुरानो भात युरिक एसिड हड्डी मर्कने सड्कने खिएको भाँचिएको भएमा एक्सरे तथा प्लास्टर गर्नु परेमा साथै हाड जोड्ने नसा तथा पात्रोग सम्बन्धी समस्या भएका बिरामीले सोही दिन सम्पर्क गर्न सक्नुहुनेछ।
0: यसै प्रत्येक दिन अनुभवी मेडिकल अफिसर एमबीबीएस डाक्टरबाट सेवा दिनुका साथै एक्सरे भिडियो एक्सरे फार्मेसी प्रयोगशाला सेवा 24 घण्टा उपलब्ध छ। पुनश्च फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ। सम्पर्क स्थान अल टाइम फार्मेसी पुरानो टाइम फार्मेसी वालिङ 9 तल्लो वालिङ प्रोप्राइटर मनोज खनाल फोन नम्बर 0364140006 मोबाइल 98565266
1: स्मरण रहोस् डाक्टर आउने दिन यही असार 6 गते शनिबार।
3: ओ माइलाबा बिरामी हुनु भयो कि कसो
4: हो नि नानी सन्चो छैन कहाँ जाने होला जचाउन पैसा पनि धेरै छैन सस्तोमा गुणस्तरीय सेवा कहाँ पाइन्छ होला नानी
3: ल चिन्तै नलिनुहोस् न माइलाबा हाम्रो मिर्दीमा विगत 15 वर्षदेखि सेवा दिँदै आएको हाम्रो प्राइम फार्मेसी प्राइम क्लिनिक छ नि कम मूल्यमा गुणस्तरीय सेवा दिइरहेको छ यहाँ प्रत्येक दिन निशुल्क अनुभवी डाक्टर एसए अहेबाबाट चेक जाँच हुन्छ नि प्रत्येक दिन एक्सरे रगत पिसा परीक्षण माइनर अपरेशन टाका लगाउने ड्रेसिङ गर्ने पनि गरिन्छ नि हाम्रो प्राइम फार्मेसी वालिङ 6 मिर्दीमा डाक्टर आउने सूचना प्रत्येक महिनाको दोस्रो शनिबार वृहत मुटु चेक जाँच हुने उक्त दिन पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका वरिष्ठ मुटु सुगर थाइराइड बाथ फोक्सो रोग विशेषज्ञ एमडी कार्डियो डाक्टर आशिष त्रिपाठीद्वारा चेक जाँच हुने हुँदा उक्त दिन मुटुको भिडियो एक्सरे इको र इसिजी पनि गरिन्छ त्यस्तै प्रत्येक महिनाको तेस्रो शनिबार वरिष्ठ छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर सौरभ अरियालद्वारा छाला सम्बन्धी सम्पूर्ण उपचार हुने हुँदा साथै उक्त दिन महिला पाठ्यघर रोग विशेषज्ञ डाक्टर रूपा पनेरोबाट गर्भवती महिला पाठ्यघर सम्बन्धी समस्या भएका बिरामीहरूको उपचार पनि गरिन्छ
4: पुनश फोनबाट नाम दर्ता गर्न सक्नुहुनेछ र फेसबुकमा हाम्रो प्राइम फार्मेसी सर्च गरेर फलो गर्न सक्नुहुनेछ
0: हाम्रो प्राइम फार्मेसी प्राइम क्लिनिक वालिङ 6 मिर्दी जगत रोड फोन नम्बर 98464-85411
5: ए अंकल गालामा हात राखेर अध्यार मुख लाएर बस्दै हुनुहुन्छ हैन के भएको छ र तपाईलाई
6: के हुन्थ्यो र नानी यही दाँतले त सताउँछ नि जहिले पनि 2-4 दिन भयो नराम्ररी खाना खाछु न त सुतेको नै छु कहिले सन्चो नहुने भयो मलाई त
5: यसरी घरमै बसिरहेर पनि सन्चो हुन्छ त अंकल हाम्रै वालिङमा रहेको कान्तिपुर डेन्टलमा गए त दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार हुन्छ नि उपलब्ध सेवाहरू
7: वालिङमा पहिलो पटक दन्तरोग विशेषज्ञबाट दाँत परीक्षण
5: दाँत सफा गर्ने टल्काउने
7: दाँतमा चाँदी तथा दाँत कलरको सिमेन्ट भर्ने
5: दाँतको जरासम्म सफा गरी भर्ने
7: दाँत उखेल्ने कृत्रिम दाँत राख्ने
5: दाँतमा खोल राख्ने
7: दाँत नभएको ठाउँमा झिक्नै नपर्ने गरी दाँत राख्ने
5: बाङ्गो ठिङ्गो दाँत मिलाउने
7: बच्चाहरूको दाँतको विशेष उपचार
5: मुखको धेरै पुरानो समस्याहरू मुख गनाउने घाउ खटिरा मुख नखुल्ने आदि समस्याको उपचार विगत 12 वर्षदेखि अन्तर्राष्ट्रिय स्तरको सेवा प्रदान गर्दै आइरहेको कान्तिपुर डेन्टल हस्पिटलको शाखा कार्यालय कान्तिपुर स्माइल डेन्टल केयर वालिङमा सेवा लिनुहुन सबैमा अनुरोध गरिन्छ
7: सम्पर्क कान्तिपुर स्माइल डेन्टल केयर वालिङ बजार मल्ल फार्मेसी अगाडि
5: मोबाइल 98460-21629 र 98461-68251
8: नाक छोडी कान छोडी नाक बिमारले नि कहिले नछोड्ने भयो।
3: हैन ए दाई, बिमारले फेरि च्याप्यो कि क्या हो, गुनगुनाइ रहनु भएको त।
8: बिमार कहिले निको होला र खै, सधैँको यस्तै एक एक थोक बिमारले च्यापेको च्यापै छ त नि नानी।
3: नातिनुहोस् न दाई, वालिङ आठ मिर्दी खरिपुटमा जानु त चेक जाँच गर्न लुनिबा फार्मेसी छ, त्यहाँ त एमबीबीएस एमडी डाक्टर पीके सिंहद्वारा 24 घण्टा बिरामीहरूको स्वास्थ्य चेक जाँच गरिन्छ नि। अनि काठमाडौँ तथा पोखरामा लामो अनुभव सँगालेका विशेषज्ञहरू पनि आउँछन्।
9: यहाँ उपलब्ध विशेषज्ञ सेवाहरू:
3: जनरल मेडिसिन, फिजिसियन, मुठ रोग, मृगौला रोग, मस्तिष्क तथा स्नायु रोग, दम, छाती तथा फुक्स रोग, हाड जोड्ने तथा नसा रोगका साथै स्त्री तथा प्रसूति रोग सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ।
9: सम्पर्क लुनिवा फार्मेसी, वालिङ आठ मिर्दी खरिबोट, मोबाइल 98565867।
3: ओएमजी श्रेया, कसम तिम्रो यो नयाँ हेयर कट र कलर त एकदमै फायर छ त, कुन इन्टरनेसनल ब्रान्डको शरण पुगेर आयो।
10: थ्याङ्क यू रिया, इन्टरनेसनल होइन बाबा, यो त हाम्रै वालिङको मन्जु ब्युटी सलुनको कमाल हो नि।
3: सिरियसली, वालिङमा यस्तो वाउ लुक्स दिने सलुन छ? म त छक्क परे।
10: छ नि, वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएकै भवनको पहिलो तलामा, त्यहाँको बोटक्स र न्यानो प्लास्टिया ट्रिटमेन्ट त झन् नै अमेजिङ छ। मेरो कपाल त पहिला कस्तो ड्यामेज थियो, अहिले त ग्लास हेयर जस्तै चम्किन्छ।
3: अनि मलाई पनि त्यो हाइड्रा फेसियल र नेल आर्ट पनि गराउनु थियो, त्यहाँ हुन्छ?
10: अफकोर्स, ब्राइडल मेकअप, नेल एक्सटेन्सन देखि लिएर लेडिज र जेन्ट्स दुबैको लागि सलुन सम्बन्धी प्रोफेसनल तालिम पनि दिइन्छ।
3: ल, अब मेरो लुक्स पनि डिफरेन्ट देख्नेछौ तिमीले।
10: लेडिज तथा जेन्ट्सका सलुन सम्बन्धीका तालिमहरू दिनुका साथै हेयर स्ट्रेट, बोटक्स, बोटोलेक्स, न्यानो प्लास्टिया, हेयर स्मुदिङ, हेयर कलर, हेयर रिपेयरिङ, ब्राइडल मेकअप, नेल आर्ट, नेल एक्सटेन्सन, फेसियल, हाइड्रा फेसियल ट्रिटमेन्ट, स्किन टेस्ट र कस्मेटिक आइटमहरू पाइनुका साथै पार्लर एवं सैलुन सम्बन्धीका सम्पूर्ण कार्यहरू गरिन्छ।
3: साथै यहाँहरूले मन्जु ब्युटी सलुन टिकटक आइडीमा फलो गरेर हाम्रो भिडियोहरू पनि हेर्न सक्नुहुनेछ। प्रुफ राइटर मन्जु भण्डारी र विमल भण्डारी, मन्जु ब्युटी सलुन एन्ड ट्रेनिङ सेन्टर, वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएको भवनको पहिलो तला।
10: सम्पर्क मोबाइल 9842698145।
3: सुन्नु न,
8: भन त,
3: पल्लो घरको दिदीले कति राम्रो दराज ल्याउनु भएको रहेछ नि, हजुर पनि जानु न, भकुण्डेमा रहेको बाबा फर्निचरमा पाइन्छ अरे नि त, कस्तो राम्रो छ।
8: बाबा फर्निचर, वालिङ 10 भकुण्डे, प्रोप्राइटर ओम शर्मा, मोबाइल 9855031966।
3: कार्यक्रम आटियो, अरू तयारी पुरा भयो, खाजा नास्ता यही बनाउन सम्भव देखिएन, कसरी व्यवस्था मिलाउने होला म्याडम?
11: वालिङकै पुरानो शुद्ध र स्वादिष्ट खाजा नास्ता तथा विभिन्न मिठाईहरू पाइने नवदुर्गा मिष्ठान्न भण्डार छ नि, त्यहाँबाट ल्याउनु पर्ला।
3: ठिक भन्नुभयो म्याडम, त्यहीबाट ल्याउनु पर्ला। विगत 26 वर्षदेखि ग्राहकहरूको माया र निरन्तर सेवामा समर्पित रहँदै आएको नवदुर्गा मिष्ठान्न भण्डारमा विभिन्न सभा समारोहका लागि शुद्ध र स्वादिष्ट मिठाईहरूका साथै बर्थडे केक, डेरीजन्य पदार्थहरू, दूध, दही, पनिर, नौनी, घिउ लगायत अन्य शाकाहारी खाजा नास्ता उपलब्ध छ।
11: सभा समारोहका लागि डेलिभरीको समेत व्यवस्था रहेको जानकारी गराउँदै सेवा गर्ने मौका दिन नभुल्नुहोला।
3: नवदुर्गा मिष्ठान्न भण्डार, वालिङआठ मोड, पेट्रोल पम्पको अगाडि। प्रोप्राइटर रेशमीलाल कोइराला र विजय कोइराला। सम्पर्क नम्बर 0364141246, मोबाइल 9856501919 र 9856033246।

0: फलफूल तथा किराना सामान सुपथ मूल्यमा पाइनुका साथै विवाह व्रतबन्ध लगायत पूजा आजा शुभ कार्यको लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उपलब्ध छ।
1: एन्जल फलफूल तरकारी तथा किराना पसल वालिङ आठ बगालेटोल
0: प्रोप्राइटर नारायण पङ्गेनी र पेमा डुम्रे पङ्गेनी
1: मोबाइल नम्बर 9847721380।
0: छ्या कस्तो सास गनाएको तिम्रो त
2: दाँत दुखेर कस्तो गाह्रो भएको छ आफूलाई तिमी सास गनाएको भन्छौ
0: उपचार गर्नु पर्दैन त दाँत दुख्यो भरेर मात्रै हुन्छ र
2: राम्रो र भरपर्दो डेन्टल पाएदेखि उपचार गर्न जानु पर्ला अब
0: यही हाम्रो वालिङ आठ भीआईपी टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल खुलेको छ उपकार डेन्टल क्लिनिक त्यही गएर उपचार गराउ त त्यहाँ त दाँत गिजा तथा मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ नि
3: हजुर हामी कहाँ निशुल्क दन्त परीक्षण तथा एक्सरे
4: अत्याधुनिक मेसिनद्वारा दन्त परीक्षण दाँत कलरको सिमेन्ट भर्ने दाँत सफा गर्ने टल्काउने दाँत नभएको ठाउँमा दाँत राख्ने दाँतको जरीदेखि उपचार आरसीटी गर्ने डिजिटल प्रविधिद्वारा एक्सरे आरबीजी गर्ने बिना दुखाई दाँत निकाल्ने बुद्धि बंगराको शल्यक्रिया साथै गिजा र मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ
0: यहाँ नेपाल मेडिकल काउन्सिल एनएमसीबाट मान्यता प्राप्त अनुभवी दन्त चिकित्सकहरूद्वारा दाँत तथा सम्बन्धित सम्पूर्ण रोगको उपचार पनि गरिन्छ सम्पर्क उपकार डेन्टल क्लिनिक वालिङ आठ बिआईपी टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल प्रोप्राइटर डाक्टर सुभाष खान र डाक्टर संस्कृति प्रधान मोबाइल 9845648622 र 9921440029 आज बल्ल चित्त बुझ्दो जुत्ता ल्याइदिएछ मैले खोजेको जुत्ता यही नै हो
5: हजुरलाई जस्तो पायो त्यस्तै जुत्ता मन पर्दैन भन्ने थाहा थियो नि मलाई
0: बाबु बरु कहाँबाट ल्याइसियो जुत्ता
5: वालिङकै पहिलो अनि पुरानो जुत्ता पसल छ नि पाण्डे सु सेन्टर हो त्यहीबाट ल्याएको
0: ल ठिक गरिस विगत 40 वर्षदेखि वालिङमा रहे यहाँहरूकै सेवामा समर्पित पाण्डे सु सेन्टरमा विभिन्न किसिमका जुत्ता चप्पलहरू जस्तै जेन्ट्सका लागि चाहिने स्पोर्ट्स सुज अफिसका लागि अफिसियल सुज स्कूल कलेजका लागि स्कूल कलेज सुज साथै लेडिजका लागि स्पोर्ट्स सुज क्याजुअल सुज सेन्डलका साथै सम्पूर्ण किसिमका सस्तो जुत्ता चप्पलको होलसेल तथा खुद्रा सुपथ मूल्यमा उपलब्ध छ
5: पाण्डे सु सेन्टर वालिङ बजार
0: प्रोप्राइटर भीमप्रसाद पाण्डे र थानेश्वर पाण्डे
5: मोबाइल नम्बर 9846086005
6: स्कूल तथा अफिसका ड्रेसहरू किनेर बनाउनु पर्ने अनि अन्य कपडाहरू पनि चाहिएको थियो भागादौड गर्नु पनि समय छैन सबै सामान एकै ठाउँमा पाउने भए सजिलो हुने
0: त्यति कुरा माने यति धेरै तनाव भर्खरै जानुस् त वालिङ आठ नयाँ बजारको पोसाक बगैँचामा सबै सामान त्यही पाइन्छ
6: हजुर सम्पूर्ण विद्यालय र क्याम्पसका ड्रेसहरू सरकारी कर्मचारीका ड्रेसहरू संघ संस्था सहकारीका ड्रेसहरू रेडीमेड बेहुलाका दौरा सुरुवाल रेडीमेड कोट प्यान्ट झोला जुत्ताहरू पाउनुका साथै सम्पूर्ण तयारी तथा काँचो कपडाहरू तथा अर्डर बमोजिमका कपडाहरू तयार गर्नुका साथै सम्पूर्ण सेवाका लागि हामीलाई सम्झनुहोस्
0: पोसाक बगैँचा वालिङ आठ नयाँ बजार प्रोप्राइटर प्रकाश अरियाल मोबाइल 9856308029
7: घरि पैसा राख्न गयो घरि निकाल्न घरि बिजुलीको बिल पानीको बिल तिर्न दौडेका दौडै गर्दा फुर्सदै छैन हजुरले समय कसरी व्यवस्थापन गर्नु भएको छ के दिदी
0: यी सबै कुरामा मलाई त धेरै सहज छ म घरमै बसेर मोबाइलबाटै काम गर्छु
7: हो र दिदी अनि घरमै बसेर यस सेवा लिन कसरी सकिन्छ त
0: हेर भाइ म वालिङ समृद्धिमा रहेको रिद्धि सिद्धिमा सेयर सदस्य छु त्यहाँबाट यी सेवा अनि सुविधाहरू पाइन्छ मैले त्यसै गरेको छु
7: सजिलो अनि समयको पनि बचत हुने भएपछि म पनि त्यसै गर्छु एकपटक सहकारीमा गएर
0: घरमै बसेर देश तथा विदेशबाट आएको रकम आफ्नो खातामा जम्मा गर्न वा निकाल्न सकिने
7: 365 दिन अथवा बिदाका दिनमा पनि कार्यालय 11 देखि 2 बजेसम्म खुल्ला रहने
0: टेलिफोन खाने पानी विद्युत डिस होम लगायतको बिल भुक्तानी गर्न सकिने
7: जहाजको टिकट बुकिङ गर्न सकिने सुविधाहरू रहेका छन्
0: त्यस्तै नियमित ऐच्छिक दैनिक बाल बचत खुत्रुके बचत गृहिणी बचत ज्येष्ठ सदस्य बचत कोपिला बचत आवधिक बचत चाडपर्व बचत लगायतका 2 दर्जन बढी विभिन्न किसिमका बचत सुविधा भएको
7: त्यस्तै औद्योगिक व्यापार व्यवसाय कृषि शैक्षिक आय आर्जन नगर्ने सम्पत्ति खरिद गर्ने ऋण सामाजिक ऋण वैदेशिक रोजगार लगायतका ऋणहरू सस्तो र सुलभ ब्याज दरमा उपलब्ध गराउँदै आएको जानकारी गराइन्छ
0: त्यस्तै आईएमई प्रभु हिमाल वेस्टर्न युनियन सिटी एक्सप्रेस लगायतका थुप्रै रेमिट सञ्जाल भएकाले पैसा पठाउन र जित्न सकिने सुविधा रहेको छ
7: रिद्धि सिद्धि बचत तथा ऋण सहकारी संस्था लिमिटेड वालिङ छ मेर्दी स्याङ्चा
0: फोन 0 43 44 600
8: हजुर बुवा, यो पाली त मेरो बारीमा लगाएको गोलबेडामा किरा लाग्यो। धानको बिउ पनि राम्रो भएन, लगानी धेरै भयो तर प्रतिफल छैन। अब के गर्ने होला?
9: नाति बाबु, तिमीले सायद सही ठाउँबाट सही सामान किनेको होइन्छ क्या हो। अब चिन्ता नगर, वालिङ आठ कटर बोटमा भरतराज भट्टराईको सहारा एग्रोभेट सेन्टरमा जाऊ त बाबु।
8: वाह, यो त मैले खोजेको ठाउँ रहेछ। कोइलर र बोइलरका चल्ला पनि पाइन्छ अरे हो?
9: किन नपाउनु नि बाबु, स्वस्थ कोइलर तथा बोइलर का चल्लाहरू पनि सहारा एग्रोभेट सेन्टरले उपलब्ध गराउँछ।
10: हजुर, हामी कहाँ उन्नत बिउ बिजन, मल, विषादी, पशु औषधि, कृषि उपकरण, पशु पंक्षीहरूको लागि दाना साथै बोइलर र कोइलर कुखुराको चल्लाहरू पनि सुपथ मूल्यमा उपलब्ध छ।
9: याद गर्नुहोस्, कृषि र पशुपालनको पूर्ण प्याकेजका लागि आजै सम्झनुहोस्।
10: प्रोप्राइटर भरतराज भट्टराई, सहारा एग्रोभेट सेन्टर, वालिङ आठ कटहर बोर्ड, एसबीआई ब्याङ्कको अगाडि। सम्पर्क मोबाइल 9857062866 र 9847029686।
11: पर्वत जाने गेट, सहारा एग्रोभेट।

0: लौहेर आज पनि आधा सामान त छोडिराखेको छ। खै त पूजाको सामान
1: एकै ठाउँमा सबै पाउने भए पो सबै सामान आउँथ्यो र। भोलिदेखि आफै बजार गएर लिएर आऊ।
0: कहाँ जानु भयो र एकै ठाउँमा नबेच्नु भएको? एन्जल फलफूल तरकारी तथा किराना पसलमा गएको भए त सबै पाइन्थ्यो नि।
1: ए हो र, ल ल, के छुट्टै छ टिपेर देऊ त। म एन्जल फलफूल तरकारी तथा किराना पसलमा गइहाल्छु।
0: हजुर, हामी कहाँ स्वच्छ सफा मौसमी तथा बेमौसमी तरकारीहरू

0: सधैँ सामान्य कपडा लगाएर हिँड्ने मान्छे आज त राम्रो कोट प्यान्ट लगाएर हिँडेका छौ त। यति राम्रो कोट प्यान्ट कहाँ सिलायो तिमीले?
1: दिमाग हुनुपर्छ दिमाग। कपडा जस्तो कुरा सधैँ सिलाइँदैन, परेको बेलामा मात्र सिलाइन्छ। त्यसैले राम्रो कपडा सिलाउने टेलरिङ छनौट गर्नुपर्छ। मेरो छनौट चाहिँ एङ वालिङमा रहेको स्टाइल सर्टिङ सुटिङ टेलरिङ हो।
0: हामी कहाँ दौरा सुरुवाल, आधुनिक डिजाइन का कोट प्यान्ट, स्कूल कलेज तथा सम्पूर्ण अफिसियल कपड़ाहरू दक्ष कारीगरबाट तयार गरिन्छ। साथै इमर्जेन्सी कपड़ा र रेडीमेड कोट प्यान्ट पनि उपलब्ध छ।
1: प्रोप्राइटर बीपी चोकको रामुदाई स्टाइल सर्टिङ सुटिङ टेलरिङ सेन्टर, वालिङ 8 मोड, गरिमा बैंकको ओरालोमा।
0: मोबाइल 98135 56 496।
2: यो घरको दैनिक झगडा सुन्न भन्दा त बरु लगे हुन्थ्यो नि रोगैले। औषधि खाएको त हो, निको नभएपछि के गर्ने?
3: किन चिन्ता लिएकी तिमीले? अब झगडा हुने दिन सकियो, आज लैजान्छु तिमीलाई राम्रो उपचार गर्ने ठाउँमा।
2: सधैँ त्यही भनेर गयो अनि औषधि खाँदा खाँदा शरीर गलेर सुनाव भएको छैन, अब त जान्नमा कहीँ पनि।
3: ल अब त हिँड वालिङ सिटी पोलिक्लिनिक वालिङ मोडमा, त्यहाँ गएपछि अन्त कहीँ जानु पर्दैन।
2: हो र, त्यहाँ के सेवाहरू पाइन्छ त?
3: त्यहाँ त रगत, दिसा पिसाब, खकार, वीर्य, थाइरोइड, कोलेस्ट्रोल, सुगर, युरिक एसिड, बाथरोगको जाँच गरिनुका साथै भिडियो एक्सरे, एक्सरे, मुटुको जाँच, ईसीजी, आकस्मिक उपचार, निशुल्क गर्भवती जाँच, छाला तथा यौन रोग, मानसिक रोगको उपचार तथा परामर्श दिइन्छ।
2: त्यहाँ महिला सम्बन्धी सम्पूर्ण रोगहरूको उपचार गरिन्छ। नाक, कान, घाँटी, दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको निदान गर्नुका साथै बालरोग सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ। साथै 24 घण्टा ग्रह प्राथमिक अस्पताल वालिङमा कार्यरत डाक्टर तथा चिकित्सकहरूद्वारा सम्पूर्ण रोगको उपचार, स्वास्थ्य परीक्षण तथा परामर्श दिइन्छ।
4: गण्डकी मेडिकल कलेज, जीएमसी पोखराका वरिष्ठ पेट, छाती, मुटुरोग तथा दीर्घ रोग, सुगर, थाइरोइड, प्रेसर रोग विशेषज्ञ डाक्टर सरोज थापा, एक महिनाको चौथो शनिबार।
3: वालिङ सिटी पोलिक्लिनिक प्राली, वालिङ 8 स्याङ्जा, फोन 063-44-594।
5: तपाईँ घरमा वा कार्यालयमा इन्टरनेट जडान गर्दै हुनुहुन्छ?
4: यदि हुनुहुन्छ भने विगत 14 वर्षदेखि वालिङ नगरपालिका, भिरकोट नगरपालिका, सापकोट नगरपालिका, गलाङ नगरपालिका, कालीगण्डकी गाउँपालिका र पैयौं गाउँपालिकामा गुणस्तरीय, सुलभ र भरपर्दो इन्टरनेट सेवा प्रदान गर्दै आइरहेको वालिङ इन्टरनेटको सेवा लिन नभुल्नुहोला।
5: पुनश्च हामीले ब्यान्ड विड्थ अनुसार मासिक ₹800 इन्टरनेट सेवा उपलब्ध गराएको जानकारी गराउँछौ।
4: साथै इन्टरनेटको जडानमा एउटा टिभीको मासिक शुल्क निशुल्क हुनेछ।
5: जानकारीका लागि वालिङ इन्टरनेट प्राली, वालिङ 8 मोड,
4: फोन 063-441-258।
6: किन मुख छोपेर हाँसेकी हो र सबिना? दाँतमा समस्या भयो कि के हो?
2: दाँत पनि कता कता फर्किएका छन्, दाँत मिलाउनु पर्नेछ, अनि दाँत पनि किराले खाएर उस्तै भएको छ भनेको
6: हो र? आजै वालिङ ओरल एन्ड डेन्टल केयर, वालिङ 8 VIP टोलमा जाऊ न। त्यहाँ त दाँत मिलाउनेदेखि लिएर दाँत, मुख तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ नि।
2: हजुर, काठमाडौँ युनिभर्सिटीबाट सम्बन्धन प्राप्त कान्तिपुर डेन्टल कलेजमा अध्यापन गरेर आउनुभएका, साथै गरौं प्राथमिक अस्पताल वालिङमा 2 वर्ष काम गरिसक्नु भएका अनुभवी डाक्टर किरण गुरुङबाट नियमित बिहान 8 देखि साँझ 7 बजेसम्म सेवा प्रदान गरिनेछ।
6: यस्तै पर्वतका बिरामीहरूलाई सहज बनाउने हेतुले वालिङ ओरल एन्ड डेन्टल केयरको एउटा शाखा हातेमालो चोक एसपी कम्प्लेक्समा गत साउन 6 गतेदेखि नियमित सेवा सञ्चालनमा आएको कुरा पनि यहाँहरू सम्पूर्णमा जानकारी गराउन चाहन्छौ।
2: हाम्रा सेवाहरू:
6: दाँत तथा मुखको परीक्षण,
2: दाँतको एक्सरे,
6: दाँत सफा गर्ने,
2: दाँत टल्काउने,
6: मुख गनाउने समस्याको उपचार,
2: दाँत रङको सिमेन्ट भर्ने,
6: दाँतको जरेदेखिको उपचार,
2: दाँत तथा मुख सम्बन्धी शल्यक्रिया,
6: साधारण दाँत निकाल्ने,
2: गिजाको शल्यक्रिया गरी दाँत निकाल्ने,
6: बुद्धि बङ्गरा माथि पलाएको गिजा काट्ने,
2: गिजाको शल्यक्रिया,
6: कृत्रिम दाँत राख्ने,
2: दाँत रङको वा मेटलको खुल लगाउने,
6: बच्चाहरूको दाँतको विशेष उपचार
2: र बाङ्गोटिङ्गो दाँतलाई तारले बाँधेर मिलाउने,
4: साथै बाङ्गोटिङ्गो दाँतलाई तारले बाँध्ने वा ब्रेसेस लगाउने उपचार अबदेखि हरेक महिनाको पहिलो शनिबार कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर एन्जल जोशीबाट हुँदै आइरहेको कुरा यहाँहरू सम्पूर्णमा जानकारी गराउँदछौ।
6: वालिङ ओरल एन्ड डेन्टल केयर, वालिङ 8 VIP टोल, राष्ट्रिय वाणिज्य ब्याङ्क तथा वर्ल्ड लिङ्क इन्टरनेट भएको बिल्डिङमा।
2: प्रोप्राइटर डाक्टर किरण गुरुङ, फोन नम्बर 063-590-025, मोबाइल 98-60-40-78-22। नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका
4: दन्त चिकित्सकसँग मात्र उपचार गर्ने बानी बसालौं।

0: Miss Ma'am, अहिले हाम्रो गर्नेमा दिउँसोको 12 बजे कक्षा
1: यस समयको साथमा जितु सुनचाँदी पसल
2: भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको 5 घर अगाडि जैसी 15 तर्फ जाने बाटोमा कुनाको साइडमा
1: विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4 आफ्नो ख्याल राख्नुहोस् है
3: रेडियो आदिखोला 105.4
4: सबैभन्दा पहिले मुख्य खबर कक्षा 12 को नतिजा सार्वजनिक नियमित तर्फ झण्डै 70% विद्यार्थी उत्तीर्ण स्वास्थ्य बीमा कार्यक्रम पुनर्संरचनाको तयारी शुरू चालू आर्थिक वर्षमा 1,11,00,000,000,000 रूपैयाँ बक्यौता सुनको भाव एकै दिन 10,500 रूपियाँले घट्यो तोलाको 2,86,700 रूपियाँमा कारोबार इजरायलद्वारा लेबनानबाट सेना फिर्ता गर्न अस्वीकार मध्य पूर्वमा शान्ति कायम हुनेमा आशंका र विश्वकप फुटबलमा मेक्सिको नकआउट चरणमा पुग्ने पहिलो टोली बन्यो अमेरिका र अस्ट्रेलिया बीचको खेल आज राति नेपाल खबरमा अब पूरा खबर राष्ट्रिय परीक्षा बोर्डले कक्षा 12 को नतिजा सार्वजनिक गरेको छ आज बिहान बसेको बोर्ड बैठकले नतिजा सार्वजनिक गरेको हो बोर्डका अनुसार नियमित तर्फ 69.75% विद्यार्थी उत्तीर्ण भएका छन् यसपटक नियमित तर्फ 3,32,241 जना विद्यार्थीले परीक्षा दिएकोमा 2,31,770 जना उत्तीर्ण भएका छन् यसै गरी आंशिक तर्फ 85,929 जना विद्यार्थीले परीक्षा दिएकोमा 36,420 जना उत्तीर्ण भएका छन् नियमित र आंशिक तर्फ गरी 4,18,170 जना विद्यार्थीले परीक्षा दिएकोमा 2,68,190 जना उत्तीर्ण भएका छन् 40 जना विद्यार्थीको परीक्षा रद्द गरिएको बोर्डले जनाएको छ परीक्षा भएको 35 दिनमै नतिजा कक्षा 12 को नतिजा आएको हो नतिजा राष्ट्रिय परीक्षा बोर्डको result.neb.gov.np वा नेपाल टेलिकमको neb.ntc.net.np मा लगइन गरेर हेर्न सकिन्छ साथै SMS-बाट NEB टाइप गरेर स्पेस दिएर सिम्बोल नम्बर राखी 1600 मेसेज पठाएर पनि हेर्न सकिन्छ नेपाल टेलिकमको 1601 नम्बरमा डायल गरेर वा *1601 #बाट पनि नतिजा थाहा पाउन सकिने बोर्डले जनाएको छ सरकारले भुक्तानी लगायतका समस्या झेलिरहेको स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी बनाउने काम शुरू गरेको छ पहिलो चरणमा प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका उच्च अधिकारी सहित स्वास्थ्य कर्मी तथा अधिकारीसँग बीमा कार्यक्रमलाई प्रभावकारी बनाउने आवश्यक वर्गको पहुँचमा पुर्याउने र बीमाको दावी रकम भुक्तानीलाई समस्या रहित बनाउने उपायबारे छलफल गरेको छ सिंहदरबारमा हिजो भएको छलफलमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले स्वास्थ्य बीमालाई प्रभावकारी बनाउन सरकारले बीमा कार्यक्रमको पुनर्संरचना र यसलाई आर्थिक भारको विषय बन्न नदिनका लागि गृह कार्य गरिरहेको जानकारी दिनुभएको छ बीमा कार्यक्रम वार्षिक 6,75,000,000,000 रूपियाँ घाटामा छ हप्ताको अन्तिम कारोबार दिन आज सुनको भाव तोलामा 10,500 रूपियाँले घटेको छ आज सुन तोलाको 2,86,700 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसाय महासंघले जनाएको छ हिजो सुनको भाव तोलाको 2,97,200 रूपियाँमा कारोबार भएको थियो यो हप्ता सुनको भाव समग्रमा 11,500 रूपियाँले घटेको छ सोमबार 1 गते सुनको भाव 5,000 बढ़ेर तोलाको 2,98,200 रूपियाँमा कारोबार भएको थियो यसै गरी मंगलबार 300 रूपियाँले बढ़ेको थियो भने बुधबार 1,200 र बिहीबार 100 रूपियाँले घटेको थियो आज चाँदीको भाव पनि घटेको छ चाँदीको भाव 305 रूपियाँले घटेर तोलाको 4,640 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ हिजो चाँदीको भाव तोलाको 4,945 रूपियाँ रहेको थियो शुक्लापाटा राष्ट्रिय निकुञ्जको हिरापुर संरक्षण क्षेत्रमा संरक्षित दुर्लभ वन्यजन्तु कृष्ण सारको संख्या बढ़ेर 313 पुगेको छ। संरक्षण कार्यक्रम शुरू भएको करिब डेढ़ दशकपछि कृष्ण सारको संख्या उल्लेखनीय रूपमा वृद्धि भए पनि बढ़दो संख्यासँगै व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको छ। निकुञ्जको पछिल्लो तथ्याङ्क अनुसार कृष्ण सारका वयस्क भाले 81, अर्धवयस्क भाले 20, वयस्क पोथी 102, अर्धवयस्क पोथी 26 र लिंग पहिचान हुन बाँकी 84 पाठापाठी रहेका निकुञ्जका सूचना अधिकारी पुरूषोत्तम वाग्लेले जानकारी दिनुभयो। वहाँका अनुसार संरक्षण कार्यक्रमको सफलतासँगै कृष्ण सारको संख्या पनि निरन्तर बढ़िरहेको छ। वन तथा वातावरण मन्त्रालयको निर्णय अनुसार शुक्लाफाटा र बर्दियाको खैरापुर संरक्षण क्षेत्रबाट भाले पोथीको सन्तुलित अनुपात मिलाएर चितवनमा कृष्णसार पुनर्स्थापना गर्ने तयारी भइरहेको छ। निकुञ्जको हिरापुर फाटामा अहिले 58.8 हेक्टर क्षेत्रफलमा तारबार लगाएर कृष्णसार संरक्षण गरिरहेको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा दादुराको उच्च जोखिम रहेको जिल्लामा खोप अभियान चल्दै रासायनिक मलमा कालो बजारी नियन्त्रण गर्न सरकारको पहल लगायतका खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला
5: पिपल्स क्याम्पस काठमाडौँको भर्ना सम्बन्धी सूचना।
6: 45 वर्षको विश्वास बोकेको देशकै अग्रणी सामुदायिक क्याम्पस पिपल्स क्याम्पस काठमाडौँ पकनाजोलमा व्यवस्थापन तर्फ कक्षा 11 भर्ना खुल्यो।
5: अनुभवी शिक्षक शिक्षिका, स्मार्ट पढाइ र उज्जवल भविष्य अब सबै एकै ठाउँमा।
6: यहाँ टियु अन्तर्गतका एमबीएस, बीबीए, बीबीएम र बीबीएस कार्यक्रमहरू पनि सञ्चालनमा छन्।
5: थप जानकारीका लागि फोन नम्बर 0153519990 53519990 मा सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालको पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सिधा कुरा प्रष्ट विचार यो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज एतिन्जेल हामीले कक्षा 12 को नतिजा सार्वजनिक स्वास्थ्य बीमा कार्यक्रम पुनर्संरचनाको तयारी शुरू लगायतका खबरहरू प्रस्तुत गर्यो। नेपाल खबरमा अब थप खबरहरू। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले दादुराको उच्च जोखिम रहेका जिल्लामा दादुरा विरूद्धको खोप अभियान सञ्चालन गरेको छ। स्वास्थ्य सेवा विभागका बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डाक्टर अभियान गौतमले दादुरा देखिएका 9 जिल्लामा दादुरा महामारी प्रतिकारी खोप अभियान सञ्चालन गरिरहेको हो। जाजरकोट, सुर्खेत, कालीकोट, महोत्तरी, बागलुङ र सिराहा दादुरा महामारी प्रतिकारी खोप अभियान सञ्चालन गरिरहेको उहाँले बताउनुभयो। यो अभियान यही हप्तासम्म सञ्चालन हुनेछ। यसै गरी तरलाहीमा यसअघि खोप अभियान सञ्चालन गरिसकेको छ भने अछाम र दैलेखमा 2 जनामा मात्र दादुरा देखिएकाले तत्काल खोप अभियान सञ्चालन गर्न नपरेको खोप शाखा प्रमुख डाक्टर गौतमले बताउनुभयो। दादुरा अत्यन्तै संक्रामक रोग हो। 1 जना संक्रमित व्यक्तिले 18 जनासम्मलाई संक्रमण सार्न सक्दछ। त्यसैले संक्रमण फैलिएको क्षेत्रमा द्रुत रूपमा खोप अभियान सञ्चालन गरी बाल बालिका तथा समुदायलाई सुरक्षित बनाउने प्रयास गरिरहेको खोप शाखा प्रमुख डाक्टर गौतमले बताउनुभयो। कृषि वन तथा पर्यावरण मन्त्रालयले रासायनिक मलको आपूर्ति तथा वितरणमा हुन सक्ने अनियमितता र कालोबजारी नियन्त्रण गर्न हटलाइन नम्बर सञ्चालनमा ल्याएको छ। मन्त्रालयले मल सम्बन्धी गुनासो, उजुरी तथा जानकारी संकलनका लागि 97000991113 नम्बर तोकेको जनाएको छ। यो नम्बरमा किसान तथा सरकारवालाले बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म सम्पर्क गरी मल अभाव, कालोबजारी, कृत्रिम अभाव सृजना, वितरणमा अनियमितता लगायतका विषयमा जानकारी दिन सक्नेछन्। मल सम्बन्धी गुनासो व्यवस्थापनलाई थप प्रभावकारी बनाउन मन्त्रालयले क्यूआर कोड मार्फत पनि उजुरी दर्ता गर्न सकिने व्यवस्था गरेको छ। थारू समुदायको पहिचानका रूपमा रहेको ढकिया लोप हुने अवस्थामा पुगेको छ। नयाँ पुस्ताले ढकिया बुन्ने पेसा नअपनाउँदा लोप हुने अवस्थामा पुगेको जानकारहरू बताउँछन्। नयाँ पुस्तालाई ढकियाको महत्व बुझाएर निर्माण गर्नतर्फ प्रेरित गर्न सकेमा मात्रै यो संरक्षण हुन सक्ने थारू अगुवा खुशीराम चौधरीले बताउनुभयो। थारू समुदायले पूजा आजासहित विभिन्न शुभ कार्य, विवाहमा दाइजो तथा मृत्युवरणका बेला दानका रूपमा ढकिया दिने चलन छ। थारू अगुवा रूपलाल चौधरीका अनुसार कुनै औपचारिक कार्यक्रम भएमा पनि स्वागतका लागि ढकियाको प्रयोग गर्ने गरिन्छ। अब विदेशको खबर। इजरायलले दक्षिणी लेबनानबाट आफ्नो सेना फिर्ता गर्न अस्वीकार गरेको छ। अमेरिका इरान बीच युद्ध रोक्ने सम्झौता पश्चात पनि इजरायलले सेना फिर्ता गर्न अस्वीकार गरेको हो। उत्तरी इजरायलमा रहेको रूट 60 को पुनः उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री नेतान्याहुले इजरायलले उत्तर क्षेत्रमा आफ्नो सुरक्षा व्यवस्था पुनर्स्थापित गरेरै छाड्ने प्रतिबद्धता व्यक्त गर्नुभएको इजरायली संचार माध्यमहरूले जनाएका छन्। यसका लागि दक्षिणी लेबनानमा एक सुरक्षा क्षेत्र कायम राख्न आवश्यक रहेको र त्यहाँबाट पछि नहट्ने अडान लिनुभएको छ। इजरायलले लेबनानको सरकारी सेनालाई पनि चेतावनी दिँदै सुरक्षा क्षेत्र आसपास गरिने कुनै पनि गतिविधि आफ्नो सेनासँग समन्वय गरेर मात्र सञ्चालन गर्न आग्रह गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इरानी नेतृत्व बीच भएको शान्ति सम्झौतामा लेबनान सहित विभिन्न मोर्चाहरूमा लड़ाई अन्त्य गर्ने प्रतिबद्धता व्यक्त गरिएको थियो। अब खेल खबर। विश्वकप फुटबलमा घरेलु टोली मेक्सिकोले महत्वपूर्ण जित निकाल्दै नकआउट चरणमा स्थान सुरक्षित गरेको छ। आज बिहान भएको समूह चरणको खेलमा मेक्सिकोले दक्षिण कोरियालाई 1-0 पराजित गर्दै प्रतियोगिताको अर्को चरणमा पुग्ने पहिलो टोली बनेको छ। खेलको दोस्रो हाफमा मेक्सिकोका लुइस रोमोले निर्णायक गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। गोल नै खेलको एकमात्र तथा निर्णायक साबित भयो। बिहान भ्यानकुभर रंगशालामा सम्पन्न खेलमा क्यानाडाले कतारलाई पराजित गर्दै महत्वपूर्ण जित हासिल गरेको छ। क्यानाडाले कतारलाई 6-0 गोलले पराजित गरेको छ। गैराती अमेरिकाको सोफाई स्टेडियममा सम्पन्न खेलमा स्विजरल्याण्डले बोस्निया एण्ड हर्जगोभिनालाई 4-1 अन्तरले पराजित गर्यो। यसै गरी चेक रिपब्लिक र दक्षिण अफ्रिकाले 1-1 बराबरी खेल्दै अंक बाँडेका छन्। विश्वकपमा आज राति नेपाली समय अनुसार पाउने 1 बजे अमेरिकाको सियाटल रंगशालामा अमेरिका र अस्ट्रेलिया खेल्दैछन्। उज्यालो रेडियो नेटवर्क काठमाण्डमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। कक्षा 12 को नतिजा सार्वजनिक, नियमित तर्फ झण्डै 70% विद्यार्थी उत्तीर्ण। स्वास्थ्य बीमा कार्यक्रम पुनर्संरचनाको तयारी शुरू, चालू आर्थिक वर्षमा 1,11,00,000,000,000 रूपियाँ बक्यौता। सुनको भाव एकै दिन 10,500 रूपियाँले घट्यो, तोलाको 2,86,700 रूपियाँमा कारोबार। इजरायलद्वारा लेबनानबाट सेना फिर्ता गर्न अस्वीकार, मध्य पूर्वमा शान्ति कायम हुनेमा आशंका। र विश्वकप फुटबलमा मेक्सिको नकआउट चरणमा पुग्ने पहिलो टोली बन्यो, अमेरिका र अस्ट्रेलिया बीचको खेल आज राति। दिउँसो 12 बजेको नेपाल खबर सकियो, दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउने नै छौ। उज्यालो रेडियो नेटवर्क काठमाण्डमा 90 मेगाहर्ज र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

नमस्ते, म हो तपाईहरुका आफ्नै गायक तिलक बमल्ल। तपाई यति बेला सुन्दै हुनुहुन्छ चाङ्ग्रा जिल्लाको पहिलो आवाज आदि खोलाको स्पन्दन, सामुदायिक रेडियो आदि खोला 105.4।

0: यमहा बेस्ट एक्सचेंज अझै ज्यादा अझै धेरै यही असार 7 गते देखि 12 गते सम्म स्थान वालिङ 8 मुक्तिनाथ विकास बैंक अगाडि यमहा लैजाऊ घरमा नागरिकताकै भरमा 2 वर्ष ट्याक्स फ्री राइड फ्री अट्र्याक्टिभ क्याश डिस्काउन्ट हाई भ्यालु एडिसन फ्री हेलमेट स्पॉट एक्सचेंज इजी फाइनान्स थप जानकारीको लागि सुलोसन अटो सेल्स वालिङ 10 भकुन्डे सम्पर्क मोबाइल 98560 86143।
1: हतार हतारमा छोराको बिहे आँटियो, अरू सबै व्यवस्था मिल्यो, तर अब सुनका गरगहनाको व्यवस्था गर्नुपर्ने भयो। कहाँ जाने, के गर्ने अल्पत्र परियो।
2: तिमी अल्पत्र नपर न, मैले विश्वासिलो ठाउँमा बिहेका लागि आवश्यक पर्ने सबै गरगहना बनाउन अर्डर दिइसकेको छु।
1: लौ अब कहाँ दिनुभयो? मैले बैरगारी नयाँ बजारको भूपु सैनिक एन्ड खिलुङ कालिका सुनसाथी पसलबाट ल्याउने सोच बनाएकी थिएँ।
2: तिमीले जहाँ सोच्यौ मैले नि त्यही त हो अर्डर दिएको, ढुक्क बस न।
1: हजुर, ग्राहकहरूको मागलाई मध्यनजर गर्दै पसल पुरानो ठाउँ बैरघारी 99 चोक मेन रोडबाट सरेर पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास बैंकको ठिक अगाडि सरेको जानकारी गराउँछौ।
2: हामी कहाँ छापावाल सुनका स्वदेशी तथा विदेशी आकर्षक डिजाइनका गरगहनाहरू रेडीमेड तथा अर्डर अनुसार बनाइनुका साथै पुराना गरगहनाहरू साटफेट तथा खरिद बिक्री पनि गरिन्छ। यहाँ दोस्रो तथा तेस्रो नम्बरको सुनलाई खारेर पहिलो नम्बरको सुन बनाइन्छ भने राशि अनुसारका पत्थरको प्रयोग गरी गहना बनाइनुका साथै कम्प्युटर प्रविधिबाट नापतौल गरिन्छ।
1: प्रोपराइटर गुप्त बहादुर सुनार एन्ड राजन सुनार, भूपु सैनिक एन्ड खिलुङ कालिका सुनसादी पसल,
2: बैरघारी पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास बैंकको ठिक अगाडि।
1: मोबाइल नम्बर 98066141870 र 98654497।
2: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।
3: फ्रिज बिग्रिएर सब्जीहरू सबै काम नलाउने भयो, 2-4 दिन भइसक्यो, एसी पनि चलेको छैन। कहाँ जाने हो, के गर्ने हो, अत्तो पत्तो भएन।
4: होइन, के भयो र किन हल्लाखोर गरेको हो?
3: किचनमा भएका सबै सामान बिग्रिएर हैरानमा छु, किनेको पनि धेरै भएको छैन, राम्रोसित कहाँ बनाउँछन् होला।
4: ए कुरो त्यस्तो पो, पिर नगर न। विगत 9 वर्षदेखि वालिङ नयाँ बजारमा सञ्चालनमा छ पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र, त्यहाँ गएपछि ढुक्क हुन्छ।
3: हामी कहाँ अत्याधुनिक प्रविधिबाट हरेक कम्पनीका सामानहरू वारेन्टीका साथ बनाइनुका साथै विभिन्न ब्रान्डका फ्रिज, वासिङ मेसिन, एसी, भ्याकुम क्लिनर, इलेक्ट्रिक सामग्रीहरूको मर्मत गर्नुका साथै सुपथ मूल्यमा खरिद बिक्री पनि गरिन्छ। सेकेन्ड ह्यान्ड फ्रिज तथा वासिङ मेसिन एक्सचेन्ज समेत गरिन्छ। किचन सिम्नी, टिभी, इन्डक्सन चुलो, राइस कुकर, मिक्सर पनि उपलब्ध छ।
4: स्याङ्जा सहित गुल्मी, पाल्पाको रामपुर, पर्वत जिल्लाका विभिन्न भागमा गएर पनि होम सर्भिस दिँदै आएको छ। यहाँ विभिन्न कम्पनीका सामानहरू को सर्भिस गर्नुका साथै वारेन्टी भए वारेन्टीबाट र नभए सुपथ मूल्यमा मर्मत गरिन्छ।
3: पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र, वालिङ 8 नयाँ बजार लाइन, राधे रारी चोकबाट 3 घर तल। प्रोप्राइटर कृष्ण पाठक। सम्पर्क मोबाइल 98560 54963, 98560 55104 र 98028 47723।
1: लौ हेर, आज पनि आधा सामान त छोडिराखेको छ, खै त पूजाको सामान?
2: एकै ठाउँमा सबै पाउने भए पो सबै सामान आउँथ्यो र, भोलिदेखि आफै बजार गएर लिएर आऊ।
1: कहाँ जानु भयो र एकै ठाउँमा नबेच्नु भएको? एन्जल फलफुल तरकारी तथा किराना पसलमा गएको भए त सबै पाइन्थ्यो नि।
2: ए हो र, ल ल, के छुटेछ टिपेर देऊ त, म एन्जल फलफुल तरकारी तथा किराना पसलमा गइहाल्छु।
1: हजुर, हामी कहाँ स्वच्छ सफा मौसमी तथा बेमौसमी तरकारीहरू, ताजा फलफूल तथा किराना सामान सुपथ मूल्यमा पाइनुका साथै विवाह व्रतबन्ध लगायत पूजा आजा शुभ कार्यको लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उपलब्ध छ।
2: एन्जल फलफूल तरकारी तथा किराना पसल, वालिङ 8 बगाले टोल।
1: प्रोप्राइटर नारायण पङ्गेनी र पेमा डुम्रे पङ्गेनी।
2: मोबाइल नम्बर 98467 21380।
0: वालिङ उद्योग वाणिज्य संघको अत्यन्त जरुरी सूचना। यस वालिङ उद्योग वाणिज्य संघको 19 साधारण सभा एवं 9 अधिवेशन यही असार 12 गते हुने भएको र विधानत अधिवेशनमा भाग लिनका लागि एक हप्ता अगाडिसम्म नवीकरण भइसक्नु पर्ने भएकोले यही असार 5 गते शुक्रबार कार्यालय समयभित्र अनिवार्य रूपमा आफ्नो सदस्यता नवीकरण गर्नुहुन सम्बन्धित सबैमा सादर अनुरोध गर्दछौ। अनुरोधक वालिङ उद्योग वाणिज्य संघ वालिङ स्याङ्जा।
5: के भयो दाइ हजुरलाई? दुईले रातो पिरो भएको छ त अनुहार।
6: के हुनु र भाइ, यो नेट चल्दैन, आज पनि काम गर्न पाइएन।
5: हो र दाई, मेरो पनि नेट नचलेर हैरान नै भएको छ भनेको, के गर्ने हो खै?
7: होइन दाजुभाइको गफ त निकै जमेको छ, खासमा के भएछ?
6: हेर न बहिनी, यो नेटले काम नगरेर अफिसको काम गर्नै पाइएन, यता भाइको नि यस्तै छ भन्दैछन्।
7: हो र, अब हजुरहरूले विश्व स्तरीय रूपमा इन्टरनेट सेवा दिँदै आएको र देशका 77 जिल्लामा सञ्चार भएको ओल्डिङ जोड्नु यस्तो समस्या भोगिरहनु पर्दैन। देशकै ठूलो इन्टरनेट कम्पनी भएको अत्यन्तै सुलभ दरमा दूरसञ्चारको क्षेत्रमा सबैभन्दा बढी ग्राहकहरूको रोजाइमा परेको छ नि। अझै यो ओल्ड लिङ्कले त निशुल्क 5G को ड्युअल ब्यान्ड राउटर पनि ल्याएको छ। अनलाइन गेमहरू खेल्न, लाइभ स्ट्रिमिङ गर्नलाई एकदमै राम्रो छ।
1: नयाँ इन्टरनेट जडानका लागि मोबाइल 9801530050, सहयोगका लागि मोबाइल 9801530051।

0: अरे शिव, आज पनि कति नमिठो पकाएको होला। म त बाहिरै गएर खाना खान्छु, यो घरमा त कहिले पनि मिठो खाना नपाउने भए।
1: हजुरलाई त भन्दियो भइहाल्यो नि, घरमा पनि समस्या कति हो कति। स्वादिष्ट खाना बनाउन पनि तेल गुणस्तरीय हुनुपर्ने होला नि।
0: भनेको त हो नि, वालिङ 8 बीपी चोकमा रहेको DNY जनरल स्टोर सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योगमा गएर शुद्ध तोरीको तेल लिएर आऊ भनेर।
1: ल ल, म भर्खरै लिन जान्छु है। आजदेखि घरमा नै स्वास्थ्य वर्धक अनि स्वादिष्ट खाना बनाउँछु।
0: हजुर, हामी कहाँ आधुनिक मेसिनद्वारा तयार पारिएको शुद्ध तोरीको तेल, पिना र अर्गानिक गहुँको आटा तथा कोदोको पिठो पाइनुका साथै सुपथ मूल्यमा कुटानी पिसानी पनि गरिन्छ। साथै गाउँघरमा नै उत्पादन गरिएको लोकल चामल पनि उपलब्ध छ।
1: प्रोप्राइटर बालकृष्ण सुवेदी र गीता सुवेदी, DNY जनरल स्टोर, सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योग, वालिङ 8 बीपी चोक।
0: मोबाइल नम्बर 9856054313 र 9841443482।
1: मूल्य होइन, स्वास्थ्य रोजौ।
2: अनि तयो कागज के मेथि वा अ झिल्काई के पर्सनल नम्बर ब्लक लै वदि पर्सनल मोबाइल नम्बर मे उनीयो टेलिकमर बे अफिसर याइर ब्लक लै र खलखाई। अनि बैंगरी बैंगरी अ सर चाहिँ तले लगपर्दी समलल पति न आफै न मोबाइल नम्बर फेर दिया बदेर ब्लक तयाई भिसा आफै न बैंक दे बिनी जानकारी पिन परिम दे आफै न बैंक खातै न जानकारी अरुई न योरी थोनी दक्या सचेत तल परिम
3: सतर्क तना ठगी तब्द क्या जोगी ना
4: सिद्धार्थ बैंक क्याले जनहितरी जारी संदेश
5: सिद्धार्थ बैंक सम्बन्ध सधैं भरिलाई।
1: पर्सन मेडिको फर्मा भिरकुट बैरघारीमा डाक्टर आउने सूचना। यही असार 6 गते शनिबारका दिन स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुशीर्षण आउँदै हुनुहुन्छ। यदि महिलाहरूमा तल्लो पेट दुख्ने, ढाड दुख्ने, सेतो पानी बग्ने, पिसा फेर्न गाह्रो हुने, आँखस्ने, छिनछिनमा पिसाब लाग्ने, चिलाउने, महिनावारीमा गडबडी, लामो समयसम्म गर्भ नरहने, गर्भ तुहिने, गर्भवती महिला तथा बच्चाको स्वास्थ्य स्थिति चेक जाँच गरी स्वास्थ्य लाभ लिन सक्नुहुने। साथै सोही दिन नशा तथा मानसिक रोग विशेषज्ञ डाक्टर राजन शर्मा पनि आउँदै हुनुहुन्छ। उहाँबाट दिने सेवाहरू ज्यादै झस्किने, तर्सने, मुटु ढुकढुक भएको भान भएमा, धेरै पसिना आउने, रिसाउने भएमा, नबुझिने कुरा वा अल्मलिदो व्यवहार गरेमा, मन छटपटाहट भएमा, शारीरिक वा बाह्य रोग भएमा, कामकाजमा मन नलाग्ने, निद्रा नलाग्ने, भूख नलाग्ने, दिक्क मान्ने, अत्याधिक रक्सी वा लागु पदार्थ सेवन गरेमा, लामो समयसम्म टाउको दुखी रहेमा वा एउटै कार्य बारम्बार बार दुखुराएमा, मनमा केही कराएको भान भएमा तथा 5 वर्ष भन्दा माथिका बच्चाले ओछ्यानमा पिसाब फेर्ने जस्ता अन्य नशा तथा मानसिक समस्याबाट पीड़ित हुनु भएको छ भने उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिन सक्नुहुनेछ। साथै सोही दिन हाड जोड्ने नशा तथा बाथरोग विशेषज्ञ डाक्टर निरञ्जन अरियाल पनि आउँदै हुनुहुन्छ। यदि तपाईँलाई लामो समयदेखि हात खुट्टा शरीर दुख्ने, चलाउन अप्ठ्यारो पर्ने, ढाड कमर दुख्ने, फुल्ने, झमझम गर्ने, जोड्ने सुनिने, पुरानो भात, युरिक एसिड, हड्डी मर्कने, सड्कने, खिएको, भाँचिएको भएमा एक्सरे तथा प्लास्टर गर्नु परेमा, साथै हाड जोड्ने, नसा तथा पाथरोग सम्बन्धी समस्या भएका बिरामीले सोही दिन सम्पर्क गर्न सक्नुहुनेछ। यस्तै उक्त दिन पेट, छाती, मुटु तथा सुगर रोग विशेषज्ञ डाक्टर SK जयसवाल पनि आउँदै हुनुहुन्छ। उक्त दिन वरिष्ठ रेडियोलोजिस्ट डाक्टर दीपक बगालेद्वारा भिडियो एक्सरे गरिनेछ। पुनश फोनबाट समेत नाम दर्ता गर्न सकिने।
6: सम्पर्क स्थान प्रसन्न मेडिकल फर्मा भिरकोट बयरगारी मेन बजार प्रोप्राइटर प्रदीप आले। मोबाइल 9856027971 र 9841600866।
1: स्मरण रहोस्, डाक्टर आउने दिन यही असार 6 गते शनिबार।
7: के तपाईँ घर बनाउँदै हुनुहुन्छ? यदि घर बनाउँदै हुनुहुन्छ भने वालिङ नगरपालिका ओडा नम्बर 6 आब्दाली पुलको नजिक तारादेवी ब्लक उद्योगलाई सम्झनुहोला। हामी कहाँ विभिन्न किसिमका ब्लक तथा ढुङ्गा, गिटी, बालुवा घर बनाउने सामग्रीहरू उपलब्ध गराइन्छ। प्रोप्राइटर देवेन्द्र थापा, सम्पर्क कार्यालय WIC कम्प्युटर इन्स्टिच्युट, वालिङ मोड, फोन नम्बर 0363443031, मोबाइल 9856055331।
1: कम्प्युटर इन्स्टिच्युटमा 1 महिनेदेखि 1 वर्ष कम्प्युटर कोर्सहरू र जापानिज भाषाका कक्षाहरू धमाधम सञ्चालन भइरहेको जानकारी गराउँदछौ।
8: उमेरले नेटो काट्न थालिसके, सधैँ त्यस्तै। अब त छोराछोरीको भविष्य पनि हेर्ने होला नि। होइन, यसरी कतिन्जेल पुग्छ? कमाएको पैसाको टुङ्गो नै छैन। अलिअलि पैसा बचत गर्न सिके पनि त हुन्थ्यो।
9: कहाँ लगेर बचत गर्नु? खल्तीमा राखे त्यसै खर्च हुन्छ, बैङ्कमा राख्नु भने राम्रो ब्याज दिने बैङ्क नै देखिँदैन।
8: पल्ला घरे कान्छाले भएको पैसा त्यही भकुण्डेमा रहेको फुलबारी बचत तथा ऋण सहकारी संस्थामा बचत गरेर घडेरी किने घर बनाए, हामी पनि जहाँको त्यही।
9: ल ल, त्यसो हो भने हामी पनि त्यही फुलबारी बचत तथा ऋण सहकारी संस्थामा जम्मा गरौला।
8: हाम्रा सेवा तथा सुविधाहरू
9: अत्याधुनिक कम्प्युटर सफ्टवेयर मार्फत आर्थिक कारोबार गरिने,
8: आकर्षक ब्याज दरमा बिमा सहित निश्चित संकलन गरिने,
9: सर्वसुलभ तरिकाबाट छिटो छरितो कर्जा प्रवाह गरिने,
8: दैनिक बचतको निश्चित संकलन र भुक्तानीका लागि घर दैलोमा गएर सेवा प्रदान गरिने,
9: आइएमई, प्रभु, वेस्टर्न युनियन, पृथ्वी, क्रिस जस्ता मनी ट्रान्सफरहरूबाट विश्वको जुनसुकै ठाउँबाट पठाएको पैसा तुरन्त भुक्तान दिइने व्यवस्था।
8: फुलबारी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वालिङ फकुन्डे।
7: सम्पर्क फोन नम्बर 0363414624।

0: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
1: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
0: 28 वर्षदेखिको अनुभव, न्युरो आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-574-044
1: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
2: बुढी, यो पालि तिम्रो जन्मदिनमा तिमीले सोचे जस्तै राम्रो उपहार दिनु छ। तिम्रो मनैमा बस्ने गहना कहाँ पाउला त?
3: हितैको मायाले दिने उपहार त शुद्ध र खास हुनुपर्छ नि। त्यस्तो गहना त वालिङको जितु सुनचाली पसलमा मात्रै पाइन्छ।
2: ए, त्यही वालिङ आठ पेट्रोल पम्प नजिकै पशुपति चस्मा पसलको ठिक अगाडि भएको नयाँ डेकोरेसनको पसल हो
3: त। त्यहाँका आधुनिक डिजाइनका गहनाहरू त जो कोहीको मनैमा बस्छन्। शुद्ध सुन, भरपर्दो सेवा।
2: विगत लामो समयदेखि हाम्रै वालिङ बजारमा सेवा दिँदै ग्राहकहरूको मन जित्न सफल यस जितु सुनचाँदी पसल वालिङमा विवाह, व्रतबन्ध एवं शुभ कार्यका लागि आकर्षक डिजाइनका सुन तथा चाँदीका नयाँ नयाँ गरगहनाहरू अर्डर अनुसार बनाउनुका साथै पुरानो गरगहनासँग नयाँ गरगहना साटफेट तथा खरिद बिक्री गरिन्छ। यहाँ अर्डर अनुसार हिराका गरगहनाहरू पनि बनाइन्छ अत्याधुनिक प्रविधिबाट।
3: हो त, त्यहाँका आधुनिक डिजाइनका गहनाहरू त जो कोहीको मनैमा बस्छन्। शुद्ध सुन, भरपर्दो सेवा।
2: विगत लामो समयदेखि हाम्रै वालिङ

0: घर अगाडि जैसी पदेना तर्फ जाने बाटोमा कुनाको साइडमा
1: सम्पर्क मोबाइल नम्बर 9842625767 र 9806617137।
0: पुरानो पसलबाट ठिक अगाडि आफ्नै निवासमा सरेको जानकारी गराउँदछौ। सुनमा शुद्धता हाम्रो प्रतिबद्धता। मल्ल फार्मेसीमा डाक्टर आउने सूचना। यही असार 6 गते शनिबारका दिन सर्जन रोग विशेषज्ञ डाक्टर ओम बहादुर कार्की आउँदै हुनुहुन्छ। यदि तपाईहरूमा शरीरमा दुख्ने वा नदुख्ने खालका गाँठागुठी, जल्ला, पुरानो घाउ, खटिरा, दाग, पुरानो अपरेशनको समस्या, पायल, सहर्निया, अण्डको सुनिने, कान्छिया थिएको, नख गढेको, बारम्बार मुसा आइरहने समस्या, अनावश्यक गुठी आउने जस्ता समस्याहरू छन् भने स्वास्थ्य परीक्षण गराई स्वास्थ्य लाभ लिनुहोला। साथै सोही दिन पेट, छाती, मुटु रोग विशेषज्ञ डाक्टर एसके जयसवाल पनि आउँदै हुनुहुन्छ। यदि तपाईलाई पेट, छाती, मुटु तथा सुगर रोग सम्बन्धी समस्याहरू जस्तै पेट दुख्ने, फुल्ने, पोल्ने, खाना मन नलाग्ने, अमिलो पानी आउने, पेटको अल्सर, सास फेर्न गाह्रो हुने, चक्कर लाग्ने, शरीर सुनिने, हात खुट्टा फुल्ने, टाउको बढी दुख्ने, खकारमा रगत देखिने, शरीर दुब्लाउँदै जाने, पिसाब बढी लाग्ने, तिर्खा बढी लाग्ने, मुख सुक्खा हुने, शरीर हात खुट्टा झमझम गर्ने लगायतका लक्षण भएका बिरामी उक्त दिन सम्पर्क राख्न सक्नुहुनेछ। उक्त दिन मुटुको इको पनि गरिनेछ। पुनश फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ।
2: सम्पर्क स्थान मल्ल फार्मेसी, वालिङ आठ तल्लो वालिङ, प्रोप्राइटर सुरेन्द्र मल्ल, स्वर्गीय पिता रामलाल मल्ल, फोन 0638-441-51, मोबाइल 9856-5259-49।
0: स्मरण रहोस्, डाक्टर आउने दिन यही असार 6 गते शनिबार।
1: आमाले जति बेला नि सन्चो भएन भन्नु भएको छ, खास के समस्या भएछ? म अस्पताल लगेर ल्याउँछु है।
3: हजुरलाई मैले नि त्यही भन्न खोजेकी थिएँ, रातभरि सुत्नु भएको छैन, बरु कहाँ लैजानुहुन्छ?
1: वालिङ छ मिर्दीको तल्लो चोकमा, पुलको नजिकै मिर्दी क्लिनिक छ, त्यही लैजान्छु।
3: हजुर, विगत केही समयदेखि वालिङको मिर्दीमा रहेर सेवा दिँदै आइरहेको यस मिर्दी क्लिनिकका अन्य निम्न सेवाहरू।
1: हामी कहाँ 24 घण्टा डाक्टर सहितको इमर्जेन्सी सेवा।
3: हरेक दिन अनुभवी एमबीबीएस डाक्टरहरूद्वारा बिरामी चेक जाँच तथा परामर्श सेवा।
1: आधुनिक ल्याब प्रयोगशालामा रगत, दिशा, पिसाब, खकार, वीर्य, सुगर र कोलेस्ट्रोल परीक्षण सेवा,
3: मुटुको जाँच, ईसीजी सेवा,
1: भाँचिएको हड्डी प्लास्टर सेवा,
3: डिजिटल एक्सरे सेवा,
1: चिरफार गर्ने,
3: थाइराइड जाँच,
1: पेट तथा गर्भवती महिलाको भिडियो एक्सरे सेवा,
3: सर्वसुलभ फार्मेसी सेवा।
1: सम्पर्क स्थान मिर्दी क्लिनिक, वालिङ नगरपालिका 6 मिर्दी, तल्लो चोक पुलको नजिकै।
3: फोन नम्बर 0638-441-087, मोबाइल 9864-6971-7।
0: चिया कस्तो सास गनाएको तिम्रो त?
4: दाँत दुखेर कस्तो गाह्रो भएको छ आफूलाई, तिमी सास गनाएको भन्छौ।
0: उपचार गर्नु पर्दैन त, दाँत दुखे भरेर मात्रै हुन्छ र?
4: राम्रो र भरपर्दो डेन्टल पाएदेखि उपचार गर्न जानु पर्ला। अब
0: यही हाम्रो वालिङ आठ भीआईपी टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल खुलेको छ उपकार डेन्टल क्लिनिक, त्यही गएर उपचार गराउ त। त्यहाँ त दाँत, गिजा तथा मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ नि।
5: हजुर, हामी कहाँ निशुल्क दन्त परीक्षण तथा एक्सरे, अत्याधुनिक मेसिन द्वारा दन्त परीक्षण, दाँत कलरको सिमेन्ट भर्ने, दाँत सफा गर्ने, टल्काउने, दाँत नभएको ठाउँमा दाँत राख्ने, दाँतको जरीदेखि उपचार आरसीटी गर्ने, डिजिटल प्रविधिद्वारा एक्सरे आरबीजी गर्ने, बिना दुखाई दाँत निकाल्ने, बुद्धि बंगराको शल्यक्रिया, साथै गिजा र मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ।
0: यहाँ नेपाल मेडिकल काउन्सिल एनएमसीबाट मान्यता प्राप्त अनुभवी दन्त चिकित्सकहरूद्वारा दाँत तथा सम्बन्धित सम्पूर्ण रोगको उपचार पनि गरिन्छ। सम्पर्क उपकार डेन्टल क्लिनिक, वालिङ आठ बिहाई टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल, प्रोप्राइटर डाक्टर सुभाष खाँड र डाक्टर संस्कृति प्रधान, मोबाइल 9864-48-622 र 9824-44-029।
6: के तपाईलाई गौशाला, गरौँसुर धार्मिक यात्रा गर्न मन लागिरहेको छ तर यातायातको व्यवस्था नहुँदा दर्शन गर्न पाइरहनु भएको छैन भने
0: अब तपाईलाई यात्रा गराउने जिम्मा हाम्रो भयो। अब प्रत्येक दिन बिहान 7 बजे वालिङ पुरानो बस पार्कबाट गौशाला गरौँसुर जाने यातायात सुचारू गरेका छौ। कम्तीमा 6 जनाको समूह भएमा गाडीमा आवत जावत सहित बिहानको खाजाको समेत सुविधा छ। थप जानकारीको लागि श्याम प्रसाद शर्मा, दारी मुन्द्रे, हिमालय हिली भ्यू रिसोर्ट, मोबाइल 9856-075756 र 9846-075756।

0: दिदी पक्लिस्ट भनेको होइन हतार हतार गर्दै कता हो र
1: घर बनाए त सकियो अब डेकोरेसनको लागि फर्निचरका सामानहरू किन्न भनेर बजार जान आँटेको नि बहिनी
0: फर्निचरको सामानहरू दिदी त्यसो हो भने वालिङ एक रामबाससम्म रहेको सफल फर्निचरमा जानु न त्यहाँको फर्निचरका सामानले साँच्चै घर सुन्दर बन्नेछ
1: ए साँच्चै हो र ल ल त्यसो भए त म त्यही गइहाले
2: हाम्रा सेवाहरू फर्निचर तथा फर्निसिङका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइनुका साथै अर्डर अनुसार घर तथा अफिसियल सामानहरू तयार पारिन्छ नोट बैरघारी प्रगति टोल मुल्का चौतारी तथा नगरपालिका रोडबाट जैसी पदेरा सरेको जानकारी गराउँदछौ सफल फर्निचर उद्योग भिरकोट छ सुन्दर बजार वालिङ एक रामबासा सोरुम भिरकोट एक बैरघारी मेन रोड वालिङ आठ जैसी पदेरा
0: मोबाइल 9856309888 र 9856555988
2: छाया क्षेत्र फार्मेसीमा डाक्टर आउने सूचना
0: यही असार 6 गते शनिबारका दिन
2: सुगर प्रेसर दम तथा थाइराइड रोग विशेषज्ञ डाक्टर सरोज पोखरेल आउँदै हुनुहुन्छ
0: यदि तपाईँहरूमा अत्याधिक प्यास लाग्ने छिनछिनमा पिसाब लाग्ने भोक धेरै लाग्ने तौल घट्दै जाने हात खुट्टा झमझमाउने वा ओठ कालो सुक्ने घाउ चोट लागेमा निको हुन धेरै समय लाग्ने दृष्टि धमिलो हुने र अत्याधिक थकाई लाग्ने टाउको पछिल्लो भाग दुख्ने वा भारी हुने लाग्ने नाकबाट रगत बग्ने छाती दुख्ने वा ढुकढुकी बढ्ने तौल बढ्ने जाडो धेरै हुने कब्जियत हुने छाला सुक्खा हुने र स्वर धोत्रो हुने तौल घट्ने गर्मी धेरै हुने पसिना आउने हात काम्ने र छटपटी हुने सास फेर्न गाह्रो हुने खोकी लाग्ने छाती कसिलो भएको महसुस हुने लगायतका समस्या भएका बिरामीहरूले उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिन सक्नुहुनेछ पुनश फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ
3: स्थान छाया क्षेत्र फार्मेसी वालिङ आठ खेल मैदान जाने बाटो फोन 0638441044 मोबाइल 9860081173
0: स्मरण रहोस् डाक्टर आउने दिन यही असार 6 गते शनिबार
1: होइन बहिनी बाबु किन यसरी रोइरहेको छ
0: हेर्नुहोस् न दिदी उपचारको लागि कहाँ कहाँ पुर्यायो निको नै भएको छैन
1: ए बहिनी एकपटक वालिङ हस्पिटलमा जानुहोस् त त्यहाँ त हरेक दिन बाल रोग विशेषज्ञ डाक्टर विनोद गैरेले बाल बालिकाको स्वास्थ्य परीक्षण गर्दै आइरहनु भएको छ नि
0: हजुर वालिङ हस्पिटलमा बालरोग विशेषज्ञ सेवा थपिएको छ साथै हामी कहाँ 24 घण्टा चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरी उपचार प्रदान गरिन्छ यस्तै यस हस्पिटलमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अञ्जु अरियालद्वारा हरेक दिन महिलाहरूको स्वास्थ्य स्थिति चेक जाँच पनि गरी परामर्श सेवा दिइन्छ
4: यदि महिलाहरूमा बारम्बार गर्भ खेर जाने तल्लो पेट दुख्ने पिसाब पोल्ने ढाड कम्मर दुख्ने सेतो पानी बग्ने चिलाउने आङ खस्ने जस्ता समस्याहरू भएमा पनि सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला
0: सम्पर्क स्थान वालिङ हस्पिटल प्राली वालिङ नौ भकुण्डे ठाडो लाइन फोन नम्बर 0638412133
5: तपाईँ घरमा वा कार्यालयमा इन्टरनेट जडान गर्दै हुनुहुन्छ
0: यदि हुनुहुन्छ भने विगत 14 वर्षदेखि वालिङ नगरपालिका भिरकोट नगरपालिका सापकोट नगरपालिका गलाङ नगरपालिका कालीगण्डकी गाउँपालिका र पैयौं गाउँपालिकामा गुणस्तरीय सुलभ र भरपर्दो इन्टरनेट सेवा प्रदान गर्दै आइरहेको वालिङ इन्टरनेटको सेवा लिन नभुल्नुहोला
5: पुनश्च हामीले ब्यान्ड विथ अनुसार मासिक रू 800 देखि इन्टरनेट सेवा उपलब्ध गराएको जानकारी गराउँछौ
0: साथै इन्टरनेटको जडानमा एउटा टिभीको मासिक शुल्क निशुल्क हुनेछ
5: जानकारीका लागि वालिङ इन्टरनेट प्राली वालिङ आठ मोड
0: फोन 0638441258
1: किन मुख छोपेर हाँसेकी हो र सबिना दाँतमा समस्या भयो कि के हो
0: दाँत पनि कता कता फर्किएका छन् दाँत मिलाउनु पर्नेछ अनि दाँत पनि किराले खाएर उस्तै भएको छ भनेको
1: हो र आजै वालिङ ओरल एन्ड डेन्टल केयर वालिङ आठ भीआईपी टोलमा जाऊ न त्यहाँ त दाँत मिलाउनेदेखि लिएर दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ नि
6: हजुर काठमाडौँ युनिभर्सिटीबाट सम्बन्धन प्राप्त कान्तिपुर डेन्टल कलेजमा अध्यापन गरेर आउनुभएका साथै गरौं प्राथमिक अस्पताल उपालिङमा दुई वर्ष काम गरिसक्नु भएका अनुभवी डाक्टर किरण गुरुङबाट नियमित बिहान 8 देखि साँझ 7 बजेसम्म सेवा प्रदान गरिनेछ।
7: यस्तै पर्वतका बिरामीहरूलाई सहज बनाउने हेतुले वालिङ ओरल एण्ड डेन्टल केयरको एउटा शाखा हातेमालो चोक एसपी कम्प्लेक्समा गत साउन 6 गतेदेखि नियमित सेवा सञ्चालनमा आएको कुरा पनि यहाँहरू सम्पूर्णमा जानकारी गराउन चाहन्छौ।
6: हाम्रा सेवाहरू
7: दाँत तथा मुखको परीक्षण,
6: दाँतको एक्सरे,
7: दाँत सफा गर्ने,
6: दाँत टल्काउने,
7: मुख गनाउने समस्याको उपचार,
6: दाँत रङको सिमेन्ट भर्ने,
7: दाँतको जरेदेखिको उपचार,
6: दाँत तथा मुख सम्बन्धी शल्यक्रिया,
7: साधारण दाँत निकाल्ने,
6: गिजाको शल्यक्रिया गरी दाँत निकाल्ने,
7: बुद्धि बङ्गरा माथि पलाएको गिजा काट्ने,
6: गिजाको शल्यक्रिया,
7: कृत्रिम दाँत राख्ने,
6: दाँत रङको वा मेटलको खुर लगाउने,
7: बच्चाहरूको दाँतको विशेष उपचार
6: र बाङ्गुटिङ्गो दाँतलाई तारले बाँधेर मिलाउने,
8: साथै बाङ्गुटिङ्गो दाँतलाई तारले बाँध्ने वा ब्रेसेस लगाउने उपचार अबदेखि हरेक महिनाको पहिलो शनिबार कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर एन्जल जोशीबाट हुँदै आइरहेको कुरा यहाँहरू सम्पूर्णमा जानकारी गराउँदछौ।
7: वालिङ ओरल एण्ड डेन्टल केयर, वालिङ 8 PIP टोल, राष्ट्रिय वाणिज्य बैंक तथा वर्ल्ड लिंक इन्टरनेट भएको बिल्डिङमा।
6: प्रोप्राइटर डाक्टर किरण गुरुङ, फोन नम्बर 063590025, मोबाइल 9860408822। नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका दन्त चिकित्सक सँग मात्र उपचार गर्ने बानी बसालौ। सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
9: तपाई हाम्रै सुन्दर नगरी वालिङ बजारको एकमात्र विश्वस्तरीय आधुनिक प्रविधि सहितको स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली सञ्चालनमा आएको छ।
6: हामी कहाँ अत्याधुनिक प्रविधि तथा दक्ष जनशक्तिबाट रगतमा सुगर, थाइराइड, युरिक एसिड, कोलेस्ट्रोल, 3 महिने सुगर जाँच, मुटुको PTINR, मृगौलाको जाँच, कलेजोको जाँच, जन्डिस परीक्षण, रगतको क्यान्सर, पाछेघरको मुखको क्यान्सर तथा अन्य क्यान्सर जाँच, दिशा पिसाब तथा खकार जाँच, वृय जाँच, ट्युमर मार्कर, भिटामिन डी, B12, रक्त अल्पताको जाँच लगायतका विभिन्न स्वास्थ्य परीक्षणहरू न्यूनतम शुल्कमा गरिनुका साथै होल बडी चेकअप विशेष छुटमा गरिन्छ। त्यस्तै वैदेशिक रोजगारीमा जानेहरूको लागि प्री मेडिकल समेत गरिन्छ।
9: सम्पर्क वालिङ प्याथोलोजी प्रणाली, तल्लो वालिङ अल टाइम फार्मेसीको अगाडि।
6: सम्पर्क फोन नम्बर 063590018, मोबाइल 9840516635 र 9813769611।
9: न्यूनतम शुल्कमा गुणस्तरीय स्वास्थ्य परीक्षणको लागि वालिङ एकमात्र स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली।
10: वालिङ साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको उपभोक्ताहरूमा अनुरोध।
11: पानी जीवन हो, पानीका स्रोतको संरक्षण गरौं,
10: पानीको सही उपयोग गरौं, धाराको टुटी राम्रोसँग बन्द गरौं, जथाभावी पानी खेर नफालौं,
11: मिटर प्रयोग गरेर मात्र पानीको उपयोग गरौं,
10: के मिटर तथा गेटबल बिग्रेको त छैन, बेला बेलामा चेक गरौं,
11: धाराको टुटी बिग्रेर पानी चुहिएको त छैन, यदि छ भने तुरन्तै बदलौं,
10: कहीँ कतै पानीको मेन लाइन, वितरण लाइन अथवा घरमा आउने पाइप लाइन फुटेर पानी खेर गइरहेको त छैन, यदि छ भने कार्यालयमा तथा खाने पानी कर्मचारीलाई तुरन्त खबर गरौं,
11: पानीको स्रोत वरिपरि फोहोर नगरौं, नफालौं र त्यस्तो गरेको देखेमा खबर गरौं,
10: मिटर रिडिङ पश्चात प्राप्त भएको बिलको आधारमा ठिक समयमै पानीको महसुल भुक्तान गरौं र जरिवानाबाट बचौं,
11: पानीको महसुल इलेक्ट्रोनिक मिडिया, मोबाइल कम्प्युटर तथा बैंक मार्फत सजिलैसँग घरमै बसी भुक्तानी गरौं,
10: कोही कसैले पानीको पाइप काट्ने, तान्ने वा संरचनामा नोक्सान पुर्याउने काम गरेको देखे वा थाहा पाएमा अथवा कसैले अनियमित तरिकाले मिटर भन्दा अगाडिबाट पानी चोरी गरी प्रयोग गरेको देखेमा हामीलाई तुरन्त सूचना दिनुहोस्। सूचना दिनुहुने व्यक्तिको नाम गोप्य राखिनेछ।
11: पाइपलाइन भएको स्थानमा बाटो विस्तार, नाला निर्माण, घर निर्माण अथवा अन्य कार्य गर्दा पाइपलाइन तथा अन्य खाने पानीको संरचनामा क्षति पुग्ने भएमा कम्तीमा दुई दिन अगावै पूर्व जानकारी गराऊ।
12: नयाँ धारा जडानको लागि आवश्यक कागजातहरू नगद रु 22,000 गरिमा विकास ब्याङ्कमा डिपोजिट भौचर नागरिकताको फोटोकपी एक प्रति फोटो लालपुर्जाको फोटोकपी र सम्बन्धित वार्डको सिफारिस।
11: पानी सम्बन्धी कुनै पनि विषयमा जानकारी लिनु वा दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
12: अन्य विस्तृत जानकारीको लागि फोन नम्बर 063-441-469 र 063-441-268।
11: स्वच्छ पानी स्वस्थ जिन्दगानी।
12: अनुरोधक वालिङ साना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्था वालिङ स्याङ्जा।

नमस्कार नमस्कार नमस्कार अनि हार्दिक हार्दिक स्वागत गर्दछौ साथमा सांगीतिक अभिवाद अन्तर्गत आउँछौ कार्यक्रमका विशिष्ट भागकाको यस सुन्दर चौतारीबाट अनि दिवाकालीन समयबाट कार्यक्रमका विशिष्ट भागकाको पर्खाईमा प्रतीक्षामा रहनुभएका तमाम तमाम लोकगीत पारखी सँगै रेडियो पारखी मनहरूको पर्खाईको घड़ी मेटाउनका लागि सधैँका वर्षहरूमा जस्तै आज पनि घड़ीले दिउँसोको एक बजे आउने बित्तिकै यहाँको रेडियो सेट समक्ष उपस्थित भइसकेकी छु। कार्यक्रम गाम्बिसिका भागका यहाँहरूले स्याङ्जा जिल्लाको पहिलो आवाज सामुदायिक रेडियो आदि खुला एफएम 105.4 मेगाहर्ज इन्टरनेट अनलाइन मार्फत www.radioadikhula.org लगन गरेर अनलाइन मार्फत साथै यहाँहरूले हामीलाई हाम्रो पात्रो एपबाट पनि एकैसाथ सुन्दै आइरहनु भएको छ। दिवाकालीन समयमा प्रस्तुत हुने कार्यक्रम गाम्बिसिका भागका साताको छ दिन अर्थात शनिबार बाहेक अन्य दिन भिन्नवार भिन्न बसाएको साथमा विभिन्न विशुद्ध नेपाली लोकगीत भाकाहरू लिएर कार्यक्रममा उपस्थित हुने गर्दछौ। आज हामी कार्यक्रम गाम्बिसिका भाकाको अन्तिम श्रृंखला शुक्रबारीय श्रृंखलाको सन्दर्भ सायमा छौ। शुक्रबारीय व्यवसायमा रहेर आज हामी दुवहरूसँग कुराकानी गर्दै अगाडि बढ्नेछौ। यहाँहरू हामीलाई 0364 41 285 फोन सम्पर्क गर्न सक्नुहुनेछ। यति बेला टेलिफोनको घण्टी बजिसकेको छ, उहाँलाई हामी कार्यक्रममा स्वागत गर्छौ। कुन ठाउँबाट बोल्दै हुनुहुन्छ त? हेलो हजुर नमस्कार। हजुर आज चाहिँ 285 चाहिँ बनेको छ। हजुर हजुर रेडियो सुन्दै हुनुहुन्छ? आराम हुनुहुन्छ क्या? अहिले के गर्दै हुनुहुन्छ त्यति बेला रेडियो सुन्नुको अलावा? हाम्रो प्रतीक्षामा हुनुहुन्थ्यो, हामी तपाईँहरूको प्रतीक्षाको घडी मेटाउनका लागि उपस्थित भइसकेका छौँ है। आज कुनै समस्या छैन, हामी कुराकानी गर्न पाउँछौ राम्रोसँग, यो आशा छ। अनि आवाज राम्रैसँग सुन्नुभएको छ? पक्कै पनि, यता मैले रेडियो पनि बजेको सुनिरहेको छु। अनि अरू के छन् धौखुलातिरको खबर? भगवान्लाई जे गरे पनि सुख छैन है, मान्छेले दोष लगाइहाल्छन् भनिन्छ भनिन्छ। मान्छे यति लोभी हुन्छन् कि लोभको भकारी कहिले भरिँदैन भन्छन्। जहिले पनि त्यो भकारी भर्नको लागि एक एक थुक चाहिराखेको हुन्छ, अनि पुगेन भने यो भगवान्ले चाहिँ दिएनन् मलाई भन्ने खालको हुन्छ होइन। त्यही भएर होला होइन। अब के गर्ने, लो फेरि लागिहाल्ने मान्छेको जात भएपछि। पक्कै पनि लोभ नलाग्या भए नि त हुन्थ्यो नि, फेरि सबैलाई लोभ लाग्छ एकजनालाई मात्रै हो र? पक्कै पनि सबैलाई लोभ लाग्ने यो मान्छेको जात भएर जन्मेपछि है। पक्कै पनि अब के गर्ने, भगवान्ले नै यस्तै बनाएको भनेर फेरि भगवान्लाई दोष थुपार्नु पर्यो है। पक्कै पनि भनेपछि हाम्रा तालिम लिएका दिदी बहिनीहरू के गर्दै हुनुहुन्छ त अनि? ए हजुर बिन्दुजीले रेडियो सुन्नु भएको छ होला है?
पक्कै पनि ठिकै छ. उहाँ रेडियो सुन्नु भएको छैन भने पनि फोन गर्नुभएछ भने पनि स्वागत गर्न पाउँदा खुसी लाग्नेछ हामीलाई, यो भन्न चाहन्छौ. र हुन्छ मित्रजी, तपाईँको आवाज सुनि हालौ. ठिकै छ, अब अलिकति उमेर पनि ढल्किने गयो. त्यो भनेको बिस्तारै त्यो स्वरमा पनि अलिकति समस्याहरू आउने त गर्छन् नै, तर हामी तपाईँको आवाज सुन्न पाउँदा चाहिँ एकदमै प्रफुल्लित हुन्छौँ है. यो चाहिँ विश्वास त गराउन चाहन्छु. हुन्छ हुन्छ हुन्छ, आवाज सुनौ.

हजुर मित्रजी, होइन मैले त माइक चाहिँ अफ गरेको थिएँ, माइकबाट चाहिँ एकदमै धेरै डिस्टर्ब आउँछ त्यही भएर। हुन्छ तपाईँ गाउनुहोस् न, यता माइक चाहिँ आउँछ तर रेडियो चाहिँ गइरहेको छ।

हापी पर्दुको पाती फरेर है सम्झी सम्झी कति रुनुहुन्छ धरेर आँसु रुदा रुदा आँसु सकि होइन त पक्कै पनि हाम्रो मित्र चाहिँ एकदमै त्यस्ता कुराहरूमा अगाडि हुनुहुन्छ जस्तो लाग्दैन तर धेरै पिर लिन भएन मित्रजी पर्छ पक्कै पनि मान्छे असम्भवकै छैन यो धरतीमा कसैले लखेटे पनि गइँदैन त्यो कुरामा दुःख आउनुहोस् है हुन्छ हुन्छ मित्रजी भाका कुन रोज्नुहुन्छ ओरिजिनल छन त तर एकदमै पुरानो रहेछ फुल्यो करेली फुल्यो करेली हुन्छ साथीहरूलाई सम्झनुहोस् कृष्ण परिवारको होला जहाँसम्म हुन्छ धन्यवाद हजुर हजुर हजुर हजुर हुन्छ फोन गर्नुभएछ भने हामी पक्कै पनि गाउनको लागि चाहिँ भन्नेछौँ सुन्नुभएको छ पक्कै हुन्छ मित्रजी धेरै धन्यवाद छ कार्यक्रममा सहभागिता जनाउनु भयो अनि श्रृङ्खलामा पनि यहाँको सहभागिता रहनेछ आज भने छुट्टिन्छौँ है त नमस्ते हस् नमस्कार मित्र केसीजी हुनुहुन्थ्यो वालिङ दुई दो खोलादेखि हामी उहाँसँग कुराकानी गर्यौं र उहाँले सुमधुर खालको भाका पनि गुनगुनाएर विदाई भइसक्नु भएको छ हामी कार्यक्रममा छौं कार्यक्रम गाम्बिसिघा भाकाको शुक्रबारी व्यवसायमा छौं आजको व्यवसायमा विशेष गरी हामी तपाईँहरूसँग कुराकानी गर्दै अगाडि बढ्ने चमर्कमा जुटेका छौं यहाँहरू हामीलाई फोन सम्पर्क गर्न सक्नुहुनेछ 0364240285 हामी तपाईँहरूसँग कुराकानी गर्नेछौ सबै तपाईँहरूको आवाज पनि सुन्नेछौ हामीले यति बेला हामी मित्र केसीजीको रुचाइमा रहेको भाकालाई जोड्छौ यहाँहरू हामीलाई फोन सम्पर्क गर्दै गर्नुहोला।

0: होइन के भयो किन बन्द भएको गाडी
1: ब्याट्री फेरेको 10 दिन पनि भएको छैन कति छिटो बिग्रिएको बन्द भएको भइछ
0: कुन ब्याट्री फेरेको हो र यति छिटै बिग्रिएको
1: बजारमा पाइने ब्याट्री हालेको हो तर टिकेन
0: अनि जस्तो सुकै ब्याट्री राखेपछि बिग्रिदैन त वालिङ 8 जैसी पदेरामा छ नि कामना इलेक्ट्रिकल हो त्यहाँ पाइन्छ एक्साइट ब्याट्री लामो समय टिक्ने र भर पर्दो पनि हुने त्यही गएर एक्साइट ब्याट्री राखिहाल्नु त
1: हुन्छ म त्यही जान्छु गएर फेरिहाल्छु
2: एक्साइट ब्याट्रीको आधिकारिक डिलर कामना इलेक्ट्रिकल एक्साइट ब्याट्रीमा 2-5 वर्षसम्मको वारेन्टी पनि रहेको छ
0: विगत 26 वर्षदेखि हजुरहरूको सेवा र सुविधामा समर्पित हुँदै आइरहेको पुरानो पसल कामना इलेक्ट्रिकल
2: हामी कहाँ एक्साइट ब्याट्री इन्भर्टर सोलर कुलर मोटर सिम्नी गिजर हिटर एनएसटार आरओ फिल्टर साथै घर अफिस उद्योगको लागि आवश्यक विद्युतीय सामानहरूको बिक्री वितरण गर्नुका साथै मर्मत गर्ने एकमात्र भरपर्दो पसल कामना इलेक्ट्रिकल वालिङ 8 जैसे भन्देरा प्रोप्राइटर दया प्रसाद रेग्मी राजु र सावित्री अर्याल रेग्मी
0: फोन नम्बर 0364145002 मोबाइल 9850405002 र 9840501401 ओएमजी श्रेया कसम तिम्रो यो नयाँ हेयर कट र कलर त एकदमै फायर छ त कुन इन्टरनेसनल ब्रान्डको सरन पुगेर आयो
3: थ्याङ्क यू रिया इन्टरनेसनल होइन बाबा यो त हाम्रै वालिङको मन्जु ब्युटी सलुनको कमाल हो नि
0: सिरियसली वालिङमा यस्तो वाव लुक्स दिने सलुन छ म त छक्क परे
3: छ नि वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएकै भवनको पहिलो तलामा त्यहाँको बोटक्स र न्यानो प्लास्टिया ट्रिटमेन्ट त झन् नै अमेजिङ छ मेरो कपाल त पहिला कस्तो ड्यामेज थियो अहिले त ग्लास हेयर जस्तै चम्किन्छ
0: अनि मलाई पनि त्यो हाइड्रा फेसियल र नेल आर्ट पनि गराउनु थियो त्यहाँ हुन्छ
3: अफकोर्स ब्राइडल मेकअप नेल एक्सटेन्सनदेखि लिएर लेडिज र जेन्ट्स दुबैको लागि सलुन सम्बन्धी प्रोफेसनल तालिम पनि दिइन्छ
0: ल अब मेरो लुक्स पनि डिफरेन्ट देख्नेछौ तिमीले
2: लेडिज तथा जेन्ट्सका सलुन सम्बन्धीका तालिमहरू दिनुका साथै हेयर स्ट्रेट बोटक्स बोटोलेक्स न्यानो प्लास्टिया हेयर स्मुदिङ हेयर कलर हेयर रिपेयरिङ ब्राइडल मेकअप नेल आर्ट नेल एक्सटेन्सन फेसियल हाइड्रा फेसियल ट्रिटमेन्ट स्किन टेस्ट र कस्मेटिक आइटमहरू पाइनुका साथै पार्लर एवं सैलुन सम्बन्धीका सम्पूर्ण कार्यहरू गरिन्छ
0: साथै यहाँहरूले मन्जु ब्युटी सलुन टिकटक आइडीमा फलो गरेर हाम्रो भिडियोहरू पनि हेर्न सक्नुहुनेछ प्रुफ राइटर मन्जु भण्डारी र विमल भण्डारी मन्जु ब्युटी सलुन एन्ड ट्रेनिङ सेन्टर वालिङ 8 जंगल रेस्टुरेन्ट भएको भवनको पहिलो तला
2: सम्पर्क मोबाइल 9842698145
4: कार्यक्रम आटियो अरू तयारी पुरा भयो खाजा नास्ता यही बनाउन सम्भव देखिएन कसरी व्यवस्था मिलाउने होला म्याडम
5: वालिङकै पुरानो शुद्ध र स्वादिष्ट खाजा नास्ता तथा विभिन्न मिठाईहरू पाइने नवदुर्गा मिष्ठान्न भण्डार छ नि त्यहाँबाट ल्याउनु पर्ला
4: ठिक भन्नुभयो म्याडम त्यहीबाट ल्याउनु पर्ला
6: विगत 26 वर्षदेखि ग्राहकहरूको माया र निरन्तर सेवामा समर्पित रहँदै आएको नवदुर्गा मिष्ठान्न भण्डारमा विभिन्न सभा समारोहका लागि शुद्ध र स्वादिष्ट मिठाईहरूका साथै बर्थडे केक डेरीजन्य पदार्थहरू दूध दही पनिर नौनी घिउ लगायत अन्य शाकाहारी खाजा नास्ता उपलब्ध छ
5: सभा समारोहका लागि डेलिभरीको समेत व्यवस्था रहेको जानकारी गराउँदै सेवा गर्ने मौका दिन नभुल्नुहोला
6: नवदुर्गा मिष्ठान्न भण्डार वालिङ 8 मोड पेट्रोल पम्पको अगाडि प्रोप्राइटर रेशमीलाल कोइराला र विजय कोइराला सम्पर्क नम्बर 0364141246 मोबाइल 9560501119 र 9560333246
1: स्कुल तथा अफिसका ड्रेसहरू किनेर बनाउनु पर्ने अनि अन्य कपडाहरू पनि चाहिएको थियो भागादौड गर्नु पनि समय छैन सबै सामान एकै ठाउँमा पाउने भए सजिलो हुने
0: त्यति कुरामा नि यति धेरै तनाव भर्खरै जानुहोस् त वालिङ 8 नयाँ बजारको पोसाक बगैँचामा सबै सामान त्यही पाइन्छ
1: हजुर सम्पूर्ण विद्यालय र क्याम्पसका ड्रेसहरू सरकारी कर्मचारीका ड्रेसहरू संघ संस्था सहकारीका ड्रेसहरू रेडीमेड बेहुलाका दौरा सुरुवाल रेडीमेड कोट प्यान्ट झोला जुत्ताहरू पाउनुका साथै सम्पूर्ण तयारी तथा काँचो कपडाहरू तथा अर्डर बमोजिमका कपडाहरू तयार गर्नुका साथै सम्पूर्ण सेवाका लागि हामीलाई सम्झनुहोस्
0: पोसाक बगैँचा वालिङ 8 नयाँ बजार प्रोप्राइटर प्रकाश अरियाल मोबाइल 9560303829
7: योरली मा बता चलु बता चलु बता चलु
8: हैन यही चौपाटीमा बतास चल्यो भन्दै बस्ने हो कि अब बजारतिर पनि लाग्ने हो धानको बिउ राख्ने बेला भयो म त धानको बिउ लिन भनेर बजार जान लागेको हो
9: ए अँ साँच्चै है मलाई पनि कुखुराको भाले भाले सल्लाह लिन थियो म पनि हजुरसँगै जान्छु है
8: ल त्यसो भए तिमीलाई कुखुराको भाले भाले सल्लाह अनि मलाई धानको बिउ एकै ठाउँमा पाइने पसलमा जाउँ न त
9: हुन्छ त्यसो भए वालिङ आठ मोडमा रहेको गरिमा एग्रोमा जाउँ न त त्यहाँ कुखुराको भाले भाले सल्लाह अनि धानको बिउहरू रामधान सामा सावित्री तथा हाइब्रिड धानहरू युएस 312 युएस 305 उपज राजा चाइनिज जिटेन शान्ति च्याम्पियन हरदीनाथ जेके 3333 6444 अनि झार मार्ने विषारी पनि पाइन्छ त्यति मात्रै नभएर विभिन्न तरकारीका बिउ बिजनहरू गाई भैँसीका औषधि कुकुर बिराला बङ्गुरका औषधि तथा दानाहरू पनि पाइन्छ
8: गरिमा एग्रो वालिङ आठ मोड स्टाफ होटलको आडैमा वालिङ सिटी पोलिक्लिनिकको ठ्याक्कै अगाडि
9: प्रोप्राइटर कृष्ण भट्टराई र अस्मिता न्यौपाने मोबाइल 9856051068 र 9836707071
8: एकपटक आएर त हेर्नुहोस् तपाईँलाई फर्की फर्की आउने बनाउने जिम्मा हाम्रो हो
9: ओ माइलाबा बिरामी हुनुभयो कि कसो
10: हो नि नानी सन्चो छैन कहाँ जाने होला जचाउन पैसा पनि धेरै छैन सस्तोमा गुणस्तरीय सेवा कहाँ पाइन्छ होला नानी
9: ल चिन्तै नलिनुहोस् न माइलाबा हाम्रो मिर्दीमा विगत 15 वर्षदेखि सेवा दिँदै आएको हाम्रो प्राइम फार्मेसी प्राइम क्लिनिक छ नि कम मूल्यमा गुणस्तरीय सेवा दिइरहेको छ यहाँ प्रत्येक दिन निशुल्क अनुभवी डाक्टर एचए अहेबाट जाँच हुन्छ नि प्रत्येक दिन एक्सरे रगत पिसा परीक्षण माइनर अपरेशन टाका लगाउने ड्रेसिङ गर्ने पनि गरिन्छ नि हाम्रो प्राइम फार्मेसी वालिङ छ मिर्दीमा डाक्टर आउने सूचना प्रत्येक महिनाको दोस्रो शनिबार वृहत मुटु चेक जाँच हुने उक्त दिन पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका वरिष्ठ मुटु सुगर थाइराइड बाथ फोक्सो रोग विशेषज्ञ एमडी कार्डियो डाक्टर आशिष त्रिपाठीद्वारा चेक जाँच हुने हुँदा उक्त दिन मुटुको भिडियो एक्सरे इको र इसिजी पनि गरिन्छ त्यस्तै प्रत्येक महिनाको तेस्रो शनिबार वरिष्ठ छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर सौरभ अरियालद्वारा छाला सम्बन्धी सम्पूर्ण उपचार हुने हुँदा साथै उक्त दिन महिला पाठेघर रोग विशेषज्ञ डाक्टर रूपा पनेरोबाट गर्भवती महिला पाठेघर सम्बन्धी समस्या भएका बिरामीहरूको उपचार पनि गरिन्छ
10: पुनश फोनबाट नाम दर्ता गर्न सक्नुहुनेछ र फेसबुकमा हाम्रो प्राइम फार्मेसी सर्च गरेर फलो गर्न सक्नुहुनेछ
9: हाम्रो प्राइम फार्मेसी प्राइम क्लिनिक वालिङ छ मिर्दी जगत रोड फोन नम्बर 9846485411
11: रेडियो आदिखोला 105.4
12: हजुर कार्यक्रमको क्रममा राखिएको यो छोटो व्यापारिक विश्राम सँगै पुनः स्वागत गर्दछौ कार्यक्रमका मुसिका भाकामा यहाँहरूमा आज हामी कार्यक्रमका मुसिका भाकाको शुक्रबारीय श्रृंखलामा छौ शुक्रबारीय श्रृंखलाको सुन्दर व्यवसायमा रहेर तपाईँहरूसँग कुराकानी गर्दै तपाईँहरूको आवाज सुन्दै सँगै तपाईँहरूको रोजाइमा रहेका भाकाहरूलाई पनि कार्यक्रममा स्थान दिँदै अगाडि बढ़िरहेका छौ यति बेला हाम्रो टेलिफोन सम्पर्कमा को हुनुहुन्छ उहाँलाई कार्यक्रममा स्वागत गर्छौ हेलो हजुर नमस्कार हेलो
13: हेलो नमस्ते
12: नमस्कार हजुर आराम हुनुहुन्छ
13: हजुर ठिकै छौँ हजुरहरू आरामै हुनुहुन्छ
12: हजुर हामी पनि सन्चै आरामै छौँ भन्नुपर्छ तपाईँहरूको माया अनि आशीर्वादले अनि के गर्दै हुनुहुन्छ यति बेला दोहोलामा रहेर
13: हजुर
12: के गर्दै हुनुहुन्छ यति बेला बिन्दुजी
13: ए घाम छ बेसरी घर बसिराखेको सिस्टर
12: घरमै हुनुहुन्छ है आज
13: हजुर घरमै छौँ बिहान मिटिङ थियो है हामी भवनतिर पुगेर अनि फेरि घर भर्खरै खानु
12: रेडियो त सुन्नु भएको छैन
13: हजुर रेडियो सुने होइन रेडियो छैन
12: मोबाइलबाट भए पनि सुन्न पर्यो रेडियो
13: यहाँ सुनिराखेको के हो नि त है
12: हजुर
13: यहाँ मोबाइलबाट त अलि सुनिए होइन के अरे यहाँ मिल्दैन होला नि सुन्न
12: मिल्छ तर इयरफोन चाहिन्छ होला जहाँसम्म ठुलो मोबाइलमा छ ठिकै छ सम्भव भएसम्म चाहिँ सुन्नु होला भन्ने हो अनि अरू के सुन्न यता आज खबर बिन्दुजी तपाईँको
13: म त केही छैन सिस्टर
12: केही छैन है सब ठिक छ राम्रो छ है
13: हजुर अरू सब ठिकठाक छौँ
12: हुन्छ तपाईँको आवाज सुनौ त त्यसो भए
13: हजुर गीत गाउने
12: हजुर हजुर गीत गाउनुहोस्
13: एउटा गीत गाउँछु है तयारी त छैन कि रे यहाँ आउँदा आउँदै यसरी हानिहाल्छु भनेर ट्राई गरेको लागिहाल्यो
12: बिन्दुजीलाई तयारी गर्नुपर्छ भन्ने चाहिँ मलाई पनि लाग्दैन एकदमै छिट्टै गाइदिइहाल्नुहुन्छ मैले त थाहा पाइसकेँ नि त अनि
13: ए हो र
12: हजुर
13: ल है त हजुर धन्यवाद हजुरलाई
12: हुन्छ सुरु गर्नुहोस्

0: यति नै हो, अरू त आएन त.
1: आज आएन त.
0: हजुर.
1: भाका रोज्नुहुन्छ?
0: हजुर.
1: भाका रोज्नुहुन्छ कुनै गीत?
0: जुन बजाउनु हुन्छ मैले यहाँ सुन्न पाउँदिन.
1: ए पक्कै पनि हुन्छ. हाम्रो रुझाइमा रहेको भाका चाहिँ सुनाउँछौ अन्य सुन्ने श्रोताहरूलाई. धेरै धन्यवाद यो मिठो गीतको लागि. चाहिँ आगामी श्रृंखलामा पनि यहाँको सहभागिता रहनेछ यो आशा अपेक्षा राख्दै आजलाई पनि छुटिन्छौ है त. बिन्दुजी नमस्कार.
0: हजुर नमस्कार.
1: बिन्दु रेग्मीजी हुनुहुन्थ्यो वालिङ दुई दोखोलादेखि. हामी उहाँसँग कुराकानी गर्यौं र उहाँको आवाज पनि सुन्यौं. हामीले अत्यन्तै सुमधुर छालको भाका चाहिँ गुनगुनाउनु भएको थियो. उहाँलाई धेरै धेरै धन्यवाद छ. रेडियो चाहिँ सुन्नुभएको छैन उहाँले. र यति बेला फेरि अर्को साथीको आगमन भइसकेको छ. उहाँलाई कार्यक्रममा स्वागत गर्छौं. हेलो हजुर नमस्कार.
2: हजुर
1: नमस्कार. हजुर आराम हुनुहुन्छ? हजुर हामी पनि ठिकठाकै छौ भन्नुपर्छ. अनि के गर्दै हुनुहुन्छ सौगाती यति बेला?
2: यति बेला त बाख्रा हेर्न जंगलतिर आएको. हजुरहरूलाई सुन्न पाएको छैन है?
1: रेडियो सुन्न पाउनु भएको छैन है? जंगलतिर हुनुहुन्छ?
2: हजुर यता चुप्दैन अनि त्यही भएर सुन्न पाएको छैन. अनि फेरि एफएममा कार्यक्रम आउँछ भन्ने त थाहा भएको, फेरि टाइम यति भयो भन्ने पनि थाहा नभएको बिर्सि भएछ. अनि फेरि अहिले घरै हेर अनि कार्यक्रम आइसकेको छ भनेर कल गरेको लागिहाल्यो.
1: भनेपछि कार्यक्रम यति बेला भइसक्यो भन्ने चाहिँ थाहा भएन है? कहिले काहीँ विज्ञापन बच्छ नि त.
2: शुक्रबार भन्ने थाहा भएको. अनि फेरि यति बेला आउँछ भन्ने बिर्सेको रहेछ. यति बेला बिर्सेर रहेछ. अनि फेरि आयो होला कार्यक्रम भनेर ट्राई गरेको लागिहाल्यो.
1: पक्कै पनि खुसी लाग्यो. बिचमा चाहिँ कुराकानी हरायो है. ठिकठाकै हुनुहुन्छ क्यार? अनि बाख्रा हेर्न को हुनुहुन्छ? आठ नौ जनाले कतिवटा बाख्रा हेर्नु भएको छ? कुर्नु भएको छ?
2: डेढ सय एउटा छ कि लगभग भन्छु के रे.
1: डेढ सय बाख्रा है?
2: हजुर.
1: हुन्छ राम्रोसँग हेर्नु होला. फेरि बाघले आँखा यसो गर्मीमा झुप्प हुँदाखेरि ट्याप्प टिपेर बाघिहाल्ला.
2: त्यो पनि हुन्छ. बाघले आँखा छल्नै हुँदैन, बाघले लैजिहाल्छ टिपेर.
1: पक्कै पनि. कति बेला फर्किनुहुन्छ अरे? तिन बजेतिर?
2: हजुर तिन बजीतिर यहाँबाट हिँड्ने. फेरि घर पुग्दा चार बजीमा साढे तिन हुन्छ.
1: धेरै टाढा लिएर लैजानु भएको छ है बाख्रा?
2: त्यो आधा घन्टा पैँचालिस मिनटको बाटो हो.
1: हुन्छ राम्रोसँग चलाएर राम्रोसँग कुरेर चाहिँ फर्किनु होला है त.
2: हुन्छ
1: हुन्छ. बाख्रा रोज्नुहोस् है.
2: विष्णुमाझीको जुनसुकै भए पनि बजाइदिनु न है.
1: हुन्छ. मेरो रोजाइमा रहेको भाका चाहिँ बज्नेछ. साथीहरूलाई सम्झनुहोस्.
2: फर्स्ट अफ अल त हजुरको लागि
1: धन्यवाद.
2: अनि अगाडि साथीहरू त चन्डै आउनुभयो होला. जति पनि साथीहरू आउनुभयो सबै साथीहरूको लागि, म भन्दा पछाडि साथीको लागि, जति पनि साथीहरूले गाउँको लोक भाका सुनेर बस्नुभयो सम्पूर्णको लागि, रानुलाई सौगात कुमार भनेर चिन्न सम्पूर्णको लागि, र स्पेसल मेरो बुढीको लागि है.
1: हुन्छ. धेरै धन्यवाद कार्यक्रममा सहभागिता जनाउनु भयो. अन्य श्रृङ्खलामा पनि यहाँको सहभागिता रहनेछ. आज भने छुट्टिन्छौ है त. नमस्ते.
2: नमस्ते.
1: सौगात कुमारजी हुनुहुन्थ्यो वालिङ चौध हुबीदेखि. हामी उहाँसँग कुराकानी गर्यौं. उहाँले देवहरूकै रुचाइमा रहेको भाका, विशेष गरी विष्णु माझीको आवाजमा सजिएको भाकालाई चाहिँ स्थान दिनुहोला भनेर भन्नुभएको थियो. यसभन्दा अगाडि बिन्दुजीले फोन गर्नुभएको थियो, तपाईँहरूकै रुचाइमा रहेको भाकालाई चाहिँ कार्यक्रममा स्थान दिनुहोस् है भनेर भन्नुभएको थियो. हामी एउटा भाका, हाम्रो रुचाइमा रहेको भाका, दुवैजनालाई मिल्ने खालको भाका चाहिँ हामी जोड्छौ. यहाँहरू पनि कार्यक्रममा सहभागिताको लागि हामीलाई 0334142550 मा फोन सम्पर्क गर्दै गर्नुहोला.

0: आहा, कति राम्रो हो बाली नाली। बिउ नै राम्रो हो कि मल पनि राम्रो हो?
1: बिउ र मल दुवै राम्रो हो नि नानी। रैथाने जातका बिउहरू लगाएको हो, धेरै राम्रो भएको छ। अझै गडेउली मल भएपछि त सुनमा सुगन्धै भयो नि।
0: मलाई नि रैथाने जातका बिउहरू र गडेउली मल चाहिएको थियो, कहाँ पाइन्छ दाई?
1: वालिङ 8 पतञ्जलि योगपीठको आडैमा वालिङ प्रोडक्ट होल्डिङ बहुद्देश्यीय सहकारी संस्थामा अन्नबाली तथा तरकारीका लोपुने अवस्थामा पुगेका रैथाने जातका बिउ बिजनहरू संकलन गर्ने र बीज वृद्धिको कार्यहरू गर्दै आइरहेको छ। साथै बाली नालीका लागि आवश्यक पर्ने गडेउले मल उत्पादन गरी खरिद बिक्री पनि गरिन्छ नि।
0: अन्य विस्तृत जानकारीको लागि वालिङ प्रोडक्ट होल्डिङ बहुद्देश्य सहकारी संस्था वालिङ 8 नयाँ बजार र पतञ्जलि यो पीठको आडेमा सम्पर्क नम्बर 0364 41 6696।

0: ਬੈਂਕਿੰਗ ਖਿਦਮਤ ਮਿਲੀ ਕਿਉਂਕਿ ਏਟੀਐਮ ਮੋਬਾਈਲ ਦੇ ਇੰਟਰਨੈਟ ਬੈਂਕਿੰਗ ਗੋਪੀ ਵਿਵਰਣ ਆ ਰਹੀ ਖਾਈ ਬਿਲੇ ਤੁਈ ਮਾਧਿਅਮ ਕਿਆਰੇ ਨਿਉ ਦੇ ਪ੍ਰੇ ਛਲੀ ਜਾਣਕਾਰੀ ਰੀ ਵਿਸ਼ਿਆ ਨਿਉ ਕੋਲ ਪਰ ਦਿਮੋ ਚਮਈ ਨਿਉ ਠਿਕ ਦਿਲ ਖਾਮੋ ਬੈਂਗਰ ਵੇ ਕਰਮਚਾਰੀ ਵੀਰਾ ਨਿਉ ਦੇ ਪ੍ਰੇ ਵਿਵਰਣ ਰੀ ਵਿਸ਼ਿਆ ਬੈਂਕ ਦੇ ਨੀਲ ਪਰ ਦਿਮੋ ਨਿਉ ਤਾਨੀ ਸਤਰਕ ਤਾਨਾ ਠਦਰ ਕਿਆ ਬਚੇਨਾ ਸਿਧਾਰਥ ਬੈਂਗਰ ਕਿਆਲੇ ਜਨ ਹਿਤਰੀ ਜਾਰੀ ਸੰਦੇਸ਼
1: ਸਿਧਾਰਥ ਬੈਂਕ ਸੰਬੰਧ ਸਦਾਈ ਭਰੀਲਾਈ
2: नौहेर आज पनि आधा सामान त छोडिरहेको छ खै त पूजाको सामान
3: एकै ठाउँमा सबै पाउने भए पो सबै सामान आउँथ्यो र भोलिदेखि आफै बजार गएर लिएर आऊ
2: कहाँ जानु भयो र एकै ठाउँमा नबेच्नु भएको एन्जल फलफूल तरकारी तथा किराना पसलमा गएको भए त सबै पाइन्थ्यो नि
3: ए हो र ल ल के छुटेछ टिपेर देऊ त म एन्जल फलफूल तरकारी तथा किराना पसलमा गइहाल्छु
2: हजुर हामी कहाँ स्वच्छ सफा मौसमी तथा बेमौसमी तरकारीहरू ताजा फलफूल तथा किराना सामान सुपथ मूल्यमा पाइनुका साथै विवाह व्रतबन्ध लगायत पूजा आजा शुभ कार्यको लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उपलब्ध छ
3: एन्जल फलफूल तरकारी तथा किराना पसल वालिङ आठ बगालेटोल
2: प्रोप्राइटर नारायण पङ्गेनी र पेमा डुम्रे पङ्गेनी
3: मोबाइल नम्बर 9847621380
4: के भयो दाइ हजुरलाई रिसले रातो पिरो भएको छ त अनुहार के हुनु र भाइ यो नेट चल्दै चल्दैन आज पनि काम गर्न पाइएन
5: हो र दाइ मेरो पनि नेट नचलेर हैरान नै भएको छ भनेको के गर्ने हो खै
6: होइन दाजुभाइको गफ त निकै जमेको छ खासमा के भएछ
4: हेर न बहिनी यो नेटले काम नगरेर अफिसको काम गर्नै पाइएन यता भाइको नि यस्तै छ भन्दैछन्
6: हो र अब हजुरहरूले विश्व स्तरीय रूपमा इन्टरनेट सेवा दिँदै आएको र देशका 77 जिल्लामा संचार भएको ओल्डिङ जोड्नु त यस्तो समस्या भोगिरहनु पर्दैन देशकै ठूलो इन्टरनेट कम्पनी भएको अत्यन्तै सुलभ दरमा दूरसञ्चारको क्षेत्रमा सबैभन्दा बढी ग्राहकहरूको रोजाइमा परेको छ नि अझै यो ओल्ड लिङ्कले त निशुल्क 5G को ड्युअल ब्यान्ड राउटर पनि ल्याएको छ अनलाइन गेमहरू खेल्न लाइभ स्ट्रिमिङ गर्नलाई एकदमै राम्रो छ
2: नयाँ इन्टरनेट जडानका लागि मोबाइल 9801523050 सहयोगका लागि मोबाइल 9801523051
7: छिटो भनेको वर्ल्ड लिङ्क
8: किन मुख छोपेर हाँसेकी हो र सबिना दाँतमा समस्या भयो कि के हो
9: दाँत पनि कता कता फर्किएका छन् दाँत मिलाउनु पर्नेछ अनि दाँत पनि किराले खाएर उस्तै भएको छ भनेको
8: हो र आजै वालिङ ओरल एन्ड डेन्टल केयर वालिङ आठ VIP टोलमा जाऊ न त्यहाँ त दाँत मिलाउनेदेखि लिएर दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ नि
9: हजुर काठमाडौँ युनिभर्सिटीबाट सम्बन्धन प्राप्त कान्तिपुर डेन्टल कलेजमा अध्यापन गरेर आउनुभएका साथै गरौं प्राथमिक अस्पताल पालिङमा 2 वर्ष काम गरिसक्नु भएका अनुभवी डाक्टर किरण गुरुङबाट नियमित बिहान 8 देखि साँझ 7 बजेसम्म सेवा प्रदान गरिनेछ
8: यस्तै पर्वतका बिरामीहरूलाई सहज बनाउने हेतुले वालिङ ओरल एन्ड डेन्टल केयरको एउटा शाखा हातेमालो चोक SP कम्प्लेक्समा गत साउन 6 गतेदेखि नियमित सेवा सञ्चालनमा आएको कुरा पनि यहाँहरू सम्पूर्णमा जानकारी गराउन चाहन्छौ
9: हाम्रा सेवाहरू
8: दाँत तथा मुखको परीक्षण
9: दाँतको एक्सरे
8: दाँत सफा गर्ने
9: दाँत टल्काउने
8: मुख गनाउने समस्याको उपचार
9: दाँत रङको सिमेन्ट भर्ने
8: दाँतको जरेदेखिको उपचार
9: दाँत तथा मुख सम्बन्धी शल्यक्रिया
8: साधारण दाँत निकाल्ने
9: गिजाको शल्यक्रिया गरी दाँत निकाल्ने
8: बुद्धि बङ्गरा माथि पलाएको गिजा काट्ने
9: गिजाको शल्यक्रिया
8: कृत्रिम दाँत राख्ने
9: दाँत रङको वा मेटलको खुल लगाउने
8: बच्चाहरूको दाँतको विशेष उपचार
9: र बाङ्गोटिङ्गो दाँतलाई तारले बाँधेर मिलाउने
10: साथै बाङ्गोटिङ्गो दाँतलाई तारले बाँध्ने वा ब्रेसेस लगाउने उपचार अबदेखि हरेक महिनाको पहिलो शनिबार कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर एन्जल जीसीबाट हुँदै आइरहेको कुरा यहाँहरू सम्पूर्णमा जानकारी गराउँदछौ
8: वालिङ ओरल एन्ड डेन्टल केयर वालिङ आठ VIP टोल राष्ट्रिय वाणिज्य ब्याङ्क तथा वर्ल्ड लिङ्क इन्टरनेट भएको बिल्डिङमा
9: प्रोप्राइटर डाक्टर किरण गुरुङ फोन नम्बर 0638590025 मोबाइल 9860478822 नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका दन्त चिकित्सकसँग मात्र उपचार गर्ने बानी बसालौ
1: रेडियो आदिखोला 105.4
11: हजुर कार्यक्रमको क्रममा राखिएको यस छोटो अनि अन्तिम व्यापारिक विश्रामसँगै पुनः स्वागत गर्दछौ कार्यक्रम काम विशेषका भागमा। आज हामी कार्यक्रम काम विशेषका भागको शुक्रबार यो श्रृंखलामा रहेर दबाहरूसँग कुराकानी गर्दै दबाहरूसँगै सहयात्रा गरिरहेका थियौं। अब भने हामी कार्यक्रमको लगभग अन्तिम समयमा आइपुगेका छौं। दबाहरूमाझ रहेर यिनै अनि यस्तै सुमधुर खालका भागहरूसँगै सहयात्रा गर्ने मन हुँदा हुँदै पनि छुट्टिएर जानुपर्ने हुँदा आगामी श्रृंखलामा रहेर पनि विशुद्ध नेपाली लोकगीत भाकाहरूसँगै सहयात्रा गर्ने विश्वास दिलाउँदै कार्यक्रम समय अवधिभर सुनेर साथ दिनुहुने सम्पूर्ण लोकगीत पारखीसँगै रेडियो पारखी मनहरूप्रति पनि विशेष आभारको शब्द व्यक्त गर्दछौ र विशेष गरी कार्यक्रममा सहभागिता जनाउनुहुने सम्पूर्णमा धेरै धेरै धन्यवादको शब्द व्यक्त गर्दछौ। हामीलाई अन्तिममा फोन गर्नुभएको थियो, उहाँसँग कुराकानी गर्न सम्भव भएन। वादिङ दश महकुण्डदेखि भीमप्रसाद डुम्रेजीले फोन गर्नुभएको थियो। उहाँले रुन्छनी मन किन रुदैन भन्ने भाका रोज्नु भएको छ र सोही भाका चाहिँ बजाउन आग्रह पनि गर्नुभएको छ। हामी उहाँको रुचाइमा रहेको भाका उहाँले सम्झन भएका सम्पूर्णलाई समर्पित गर्दै र कार्यक्रममा अप्रत्यक्ष रूपमा भए पनि सहभागिताको लागि उहाँप्रति धेरै धेरै धन्यवादको शब्द व्यक्त गर्दै सुमधुर खालको भाका यहाँहरू समक्ष छोड्दै आजको सुन्दर बसाई शुक्रबार व्यवसायबाट म कार्यक्रम सञ्चालिका आरती कुमार पनि ओझेल पर्ने अनुमति चाहन्छु। ज्ञान सूचना र मनोरञ्जनका लागि सुन्दै गर्नुहोला रेडियो आँधी खोला एफएम 105.4 मेगाहर्ज। यहाँहरूको बाँकी पल शुभ रहोस्, मंगल रहोस्। नमस्ते। जय गीत, जय संगीत।

0: समय र स्थानमा निशुल्क आँखा शिविर र मोतियाबिन्दु शिविर सञ्चालन हुन गइरहेकाले सम्पूर्ण मोतियाबिन्दु वा अन्य आँखाका बिरामीहरूले लाभ लिनुहुन अनुरोध गर्दछौ। पहिलो दिन असार 7 गते कार्यक्रम आँखा स्क्रिनिङ क्याम्प, स्थान कालिका सामुदायिक अस्पताल भिरकोट नगरपालिका हेलु स्याङ्जा। दोस्रो दिन असार 8 गते आँखा स्क्रिनिङ क्याम्प, स्थान क्षेत्रीय समाज भवन बयरघारी भिरकोट नगरपालिका 1 स्याङ्जा। तेस्रो दिन असार 9 गते कार्यक्रम क्याटारेक्ट सर्जरी क्याम्प, स्थान गढौं प्राथमिक अस्पताल वालिङ नगरपालिका 9 स्याङ्जा।
1: आहा, कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त, गजब लाग्यो।
2: हो र, मैले नि राम्रो लागेर गोल्ड स्टारको अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याएँ।
1: मलाई नि चाहिएको थियो, आजै त्यही जान्छु।
2: गोल्ड स्टारको आधिकारिक शोरूम अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोकैमा गोल्ड स्टार कम्पनीका पार्टी सुज, स्कूल तथा अफिसियल सुजहरू, स्पोर्ट्स सुज, लेडिज जेन्ट्स सुज तथा जुत्ता चप्पलको होलसेल एवं खुद्रा बिक्री गरिन्छ।
1: गोल्ड स्टारको अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोक।
2: प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी।
1: मोबाइल 98469181 र 98462939।
2: फ्रिज बिग्रिएर सब्जीहरू सबै काम नलाउने भयो। 2-4 दिन भइसक्यो, एसी पनि चलेको छैन। कहाँ जाने हो, के गर्ने हो, अत्तो पत्तो भएन।
3: होइन, के भयो र किन हल्लाखोर गरेको हो?
2: किचनमा भएका सबै सामान बिग्रिएर हैरानमा छु। किनेको पनि धेरै भएको छैन, राम्रोसित कहाँ बनाउँछन् होला?
3: ए, कुरो त्यस्तो पो, पिर नगर न। विगत 9 वर्षदेखि वालिङ नयाँ बजारमा सञ्चालनमा छ पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र। त्यहाँ गएपछि ढुक्क हुन्छ।
2: हामी कहाँ अत्याधुनिक प्रविधिबाट हरेक कम्पनीका सामानहरू वारेन्टीका साथ बनाइनुका साथै विभिन्न ब्रान्डका फ्रिज, वासिङ मेसिन, एसी, भ्याकुम क्लिनर, इलेक्ट्रिक सामग्रीहरूको मरमत गर्नुका साथै सुपथ मूल्यमा खरिद बिक्री पनि गरिन्छ। सेकेन्ड ह्यान्ड फ्रिज तथा वासिङ मेसिन एक्सचेन्ज समेत गरिन्छ। किचन चिम्नी, टिभी, इन्डक्सन चुलो, राइस कुकर, मिक्सर पनि उपलब्ध छ।
3: स्याङ्जा सहित गुल्मी, पाल्पाको रामपुर, पर्वत जिल्लाका विभिन्न भागमा गएर पनि होम सर्भिस दिँदै आएको छ। यहाँ विभिन्न कम्पनीका सामानहरू को सर्भिस गर्नुका साथै वारेन्टी भए वारेन्टीबाट र नभए सुपथ मूल्यमा मर्मत गरिन्छ।
2: पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र वालिङ 8 नयाँ बजार लाइन राधेरारी चोकबाट 3 घर तल। प्रोप्राइटर कृष्ण पाठक। सम्पर्क मोबाइल 98560-54963, 98560-55104 र 98028-47723।
4: के भयो दाइ हजुरलाई? रिसले रातो पिरो भएको छ त अनुहार।
5: के हुनु र भाइ, यो नेट चल्दै चल्दैन, आज पनि काम गर्न पाइएन।
4: हो र दाइ, मेरो पनि नेट नचलेर हैरान नै भएको छ भनेको, के गर्ने हो खै?
6: होइन दाजुभाइको गफ त निकै जमेको छ, खासमा के भएछ?
5: हेर न बहिनी, यो नेटले काम नगरेर अफिसको काम गर्नै पाइएन। यता भाइको नि यस्तै छ भन्दैछन्।
6: हो र, अब हजुरहरूले विश्व स्तरीय रूपमा इन्टरनेट सेवा दिँदै आएको र देशका 77 जिल्लामा सञ्चार भएको ओल्डिङ जोड्नु त यस्तो समस्या भोगिरहनु पर्दैन। देशकै ठूलो इन्टरनेट कम्पनी भएको, अत्यन्तै सुलभ दरमा दूरसञ्चारको क्षेत्रमा सबैभन्दा बढी ग्राहकहरूको रोजाइमा परेको छ नि। अझै यो ओल्ड लिङ्कले त निशुल्क 5G को ड्युअल ब्यान्ड राउटर पनि ल्याएको छ। अनलाइन गेमहरू खेल्न, लाइभ स्ट्रिमिङ गर्नलाई एकदमै राम्रो छ।
1: नयाँ इन्टरनेट जडानका लागि मोबाइल 98015-23050, सहयोगका लागि मोबाइल 98015-23051।
7: छिटो भनेको वर्ल्ड लिङ्क।
8: ओहो अंकल, चिटिक्क परेको घरमा मौरी पो पाल्नु भएछ। होइन, यो घर कहाँबाट ल्याउनु भएको?
9: ए नानी, दक्ष तालिम प्राप्त कालीगढबाट निर्माण गरिएको चुरी खर्क मौरी घर उद्योगबाट ल्याएको हो नि। घर मात्र होइन नानी, मौरी पनि त्यहीबाट ल्याएको हो नि।
8: ए हो र अंकल, अनि यो चुरी खर्क मौरी घर उद्योग चाहिँ कहाँ छ होला?
9: सुन नानी, भिरकोट चुरी खर्कमा छ नि। त्यति मात्र हो र नानी, त्यहाँ त आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह, मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्रीहरू उपलब्ध गराइनुका साथै मौरी पाल्नको लागि प्राविधिक ज्ञान सिप पनि पाइँदो रहेछ। म त सबै कुराहरू सिकेर ढुक्क भई गोलाघाट नै ल्याएर आएको छु। घरलाई गहना जस्तो पनि हुने, मह पनि खान पाइने।
8: हजुर, हामी कहाँ दक्ष कालीगढबाट आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह, गोलाघाट, खाली घार र मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्री उपलब्ध गराउनका साथै मौरी पाल्नका लागि प्राविधिक ज्ञान सिप र परामर्श दिइन्छ।

0: प्रोप्राइटर रत्नबहादुर गुरुङ, सम्पर्क नम्बर 63-691-0004,
1: सम्पर्क मोबाइल 97484-34484।
2: चौरी घरको मौरीघार उद्योग भेटकोट नगरपालिका 7 स्याङ्जा।
3: के तपाई घर बनाउँदै हुनुहुन्छ? यदि घर बनाउँदै हुनुहुन्छ भने वालिङ नगरपालिका ओडा नम्बर 6 आबडाली पुलको नजिक तारादेवी ब्लक उद्योगलाई सम्झनुहोला। हामी कहाँ विभिन्न किसिमका ब्लक तथा ढुङ्गा, गिटी, बालुवा घर बनाउने सामग्रीहरू उपलब्ध गराइन्छ। प्रोप्राइटर देवेन्द्र थापा, सम्पर्क कार्यालय WIC कम्प्युटर इन्स्टिच्युट, वालिङ मोड, फोन नम्बर 63-44-331, मोबाइल 98-55-551।
1: कम्प्युटर इन्स्टिच्युटमा 1 महिनेदेखि 1 वर्ष कम्प्युटर कोर्सहरू र जापानिज भाषाका कक्षाहरू धमाधम सञ्चालन भइरहेको जानकारी गराउँदछौ।
4: यमहा बेस्ट एक्सचेन्ज, अझै ज्यादा अझै धेरै। यही असार 7 गतेदेखि 12 गतेसम्म स्थान वालिङ 8 मुक्तिनाथ विकास बैंक अगाडि। यमहा लैजाउ घरमा नागरिकताकै भरमा। 2 वर्ष ट्याक्स फ्री, राइड फ्री, अट्र्याक्टिभ क्यास डिस्काउन्ट, हाई भ्यालु एडिसन, फ्री हेलमेट, स्पट एक्सचेन्ज, इजी फाइनान्स। थप जानकारीको लागि सुलोसन अटो सेल्स, वालिङ 10 भकुन्डे, सम्पर्क मोबाइल 98-560-86-143।
5: समीचीन 14 क्या में बोधे लोटी पड़ी रो बैंक ने विवरण पी भी है मुई खाता लिखे हमरो
6: खै खै बहु कोई लोटर भर दिल
7: आई समझो लोटरी पर छाई गुरी
6: बर्दी आ बर्दी बल लोटर खले पर दिन बा सैली मैसेज व्हाट्सएप फेसबुक वाइबर खनै बने खाई विषय खाई मई विश्वास आनंद फोन खले पनी आप ही विवरण खाई मई आपिन खबई बने वित्तीय संस्था के पासवर्ड पिन खाई मई आरी सुमी बैंक आप ही बने आरी
7: सिद्धार्थ बैंक रखियारे जन हेजरी जारी संदेश
8: सिद्धार्थ बैंक संबंध सदै भरिलाई।
9: उमेरले नेटो काट्न थालिसके, सधैँ त्यस्तै। अब त छोराछोरीको भविष्य पनि हेर्ने होला नि। होइन, यसरी कतिन्जेल पुग्छ? कमाएको पैसाको टुङ्गो नै छैन। अलिअलि पैसा बचत गर्न सिके पनि त हुन्थ्यो।
10: कहाँ लगेर बचत गर्नु? खल्तीमा राखे त्यसै खर्च हुन्छ, बैङ्कमा राख्नु भने राम्रो ब्याज दिने बैङ्क नै देखिँदैन।
9: पल्ला गरे कान्छाले भएको पैसा त्यही भकुण्डेमा रहेको फुलबारी बचत तथा ऋण सहकारी संस्थामा बचत गरेर घडेरी किने, घर बनाए, हामी पनि जहाँको त्यही।
10: ल ल, त्यसो हो भने हामी पनि त्यही फुलबारी बचत तथा ऋण सहकारी संस्थामा जम्मा गरौला।
9: हाम्रा सेवा तथा सुविधाहरू
10: अत्याधुनिक कम्प्युटर सफ्टवेयर मार्फत आर्थिक कारोबार गरिने,
9: आकर्षक ब्याज दरमा बिमा सहित निश्चित संकलन गरिने,
10: सर्वसुलभ तरिकाबाट छिटो छरितो कर्जा प्रवाह गरिने,
9: दैनिक बचतको निश्चित संकलन र भुक्तानीका लागि घर दैलोमा गएर सेवा प्रदान गरिने,
10: IME, प्रभु, वेस्टर्न युनियन, पृथ्वी, क्रिस जस्ता मनी ट्रान्सफरहरूबाट विश्वको जुनसुकै ठाउँबाट पठाएको पैसा तुरन्त भुक्तान दिइने व्यवस्था।
9: फुलबारी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वालिङ फकुन्डे,
1: सम्पर्क फोन नम्बर 63-441-6024।

0: हार्दिक निमन्त्रणा।
1: भगवान श्री हरि तथा समस्त पितृहरूको आशीर्वाद स्वरूप मिति 2026 साल कार्तिक 23 गते गोलोकवासी मुर मर्दन बगाले ढाडे बगालेको सत संकल्पमा विक्रम सम्बत 1994 साल श्री पञ्चमीमा स्थापित श्री गणेश लक्ष्मी नारायण मन्दिरलाई पुननिर्माण गरी समय सापेक्ष युगानुकूल भव्य र दिव्य प्रभु निवास निर्माण गरी प्राण प्रतिष्ठा गरी भगवानको विग्रहहरूलाई स्थापित गर्ने वैदिक अनुष्ठानमा यहाँ र यहाँको सपरिवार उपस्थित भई भगवत सेवा एवं प्रसाद ग्रहणका लागि हार्दिक अनुरोध गर्दछौ।
0: कार्यक्रमहरू
1: यही असार 5 गते शुक्रबार पूर्वाङ्ग तयारी,
0: असार 6 गते शनिबार पूजन प्रारम्भ एवं अधिवास,
1: असार 7 गते आइतबार जप पाठ एवं अधिवास,
0: असार 8 गते सोमबार विशेष रथ यात्रा नगर परिक्रमा एवं प्राण प्रतिष्ठा साथै भण्डारा प्रसाद वितरण भगवान दर्शन,
1: असार 8 गते सोमबार बिहान 9 बजे रथ यात्रा, दिउँसो 12 बजे पट खुल्ला भगवान दर्शन प्रसादको लागि भण्डारा खुल्ला गरिनेछ।
0: भगवानको 9 अधिवासहरू 6, 7 र 8 हुने हुँदा सेवामा सहभागी हुन सक्नुहुनेछ।
1: नोट, आजीवन वैष्ठी ब्रह्मचारी महादेव पुत्र कुमारजीको जन्म विशेष रथ यात्रा महामहोत्सव सम्पन्न हुनेछ।
0: संकल्पकर्ता तथा आयोजक समस्त बगाले परिवार वालिङ 8 बगाले टोल,
1: मोबाइल नम्बर 9856027966, 9856401126 र 9860-81-136।
2: अल टाइम फार्मेसी पुरानो टाइम फार्मेसीमा डाक्टर आउने सूचना,
0: यही असार 6 गते शनिबारका दिन
2: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर विपिन केसी आउँदै हुनुहुन्छ। वहाँबाट दिने सेवाहरू ज्यादै झस्किने तर्सने मुठु ढुकढुक भएको भान भएमा धेरै पसिना आउने रिसाउने भएमा नबुझिने कुरा वा अल्मलिदो व्यवहार गरेमा मनछट प्रतार भएमा शारीरिक रोग वा बाख्री रोग भएमा कामकाजमा मन नलाग्ने निद्रा नलाग्ने भूख नलाग्ने दिक्क मान्ने अत्याधिक रक्सी वा लागू पदार्थ सेवन गरेमा लामो समयसम्म टाउको दुखी रहेमा वा एउटै कार्य बारम्बार दोहोराएमा मनमा केही कराएको भान भएमा तथा 5 वर्ष भन्दा माथिका बच्चाले ओछ्यानमा पिसाब फेर्ने जस्ता अन्य नसा तथा मानसिक समस्याबाट पीड़ित हुनु भएको छ भने उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिन सक्नुहुनेछ। साथै सोही दिन हाट जोड्ने नसा तथा बाथरोग विशेषज्ञ डाक्टर भोगेन्द्र बहादुर केसी पनि आउँदै हुनुहुन्छ। यदि तपाईँलाई लामो समयदेखि हात खुट्टा शरीर दुख्ने, चलाउन अप्ठ्यारो पर्ने, ढाड कमर दुख्ने, पुल्ने, झमझम गर्ने, जोड्ने दुख्ने, सुनिने, पुरानो भात, युरिक एसिड, हड्डी मर्कने, सड्कने, खिएको भाँचिएको भएमा एक्सरे तथा प्लास्टर गर्नु परेमा साथै हाड जोड्ने नसा तथा पाथरोग सम्बन्धी समस्या भएका बिरामीले सोही दिन सम्पर्क गर्न सक्नुहुनेछ। यसै प्रत्येक दिन अनुभवी मेडिकल अफिसर एमबीबीएस डाक्टरबाट सेवा दिनुका साथै एक्सरे, भिडियो एक्सरे, फार्मेसी, प्रयोगशाला सेवा 24 घण्टा उपलब्ध छ। पुनश्च फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ। सम्पर्क स्थान अल टाइम फार्मेसी पुरानो टाइम फार्मेसी वालिङ 9 तल्लो वालिङ, प्रोप्राइटर मनोज खनाल, फोन नम्बर 0364140006, मोबाइल 9856552066। स्मरण रहोस् डाक्टर आउने दिन यही असार 6 गते शनिबार।

0: हेलो भाइ, तिमी पोखरा नै छौ नि है? मैले यहाँ व्यापार सुरु गर्न थालेको, राम्रो फ्लेक्स प्रिन्ट गर्नु थियो, बनाएर पठाइदिन्छौ र?
1: यहाँ दिदी पनि त्यही वालिङमै आकर्षक फ्लेक्स प्रिन्ट, डोरीमी प्रिन्ट भएको आईडी कार्ड, कप प्रिन्ट, लाइट बोर्डहरू सबै बनाउँछन्, त्यही बनाउनु न।
0: हो र, यही बन्ने भए त सजिलो भयो नि, बरु कहाँ बन्छ?
1: वालिङ आठ केदारनाथ मार्गमा रहेको ग्लोबल मल्टी प्रिन्ट सेन्टरमा बन्छ नि।
0: हजुर, हामी कहाँ डोरीमै प्रिन्ट भएको आकर्षक आईडी कार्ड, कप प्रिन्ट, टी सर्ट प्रिन्ट, सपिङ ब्याग प्रिन्ट, क्यालेन्डर, निमन्त्रणा कार्ड, भिजिटिङ कार्ड, फ्लेक्स प्रिन्ट, लाइट बोर्ड, प्रमाण पत्र, विवाह कार्ड छपाई, बिल, किताब छपाई, डिजिटल छाप तथा डीटीएफ प्रिन्ट लगायतका कामहरू छिटो सरितो र सुपथ मूल्यमा गरिन्छ।
2: यहाँ प्रिन्ट सम्बन्धी सम्पूर्ण कामहरू गरिनुका साथै गिफ्ट आइटमहरू पनि उपलब्ध छन्।
0: ग्लोबल मल्टी प्रिन्ट सेन्टर, वालिङ आठ केदार नाथ मार्ग, प्रोप्राइटर बलराम चौधरी।
2: मोबाइल नम्बर 9865019076, 9861790076 र 9817162223।
3: निकै सोचमा परे जस्तो देखिनु भएको छ नि माइल बा, के पर्यो त्यस्तो?
4: मास्टर बाबु, छोराको बिहे गर्न आँटेको, सुनका गरगहना किन्न कहाँ जाने होला भनेर सोचेको नि।
3: सुनका गहना जस्ता सामान किन्दा विश्वासिलो र भरपर्दो स्थायी दोकान रोज्नु पर्छ, साथीहरू गर्न पनि सजिलो होस्।
4: त्यस्तो दोकान कहाँ पर्छ त मास्टर बाबु?
3: आकर्षक र राम्रा सुन चाँदीका गरगहना ढुक्क भएर किन्नका लागि विश्वासिलो र भरपर्दो यही हाम्रो वालिङ बजारमा रहेको उही पुरानो चिर परिचित पसल हिमाल सुन चाँदी पसल छँदैछ। त्यहाँ शुभ विवाहमा चाहिने समय अनुसारका सम्पूर्ण गहनाका सेटहरू र अन्य कुनै पनि कार्यको लागि सुनचाँदी गहना उचित मूल्यमा पाइन्छ नि।
5: विगत लामो समयदेखि ग्राहक वर्गहरूको सेवामा समर्पित रहे, ग्राहक वर्गहरू माझमा विश्वास कमाउन सफल रहेको यस हिमाल सुनचाँदी पसल समयको गति सँगै अझ व्यवस्थित सुदृढ गर्दै तपाईँहरूको सेवामा समर्पित रहेको जानकारी गराउँछौ।
3: हाम्रा सेवाहरू आधुनिक तथा परम्परागत डिजाइनका छापावाला सुनका सम्पूर्ण गरगहना पाइन्छ।
5: हिराका गहनाहरू पाइनुका साथै अन्य बहुमूल्य पत्थर जडित गहनाहरू पाइन्छ।
3: सुनको शुद्धतामा पूर्ण ग्यारेन्टी रहनुका साथै बाई ब्याक ग्यारेन्टी हुनेछ।
5: सुखको गहना दुखको खजना।
3: प्रोप्राइटर हिमलाल सुनार एन्ड सन्स विष्णु, हिमाल सुन चाँदी पसल।
5: फोन नम्बर 063-44-235, मोबाइल नम्बर 9855-55-250।
6: सरा, किन बोलाएको मलाई?
7: हेर्न, मेरो चिना पुरानो भयो अनि मिलेको पनि छैन। अरे, कति छैन अलि विश्वासिलो ज्योतिष?
6: ए, मेरो पनि न स्वास्थ्य राम्रो भएको छ, न पढ्न मन नै लाग्छ, अनि जागिरमा पनि असफलता मात्र। तैले खोजे जस्तो ज्योतिष वालिङ नगरपालिका छ, मेदीमा छ रे, म पनि जान्छु त नि।
8: हाम्रा विशेषताहरू:
6: ग्रह दशाको ग्यारेन्टीका साथ आधुनिक प्रविधिबाट भविष्यवाणी गरिन्छ।
8: ग्रह दशा र कुल देवता साथै पितृदोष, घरमा वास्तुदोष बिग्रेको कारणले आउने समस्या, घर परिवारमा मेलमिलाप नहुने, विभिन्न दुःख कष्ट, अशान्ति, रोग, धन्नाश हुने, शत्रु लाग्ने, हरेक असफलता, मानसिक चिन्ता जस्तै अन्य समस्याहरू केबाट हो पत्ता लगाई ज्योतिष प्रविधिबाट समस्या समाधान गरिन्छ।
6: मोत्र धातुको कारणले पुरुष वा महिलामा सन्तान नहुने, गर्भखेर जाने समस्याको कारणले छोराछोरी हुन सकेको छैन भने उक्त समस्याको समाधान गरिन्छ।
8: जमिनको माटो हेरी भूमिदोष शान्ति गरिन्छ र आखत हेर्नुका साथै लामा सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
6: युवा तथा बालबालिका सम्बन्धी रिसाउने, पढ्न मन नलाग्ने, झोक्राउने, अटेरी गर्ने, यौवन अवस्थाको प्रेम रोग, प्रेम असफल, वैदेशिक यात्रा सम्बन्धी समस्याको समाधान गरिन्छ।
8: रक्षादी जन्तर बुटी, सुरक्षा कवच, आफ्नो राशि अनुसार धातु रत्न मिलाई कम खर्चिलो र सजिलो विधिबाट नवग्रह शान्ति गरिन्छ।
6: र नयाँ चिना बनाउनुका साथै पुरानो चिना 50% छुट गरी बनाइन्छ। साथै जन्मेको साल महिना थाहा नभएमा पत्ता लगाई चिना बनाइन्छ। सम्पर्क जीवन ज्योतिष परामर्श केन्द्र, वालिङ छ मेर्दी बजार चोकमा, पेट्रोल पम्प अगाडि नेचुरल भ्यू पोइन्टको दोस्रो तलामा रहेको छ। ज्योतिष पण्डित जीवन कुमार रेग्मी, मोबाइल 9846654123 र 9806661052।
9: सामाजिक सुरक्षा कोष का योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार चरक मेमोरियल हस्पिटलमा
10: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई चरक मेमोरियल हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ
9: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोषको योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्नेछ केवाईसी अपडेट हुनुपर्नेछ आदि
10: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा फोन 061-582-778-582-779 र 582-780
11: वालिङ उद्योग वाणिज्य संघको अत्यन्त जरुरी सूचना यस वालिङ उद्योग वाणिज्य संघको 19 साधारण सभा एवं 9 अधिवेशन यही असार 12 गते हुने भएको र विधानत अधिवेशनमा भाग लिनका लागि एक हप्ता अगाडिसम्म नवीकरण भइसक्नु पर्ने भएकोले यही असार 5 गते शुक्रबार कार्यालय समयभित्र अनिवार्य रूपमा आफ्नो सदस्यता नवीकरण गर्नुहुन सम्बन्धित सबैमा सादर अनुरोध गर्दछौ अनुरोधक वालिङ उद्योग वाणिज्य संघ वालिङ स्याङ्जा

0: ए अंकल, गालामा हात राखेर अध्याएर मुख लाएर बस्दै हुनुहुन्छ। हैन, के भएको छ र तपाईलाई?
1: के हुन्थ्यो र नानी, यही दाँतले त सताउँछ नि जहिले पनि। दुई चार दिन भयो नराम्ररी खाना खाछु, न त सुतेको नै छु। कहिल्यै सन्चो नहुने भयो मलाई त।
0: यसरी घरमै बसिरहेर पनि सन्चो हुन्छ त अंकल? हाम्रै वालिङमा रहेको कान्तिपुर डेन्टलमा गए त दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार हुन्छ नि। उपलब्ध सेवाहरू:
2: वालिङमा पहिलो पटक दन्तरोग विशेषज्ञबाट दाँत परीक्षण,
0: दाँत सफा गर्ने टल्काउने,
2: दाँतमा चाँदी तथा दाँत कलरको सिमेन्ट भर्ने,
0: दाँतको जरासम्म सफा गरी भर्ने,
2: दाँत उखेल्ने, कृत्रिम दाँत राख्ने,
0: दाँतमा खोल राख्ने,
2: दाँत नभएको ठाउँमा झिक्नै नपर्ने गरी दाँत राख्ने,
0: बाङ्गो टिङ्गो दाँत मिलाउने,
2: बच्चाहरूको दाँतको विशेष उपचार,
0: मुखको धेरै पुरानो समस्याहरू, मुख गनाउने, घाउ खटिरा, मुख नखुल्ने आदि समस्याको उपचार। विगत 12 वर्षदेखि अन्तर्राष्ट्रिय स्तरको सेवा प्रदान गर्दै आइरहेको कान्तिपुर डेन्टल हस्पिटलको शाखा कार्यालय कान्तिपुर स्माइल डेन्टल केयर वालिङमा सेवा लिनु हुन सबैमा अनुरोध गरिन्छ।
2: सम्पर्क कान्तिपुर स्माइल डेन्टल केयर, वालिङ बजार, मल्ल फार्मेसी अगाडि।
0: मोबाइल 9860216629 र 9861168251।
3: नाक छोडी कान, कान छोडी नाक, बिमारले नि कहिल्यै नछोड्ने भयो।
4: होइन ए दाई, बिमारले फेरि च्यापियो कि क्या हो, गुनगुनाइ रहनु भएको छ त।
3: बिमार कहिले निको होला र खै, सधैँको यस्तै एक एक थोक बिमारले च्यापेको च्यापै छ त नि नानी।
4: नातिनुहोस् न दाई, वालिङ 8 मिर्दी खरिपुटमा जानु त चेक जाँच गर्न लुनिबा फार्मेसी छ। त्यहाँ त एमबीबीएस एमडी डाक्टर पीके सिंहद्वारा 24 घण्टा बिरामीहरूको स्वास्थ्य चेक जाँच गरिन्छ नि। अनि काठमाडौँ तथा पोखरामा लामो अनुभव गालेका विशेषज्ञहरू पनि आउँछन्।
3: यहाँ उपलब्ध विशेषज्ञ सेवाहरू:
4: जनरल मेडिसिन, फिजिसियन, मुटु रोग, मृगौला रोग, मस्तिष्क तथा स्नायु रोग, दम, छाती तथा फुक्सु रोग, हाड जोड्ने तथा नसा रोगका साथै स्त्री तथा प्रसूति रोग सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ।
3: सम्पर्क लुनिवा फार्मेसी, वालिङ 8 मिर्दी खरिबोट। मोबाइल 9556085667।
5: आमाले जति बेला नि सन्चो भएन भन्नुभएको छ, खास के समस्या भएछ? म अस्पताल लगेर ल्याउँछु है।
6: हजुरलाई मैले नि त्यही भन्न खोजेकी थिएँ, रातभरि सुत्नु भएको छैन, बरु कहाँ लैजानुहुन्छ?
5: वालिङ छ मिर्दीको तल्लो चोकमा, पुलको नजिकै मिर्दी क्लिनिक छ, त्यही लैजान्छु।
6: हजुर, विगत केही समयदेखि वालिङको मिर्दीमा रहेर सेवा दिँदै आइरहेको यस मिर्दी क्लिनिकका अन्य निम्न सेवाहरू:
5: हामी कहाँ 24 घण्टा डाक्टर सहितको इमर्जेन्सी सेवा,
6: हरेक दिन अनुभवी एमबीबीएस डाक्टरहरूद्वारा बिरामी चेक जाँच तथा परामर्श सेवा,
5: आधुनिक ल्याब प्रयोगशालामा रगत, दिशा, पिसाब, खकार, वीर्य, सुगर र कोलेस्ट्रोल परीक्षण सेवा,
6: मुटुको जाँच, ईसीजी सेवा,
5: भाँचिएको हड्डी प्लास्टर सेवा,
6: डिजिटल एक्सरे सेवा,
5: चिरफार गर्ने,
6: थाइराइड जाँच,
5: पेट तथा गर्भवती महिलाको भिडियो एक्सरे सेवा,
6: सर्वसुलभ फार्मेसी सेवा।
5: सम्पर्क स्थान मिर्दी क्लिनिक, वालिङ नगरपालिका 6 मिर्दी, तल्लो चोक, पुलको नजिकै।
6: फोन नम्बर 0364-41-87, मोबाइल 9864-69-7174।
7: चा, कस्तो सास गनाएको तिम्रो त,
8: दाँत दुखेर कस्तो गाह्रो भएको छ आफूलाई, तिमी सास गनाएको भन्छौ?
7: उपचार गर्नु पर्दैन त, दाँत दुख्यो भरेर मात्रै हुन्छ र?
8: राम्रो र भरपर्दो डेन्टल पाएदेखि उपचार गर्न जानु पर्ला। अब
7: यही हाम्रो वालिङ 8 भीआईपी टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल खुलेको छ उपकार डेन्टल क्लिनिक, त्यही गएर उपचार गराउ त, त्यहाँ त दाँत, गिजा तथा मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ नि।
9: हजुर, हामी कहाँ निशुल्क दन्त परीक्षण तथा एक्सरे,
10: अत्याधुनिक मेसिन द्वारा दन्त परीक्षण, दाँत कलरको सिमेन्ट भर्ने, दाँत सफा गर्ने, टल्काउने, दाँत नभएको ठाउँमा दाँत राख्ने, दाँतको जरीदेखि उपचार आरसीटी गर्ने, डिजिटल प्रविधिद्वारा एक्सरे आरबीजी गर्ने, बिना दुखाइ दाँत निकाल्ने, बुद्धि बंगराको शल्यक्रिया, साथै गिजा र मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ।
6: यहाँ नेपाल मेडिकल काउन्सिल एनएमसीबाट मान्यता प्राप्त अनुभवी दन्त चिकित्सकहरूद्वारा दाँत तथा मुख सम्बन्धी सम्पूर्ण रोगको उपचार पनि गरिन्छ। सम्पर्क उपकार डेन्टल क्लिनिक, वालिङ 8 बिहाई टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल, प्रोप्राइटर डाक्टर सुभाष खाँड र डाक्टर संस्कृति प्रधान। मोबाइल 9845648622 र 9921440029।
11: आज बल्ल चित्त बुझ्दो जुत्ता ल्याइदिएछ, मैले खोजेको जुत्ता यही नै हो।
12: हजुरलाई जस्तो पायो त्यस्तै जुत्ता मन पर्दैन भन्ने थाहा थियो नि मलाई।
11: बाबु, बरु कहाँबाट ल्याइसियो जुत्ता?
12: वालिङकै पहिलो अनि पुरानो जुत्ता पसल छ नि, पाण्डे सु सेन्टर, हो त्यहीबाट ल्याएको।
11: ल, ठिक गरिस्। विगत 40 वर्षदेखि वालिङमा रही यहाँहरूकै सेवामा समर्पित पाण्डे सु सेन्टरमा विभिन्न किसिमका जुत्ता चप्पलहरू जस्तै जेन्ट्सका लागि चाहिने स्पोर्ट्स सुज अफिसका लागि अफिसियल सुज स्कूल कलेजका लागि स्कूल कलेज सुज साथै लेडिजका लागि स्पोर्ट्स सुज क्याजुअल सुज सेन्डलका साथै सम्पूर्ण किसिमका सस्तो जुत्ता चप्पलको होलसेल तथा खुद्रा सुपथ मूल्यमा उपलब्ध छ।
12: पाण्डे सु सेन्टर वालिङ बजार
11: प्रोप्राइटर भीमप्रसाद पाण्डे र थानेश्वर पाण्डे
12: मोबाइल नम्बर 98460 86005।

0: धेरै सहज छ, म घरमै बसेर मोबाइल मात्रै काम गर्छु।
1: हो र दिदी, अनि घरमै बसेर यस सेवा लिन कसरी सकिन्छ त?
0: हेर भाइ, म वालिङ समृद्धिमा रहेको रिद्धि सिद्धिमा सेयर सदस्य छु, त्यहाँबाट यी सेवा अनि सुविधाहरू पाइन्छ, मैले त्यसै गरेको छु।
1: सजिलो अनि समयको पनि बचत हुने भएपछि म पनि त्यसै गर्छु, एकपटक सहकारीमा गएर बुझ्छु।
0: घरमै बसेर देश तथा विदेशबाट आएको रकम आफ्नो खातामा जम्मा गर्न वा निकाल्न सकिने।
1: 365 दिन अथवा बिदाका दिनमा पनि कार्यालय 11 देखि 2 बजेसम्म खुल्ला रहने।
0: टेलिफोन, खाने पानी, विद्युत, देश होम लगायतको बिल भुक्तानी गर्न सकिने।
1: जहाजको टिकट बुकिङ गर्न सकिने सुविधाहरू रहेका छन्।
0: त्यस्तै नियमित, ऐच्छिक, दैनिक, बाल बचत, खुत्रुके बचत, गृहिणी बचत, ज्येष्ठ सदस्य बचत, कोपिला बचत, आवधिक बचत, चाडपर्व बचत लगायतका 2 दर्जन विभिन्न किसिमका बचत सुविधा भएको।
1: त्यस्तै औद्योगिक, व्यापार व्यवसाय, कृषि, शैक्षिक, आय आर्जन नगर्ने सम्पत्ति खरिद गर्ने ऋण, सामाजिक ऋण, वैदेशिक रोजगार लगायतका ऋणहरू सस्तो र सुलभ ब्याज दरमा उपलब्ध गराउँदै आएको जानकारी गराइन्छ।
0: त्यस्तै आईएमई, प्रभु, हिमाल, वेस्टर्न युनियन, सिटी एक्सप्रेस लगायतका थुप्रै रेमिट सञ्जाल भएकाले पैसा पठाउन र जित्न सकिने सुविधा रहेको छ।
1: रिद्धि सिद्धि बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वालिङ छ मिर्दी स्याङ्जा।
0: फोन 0363 44 600।
2: आहा, कति राम्रो सोफा हो, चिटिक्क परेको।
1: मेड इन बाबा फर्निचर हो नि, नामै काफी, बाबा फर्निचर।
2: ए दिदी, पक्नुस्ट भनेको होइन, हतार हतार गर्दै कता हो र?
3: घर बनाए त सकियो, अब डेकोरेसनको लागि फर्निचरका सामानहरू किन्न भनेर बजार जान आँटेकी नि बहिनी।
2: फर्निचरको सामान अरे दिदी, त्यसो हो भने वालिङ एक रामबासमा रहेको सफल फर्निचरमा जानु न, त्यहाँको फर्निचरका सामानले साँच्चै घर सुन्दर बन्नेछ।
3: ए साँच्चै हो र? ल ल, त्यसो भए त म त्यही गइहाले।
4: हाम्रा सेवाहरू, फर्निचर तथा फर्निसिङका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइनुका साथै अर्डर अनुसार घर तथा अफिसियल सामानहरू तयार पारिन्छ। नोट, बैरघारी प्रगति टोल मुल्का चौतारी तथा नगरपालिका रोडबाट जैसी पदेरा सरेको जानकारी गराउँदछौ। सफल फर्निचर उद्योग भिरकोट छ सुन्दर बजार, वालिङ एक रामबासा, सोरुम भिरकोट एक बैरघारी मेन रोड, वालिङ 8 जैसी पदेरा।
2: मोबाइल 9856030988 र 9856555988।
5: सधैँ सामान्य कपडा लगाएर हिँड्ने मान्छे आज त राम्रो कोट प्यान्ट लगाएर हिँडेका छौ त, यति राम्रो कोट प्यान्ट कहाँ सिलायो तिमीले?
6: दिमाग हुनुपर्छ दिमाग, कपडा जस्तो कुरा सधैँ सिलाइँदैन, परेको बेलामा मात्र सिलाइन्छ, त्यसैले राम्रो कपडा सिलाउने टेलरिङ छनौट गर्नुपर्छ। मेरो छनौट चाहिँ एङ वालिङमा रहेको स्टाइल सर्टिङ सुटिङ टेलरिङ हो।
5: हामी कहाँ दौरा सुरुवाल, आधुनिक डिजाइनका कोट प्यान्ट, स्कूल कलेज तथा सम्पूर्ण अफिसियल कपडाहरू दक्ष कारिगरबाट तयार गरिन्छ, साथै इमर्जेन्सी कपडा र रेडीमेड कोट प्यान्ट पनि उपलब्ध छ।
6: प्रोप्राइटर बीपी चोकको रामुदाई, स्टाइल सर्टिङ सुटिङ टेलरिङ सेन्टर, वालिङ 8 मोड, गरिमा बैंकको ओह्रालोमा।
5: मोबाइल 9835556496।

0: यो घरको दैनिक झगडा सुन्न भन्दा त बरु लगी हुन्थ्यो नि रोगैले। औषधि खाएको त हो, निको नभएपछि के गर्ने?
1: किन चिन्ता लिएकी तिमीले? अब झगडा हुने दिन सकियो, आज लैजान्छु तिमीलाई राम्रो उपचार गर्ने ठाउँमा।
0: सधैँ त्यही भनेर गयो अनि औषधि खाँदा खाँदा शरीर गलेर सुनाव भएको छैन, अब त जान्दमा कहीँ पनि।
1: ल अब त हिँड वालिङ सिटी पोलिक्लिनिक वालिङ मोडमा, त्यहाँ गएपछि अन्त कहीँ जानु पर्दैन।
0: हो र, त्यहाँ के सेवाहरू पाइन्छ त?
1: त्यहाँ त रगत, दिसा पिसाब, खकार, वीर्य, थाइराइड, कोलेस्ट्रोल, सुगर, युरिक एसिड, बाथरोगको जाँच गरिनुका साथै भिडियो एक्सरे, मुटुको जाँच, ईसीजी, आकस्मिक उपचार, निशुल्क गर्भवती जाँच, छाला तथा यौन रोग, मानसिक रोगको उपचार तथा परामर्श दिइन्छ।
0: त्यहाँ महिला सम्बन्धी सम्पूर्ण रोगहरूको उपचार गरिन्छ। नाक, कान, घाँटी, दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको निदान गर्नुका साथै बालरोग सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ। साथै 24 घण्टा ग्रह प्राथमिक अस्पताल पालिङमा कार्यरत डाक्टर तथा चिकित्सकहरूद्वारा सम्पूर्ण रोगको उपचार, स्वास्थ्य परीक्षण तथा परामर्श दिइन्छ।
2: गण्डकी मेडिकल कलेज बीएमसी पोखराका वरिष्ठ पेट, छाती, मुटुरोग तथा दीर्घ रोग, सुगर, थाइराइड, प्रेसर रोग विशेषज्ञ डाक्टर सरोज थापा प्रत्येक महिनाको चौथो शनिबार।
1: वालिङ सिटी पोलिक्लिनिक प्राली, वालिङ 8 स्याङ्जा, फोन 063-440-594।
3: होइन बहिनी, बाबु किन यसरी रोइरहेको छ?
4: हेर्नुहोस् न दिदी, उपचारको लागि कहाँ कहाँ पुर्यायो, निको नै भएको छैन।
3: ए बहिनी, एकपटक वालिङ हस्पिटलमा जानुहोस् त, त्यहाँ त हरेक दिन बालरोग विशेषज्ञ डाक्टर विनोद गैरेले बाल बालिकाको स्वास्थ्य परीक्षण गर्दै आइरहनु भएको छ नि।
2: हजुर, वालिङ हस्पिटलमा बालरोग विशेषज्ञ सेवा थपिएको छ। साथै हामी कहाँ 24 घण्टा चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरी उपचार प्रदान गरिन्छ। यस्तै यस हस्पिटलमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अञ्जु अरियालद्वारा हरेक दिन महिलाहरूको स्वास्थ्य स्थिति चेक जाँच पनि गरी परामर्श सेवा दिइन्छ।
5: यदि महिलाहरूमा बारम्बार गर्भ फेर जाने, तल्लो पेट दुख्ने, पिसाब पोल्ने, ढाड कम्मर दुख्ने, सेतो पानी बग्ने, चिलाउने, आङ खस्ने जस्ता समस्याहरू भएमा पनि सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला।
2: सम्पर्क स्थान वालिङ हस्पिटल प्राली, वालिङ 9 भकुण्डे ठाडो लाइन, फोन नम्बर 063-412-133।
6: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
7: तपाई हाम्रै सुन्दर नगरी वालिङ बजारको एकमात्र विश्वस्तरीय आधुनिक प्रविधि सहितको स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली सञ्चालनमा आएको छ।
8: हामी कहाँ अत्याधुनिक प्रविधि तथा दक्ष जनशक्तिबाट रगतमा सुगर, थाइराइड, युरिक एसिड, कोलेस्ट्रोल, 3 महिने सुगर जाँच, मुटुको पीटीआईएनआर, मृगौलाको जाँच, कलेजोको जाँच, जन्डिस परीक्षण, रगतको क्यान्सर, पाछेघरको मुखको क्यान्सर तथा अन्य क्यान्सर जाँच, दिसा पिसाब तथा खकार जाँच, वीर्य जाँच, ट्युमर मार्कर, भिटामिन डी, बी12, रक्त अल्पताको जाँच लगायतका विभिन्न स्वास्थ्य परीक्षणहरू न्यूनतम कमा गरिनुका साथै कोलबडी चेकअप विशेष छुटमा गरिन्छ। त्यसै वैदेशिक रोजगारीमा जानेहरूको लागि प्री मेडिकल समेत गरिन्छ।
7: सम्पर्क वालिङ प्याथोलोजी प्राली, तल्लो वालिङ, अल टाइम फार्मेसीको अगाडि।
8: सम्पर्क फोन नम्बर 063-590-018, मोबाइल 9840-5156-35 र 9817-69611।
7: न्यूनतम शुल्कमा गुणस्तरीय स्वास्थ्य परीक्षणको लागि वालिङ एकमात्र स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली।
2: वालिङ साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको उपभोक्ताहरूमा अनुरोध।
9: पानी जीवन हो, पानीका स्रोतको संरक्षण गरौं,
2: पानीको सही उपयोग गरौं, धाराको टुटी राम्रोसँग बन्द गरौं, जथाभावी पानी खेर नफालौं,
9: मिटर प्रयोग गरेर मात्र पानीको उपयोग गरौं,
2: के मिटर तथा गेट बल्ब बिग्रेको त छैन, बेला बेलामा चेक गरौं,
9: धाराको टुटी बिग्रेर पानी चुहिएको त छैन, यदि छ भने तुरन्तै बदलौं,
2: कहीँ कतै पानीको मेन लाइन, वितरण लाइन अथवा घरमा आउने पाइप लाइन फुटेर पानी खेर गइरहेको त छैन, यदि छ भने कार्यालयमा तथा खाने पानी कर्मचारीलाई तुरन्त खबर गरौं,
9: पानीको स्रोत वरिपरि फोहोर नगरौं, नफालौं र त्यस्तो गरेको देखेमा खबर गरौं,
2: मिटर रिडिङ पश्चात प्राप्त भएको बिलको आधारमा ठिक समयमै पानीको महसुल भुक्तान गरौं र जरिवानाबाट बचौं,
9: पानीको महसुल इलेक्ट्रोनिक मिडिया, मोबाइल कम्प्युटर तथा बैंक मार्फत मार्फत सजिलैसँग घरमै बसी भुक्तानी गरौं।
10: कोही कसैले पानीको पाइप काट्ने, तान्ने वा संरचनामा नोक्सान पुर्याउने काम गरेको देखे वा थाहा पाएमा, अथवा कसैले अनियमित तरिकाले मिटर भन्दा अगाडिबाट पानी चोरी गरी प्रयोग गरेको देखेमा हामीलाई तुरन्त सूचना दिनुहोस्। सूचना दिनुहुने व्यक्तिको नाम गोप्य राखिनेछ।
9: पाइपलाइन भएको स्थानमा बाटो विस्तार, नाला निर्माण, घर निर्माण अथवा अन्य कार्य गर्दा पाइपलाइन तथा अन्य खाने पानीको संरचनामा क्षति पुग्ने भएमा कम्तीमा दुई दिन अगावै पूर्व जानकारी गराऊ।
10: नयाँ धारा जडानको लागि आवश्यक कागजातहरू नगद रु 22,000, गरिमा विकास बैंकमा डिपोजिट भौचर, नागरिकताको फोटोकपी, एक प्रति फोटो, लालपुर्जाको फोटोकपी र सम्बन्धित वार्डको सिफारिस।
9: पानी सम्बन्धी कुनै पनि विषयमा जानकारी लिनु वा दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
10: अन्य विस्तृत जानकारीको लागि फोन नम्बर 0364144769 र 0364144268।
9: स्वच्छ पानी, स्वस्थ जिन्दगानी।
10: अनुरोधक वालिङ साना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्था वालिङ स्याङ्जा।

0: मन से।
1: सुमित अहिले हाम्रो गर्नेमा 3 बजेको छ।
2: समय को साथ मा जितु सुनचा दी पसल
3: भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्स को 5 घर अगाडि जैसी 15 तर्फ जाने बाटोमा कुनाको साइडमा
2: विश्वासिलो भर पर्दो र आकर्षक डिजाइन का गरगहना खरिद बिक्री गर्ने ठाउँ
1: हुन्छ। रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।
4: रेडियो आदि खोला 105.4
5: यो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। आर्थिक विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव प्रतिनिधि सभाबाट स्वीकृत। अर्थतन्त्रको आधुनिकीकरण र सामाजिक न्यायका लागि करको दायरा विस्तार गरिएको अर्थमन्त्री वाग्लेको भनाई। विभिन्न मितिमा बसेको मन्त्री परिषद बैठकका निर्णय सार्वजनिक। परीक्षा बोर्डको अध्यक्ष नियुक्ति नयाँ प्रक्रिया मार्फत हुने। एडीबीद्वारा 11.50 करोड अमेरिकी डलर बराबरको सहुलियत ऋण स्वीकृत। नगरपालिकामा खानेपानी र सरसफाई सुधारका लागि खर्च गरिने। स्विजरल्याण्डमा हुने भनिएको अमेरिका इरान शान्तिवार्ता रद्द। कूटनैतिक प्रक्रिया जटिल र अस्थिर भएकोले समय तालिका बारम्बार परिवर्तन भइरहेका अमेरिकी प्रशासनको भनाई। र ब्राजिलका नेइमारले विश्वकप फुटबलको दोस्रो खेल पनि गुमाउने। ब्राजिलले भोलि बिहान हैटीसँग खेल्दै। नेपाल खबरमा अब पूरा खबर। प्रतिनिधि सभाबाट आर्थिक विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत भएको छ। प्रतिनिधि सभाको आजको बैठकले अर्थमन्त्री डाक्टर सोनी वाग्लेले गरेको प्रस्ताव सर्वसहमतले स्वीकृत गरेको हो। प्रस्तावमाथिको सामान्य छलफलमा सांसदहरूले उठाउनुभएका विषयलाई स्पष्ट गर्दै अर्थमन्त्री डाक्टर वाग्लेले बजेटमा व्यवस्था भएका शुल्क र कर सम्बन्धित क्षेत्रमै खर्च हुने बताउनुभयो। अर्थमन्त्री वाग्लेले देशको अर्थतन्त्रलाई औपचारिक माध्यममा ल्याउन र सामाजिक न्यायसहितको उदार अर्थतन्त्र सुदृढ गर्न करका नीतिहरू परिमार्जन गरिएको बताउनु भएको छ। उहाँले जनमत प्राप्त सरकारले विवेकपूर्ण ढंगले करको उपयोग गर्ने बताउनु भएको छ। अर्थमन्त्री वाग्लेले सार्वजनिक वित्तको सिद्धान्त अनुसार करका विभिन्न स्रोतहरूबाट संकलित रकम संचित कोषमा जम्मा हुने र त्यसलाई सरकारले आवश्यकता अनुसार विवेकपूर्ण ढंगले परिचालन गर्ने उल्लेख गर्नुभयो। अर्थमन्त्री वाग्लेले संसदको निर्देशन अनुसार विशिष्ट प्रयोजनका लागि इयर मार्किङ गर्न पनि सरकार तयार रहेको बताउनुभयो। शिक्षा क्षेत्रमा लगाइएको करका सम्बन्धमा उहाँले अहिले निजी विद्यालयमा 3% कर लगाएको जानकारी दिनुभयो। यसका साथै मध्यमवर्गीय परिवारलाई राहत दिन 25,000 रूपियाँसम्मको शिक्षा खर्चलाई करकट्टी गर्न सकिने सुविधा दिएको उहाँको भनाइ छ। विद्युत क्षेत्रमा गरिएको लगानी र प्राप्त उपलब्धिबारे चर्चा गर्दै अर्थमन्त्रीले अब यो क्षेत्रलाई पनि करको दायरामा ल्याउनुपर्ने समय आएको बताउनुभयो। विद्युत महसूलमा उपभोक्तालाई भार नपर्ने गरी नीति बनाएको अर्थमन्त्रीको दावी छ। यस्तै पूँजी बजारमा अहिले देखिएको उतार चढ़ावको सम्बन्धमा अर्थमन्त्री वाग्लेले विगतका केही अनियमिततामाथि भइरहेको छानबिनका कारण लगानीकर्ताहरू पर्ख र हेरको अवस्थामा रहेको विश्लेषण गर्नुभयो। सरकारले विभिन्न मितिमा बसेको मन्त्री परिषद बैठकका निर्णय आज सार्वजनिक गरेको छ। सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले आज पत्रकार सम्मेलन मार्फत बैठकका निर्णय सार्वजनिक गर्नुभएको हो। पछिल्लो निर्णय अनुसार राष्ट्रिय परीक्षा बोर्डको अध्यक्ष पदमा नियुक्तिका लागि गठित सिफारिश समितिले गरेको छनौट प्रक्रिया सरकारले रद्द गरेको छ। गएको जेठ 19 बसेको मन्त्री परिषद बैठकले यसअघि समितिले गरेका सबै प्रक्रिया रद्द गर्दै नयाँ छनौट प्रक्रिया अघि बढ़ाउन स्वीकृति प्रदान गरेको सरकारका प्रवक्ता पोखरेलले जानकारी दिनुभयो। संविधान संशोधनको बहसपत्र तयार पार्ने कार्यदलको अवधि थप गर्नेदेखि सरकारी जग्गा छानबिन सम्बन्धी आयोगको प्रतिवेदन कार्यान्वयन गर्नेसम्मका विभिन्न निर्णय गरेको छ। भूमि समस्या समाधान समितिको अध्यक्षसहित सदस्य नियुक्त गरिएको छ। समितिको अध्यक्ष पदमा बलभद्र बास्तोला तथा सदस्यहरूमा अमीर प्रसाद नेउपाने, पदमनिधि सोती र डाक्टर रिहाना श्रेष्ठ नियुक्त हुनुभएको छ। राष्ट्रिय परीक्षा बोर्डले कक्षा 12 नतिजामा नन ग्रेडेड अर्थात एनजी प्राप्त गरेका विद्यार्थीका लागि मौका अर्थात पूरक परीक्षाको समय तालिका सार्वजनिक गरेको छ। मौका परीक्षा आउँदो साउन 2 र 3 गते बिहान 11 बजेदेखि दिउँसो 2 बजेसम्म सञ्चालन हुनेछ। साउन 2 गते अनिवार्य अंग्रेजी एक विषयमा मात्र परीक्षा दिने परीक्षार्थीको सबै र 2 विषयमा परीक्षा दिनेका लागि सानो कोड नम्बर भएको विषयको परीक्षा हुनेछ। त्यस्तै साउन 3 गते 2 विषयमा परीक्षा दिने परीक्षार्थीका लागि आफूले परीक्षा दिने विषयमध्ये ठूलो कोड नम्बर भएको विषय विषयको परीक्षा सञ्चालन हुनेछ। सैद्धान्तिकतर्फ अन्य विषयमा न्यूनतम वा त्योभन्दा माथिल्लो ग्रेड प्राप्त गरी बाँकी बढ़ीमा दुई विषयमा एनजी प्राप्त गर्ने वा सैद्धान्तिकतर्फ अन्य विषयमा डी वा त्योभन्दा माथिल्लो ग्रेड प्राप्त गरी बाँकी बढ़ीमा दुई विषयमा अनुपस्थित भएका परीक्षार्थी यो परीक्षामा सामेल हुन पाउनेछन्। कक्षा बाह्रको परीक्षाफल आज सार्वजनिक गरिएको हो। राष्ट्रिय परीक्षा बोर्डका अनुसार 64.13% परीक्षार्थी ग्रेडेड भएका छन्, जसमा नियमिततर्फ 69.75% र आंशिकतर्फ 42.38% विद्यार्थी ग्रेडेड भएका हुन्। नियमिततर्फ यस वर्ष 3,32,241 र आंशिकतर्फ 85,929 गरी कुल 4,18,179 परीक्षार्थी परीक्षामा सहभागी भएका थिए। तीमध्ये नियमिततर्फ 2,31,770 र आंशिकतर्फ 36,420 जना गरी कुल 2,68,190 परीक्षार्थीले सबै विषयमा ग्रेड प्राप्त गरेका छन्। प्राप्त नतिजाप्रति चित्त नबुझी पुनर्योग गर्न चाहने विद्यार्थीले प्रति विषय 1,000 रूपियाँका दरले दस्तुर बुझाई आवेदन दिन सक्नेछन्। नतिजा प्रकाशन भएको मितिले 7 दिनभित्र अर्थात असार 12 गते बेलुका 5 बजेसम्म बोर्डको वेबसाइट मार्फत अनलाइन भुक्तानी गरी आवेदन दिनुपर्नेछ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
0: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
6: सुन त, मेरो कपडा प्याकिङ गर्दै उत
7: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
8: Where do we begin?
7: With international news you can trust, BBC News.
8: Journeys into the heart of global events.
7: And voices from around the globe.
9: The whole region is in the grip of a severe water crisis, and I am here to find out why.
7: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
10: सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
11: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
12: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
13: फोन 0 54 94 33 4 93 5 55।
5: सीधा कुरा प्रस्तुत विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाण्डुमा 90 MHz। नेपाल खबरमा अब थप खबरहरू। एसियाली विकास बैंक एडीबीले नेपालमा नगरपालिकामा खानेपानी र सरसफाई सुधारका लागि 11,50,00,000 अमेरिकी डलर बराबरको सहुलियत ऋण स्वीकृत गरेको छ। एडीबीले एकीकृत खानेपानी आपूर्ति तथा ढल व्यवस्थापन परियोजनाबाट 13 जिल्लाका 8,50,000 जनाभन्दा धेरै नागरिक लाभान्वित हुने जनाएको छ। नेपालमा तीव्र शहरीकरणका कारणले शहरी क्षेत्रमा अत्यधिक चाप बढ़दै गइरहेको धेरैजसो समुदाय खानेपानी र आधारभूत स्वास्थ्य सुविधाबाट वञ्चित भइरहेका एडीबी नेपालका कन्ट्री डाइरेक्टर आर्नो कोस्वाले बताउनुभयो। यो परियोजना सञ्चालनमा आएपछि खानेपानी र सरसफाईमा थप पहुँच अभिवृद्धि हुने उहाँको विश्वास छ। राष्ट्रिय चलचित्र पुरस्कार 2082 व्यक्ति तथा फिल्मतर्फ गरी विभिन्न 8 विधामा पुरस्कार प्रदान गरिएको छ। राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित राष्ट्रिय चलचित्र पुरस्कार तथा दीर्घ साधना सम्मान समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले पुरस्कार प्रदान गर्नुभयो। उनको स्वीटर 2082 उत्कृष्ट चलचित्र घोषित भएको छ। नवीन चौहान निर्देशित उनको स्वीटरले 3 विधामा पुरस्कार जितेको छ। उत्कृष्ट निर्देशकको पुरस्कार पनि निर्देशक चौहानले प्राप्त गर्नुभएको छ। यो फिल्मबाट मिरूना मगर उत्कृष्ट अभिनेत्री घोषित उपस्थित हुनुभयो। उत्कृष्ट अभिनेताको पुरस्कार परान फिल्मबाट वरिष्ठ अभिनेता निरसाले प्राप्त गर्नुभएको छ। उत्कृष्ट पदकथातर्फको पुरस्कार परानले जितेको छ। उत्कृष्ट छायांकनको पुरस्कार कोसेडुङ्गाले पाउँदा उत्कृष्ट पुरस्कार पनि कोसेडुङ्गा फिल्मबाट नहकुल खड्काले प्राप्त गर्नुभयो। समारोहमा वरिष्ठ कलाकार मदन कृष्ण श्रेष्ठलाई चलचित्र दीर्घ साधना सम्मानले पुरस्कृत गरिएको छ। उहाँलाई 3,75,000 नगद सहित सम्मान गरिएको हो। अब विदेशको खबर। स्विजरल्याण्डमा हुने भनिएको अमेरिका इरान शान्ति प्रक्रिया सम्बन्धी उच्च स्तरीय वार्ता अन्तिम समयमा रद्द भएको छ। अमेरिकी उपराष्ट्रपति जेडी भान्सले इरानी प्रतिनिधि मण्डलसँग भेट गर्न तय भएको स्विजरल्याण्ड भ्रमण स्थगित गरेपछि स्विस विदेश मन्त्रालयले वार्ता नहुने बताएको समाचार संस्था एएफपीले जनाएको छ। अमेरिका इरान बीच आज स्विजरल्याण्डमा शान्ति सम्झौता समारोह हुने तय भएको थियो। मन्त्रालयका अनुसार बर्गेनस्टकमा आवश्यक तयारी चलिरहे पनि नयाँ मिति तय भएको छैन। स्विजरल्याण्डले वार्ता सहज आफू तयार रहेको जनाएको छ। यो वार्तालाई भर्खरै सम्पन्न भएको सम्झौतापछि अगाडि बढ़ने दोस्रो चरणको छलफलको रूपमा हेरिएको थियो। यसको उद्देश्य इरानसँगको द्वन्द अन्त्य गर्ने, हर्मुज जलमार्ग पुनः संचालनमा ल्याउने तथा इरानको आणविक कार्यक्रम लगायत विषयमा 60 दिनभित्र सहमति खोज्ने रहेको उल्लेख गरिएको थियो। अमेरिकी प्रशासनका अनुसार कूटनैतिक प्रक्रिया जटिल र अस्थिर भएकोले समय तालिका बारम्बार परिवर्तन भइरहेका छन्। तर प्राविधिक तहमा छलफल छिट्टै शुरू गर्ने तयारी भइरहेको छ। अब खेल खबर। ब्राजीलका स्टार फरवार्ड नेइमारले फिफा विश्वकप फुटबलमा समूह चरणको दोस्रो खेल पनि गुमाउने भएका छन्। पिडुलाको चोट पूर्ण रूपमा निको नभएका कारण नेइमारले हैटीसँगको खेल पनि गुमाउने ब्राजिलियन फुटबल महासंघ सीबीएफले जनाएको छ। ब्राजीलका लागि सबैभन्दा धेरै 69 अन्तर्राष्ट्रिय गोल गरेका 34 वर्षीय नेइमार गएको मे 7 सान्तोस एफसीबाट खेल्ने क्रममा घाइते भएका थिए। चौथो पटक विश्वकप खेल्न टोलीमा परेका नेइमारले सामान्य शारीरिक अभ्यास गरिरहे पनि पूर्ण प्रशिक्षण गर्न सके रहेका छैनन्। समूह सीमा रहेको 5 पटकको विश्व विजेता ब्राजीलले भोलि बिहान हैटीसँग खेल्दैछ। यो खेल अमेरिकाको फियाले डेफिया रंगशालामा बिहान 6:15 शुरू हुनेछ। ब्राजीलले पहिलो खेलमा मोरक्कोसँग 1-1 गोलको बराबरी खेलेको थियो। चारभञ्जाङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। आर्थिक विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव प्रतिनिधि सभाबाट स्वीकृत। अर्थतन्त्रको आधुनिकीकरण र सामाजिक न्यायका लागि करको दायरा विस्तार गरिएको अर्थमन्त्री वाग्लेको भनाई। विभिन्न मितिमा बसेको मन्त्री परिषद बैठकका निर्णय सार्वजनिक। परीक्षा बोर्डको अध्यक्ष नियुक्ति नयाँ प्रक्रिया मार्फत हुने। एडीबीद्वारा 11,50,00,000 अमेरिकी डलर बराबरको सहुलियत ऋण स्वीकृत। नगरपालिकामा खानेपानी र सरसफाई सुधारका लागि खर्च गरिने। स्विजरल्याण्डमा हुने भनिएको अमेरिका इरान शान्ति वार्ता रद्द। कूटनैतिक प्रक्रिया जटिल र अस्थिर भएकोले समय तालिका बारम्बार परिवर्तन भइरहेका अमेरिकी प्रशासनको भनाई। र ब्राजीलका नेइमारले विश्वकप फुटबलको दोस्रो खेल पनि गुमाउने। ब्राजीलले भोलि बिहान हैटीसँग खेल्दै।
13: नमस्ते, म हो तपाईँहरूको आफ्नै गायक तिलक बमल्ल। तपाईँ यति बेला सुन्दै हुनुहुन्छ चाङ्ग्रो जिल्लाको पहिलो आवाज आदि खोलाको स्पन्दन सामुदायिक रेडियो आदि खोला 105.4।
14: सामाजिक सञ्जालजी छ्यानले जाँझीमरी बुझीमरी ब्याङ्गैन आधिकारिक प्रोफाइल मात्र फलोलन खैबै बिनी लिङ्क खुल्दिउ भन्दा उहिसु सु खन क्या खलो सुजित बिमिलो खन यामो बिमारी छ्यानले खोना दे खुल्दिब वेबसाइट न युआरएल चेक लना आक्षेप घटना तल आपिबै लागि समय समयरी आफै न पासपोर्ट फेरदिल परिमो नुई तोय तारी शङ्ख लैदी भिसा बैङ्गरी यही मरी तुरन्त खबर लना
15: सतर्क तन ठगे तब त क्या जोगिना
16: सिद्धार्थ बेङ्गरक्याले जनहितरी जारी सन्देश
17: सिद्धार्थ बैंक सम्बन्ध सधैँ भरिलाई।
18: हतार हतारमा छोराको बिहे आँटियो, अरू सबै व्यवस्था मिल्यो तर अब सुनका गरगहनाको व्यवस्था गर्नुपर्ने भयो। कहाँ जाने के गर्ने अल्पत्र परियो।
19: तिमी अल्पत्र नपर न, मैले विश्वासिलो ठाउँमा बिहेका लागि आवश्यक पर्ने सबै गरगहना बनाउन अर्डर दिइसकेको छु।
18: लौ अब कहाँ दिनुभयो, मैले बैरगारी नयाँ बजारको भूपु सैनिक एन्ड खिलुङ कालिका सुनसाती पसलबाट ल्याउने सोच बनाएकी थिए।
19: तिमीले जहाँ सोच्यौ मैले नि त्यही त हो अर्डर दिएको, ढुक्क बस न।
18: हजुर, ग्राहकहरूको मागलाई मध्यनजर गर्दै पसल पुरानो ठाउँ बैरघारी 99 चोक मेन रोडबाट सरेर पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास ब्याङ्कको ठिक अगाडि सरेको जानकारी गराउँछौ।
19: हामी कहाँ छापावाल सुनका स्वदेशी तथा विदेशी आकर्षक डिजाइनका गरगहनाहरू रेडिमेड तथा अर्डर अनुसार बनाइनुका साथै पुराना गरगहनाहरू साटफेट तथा खरिद बिक्री पनि गरिन्छ। यहाँ दोस्रो तथा तेस्रो नम्बरको सुनलाई खारेर पहिलो नम्बरको सुन बनाइन्छ भने राशि अनुसारका पत्थरको प्रयोग गरी गरगहना बनाइनुका साथै कम्प्युटर प्रविधिबाट नापतौल गरिन्छ।
18: प्रुफ राइटर गुप्त बहादुर सुनार एन्ड राजन सुनार, भूपु सैनिक एन्ड खिलुङ कालिका सुन चाँदी पसल,
19: बैरघारी पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास बैङ्कको ठिक अगाडि।
18: मोबाइल नम्बर 98061440870 र 98654497।
19: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।
18: आहा, कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त, गजब लाग्यो।
20: हो र, मैले नि राम्रो लागेर गोल्ड स्टारको अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याएँ।
18: मलाई नि चाहिएको थियो, आजै त्यही जान्छु।
20: गोल्ड स्टारको आधिकारिक सोरुम अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोकैमा गोल्ड स्टार कम्पनीका पार्टी सुज, स्कूल तथा अफिसियल सुजहरू, स्पोर्ट्स सुज, लेडिज जेन्ट्स सुज तथा जुत्ता चप्पलको होलसेल एवं खुद्रा बिक्री गरिन्छ।
18: गोल्ड स्टारको अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोक,
20: प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी।
18: मोबाइल 98469918921 र 98462439390।
21: घरी कम्प्युटर बिग्रिन्छ, घरी लाइन जान्छ, हैरान भयो। कति धेरै काम गर्न थियो, गर्नै पाइएन।
22: बिग्रीका बनाएर हुने भए बनाउला, नभए नयाँ किनौला। इन्भर्टर हाल्नु पर्नेछ, सिसिटिभी जडान गर्नु छ। मैले वालिङमा कम्प्युटरका क्षेत्रमा 12 वर्ष र सिसिटिभीको क्षेत्रमा 6 वर्षदेखि सेवा दिँदै आएको एपेक्स कम्प्युटर सोरुमबाट ल्याउने कुरा भइसकेको छ।
21: यहाँ कम्प्युटर, ल्यापटप बिक्री तथा मरमत, प्रिन्टर बिक्री तथा मरमत, सिसिटिभी जडान तथा मरमत, विभिन्न ब्रान्डका प्रिन्टरहरूको टोनर रिफिल तथा मरमत, फायर एक्सटेन्गुइसर बिक्री तथा रिफिल पनि गरिन्छ।
22: टेलिफोन, इन्टरकम, इन्टरनेट, नेटवर्किङ गरिनुका साथै इन्भर्टर जडान तथा मरमत गरिन्छ। ब्रोसर, क्यालेण्डर, सर्टिफिकेटहरू डिजाइन गरिन्छ। टाइम एटेन्डेन्स डिभाइस जडान तथा मरमत गर्नु परेमा हामीलाई सम्झनुहोस्।
21: एपेक्स कम्प्युटर सोरुम तथा सर्भिस सेन्टर वालिङ 8 नयाँ बजारको ओह्रालो। सम्पर्क नम्बर 98565271, 98468329 र 98565271।

0: हार्दिक निमन्त्रणा।
1: भगवान श्री हरि तथा समस्त पितृहरूको आशीर्वाद स्वरूप मिति 2026 साल कार्तिक 23 गते गोलोकवासी मुर मर्दन बगाले ढाडे बगालेको सत संकल्पमा विक्रम सम्बत 1994 साल श्री पञ्चमीमा स्थापित श्री गणेश लक्ष्मी नारायण मन्दिरलाई पुननिर्माण गरी समय सापेक्ष युगानुकूल भव्य र दिव्य प्रभु निवास निर्माण गरी प्राण प्रतिष्ठा गरी भगवानको विग्रहहरूलाई स्थापित गर्ने वैदिक अनुष्ठानमा यहाँ र यहाँको सपरिवार उपस्थित भई भगवत सेवा एवं प्रसाद ग्रहणका लागि हार्दिक अनुरोध गर्दछौ।
0: कार्यक्रमहरू
1: यही असार 5 गते शुक्रबार पूर्वाङ्ग तयारी,
0: असार 6 गते शनिबार पूजन प्रारम्भ एवं अधिवास,
1: असार 7 गते आइतबार जप पाठ एवं अधिवास,
0: असार 8 गते सोमबार विशेष रथ यात्रा नगर परिक्रमा एवं प्राण प्रतिष्ठा साथै भण्डारा प्रसाद वितरण भगवान दर्शन,
1: असार 8 गते सोमबार बिहान 9 बजे रथ यात्रा दिउँसो 12 बजे पट खुल्ला भगवान दर्शन प्रसादको लागि भण्डारा खुल्ला गरिनेछ।
0: भगवानको 9 अधिवासहरू 6, 7 र 8 हुने हुँदा सेवामा सहभागी हुन सक्नुहुनेछ।
1: नोट, आजीवन वैष्ठी ब्रह्मचारी महादेव पुत्र कुमारजीको जन्म विशेष रथ यात्रा महामहोत्सव सम्पन्न हुनेछ।
0: संकल्पकर्ता तथा आयोजक समस्त बगाले परिवार वालिङ 8 बगाले टोल,
1: मोबाइल नम्बर 9856027966, 9856040126 र 9460181136।
2: हरे शिव, आज पनि कति नमिठो पकाएको होला, म त बाहिरै गएर खाना खान्छु, यो घरमा त कहिले पनि मिठो खाना नपाउने भए।
3: हजुरलाई त भन्दिए भइहाल्यो नि, घरमा पनि समस्या कति हो कति, स्वादिष्ट खाना बनाउन पनि तेल गुणस्तरीय हुनुपर्ने होला नि।
2: भनेको त हो नि, वालिङ 8 बिपी चोकमा रहेको DNY जनरल स्टोर सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योगमा गएर शुद्ध तोरीको तेल लिएर आऊ भनेर।
3: ल ल, म भर्खरै लिन जान्छु है, आजदेखि घरमा नै स्वास्थ्य वर्धक अनि स्वादिष्ट खाना बनाउँछु।
2: हजुर, हामी कहाँ आधुनिक मेसिनद्वारा तयार पारिएको शुद्ध तोरीको तेल, पिना र अर्गानिक गहुँको आटा तथा कोदोको पिठो पाइनुका साथै सुपथ मूल्यमा कुटानी पिसानी पनि गरिन्छ, साथै गाउँघरमा नै उत्पादन गरिएको लोकल चामल पनि उपलब्ध छ।
3: प्रोप्राइटर बालकृष्ण सुवेदी र गीता सुवेदी, DNY जनरल स्टोर सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योग, वालिङ 8 बिपी चोक,
2: मोबाइल नम्बर 9856054313 र 9841343432।
3: मूल्य होइन स्वास्थ्य रोजौ।
0: मल्ल फार्मेसीमा डाक्टर आउने सूचना, यही असार 6 गते शनिबारका दिन
3: सर्जन रोग विशेषज्ञ डाक्टर ओम बहादुर कार्की आउँदै हुनुहुन्छ। यदि तपाईँहरूमा शरीरमा दुख्ने वा नदुख्ने खालका गाँठा गुठी, डल्ला, पुरानो घाउ, खटिरा, दाग, पुरानो अपरेशनको समस्या, पायल, सहर्निया, अण्डको सुनिने, कान च्यातिएको, नङ गडेको, बारम्बार मुसा आइरहने समस्या, अनावश्यक गुठी आउने जस्ता समस्याहरू छन् भने स्वास्थ्य परीक्षण गराई स्वास्थ्य लाभ लिनुहोला। साथै सोही दिन पेट, छाती, मुटु रोग विशेषज्ञ डाक्टर एसके जयसवाल पनि आउँदै हुनुहुन्छ। यदि तपाईँलाई पेट, छाती, मुटु तथा सुगर रोग सम्बन्धी समस्याहरू जस्तै पेट दुख्ने, फुल्ने, पोल्ने, खानामा नलाग्ने, अमिलो पानी आउने, पेटको अल्सर, सास फेर्न गाह्रो हुने, सक्कर लाग्ने, शरीर सुनिने, हात खुट्टा फुल्ने, टाउको बढी दुख्ने, खकालमा रगत देखिने, शरीर दुब्लाउँदै जाने, पिसाब बढी लाग्ने, तिर्खा बढी लाग्ने, मुख सुक्खा हुने, शरीर हात खुट्टा झमझम गर्ने लगायतका लक्षण भएका बिरामी उक्त दिन सम्पर्क राख्न सक्नुहुनेछ।
0: उक्त दिन मुटुको इको पनि गरिनेछ। पुनश फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ।
4: सम्पर्क स्थान मल्ल फार्मेसी, वालिङ 8 तल्लो वालिङ, प्रोप्राइटर सुरेन्द्र मल्ल, स्वर्गीय पिता रामलाल मल्ल, फोन 0364140051, मोबाइल 9856052049।
0: स्मरण रहोस्, डाक्टर आउने दिन यही असार 6 गते शनिबार।
5: होइन, यही चौपारीमा बतास चल्यो भन्दै बस्ने हो कि अब बजारतिर पनि लाग्ने हो? धानको बिउ राख्ने बेला भयो, म त धानको बिउ लिन भनेर बजार जान लागेको हो।
3: ए साँच्चै है, मलाई पनि कुखुराको भाले भाले चल्ला लिन थियो, म पनि हजुरसँगै जान्छु है।
5: ल त्यसो भए तिमीलाई कुखुराको भाले भाले चल्ला अनि मलाई धानको बिउ एकै ठाउँमा पाइने पसलमा जाउँ न त।
3: हुन्छ, त्यसो भए वालिङ 8 मोडमा रहेको गरिमा एग्रोमा जाम न त। त्यहाँ कुखुराको भाले भाले चल्ला अनि धानको बिउहरू रामधान सामा सावित्री तथा हाइब्रिड धानहरू US 312 US 305 उपज राजा चाइनिज जिटेन शान्ति च्याम्पियन हरदीनाथ JK 33 33 64 44 अनि झार मार्ने विषारी पनि पाइन्छ। त्यति मात्रै नभएर विभिन्न तरकारीका बिउ बिजनहरू गाई भैँसीका औषधि कुकुर बिराला बंगुरका औषधि तथा दानाहरू पनि पाइन्छ।
2: गरिमा एग्रो वालिङ आठ मोड स्टाफ होटलको आडैमा वालिङ सिटी पोलिक्लिनिकको ठ्याक्कै अगाडि।
3: प्रोप्राइटर कृष्ण भट्टराई र अस्मिता न्यौपाने। मोबाइल 9856051068 र 9836707071।
2: एक पटक आएर त हेर्नुहोस्, तपाईँलाई फर्की फर्की आउने बनाउने जिम्मा हाम्रो हो।
6: हजुर सुन्नुहोस् त, खुसीको खबर ल्याएका छौ। अब न्यूरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
7: मस्तिष्क मेरुदण्ड र शरीरको न्यूरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात अनुभवी डाक्टर यही छन् नि।
6: 28 वर्षदेखिको अनुभव, न्यूरो आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-76-044।
7: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।

0: के तपाईलाई गौशाला गरौँसुर धार्मिक यात्रा गर्न मन लागिरहेको छ तर यातायातको व्यवस्था नहुँदा दर्शन गर्न पाइरहनु भएको छैन भने
1: अब तपाईलाई यात्रा गराउने जिम्मा हाम्रो भयो। अब प्रत्येक दिन बिहान 7 बजे वालिङ पुरानो बस पार्कबाट गौशाला गरौँसुर जाने यातायात सुचारू गरेका छौ। कम्तीमा 6 जनाको समूह भएमा गाडीमा आवत जावत सहित बिहानको खाजाको समेत सुविधा छ। थप जानकारीको लागि श्याम प्रसाद शर्मा दारी मुन्द्रे हिमालय हिली भ्यू रिसोर्ट मोबाइल 9856705756 र 9846705756। निशुल्क आँखा शिविर हुने बारे सूचना सानिमा बैंक लिमिटेड पुतली बजार शाखा स्याङ्जा र हिमालय आँखा अस्पताल पोखराको प्राविधिक सहयोगमा निम्न मिति समय र स्थानमा निशुल्क आँखा शिविर र मोतियाबिन्दु शिविर सञ्चालन हुन गइरहेकाले सम्पूर्ण मोतियाबिन्दु वा अन्य आँखाका बिरामीहरूले लाभ लिनुहुन अनुरोध गर्दछौ। पहिलो दिन असार 7 गते कार्यक्रम आँखा स्क्रिनिङ क्याम्प स्थान कालिका सामुदायिक अस्पताल भिरकोट नगरपालिका हेलु स्याङ्जा। दोस्रो दिन असार 8 गते आँखा स्क्रिनिङ क्याम्प स्थान क्षेत्रीय समाज भवन बैरघारी भिरकोट नगरपालिका 1 च्याङ्जा। तेस्रो दिन असार 9 गते कार्यक्रम क्याटारेक्ट सर्जरी क्याम्प स्थान गरौँ प्राथमिक अस्पताल वालिङ नगरपालिका 9 च्याङ्जा।
2: ओ माइलाबा बिरामी हुनुभयो कि कसो
3: हो नि नानी सन्चो छैन कहाँ जाने होला जचाउन पैसा पनि धेरै छैन सस्तोमा गुणस्तरीय सेवा कहाँ पाइन्छ होला नानी
2: ल चिन्तै नलिनुहोस् न माइलाबा हाम्रो मिर्दीमा विगत 15 वर्षदेखि सेवा दिँदै आएको हाम्रो प्राइम फार्मेसी प्राइम क्लिनिक छ नि कम मूल्यमा गुणस्तरीय सेवा दिइरहेको छ यहाँ प्रत्येक दिन निशुल्क अनुभवी डाक्टर एचए अहेबबाट जाँच हुन्छ नि प्रत्येक दिन एक्सरे रगत पिसाब परीक्षण माइनर अपरेशन टाका लगाउने ड्रेसिङ गर्ने पनि गरिन्छ नि हाम्रो प्राइम फार्मेसी वालिङ 6 मिर्दीमा डाक्टर आउने सूचना प्रत्येक महिनाको दोस्रो शनिबार वृहत मुटु चेक जाँच हुने उक्त दिन पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका वरिष्ठ मुटु सुगर थाइराइड बाथ फोक्सो रोग विशेषज्ञ एमडी कार्डियो डाक्टर आशिष त्रिपाठीद्वारा चेक जाँच हुने हुँदा उक्त दिन मुटुको भिडियो एक्सरे इको र ईसीजी पनि गरिन्छ त्यस्तै प्रत्येक महिनाको तेस्रो शनिबार वरिष्ठ छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर सौरभ अरियालद्वारा छाला सम्बन्धी सम्पूर्ण उपचार हुने हुँदा साथै उक्त दिन महिला पाठ्यघर रोग विशेषज्ञ डाक्टर रूपा पनेरोबाट गर्भवती महिला पाठ्यघर सम्बन्धी समस्या भएका बिरामीहरूको उपचार पनि गरिन्छ
3: पुनश फोनबाट नाम दर्ता गर्न सक्नुहुनेछ र फेसबुकमा हाम्रो प्राइम फार्मेसी सर्च गरेर फलो गर्न सक्नुहुनेछ
1: हाम्रो प्राइम फार्मेसी प्राइम क्लिनिक वालिङ 6 मिर्दी जगत रोड फोन नम्बर 9846485411
4: बुढी यो पालि तिम्रो जन्मदिनमा तिमीले सोचे जस्तै राम्रो उपहार दिनु छ तिम्रो मनैमा बस्ने गहना कहाँ पाउला त
5: हितैको मायाले दिने उपहार त शुद्ध र खास हुनुपर्छ नि त्यस्तो गहना त वालिङको जितु सुनचाँदी पसलमा मात्रै पाइन्छ
4: ए त्यही वालिङ 8 पेट्रोल पम्प नजिकै पशुपति चस्मा पसलको ठिक अगाडि भएको नयाँ डेकोरेसनको पसल हो
5: त त्यहाँका आधुनिक डिजाइनका गहनाहरू त जो कोहीको मनैमा बस्छन् शुद्ध सुन भरपर्दो सेवा
6: विगत लामो समयदेखि हाम्रै वालिङ बजारमा सेवा दिँदै ग्राहकहरूको मन जित्न सफल यस जितु सुनचाँदी पसल वालिङमा विवाह व्रतबन्ध एवं शुभ कार्यका लागि आकर्षक डिजाइनका सुन तथा चाँदीका नयाँ नयाँ गरगहनाहरू अर्डर अनुसार बनाउनुका साथै पुरानो गरगहनासँग नयाँ गरगहना साटफेट तथा खरिद बिक्री गरिन्छ यहाँ अर्डर अनुसार हिराका गरगहनाहरू पनि बनाइन्छ अत्याधुनिक प्रविधिबाट नयाँ डिजाइनका गरगहना बनाइन्छ
1: प्रोप्राइटर जित बहादुर सुनार एन्ड सन्स दिपेश जितु सुनचाँदी पसल वालिङ 8 पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको 5 घर अगाडि जैसी पधेरा तर्फ जाने बाटोमा कुनाको साइडमा
6: सम्पर्क मोबाइल नम्बर 9462625767 र 9806617137
1: पुरानो पसलबाट ठिक अगाडि आफ्नै निवासमा सरेको जानकारी गराउँदछौ सुनमा शुद्धता हाम्रो प्रतिबद्धता

0: ए असरा किन बोलाको मलाई?
1: हे ना, मेरो चिना पुरानो भयो अनि मिलेको पनि छैन अरे, कति छैन अलि विश्वासिलो ज्योतिष?
0: ए मेरो पनि न स्वास्थ्य राम्रो भएको छ, न पढ्न मन नै लाग्छ, अनि जागिरमा पनि असफलता मात्र। तैले खोजे जस्तो ज्योतिष वालिङ नगरपालिका छ मेदीमा छ रे, म पनि जान्छु त नि।
2: हाम्रा विशेषताहरू:
3: ग्रह दशाको ग्यारेन्टीका साथ आधुनिक प्रविधिबाट भविष्यवाणी गरिन्छ।
2: ग्रह दशा र कुल देवता साथै पितृदोष, घरमा वास्तुदोष बिग्रेको कारणले आउने समस्या, घर परिवारमा मेलमिलाप नहुने, विभिन्न दुःख कष्ट, अशान्ति, रोग, धन्नाश हुने, शत्रु लाग्ने, हरेक असफलता, मानसिक चिन्ता जस्तै अन्य समस्याहरू केबाट हो पत्ता लगाई ज्योतिष प्रविधिबाट समस्या समाधान गरिन्छ।
3: मोत र धातुको कारणले पुरुष वा महिलामा सन्तान नहुने, गर्भखेर जाने समस्याको कारणले छोराछोरी हुन सकेको छैन भने उक्त समस्याको समाधान गरिन्छ।
2: जमिनको माटो हेरी भूमिदोष शान्ति गरिन्छ र आखत हेर्नुका साथै लामा सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
3: युवा तथा बालबालिका सम्बन्धी रिसाउने, पढ्न मन नलाग्ने, झोक्राउने, अटेरी गर्ने, यौवन अवस्थाको प्रेम रोग, प्रेम असफल, वैदेशिक यात्रा सम्बन्धी समस्याको समाधान गरिन्छ।
2: रक्षादी जन्तर बुटी, सुरक्षा कवच, आफ्नो राशि अनुसार धातु रत्न मिलाई कम खर्चिलो र सजिलो विधिबाट नवग्रह शान्ति गरिन्छ।
3: र नयाँ चिना बनाउनुका साथै पुरानो चिना 50% छुट गरी बनाइन्छ, साथै जन्मेको सरिन्छ।
2: जमिनको माटो हेरी भूमिदोष शान्ति गरिन्छ र आखत हेर्नुका साथै लामा सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
3: युवा तथा बालबालिका सम्बन्धी रिसाउने, पढ्न मन नलाग्ने, झोक्राउने, अटेरी गर्ने

0: ज्योतिष पंडित जीवन कुमार रेग्मी मोबाइल 9846541123 र 9806161052।
1: ओइ आमजी श्रेया, कसम तिम्रो यो नयाँ हेयर कट र कलर त एकदमै फायर छ त। कुन इन्टरनेशनल ब्रान्डको शरण पुगेर आयो?
2: थ्याङ्क यू रिया, इन्टरनेशनल होइन बाबा, यो त हाम्रै वालिङको मन्जु ब्युटी सलुनको कमाल हो नि।
1: सिरियसली, वालिङमा यस्तो वाव लुक्स दिने सलुन छ? म त छक्क परे।
2: छ नि, वालिङ आर्ट्स जंगल रेस्टुरेन्ट भएकै भवनको पहिलो तलामा। त्यहाँको बोटक्स र न्यानोप्लास्टिया ट्रिटमेन्ट त झन्नै अमेजिङ छ। मेरो कपाल त पहिला कस्तो ड्यामेज थियो, अहिले त ग्लास हेयर जस्तै चम्किन्छ।
1: अनि मलाई पनि त्यो हाइड्रा फेसियल र नेल आर्ट पनि गराउनु थियो, त्यहाँ हुन्छ?
2: अफकोर्स, ब्राइडल मेकअप, नेल एक्सटेन्सनदेखि लिएर लेडिज र जेन्ट्स दुबैको लागि सलुन सम्बन्धी प्रोफेसनल तालिम पनि दिइन्छ।
1: ल, अब मेरो लुक्स पनि डिफरेन्ट देख्नेछौ तिमीले।
2: लेडिज तथा जेन्ट्सका सलुन सम्बन्धीका तालिमहरू दिनुका साथै हेयर स्ट्रेट, बोटक्स, बोटोलेक्स, न्यानोप्लास्टिया, हेयर स्मुदिङ, हेयर कलर, हेयर रिपेयरिङ, ब्राइडल मेकअप, नेल आर्ट, नेल एक्सटेन्सन, फेसियल, हाइड्रा फेसियल ट्रिटमेन्ट, स्किन टेस्ट र कस्मेटिक आइटमहरू पाइनुका साथै पार्लर एवं सैलुन सम्बन्धीका सम्पूर्ण कार्यहरू गरिन्छ।
1: साथै यहाँहरूले मन्जु ब्युटी सलुन टिकटक आइडीमा फलो गरेर हाम्रो भिडियोहरू पनि हेर्न सक्नुहुनेछ। प्रुप राइटर मन्जु भण्डारी र विमल भण्डारी, मन्जु ब्युटी सलुन एन्ड ट्रेनिङ सेन्टर, वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएको भवनको पहिलो तला।
2: सम्पर्क मोबाइल 9842698145।
3: के तपाईँलाई गौशाला, गरौँसुर धार्मिक यात्रा गर्न मन लागिरहेको छ तर यातायातको व्यवस्था नहुँदा दर्शन गर्न पाइरहनु भएको छैन भने?
4: अब तपाईँलाई यात्रा गराउने जिम्मा हाम्रो भयो। अब प्रत्येक दिन बिहान 7 बजे वालिङ पुरानो बस पार्कबाट गौशाला गरौँसुर जाने यातायात सुचारू गरेका छौ। कम्तीमा 6 जनाको समूह भएमा गाडीमा आवत जावत सहित बिहानको खाजाको समेत सुविधा छ। थप जानकारीको लागि श्याम प्रसाद शर्मा, दारी मुन्द्रे, हिमालय हिली भ्यू रिसोर्ट, मोबाइल 9856705656 र 9846705656।
5: हजुर बुवा, यो पालि त मेरो बारीमा लगाएको गोलबेडामा किरा लाग्यो, धानको बिउ पनि राम्रो भएन, लगानी धेरै भयो तर प्रतिफल छैन, अब के गर्ने होला?
6: नाति बाबु, तिमीले सायद सही ठाउँबाट सही सामान किनेको होइन्छ क्या हो, अब चिन्ता नगर, वालिङ आर्ट कटर बोटमा भरतराज भट्टराईको सहारा एग्रोभेट सेन्टरमा जाऊ त बाबु।
5: वाह, यो त मैले खोजेको ठाउँ रहेछ, कोइलर र बोइलरका चल्ला पनि पाइन्छ अरे हो?
6: किन नपाउनु नि बाबु, स्वस्थ कोइलर तथा बोइलर का चल्लाहरू पनि सहारा एग्रोभेट सेन्टरले उपलब्ध गराउँछ।
7: हजुर, हामी कहाँ उन्नत बिउ बिजन, मल, विषादी, पशु औषधि, कृषि उपकरण, पशु पंक्षीहरूको लागि दाना साथै बोइलर र कोइलरको खुराको सल्लाहहरू पनि सुपथ मूल्यमा उपलब्ध छ।
6: याद गर्नुहोस्, कृषि र पशुपालनको पूर्ण प्याकेजका लागि आजै सम्झनुहोस्।
7: प्रोप्राइटर भरतराज भट्टराई, सहारा एग्रोभेट सेन्टर, वालिङ आठ कटहर बोर्ड, एसबीआई ब्याङ्कको अगाडि। सम्पर्क मोबाइल 9857062866 र 9847926।
4: पर्वत जाने गेट, सहारा एग्रोभेट।

0: तपाईं घरमा वा कार्यालयमा इन्टरनेट जडान गर्दै हुनुहुन्छ?
1: यदि हुनुहुन्छ भने विगत 14 वर्षदेखि वालिङ नगरपालिका, भिरकोट नगरपालिका, सापकोट नगरपालिका, गलाङ नगरपालिका, कालीगण्डकी गाउँपालिका र पैयु गाउँपालिकामा गुणस्तरीय सुलभ र भरपर्दो इन्टरनेट सेवा प्रदान गर्दै आइरहेको वालिङ इन्टरनेटको सेवा लिन नभुल्नुहोला।
0: पुनश्च हामीले ब्यान्डविड्थ अनुसार मासिक रू 800 इन्टरनेट सेवा उपलब्ध गराएको जानकारी गराउँछौ।
1: साथै इन्टरनेटको जडानमा एउटा टिभीको मासिक शुल्क निशुल्क हुनेछ।
0: जानकारीका लागि वालिङ इन्टरनेट प्राली वालिङ 8 मोड,
1: फोन 063-4141-258।
2: आहा, कति राम्रो हो बाली नाली। बिउ नै राम्रो हो कि मल पनि राम्रो हो?
3: बिउ र मल दुवै राम्रो हो नि नानी। रैथाने जातका बिउहरू लगाएको हो, धेरै राम्रो भएको छ। अझै गडेउले मल भएपछि त सुनमा सुगन्धै भयो नि।
2: मलाई नि रैथाने जातका बिउहरू र गडेउले मल चाहिएको थियो, कहाँ पाइन्छ दाई?
3: वालिङ 8 पतञ्जली योगपीठको आडैमा वालिङ प्रोडक्ट होल्डिङ बहुउद्देश्य सहकारी संस्थामा अन्नबाली तथा तरकारीका लोपनी अवस्थामा पुगेका रैथाने जातका बिउ बिजनहरू संकलन गर्ने र बीज वृद्धिको कार्यहरू गर्दै आइरहेको छ। साथै बाली नालीका लागि आवश्यक पर्ने गडेउले मल उत्पादन गरी खरिद बिक्री पनि गरिन्छ नि।
2: अन्य विस्तृत जानकारीको लागि वालिङ प्रोडक्ट होल्डिङ बहुदेशी सहकारी संस्था वालिङ 8 नयाँ बजार र पतञ्जली यो पीठको आडेमा सम्पर्क नम्बर 063-4141-696।
1: वालिङ साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको उपभोक्ताहरूमा अनुरोध।
0: पानी जीवन हो, पानीका स्रोतको संरक्षण गरौ,
1: पानीको सही उपयोग गरौ, धाराको टुटी राम्रोसँग बन्द गरौ, जथाभावी पानी खेर नफालौ,
0: मिटर प्रयोग गरेर मात्र पानीको उपयोग गरौ।
1: के मिटर तथा गेटबल बिग्रेको त छैन? बेला बेलामा चेक गरौ।
0: धाराको टुटी बिग्रेर पानी चुहिएको त छैन? यदि छ भने तुरन्तै बदलौ।
1: कहीँ कतै पानीको मेन लाइन, वितरण लाइन अथवा घरमा आउने पाइप लाइन फुटेर पानी खेर गइरहेको त छैन? यदि भने कार्यालयमा तथा खाने पानी कर्मचारीलाई तुरन्त खबर गरौ।
0: पानीको स्रोत वरिपरि फोहोर नगरौ, नफालौ र त्यस्तो गरेको देखेमा खबर गरौ।
1: मिटर रिडिङ पश्चात प्राप्त भएको बिलको आधारमा ठिक समयमै पानीको महसुल भुक्तान गरौ र जरिवानाबाट बचौ।
0: पानीको महसुल इलेक्ट्रोनिक मिडिया, मोबाइल कम्प्युटर तथा बैंक मार्फत सजिलैसँग घरमै बसी भुक्तानी गरौ।
1: कोही कसैले पानीको पाइप काट्ने, तान्ने वा संरचनामा नोक्सान पुर्याउने काम गरेको देखे वा थाहा पाएमा अथवा कसैले अनियमित तरिकाले मिटर भन्दा अगाडिबाट पानी चोरी गरी प्रयोग गरेको देखेमा हामीलाई तुरन्त सूचना दिनुहोस्। सूचना दिनुहुने व्यक्तिको नाम गोप्य राखिनेछ।
0: पाइपलाइन भएको स्थानमा बाटो विस्तार, नाला निर्माण, घर निर्माण अथवा अन्य कार्य गर्दा पाइपलाइन तथा अन्य खाने पानीको संरचनामा क्षति पुग्ने भएमा कम्तीमा 2 दिन अगावै पूर्व जानकारी गराउ।
1: नयाँ धारा जडानको लागि आवश्यक कागजातहरू नगद रु 22,000, गरिमा विकास बैंकमा डिपोजिट भौचर, नागरिकताको फोटोकपी, एक प्रति फोटो, लालपुर्जाको फोटोकपी र सम्बन्धित वार्डको सिफारिस।
0: पानी सम्बन्धी कुनै पनि विषयमा जानकारी लिनु वा दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
1: अन्य विस्तृत जानकारीको लागि फोन नम्बर 063-4141-469 र 063-4141-268।
0: स्वच्छ पानी, स्वस्थ जिन्दगानी।
1: अनुरोधक वालिङ साना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्था वालिङ स्याङ्जा।

0: ठीक ना? अली हम लोग आनी माँ बजे
1: समय को साथ में जितु सुनचांदी पसल
2: भूसाल पेट्रोल पंप संगे जोड़िएको डिपार्टमेंट स्टोर्स को पांच घर अगाड़ी जैसी पंद्रह तर्फ जाने बाटो में कुना को साइड में
1: विश्वासिलो भरपर्दो र आकर्षक डिजाइन का गरगहना खरीद बिक्री करने
0: ठाउँ
3: सुख दुख का तरेलीहरू संग रम्दै
4: तपाईकै अन्तर्मनमा चोखो र पवित्र भई आधी खोला जस्तै सदा बगिरहने
3: तपाईको मनको डुकडुकी आधी खोलाको स्पन्दन
4: तपाई सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो आधी खोला
3: 105.4 मेगाहर्ज
5: अनि तयो कागज केमा थियो वा अ झिल्काई के पर्सनल नम्बर ब्लक लै वा दिए पर्सनल मोबाइल नम्बर मे उनी यो टेलिकमर भए अफिसरी आएर ब्लग लाएर खलखाई
6: अनि बैंगरी
5: बैंगरी चार चाहिँ तली लग पर्दी
6: चमलल पति न आफै न मोबाइल नम्बर फेर्दी अब दिएर ब्लग तयाई दिशा आफै न ब्याङ्क दे पनि जानकारी पिन परिम दे आफै न ब्याङ्क खातै न जानकारी अरू न योरी थोनी प्रज्ञा सचेत तल परिम
5: सतर्क तना ठगी तब्द क्या जोगी ना
7: सिद्धार्थ ब्याङ्क क्याले जनहितरी जारी सन्देश
8: सिद्धार्थ ब्याङ्क सम्बन्ध सधैँ भरिलाई
9: यमहा बेस्ट एक्सचेन्ज अझै ज्यादा अझै धेरै यही असार 7 गतेदेखि 12 गतेसम्म स्थान वालिङ 8 मुक्तिनाथ विकास बैंक अगाडि यमहा लैजाऊ घरमा नागरिकताकै भरमा 2 वर्ष ट्याक्स फ्री राइड फ्री अट्र्याक्टिभ क्यास डिस्काउन्ट हाई भ्याल्यू एडिसन फ्री हेलमेट स्पट एक्सचेन्ज इजी फाइनान्स थप जानकारीको लागि सुलोसन अटो सेल्स वालिङ 10 भकुन्डे सम्पर्क मोबाइल 98560-86143
1: स्कूल तथा अफिस का ड्रेस किनेर बनाउनु पर्ने अनि अन्य कपडाहरू पनि चाहिएको थियो भागादौड गर्नु पनि समय छैन सबै सामान एकै ठाउँमा पाउने भए सजिलो हुने
10: त्यति कुरामा नि यति धेरै तनाव भर्खरै जानुस् त वालिङ 8 नयाँ बजारको पोसाक बगैँचामा सबै सामान त्यही पाइन्छ
1: हजुर सम्पूर्ण विद्यालय र क्याम्पसका ड्रेसहरू सरकारी कर्मचारीका ड्रेसहरू संघ संस्था सहकारीका ड्रेसहरू रेडीमेड बेहुलाका दौरा सुरुवाल रेडीमेड कोट प्यान्ट झोला जुत्ताहरू पाउनुका साथै सम्पूर्ण तयारी तथा काँचो कपडाहरू तथा अर्डर बमोजिमका कपडाहरू तयार गर्नुका साथै सम्पूर्ण सेवाका लागि हामीलाई सम्झनुहोस्
10: पोसाक बगैँचा वालिङ 8 नयाँ बजार प्रोप्राइटर प्रकाश अरियाल मोबाइल 98560-30829
11: फ्रिज बिग्रिएर सब्जीहरू सबै काम नलाउने भयो 2-4 दिन भइसक्यो एसी पनि चलेको छैन कहाँ जाने हो के गर्ने हो अत्तो पत्तो भएन
12: होइन के भयो र किन हल्लाखोर गरेको हो
11: किचनमा भएका सबै सामान बिग्रिएर हैरानमा छु किनेको पनि धेरै भएको छैन राम्रोसित कहाँ बनाउँछन् होला
12: ए कुरो त्यस्तो भयो पिर नगर न विगत 9 वर्षदेखि वालिङ नयाँ बजारमा सञ्चालनमा छ पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र त्यहाँ गएपछि ढुक्क हुन्छ
11: हामी कहाँ अत्याधुनिक प्रविधिबाट हरेक कम्पनीका सामानहरू वारेन्टीका साथ बनाइनुका साथै विभिन्न ब्रान्डका फ्रिज वासिङ मेसिन एसी भ्याकुम क्लिनर इलेक्ट्रिक सामग्रीहरूको मरमत गर्नुका साथै सुपथ मूल्यमा खरिद बिक्री पनि गरिन्छ सेकेन्ड ह्यान्ड फ्रिज तथा वासिङ मेसिन एक्सचेन्ज समेत गरिन्छ किचन चिम्नी टिभी इन्डक्सन चुलो राइस कुकर मिक्सर पनि उपलब्ध छ
12: स्याङ्जा सहित गुल्मी पाल्पाको रामपुर पर्वत जिल्लाका विभिन्न भागमा गएर पनि होम सर्भिस दिँदै आएको छ यहाँ विभिन्न कम्पनीका सामानहरू सर्भिस गर्नुका साथै वारेन्टी भए वारेन्टीबाट र नभए सुपथ मूल्यमा मर्मत गरिन्छ
11: पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र वालिङ 8 नयाँ बजार लाइन राधे राधे चोकबाट 3 घर तल प्रोप्राइटर कृष्ण पाठक सम्पर्क मोबाइल 98560-54963 98560-55104 र 98028-47723
4: ओहो अङ्कल
13: चिटिक्क परेको घरमा मौरी पो पाल्नु भएछ हैन यो घर कहाँबाट ल्याउनु भएको
14: ए नानी दक्षिण तालिम प्राप्त कालीगढबाट निर्माण गरिएको चोरी खर्क मौरी घर उद्योगबाट ल्याएको हो नि घर मात्र होइन नानी मौरी पनि त्यहीबाट ल्याएको हो नि
13: ए हो र अंकल अनि यो चिउरी खर्क मौरी घर उद्योग चाहिँ कहाँ छ होला
14: सुन नानी भिल्कोट चिउरी खर्कमा छ नि त्यति मात्र हो र नानी त्यहाँ त आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्रीहरू उपलब्ध गराइनुका साथै मौरी पाल्नको लागि प्राविधिक ज्ञान सिप पनि पाइँदो रहेछ म त सबै कुराहरू सिकेर ढुक्क भई गोलाघाट नै ल्याएर आएको छु घरलाई गहना जस्तो पनि हुने मह पनि खान पाइने
15: हजुर हामी कहाँ दक्षिण कालीगढबाट आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह गोलाघार खाली घार र मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्री उपलब्ध गराउनका साथै मौरी पाल्नका लागि प्राविधिक ज्ञान सिप र परामर्श दिइन्छ
16: प्रोप्राइटर रत्न बहादुर गुरुङ सम्पर्क नम्बर 063-691-0004
17: सम्पर्क मोबाइल 97484-34484
18: चोरी घरको मौरी घार उद्योग भेटकोट नगरपालिका साथ स्याङ्जा
19: नमस्कार हल्दर साहब क्यानन तपाईँ त पाइल्सको अपरेसन गर्न हस्पिटल जानुभएको छ भन्ने सुनेको थिएँ तपाईँ त छिट्टै आउनुभयो अपरेसन नगरी आउनुभयो क्या हो
20: क्यानन पोखराको चरक मेमोरियल हस्पिटलमा वरिष्ठ डाक्टरले आधुनिक प्रविधिबाट अपरेसन गर्दा त छिट्टै निको पो हुँदो रहेछ नि खान्छ
19: अच्छा ज्ञानम मेरो बुढीको पित्त थैलीको अपरेसन पनि त्यही चरक मेमोरियल हस्पिटलमा गरेको हो नि हल्दर साहब केही दिनमै मेरो बुढी त ठमठम्ती हिँड्ने भाइ साह्रै राम्रो रहेछ त्यो हस्पिटल त अनि हल्दर साहब चरक मेमोरियल हस्पिटलमा हामी भारतीय भूभू सैनिकका लागि स्वास्थ्य सेवा ECHF स्वास्थ्य सेवा पनि छ नि
20: क्यानम त्यही भएर त चरक मेमोरियल हस्पिटलमा उपचार गर्न गएको हो नि
21: चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा भारतीय भूभू सैनिकका लागि स्वास्थ्य सेवा ECHF स्वास्थ्य सेवा उपलब्ध छ
22: साथै ओपीडी सेवा आइतबारदेखि शुक्रबार बिहान 9 बजेदेखि साँझ 4 बजेसम्म यो सेवा लिन ECHS कार्ड र रिफरल लिएर आउनुहोला पुनश 70 वर्ष माथिका भूपूहरूलाई रिफरल चाहिँदैन
21: विस्तृत जानकारीका लागि सरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा फोन 061-552-493-552-494-582-778

0: के तपाई घर बनाउँदै हुनुहुन्छ? यदि घर बनाउँदै हुनुहुन्छ भने वालिङ नगरपालिका ओडा नम्बर 6 आबडाली पुलको नजिक तारादेवी ब्लक उद्योगलाई सम्झनुहोला। हामी कहाँ विभिन्न किसिमका ब्लक तथा ढुङ्गा, गिटी, बालुवा घर बनाउने सामग्रीहरू उपलब्ध गराइन्छ। प्रोप्राइटर देवेन्द्र थापा, सम्पर्क कार्यालय WIC कम्प्युटर इन्स्टिच्युट, वालिङ मोड, फोन नम्बर 7364431, मोबाइल 98565531। साथै यस WIC कम्प्युटर इन्स्टिच्युटमा एक महिनेदेखि एक वर्ष कम्प्युटर कोर्सहरू र जापानिज भाषाका कक्षाहरू धमाधम सञ्चालन भइरहेको जानकारी गराउँदछौ।
1: उमेरले नेटो काट्न थालिसक्यो, सधैँ त्यस्तै। अब त छोराछोरीको भविष्य पनि हेर्ने होला नि। होइन, यसरी कति जेल पुग्छ? कमाएको पैसाको टुङ्गो नै छैन। अलिअलि पैसा बचत गर्न सिके पनि त हुन्थ्यो।
2: कहाँ लगेर बचत गर्नु? खल्तीमा राखे त्यसै खर्च हुन्छ, बैङ्कमा राखौँ भने राम्रो ब्याज दिने बैङ्क नै देखिँदैन।
1: पल्ला गरे कान्छाले भएको पैसा त्यही भकुण्डेमा रहेको फुलबारी बचत तथा ऋण सहकारी संस्थामा बचत गरेर घडेरी किने, घर बनाए। हामी भने जहाँको त्यही।
2: ल ल, त्यसो हो भने हामी पनि त्यही फुलबारी बचत तथा ऋण सहकारी संस्थामा जम्मा गरौला।
1: हाम्रा सेवा तथा सुविधाहरू,
2: अत्याधुनिक कम्प्युटर सफ्टवेयर मार्फत आर्थिक कारोबार गरिने,
1: आकर्षक ब्याज दरमा बिमा सहित निश्चित संकलन गरिने,
2: सर्वसुलभ तरिकाबाट छिटो छरितो कर्जा प्रवाह गरिने,
1: दैनिक बचतको निश्चित संकलन र भुक्तानीका लागि घर दैलोमा गएर सेवा प्रदान गरिने,
2: IME, प्रभु, वेस्टर्न युनियन, पृथ्वी, क्रिस जस्ता मनी ट्रान्सफरहरूबाट विश्वको जुनसुकै ठाउँबाट पठाएको पैसा तुरन्त भुक्तान दिइने व्यवस्था।
1: फुलबारी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वालिङ फकुण्डे।
0: सम्पर्क फोन नम्बर 7364416624। वालिङ उद्योग वाणिज्य संघको अत्यन्त जरुरी सूचना। यस वालिङ उद्योग वाणिज्य संघको 19 साधारण सभा एवं 9 अधिवेशन यही असार 12 गते हुने भएको र विधानत अधिवेशनमा भाग लिनका लागि एक हप्ता अगाडिसम्म नवीकरण भइसक्नु पर्ने भएकोले यही असार 5 गते शुक्रबार कार्यालय समयभित्र अनिवार्य रूपमा आफ्नो सदस्यता नवीकरण गर्नुहुन सम्बन्धित सबैमा सादर अनुरोध गर्दछौ। अनुरोधक वालिङ उद्योग वाणिज्य संघ, वालिङ स्याङ्जा।

0: हेलो भाई, तिमी पोखरा नै छौ नि है? मैले यहाँ व्यापार सुरु गर्न थालेको, राम्रो फ्लेक्स प्रिन्ट गर्नु थियो, बनाएर पठाइदिन्छौ र?
1: यहाँ दिदी पनि त्यही वालिङमै आकर्षक फ्लेक्स प्रिन्ट, डोरीमी प्रिन्ट भएको आईडी कार्ड, कप प्रिन्ट, लाइट बोर्डहरू सबै बनाउँछन्, त्यही बनाउनु न।
0: हो र, यही बन्ने भए त सजिलो भयो नि, बरु कहाँ बन्छ?
1: वालिङ आठ केदारनाथ मार्गमा रहेको ग्लोबल मल्टी प्रिन्ट सेन्टरमा बन्छ नि।
0: हजुर, हामी कहाँ डोरीमै प्रिन्ट भएको आकर्षक आईडी कार्ड, कप प्रिन्ट, टी सर्ट प्रिन्ट, सपिङ ब्याग प्रिन्ट, क्यालेन्डर, निमन्त्रणा कार्ड, भिजिटिङ कार्ड, फ्लेक्स प्रिन्ट, लाइट बोर्ड, प्रमाण पत्र, विवाह कार्ड सफाई, बिल, किताब सफाई, डिजिटल छाप तथा डीटीएफ प्रिन्ट लगायतका कामहरू छिटो छरितो र सुपथ मूल्यमा गरिन्छ।
2: यहाँ प्रिन्ट सम्बन्धी सम्पूर्ण कामहरू गरिनुका साथै गिफ्ट आइटमहरू पनि उपलब्ध छन्।
0: ग्लोबल मल्टी प्रिन्ट सेन्टर, वालिङ आठ केदारनाथ मार्ग, प्रोप्राइटर बलराम चौधरी।
2: मोबाइल नम्बर 9865019076, 9861719076 र 9817162823।

0: हार्दिक निमन्त्रणा।
1: भगवान श्री हरि तथा समस्त पितृहरूको आशीर्वाद स्वरूप मिति 2026 साल कार्तिक 23 गते गोलोकवासी मुर मर्दन बगाले ढाडे बगालेको सत् संकल्पमा विक्रम सम्बत 1994 साल श्री पञ्चमीमा स्थापित श्री गणेश लक्ष्मी नारायण मन्दिरलाई पुननिर्माण गरी समय सापेक्ष युगानुकूल भव्य र दिव्य प्रभु निवास निर्माण गरी प्राण प्रतिष्ठा गरी भगवानको विग्रहहरूलाई स्थापित गर्ने वैदिक अनुष्ठानमा यहाँ र यहाँको सपरिवार उपस्थित भई भगवत सेवा एवं प्रसाद ग्रहणका लागि हार्दिक अनुरोध गर्दछौ।
0: कार्यक्रमहरू
1: यही असार 5 गते शुक्रबार पूर्वाङ्ग तयारी,
0: असार 6 गते शनिबार पूजन प्रारम्भ एवं अधिवास,
1: असार 7 गते आइतबार जप पाठ एवं अधिवास,
0: असार 8 गते सोमबार विशेष रथ यात्रा नगर परिक्रमा एवं प्राण प्रतिष्ठा साथै भण्डारा प्रसाद वितरण भगवान दर्शन,
1: असार 8 गते सोमबार बिहान 9 बजे रथ यात्रा दिउँसो 12 बजे पट खुल्ला भगवान दर्शन प्रसादको लागि भण्डारा खुल्ला गरिनेछ।
0: भगवानको 9 अधिवासहरू 6, 7 र 8 हुने हुँदा सेवामा सहभागी हुन सक्नुहुनेछ।
1: नोट, आजीवन वैष्ठिक ब्रह्मचारी महादेव पुत्र कुमारजीको जन्म विशेष रथ यात्रा महामहोत्सव सम्पन्न हुनेछ।
0: संकल्पकर्ता तथा आयोजक समस्त बगाले परिवार वालिङ 8 बगाले टोल,
1: मोबाइल नम्बर 9856027966, 9856040126 र 9460181136।
2: ए अंकल, गालामा हात राखेर अध्यारो मुख लाएर बस्दै हुनुहुन्छ, हैन के भएको छ र तपाईलाई?
3: के हुन्थ्यो र नानी, यही दाँतले त सताउँछ नि जहिले पनि। दुई चार दिन भयो न राम्ररी खाना खाछु न त सुतेको नै छु, कहिले सन्चो नहुने भयो मलाई त।
2: यसरी घरमै बसिरहेर पनि सन्चो हुन्छ त अंकल? हाम्रै वालिङमा रहेको कान्तिपुर डेन्टलमा गए त दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार हुन्छ नि। उपलब्ध सेवाहरू,
4: वालिङमा पहिलो पटक दन्तरोग विशेषज्ञबाट दाँत परीक्षण,
2: दाँत सफा गर्ने टल्काउने,
4: दाँतमा चाँदी तथा दाँत कलरको सिमेन्ट भर्ने,
2: दाँतको जरासम्म सफा गरी भर्ने,
4: दाँत उखेल्ने कृत्रिम दाँत राख्ने,
2: दाँतमा खोल राख्ने,
4: दाँत नभएको ठाउँमा झिक्नै नपर्ने गरी दाँत राख्ने,
2: बाङ्गो टिङ्गो दाँत मिलाउने,
4: बच्चाहरूको दाँतको विशेष उपचार,
2: मुखको धेरै पुरानो समस्याहरू, मुख गनाउने, घाउ खटिरा, मुख नखुल्ने आदि समस्याको उपचार। विगत 12 वर्षदेखि अन्तर्राष्ट्रिय स्तरको सेवा प्रदान गर्दै आइरहेको कान्तिपुर डेन्टल हस्पिटलको शाखा कार्यालय कान्तिपुर स्माइल डेन्टल केयर वालिङमा सेवा लिनुहुन सबैमा अनुरोध गरिन्छ।
4: सम्पर्क कान्तिपुर स्माइल डेन्टल केयर वालिङ बजार मल्ल फार्मेसी अगाडि,
2: मोबाइल 9460216629 र 9461868251।
5: पलङ, लोबी, टेबलहरू चाहिएको थियो, कहाँ पाइन्छ होला? हजुरलाई त केही चिन्ता नै छैन के?
6: किन चिन्ता लिनु त नि, भकुण्डेको बाबा फर्निचरमा अर्डर गरेर आइसकेको छु। बलियो, भरपर्दो, टिकाउ पनि हुने, ढुक्क छु म त।
5: बाबा फर्निचर वालिङ 10 भकुण्डे,
6: प्रोप्राइटर ओम शर्मा, मोबाइल 9856031966।
0: थाना क्षेत्र फार्मेसीमा डाक्टर आउने सूचना, यही असार 6 गते शनिबारका दिन सुगर, प्रेसर, दम तथा थाइराइड रोग विशेषज्ञ डाक्टर सरोज पोखरेल आउँदै हुनुहुन्छ। यदि तपाईँहरूमा अत्याधिक प्यास लाग्ने, छिनछिनमा पिसाब लाग्ने, भोक धेरै लाग्ने, तौल घट्दै जाने, हात खुट्टा झमझमाउने वा ओठ तालो सुक्ने, घाउ चोट लागेमा निको हुन धेरै समय लाग्ने, दृष्टि धमिलो हुने र अत्याधिक थकाइ लाग्ने, टाउको पछिल्लो भाग दुख्ने वा भारी हुने, चक्कर लाग्ने, नाकबाट रगत बग्ने, छाती दुख्ने वा ढुकढुकी बढ्ने, तौल बढ्ने, जाडो धेरै हुने, कब्जियत हुने, छाला सुखा हुने र स्वर धोत्रो हुने, तौल घट्ने, गर्मी धेरै हुने, पसिना आउने, हात काम्ने र छटपटी हुने, सास फेर्न गाह्रो हुने, खोकी लाग्ने, छाती कसिलो भएको महसुस हुने लगायतका समस्या भएका बिरामीहरूले उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिन सक्नुहुनेछ। पुनश फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ।
7: सम्पर्क छाया क्षेत्र फार्मेसी वालिङ 8 खेल मैदान जाने बाटो, फोन 0638441044, मोबाइल 9460081173।
0: स्मरण रहोस्, डाक्टर आउने दिन यही असार 6 गते शनिबार।
8: नाक छोडी कान, कान छोडी नाक, बिमारले नि कहिले नछोड्ने भयो।
9: होइन ए दाई, बिमारले फेरि च्यापियो कि क्या हो, गुनगुनाइरहनु भएको छ त।
8: बिमार कहिले निको होला र खै, सधैँको यस्तै, एक एक थोक बिमारले च्यापेको च्यापै छ त नि नानी।
9: नातिनुहोस् न दाई, वालिङ 8 मिर्दी खरिपुटमा जानु त चेक जाँच गर्न, लुनिबा फार्मेसी छ, त्यहाँ त एमबीबीएस एमडी डाक्टर पीके सिंहद्वारा 24 घण्टा बिरामीहरूको स्वास्थ्य चेक जाँच गरिन्छ नि। अनि काफ्नो तथा पोखरामा लामो अनुभव सँगालेका विशेषज्ञहरू पनि आउँछन्।
8: यहाँ उपलब्ध विशेषज्ञ सेवाहरू
9: जनरल मेडिसिन, फिजिसियन, मुठ रोग, मृगौला रोग, मस्तिष्क तथा स्नायु रोग, दम, छाती तथा पोक्ष रोग, हाड जोड्ने तथा नसा रोगका साथै स्त्री तथा प्रसूति रोग सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ।
8: सम्पर्क लोनिवा फार्मेसी, वालिङ आठ मिर्दी खरिबोट, मोबाइल 9855685667। आमाले जति बेला नि सन्चो भएन भन्नुभएको छ, खास के समस्या भएछ? म अस्पताल लगेर ल्याउँछु है।
10: हजुरलाई मैले नि त्यही भन्न खोजेकी थिएँ, रातभरि सुत्नु भएको छैन, बरु कहाँ लैजानुहुन्छ?
8: वालिङ छ मिर्दीको तल्लो चोकमा, पुलको नजिकै मिर्दी क्लिनिक छ, त्यही लैजान्छु।
9: हजुर, विगत केही समयदेखि वालिङको मिर्दीमा रहेर सेवा दिँदै आइरहेको यस मिर्दी क्लिनिकका अन्य निम्न सेवाहरू।
8: हामी कहाँ 24 घण्टा डाक्टर सहितको इमर्जेन्सी सेवा,
9: हरेक दिन अनुभवी MBBS डाक्टरहरूद्वारा बिरामी चेक जाँच तथा परामर्श सेवा,
8: आधुनिक ल्याब प्रयोगशालामा रगत, दिशा, पिसाब, खकार, वीर्य, सुगर र कोलेस्ट्रोल परीक्षण सेवा,
9: मुटुको जाँच, ECG सेवा,
8: भाँचिएको हड्डी प्लास्टर सेवा,
9: डिजिटल एक्सरे सेवा,
8: चिरफार गर्ने,
9: थाइराइड जाँच,
8: पेट तथा गर्भवती महिलाको भिडियो एक्सरे सेवा,
9: सर्वसुलभ फार्मेसी सेवा।
8: सम्पर्क स्थान मिर्दी क्लिनिक, वालिङ नगरपालिका 6 मिर्दी, तल्लो चोक पुलको नजिकै।
9: फोन नम्बर 0364-41-087, मोबाइल 9849-6171-7140।
11: कार्यक्रम आटियो, अरू तयारी पुरा भयो, खाजा नास्ता यही बनाउन सम्भव देखिएन, कसरी व्यवस्था मिलाउने होला म्याडम?
12: वालिङकै पुरानो शुद्ध र स्वादिष्ट खाजा, नास्ता तथा विभिन्न मिठाईहरू पाइने नवदुर्गा मिष्ठान्न भण्डार छ नि, त्यहाँबाट ल्याउनु पर्ला।
11: ठिक भन्नुभयो म्याडम, त्यहीबाट ल्याउनु पर्ला।
9: विगत 26 वर्षदेखि ग्राहकहरूको माया र निरन्तर सेवामा समर्पित रहँदै आएको नवदुर्गा मिष्ठान्न भण्डारमा विभिन्न सभा समारोहका लागि शुद्ध र स्वादिष्ट मिठाईहरूका साथै बर्थडे केक, डेरीजन्य पदार्थहरू, दूध, दही, पनिर, नौनी, घिउ लगायत अन्य शाकाहारी खाजा नास्ता उपलब्ध छ।
12: सभा समारोहका लागि डेलिभरीको समेत व्यवस्था रहेको जानकारी गराउँदै सेवा गर्ने मौका दिन नभुल्नुहोला।
9: नवदुर्गा मिष्ठान्न भण्डार, वालिङआट मोड, पेट्रोल पम्पको अगाडि, प्रोप्राइटर रेशमीलाल कोइराला र विजय कोइराला। सम्पर्क नम्बर 0364-41-246, मोबाइल 9855-50119 र 9855-33-246।
13: आज बल्ल चित्त बुझ्दो जुत्ता ल्याइदिएछ, मैले खोजेको जुत्ता यही नै हो।
14: हजुरलाई जस्तो पायो त्यस्तै जुत्ता मन पर्दैन भन्ने थाहा थियो नि मलाई।
13: बाबु, बरु कहाँबाट ल्याएछ यो जुत्ता?
14: वालिङकै पहिलो अनि पुरानो जुत्ता पसल छ नि, पाण्डे सु सेन्टर, हो त्यहीबाट ल्याएको।
13: ल, ठिक गरिस्। विगत 40 वर्षदेखि वालिङमा रहे यहाँहरूकै सेवामा समर्पित पाण्डे सु सेन्टरमा विभिन्न किसिमका जुत्ता, चप्पलहरू, जस्तै जेन्ट्सका लागि चाहिने स्पोर्ट्स सुज, अफिसका लागि अफिसियल सुज, स्कूल कलेजका लागि स्कूल कलेज सुज, साथै लेडिजका लागि स्पोर्ट्स सुज, क्याजुअल सुज, सेन्डलका साथै सम्पूर्ण किसिमका सस्तो जुत्ता चप्पलको होलसेल तथा खुद्रा सुपथ मूल्यमा उपलब्ध छ।
14: पाण्डे सु सेन्टर, वालिङ बजार,
13: प्रोप्राइटर भीमप्रसाद पाण्डे र थानेश्वर पाण्डे,
14: मोबाइल नम्बर 9846-86-00-5।
15: रेडियो आदिखोला 105.4।

0: घरी पैसा राख्न गयो, घरै निकाल्न, घरै बिजुलीको बिल, पानीको बिल तिर्न दौडेका दौडै गर्दा फुर्सदै छैन। हजुरले समय कसरी व्यवस्थापन गर्नु भएको छ के दिदी?
1: यी सबै कुरामा मलाई त धेरै सहज छ, म घरमै बसेर मोबाइलबाटै काम गर्छु।
0: हो र दिदी, अनि घरमै बसेर यस सेवा लिन कसरी सकिन्छ त?
1: हेर भाइ, म वालिङ समृद्धिमा रहेको रिद्धि सिद्धिमा सेयर सदस्य छु, त्यहाँबाट यी सेवा अनि सुविधाहरू पाइन्छ, मैले त्यसै गरेको छु।
0: सजिलो अनि समयको पनि बचत हुने भएपछि म पनि त्यसै गर्छु, एकपटक सहकारीमा गएर बुझ्छु।
1: घरमै बसेर देश तथा विदेशबाट आएको रकम आफ्नो खातामा जम्मा गर्न वा निकाल्न सकिने।
0: 365 दिन अथवा बिदाका दिनमा पनि कार्यालय 11 देखि 2 बजेसम्म खुल्ला रहने।
1: टेलिफोन, खाने पानी, विद्युत, डिस होम लगायतको बिल भुक्तानी गर्न सकिने।
0: जहाजको टिकट बुकिङ गर्न सकिने सुविधाहरू रहेका छन्।
1: त्यस्तै नियमित, ऐच्छिक, दैनिक, बाल बचत, खुत्रुके बचत, गृहिणी बचत, ज्येष्ठ सदस्य बचत, कोपिला बचत, आवधिक बचत, चाडपर्व बचत लगायतका 2 दर्जन बढी विभिन्न किसिमका बचत सुविधा भएको।
0: त्यस्तै औद्योगिक, व्यापार व्यवसाय, कृषि, शैक्षिक, आय आर्जन नगर्ने सम्पत्ति खरिद गर्ने ऋण, सामाजिक ऋण, वैदेशिक रोजगार लगायतका ऋणहरू सस्तो र सुलभ ब्याज दरमा उपलब्ध गराउँदै आएको जानकारी गराइन्छ।
1: त्यस्तै आईएमई, प्रभु, हिमाल, वेस्टर्न युनियन, सिटी एक्सप्रेस लगायतका थुप्रै रेमिट सञ्जाल भएकाले पैसा पठाउन र जित्न सकिने सुविधा रहेको छ।
0: रिद्धि सिद्धि बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वालिङ छ मेर्दि स्याङ्जा।
1: फोन 0360-446-600।
2: ए दिदी, पक्नुस् त, पक्नुस् त, पक्नुस् त भनेको होइन, हतार हतार गर्दै कता हो र?
3: घर बनाएन त सकियो, अब डेकोरेसनको लागि फर्निचरका सामानहरू किन्न भनेर बजार जान आँटेकि नि बहिनी।
2: फर्निचरको सामानहरू दिदी, त्यस्तो हो भने वालिङ एक रामबाजसम्म रहेको सफल फर्निचरमा जानु न, त्यहाँको फर्निचरका सामानले साँच्चै घर सुन्दर बन्नेछ।
3: ए साँच्चै हो र? ल ल, त्यसो भए त म त्यही गइहाले।
4: हाम्रा

0: सेवाहरू फर्निचर तथा फर्निसिङका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइनुका साथै अर्डर अनुसार घर तथा अफिसियल सामानहरू तयार पारिन्छ। नोट: बैरघारी प्रगति टोल मुल्का चौतारी तथा नगरपालिका रोडबाट जैसी पदेरा सरेको जानकारी गराउँदछौ। सफल फर्निचर उद्योग भिरकोट छ सुन्दर बजार वालिङ एक रामबासा सोरुम भिरकोट एक बैरघारी मेन रोड वालिङ आठ जैसी पदेरा। मोबाइल 98560309888 र 98560559988।
1: होइन बहिनी, बाबु किन यसरी रोइरहेको छ?
0: हेर्नुहोस् न दिदी, उपचारको लागि कहाँ कहाँ पुर्याइयो, निको नै भएको छैन।
1: ए बहिनी, एकपटक वालिङ हस्पिटलमा जानुहोस् त, त्यहाँ त हरेक दिन बालरोग विशेषज्ञ डाक्टर विनोद गैरेले बाल बालिकाको स्वास्थ्य परीक्षण गर्दै आइरहनु भएको छ नि।
0: हजुर, वालिङ हस्पिटलमा बालरोग विशेषज्ञ सेवा थपिएको छ, साथै हामी कहाँ चौबिसै घण्टा चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरी उपचार प्रदान गरिन्छ। यस्तै यस हस्पिटलमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अञ्जु अर्यालद्वारा हरेक दिन महिलाहरूको स्वास्थ्य स्थिति चेक जाँच पनि गरी परामर्श सेवा दिइन्छ।
2: यदि महिलाहरूमा बारम्बार गर्भ खेर जाने, तल्लो पेट दुख्ने, पिसाब पोल्ने, ढाड कम्मर दुख्ने, सेतो पानी बग्ने, चिलाउने, आङ खस्ने जस्ता समस्याहरू भएमा पनि सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला।
0: सम्पर्क स्थान वालिङ हस्पिटल प्राली, वालिङ नौ भकुण्डे ठाडो लाइन, फोन नम्बर 063412133।
3: सधैँ सामान्य कपडा लगाएर हिँड्ने मान्छे आज त राम्रो कोट प्यान्ट लगाएर हिँडेका छौ त, यति राम्रो कोट प्यान्ट कहाँ सिलायो तिमीले?
4: दिमाग हुनुपर्छ दिमाग, कपडा जस्तो कुरा सधैँ सिलाइँदैन, परेको बेलामा मात्र सिलाइन्छ, त्यसैले राम्रो कपडा सिलाउने टेलरिङ छनौट गर्नुपर्छ। मेरो छनौट चाहिँ एङ्गुवालिङमा रहेको स्टाइल सर्टिङ सुटिङ टेलरिङ हो।
3: हामी कहाँ दौरा सुरुवाल, आधुनिक डिजाइनका कोट प्यान्ट, स्कूल कलेज तथा सम्पूर्ण अफिसियल कपडाहरू दक्ष कारीगरबाट तयार गरिन्छ, साथै इमर्जेन्सी कपडा र रेडीमेड कोट प्यान्ट पनि उपलब्ध छ।
4: प्रोप्राइटर बीपी चोकको रामुदाई स्टाइल सर्टिङ सुटिङ टेलरिङ सेन्टर, वालिङ आठ मोड, गरिमा ब्याङ्कको ओह्रालोमा।
3: मोबाइल 98135564696।
5: किन मुख छोपेर हाँसेकी हो र सबिना? दाँतमा समस्या भयो कि के हो?
6: दाँत पनि कता कता फर्किएका छन्, दाँत मिलाउनु पर्नेछ, अनि दाँत पनि किराले खाएर उस्तै भएको छ भनेको
5: हो र? आजै वालिङ ओरल एन्ड डेन्टल केयर, वालिङ आठ भीआईपी टोलमा जाऊ न, त्यहाँ त दाँत मिलाउनेदेखि लिएर दाँत, मुख तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ नि।
6: हजुर, काठमाडौँ युनिभर्सिटीबाट सम्बन्धन प्राप्त कान्तिपुर डेन्टल कलेजमा अध्यापन गरेर आउनुभएका, साथै गरौं प्राथमिक अस्पताल वालिङमा दुई वर्ष काम गरिसक्नु भएका अनुभवी डाक्टर किरण गुरुङबाट नियमित बिहान आठदेखि साँझ सात बजेसम्म सेवा प्रदान गरिनेछ।
5: यस्तै पर्वतका बिरामीहरूलाई सहज बनाउने हेतुले वालिङ ओरल एन्ड डेन्टल केयरको एउटा शाखा हातेमालो चोक एसपी कम्प्लेक्समा गत साउन छ गतेदेखि नियमित सेवा सञ्चालन आएको कुरा पनि यहाँहरू सम्पूर्णमा जानकारी गराउन चाहन्छौ।
0: हाम्रा सेवाहरू:
5: दाँत तथा मुखको परीक्षण,
0: दाँतको एक्सरे,
5: दाँत सफा गर्ने,
0: दाँत टल्काउने,
5: मुख गनाउने समस्याको उपचार,
0: दाँत रङको सिमेन्ट भर्ने,
5: दाँतको जरेदेखिको उपचार,
0: दाँत तथा मुख सम्बन्धी शल्यक्रिया,
5: साधारण दाँत निकाल्ने,
0: गिजाको शल्यक्रिया गरी दाँत निकाल्ने,
5: बुद्धि बङ्गरा माथि पलाएको गिजा काट्ने,
0: गिजाको शल्यक्रिया,
5: कृत्रिम दाँत राख्ने,
0: दाँत रङको वा मेटलको खुल लगाउने,
5: बच्चाहरूको दाँतको विशेष उपचार
0: र बाङ्गुटिङ्गो दाँतलाई तारले बाँधेर मिलाउने, साथै बाङ्गुटिङ्गो दाँतलाई तारले बाँध्ने वा ब्रेसेस लगाउने उपचार अबदेखि हरेक महिनाको पहिलो शनिबार कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर एन्जल जीसीबाट हुँदै आइरहेको कुरा यहाँहरू सम्पूर्णमा जानकारी गराउँदछौ।
5: वालिङ ओरल एन्ड डेन्टल केयर, वालिङ आठ पीआईपी टोल, राष्ट्रिय वाणिज्य ब्याङ्क तथा वर्ल्ड लिङ्क इन्टरनेट भएको बिल्डिङमा।
0: प्रोप्राइटर डाक्टर किरण गुरुङ, फोन नम्बर 063590025, मोबाइल 98604078। नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका दन्त चिकित्सकसँग मात्र उपचार गर्ने बानी बसालौ। सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
7: तपाई हाम्रै सुन्दर नगरी वालिङ बजारको एकमात्र विश्वस्तरीय आधुनिक प्रविधि सहितको स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली सञ्चालनमा आएको छ।
0: हामी कहाँ अत्याधुनिक प्रविधि तथा दक्ष जनशक्तिबाट रगतमा सुगर, थाइराइड, युरिक एसिड, कोलेस्ट्रोल, तीन महिने सुगर जाँच, मुटुको पीटीआईएनआर, मृगौलाको जाँच, कलेजोको जाँच, जन्डिस परीक्षण, रगतको क्यान्सर, पाठेघरको मुखको क्यान्सर तथा अन्य क्यान्सर जाँच, दिशा पिसाब तथा खकार जाँच, वृय जाँच, ट्युमर मार्कर, भिटामिन डी, बी ट्वेल्भ, रक्त अल्पताको जाँच लगायतका विभिन्न स्वास्थ्य परीक्षणहरू न्यूनतम शुल्कमा गरिनुका साथै होल बडी चेकअप विशेष छुटमा गरिन्छ। त्यसै वैदेशिक रोजगारीमा जानेहरूको लागि प्री मेडिकल समेत गरिन्छ।
7: सम्पर्क वालिङ प्याथोलोजी प्रणाली तल्लो वालिङ अल टाइम फार्मेसीको अगाडि।
0: सम्पर्क फोन नम्बर 0635900018, मोबाइल 9840516635 र 9813769611।
7: न्यूनतम शुल्कमा गुणस्तरीय स्वास्थ्य परीक्षणको लागि वालिङको एकमात्र स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्रणाली।
8: के भयो दाइ हजुरलाई? रिसले रातो पिरो भएको छ त अनुहार।
9: के हुनु र भाइ, यो नेट चल्दै चल्दैन, आज पनि काम गर्न पाइएन।
8: हो र दाइ, मेरो पनि नेट नचलेर हैरान नै भएको छ भनेको, के गर्ने हो खै?
10: होइन दाजुभाइको गफ त निकै जमेको छ, खासमा के भएछ?
8: हेर न बहिनी, यो नेटले काम नगरेर अफिसको काम गर्नै पाइएन, यता भाइको नि यस्तै छ भन्दैछन्।
10: हो र? अब हजुरहरूले विश्व स्तरीय रूपमा इन्टरनेट सेवा दिँदै आएको र देशका 77 जिल्लामा सञ्चार भएको ओल्डिङ जोड्नु त यस्तो समस्या भोगिरहनु पर्दैन। देशकै ठूलो इन्टरनेट कम्पनी भएको अत्यन्तै सुलभ दरमा दूरसञ्चारको क्षेत्रमा सबैभन्दा बढी ग्राहकहरूको रोजाइमा परेको छ नि। अझै यो ओल्ड लिङ्कले त निशुल्क 5G को ड्युअल ब्यान्ड राउटर पनि ल्याएको छ। अनलाइन गेमहरू खेल्न, लाइभ स्ट्रिमिङ गर्नलाई एकदमै राम्रो छ।
0: नयाँ इन्टरनेट जडानका लागि मोबाइल 9805123050, सहयोगका लागि मोबाइल 9805123051।
11: छिटो भनेको वर्ल्ड लिङ्क।
12: ए नानी, त्यो पानी नपिऊ त।
13: किन र काका?
12: त्यो पानी फोहोर छ।
13: शुद्ध र फिल्टर गरेको पानी मात्र पिउने गरौँ।
14: सार्वजनिक हितका लागि रेडियो आदि खोला।

0: सुमित ना, अहिले हाम्रो गर्नेमा 5 बजेको छ।
1: यस समयको साथमा जितु सुनचाँदी पसल
2: भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको 5 घर अगाडि जैसी 15 तर्फ जाने बाटोमा कुनाको साइडमा
1: विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।

पहाड़ हिमाल भरी सेती काली तारी सातौं चंडी गरम आलम परिक्रमा गरी संस्कृति को जगेर्ना र कृषि व्यापार शिक्षा सबै तीर छाई रहोस्।

0: आधी खोला को स्पंदन रेडियो आधी खोला 105.4 MHz
1: डेंजी खैमज बिली चौधरी एटीएम मोबाइल दे इंटरनेट बैंकिंग गोपे विवरण आरी खाई बिले तो माध्यम क्यारे न्यो दे प्रे छली जानकारी री विषया न्यो कॉल पर दिमो समय न्यो ठगदिल खामो बैंगर वे कर्मचारी बीरा न्यो दे प्रे विवरण री विषया बैंक दे नील पर दिमो न्यो ताने सतर्क तना ठगद क्या बचेना सिद्धार्थ बैंगर क्याले जन हितरी जारी संदेश
2: सिद्धार्थ बैंक संबंध सदै भरी लाई
3: हतार हतारमा छोराको बिहे आटियो अरू सबै व्यवस्था मिल्यो तर अब सुनका गरगहनाको व्यवस्था गर्नुपर्ने भयो कहाँ जाने के गर्ने अल्पत्र परियो
4: तिमी अल्पत्र नपर न मैले विश्वासिलो ठाउँमा बिहेका लागि आवश्यक पर्ने सबै गरगहना बनाउन अर्डर दिइसकेको छु
3: लौ अब कहाँ दिनुभयो मैले बैरगारी नयाँ बजारको भूपू सैनिक एन्ड खिलुङ कालिका सुनसाथी पसलबाट ल्याउने सोच बनाएकी थिएँ
4: तिमीले जहाँ सोच्यौ मैले नि त्यही त हो अर्डर दिएको ढुक्क बस न
3: हजुर ग्राहकहरूको मागलाई मध्यनजर गर्दै पसल पुरानो ठाउँ बैरघारी 99 चोक मेन रोडबाट सरेर पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास बैंकको ठिक अगाडि सरेको जानकारी गराउँछौ
4: हामी कहाँ छापावाल सुनका स्वदेशी तथा विदेशी आकर्षक डिजाइनका गरगहनाहरू रेडीमेड तथा अर्डर अनुसार बनाइनुका साथै पुराना गरगहनाहरू साटफेर तथा खरिद बिक्री पनि गरिन्छ यहाँ दोस्रो तथा तेस्रो नम्बरको सुनलाई खारेर पहिलो नम्बरको सुन बनाइन्छ भने राशि अनुसारका पत्थरको प्रयोग गरी गहना बनाइनुका साथै कम्प्युटर प्रविधिबाट नापतौल गरिन्छ
3: प्रोपराइटर गुप्त बहादुर सुनार एन्ड राजन सुनार भूपू सैनिक एन्ड खिलुङ कालिका सुनसादी पसल
4: बैरघारी पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास बैंकको ठिक अगाडि
3: मोबाइल नम्बर 98 0 66 41 870 र 98 65 94 497
4: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता
5: आहा कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त गजब लाग्यो
6: हो र मैले नि राम्रो लागेर गोल्ड स्टारको अथराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याए
5: मलाई नि चाहिएको थियो आजै त्यही जान्छु
6: गोल्ड स्टारको आधिकारिक शोरूम अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ आठ नयाँ बजार चोकैमा गोल्ड स्टार कम्पनीका पार्टी सुज स्कूल तथा अफिसियल सुजहरू स्पोर्ट्स सुज लेडिज जेन्ट्स सुज तथा जुत्ता चप्पलको होलसेल एवं खुद्रा बिक्री गरिन्छ
5: गोल्ड स्टारको अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ आठ नयाँ बजार चोक
6: प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी
5: मोबाइल 98469 18921 र 98 62 39 389
7: साधारण निमन्त्रणा यस वालिङ उद्योग वाणिज्य संघको 19 साधारण सभा एवं 9 अधिवेशन तथा निर्वाचन निम्न कार्यक्रम बमोजिम हुने भएकोले सम्पूर्ण साधारण सदस्य जीवहरू लगायत सम्बन्ध सबैमा सूचना एवं निमन्त्रणा पठाइसकिएको छ कथम कदाचित सूचना एवं निमन्त्रणा प्राप्त नगरेको भएमा यसै सूचनालाई निमन्त्रणा मानि निम्न मिति समय र स्थानमा यहाँहरूको गरिमामय उपस्थितिको लागि साधारण निमन्त्रणा गर्दछौ मिति यही असार 12 गते शुक्रबार समय दिनको ठिक 12:30 बजे ठिक समयमा कार्यक्रम शुरू हुनेछ स्थान वालिङ उद्योग वाणिज्य संघको बहुउद्देश्य सामुदायिक सभा हल सिटी हल कार्यक्रमहरू समुद्घाटन समारोह 12:45 बजेदेखि दिवा खाजाको समय 20 मिनट मात्र बन्द सत्रको कार्यक्रमहरू बन्द सत्र सकिएपछि निर्वाचन सम्बन्धी कार्यक्रम प्रारम्भ हुनेछ वालिङ उद्योग वाणिज्य संघ वालिङ
8: अल टाइम फार्मेसी पुरानो टाइम फार्मेसीमा डाक्टर आउने सूचना
7: यही असार 6 गते शनिबारका दिन
8: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर विपिन केसी आउँदै हुनुहुन्छ
9: उहाँबाट दिने सेवाहरू ज्यादै झस्किने तर्सने मुटु ढुकढुक भएको भान भएमा धेरै पसिना आउने रिसाउने भएमा नबुझिने कुरा वा अल्मलिदो व्यवहार गरेमा मनछट प्रत्याहार भएमा छारी रोग वा बाख्री रोग भएमा कामकाजमा मन नलाग्ने निद्रा नलाग्ने भूख नलाग्ने दिक्क मान्ने अत्याधिक रक्सी वा लागू पदार्थ सेवन गरेमा लामो समयसम्म टाउको दुखी रहेमा वा एउटै कार्य बारम्बार दोहोराएमा मनमा केही कराएको भान भएमा तथा 5 वर्ष भन्दा माथिका बच्चाले ओछ्यानमा पिसाब फेर्ने जस्ता अन्य नसा तथा मानसिक समस्याबाट पीड़ित हुनु भएको छ भने उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिन सक्नुहुनेछ
8: साथै सोही दिन हाट जोड्ने नसा तथा बाथरोग विशेषज्ञ डाक्टर भोगेन्द्र बहादुर केसी पनि आउँदै हुनुहुन्छ
9: यदि तपाईलाई लामो समयदेखि हात खुट्टा पेट दुख्ने चलाउन अप्ठ्यारो पर्ने ढाड कमर दुख्ने फुल्ने झमझम गर्ने जोर्नी दुख्ने सुनिने पुरानो भात युरिक एसिड हड्डी मर्कने सड्कने खिएको भाँचिएको भएमा एक्सरे तथा प्लास्टर गर्नु परेमा साथै हाड जोर्नी नस तथा पात्रुक सम्बन्धी समस्या भएका बिरामीले सोही दिन सम्पर्क गर्न सक्नुहुनेछ।
10: यसै प्रत्येक दिन अनुभवी मेडिकल अफिसर एमबीबीएस डाक्टरबाट सेवा दिनुका साथै एक्सरे भिडियो एक्सरे फार्मेसी प्रयोगशाला सेवा 24 घण्टा उपलब्ध छ। पुनश्च फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ। सम्पर्क स्थान अल टाइम फार्मेसी पुरानो टाइम फार्मेसी वालिङ 9 तल्लो वालिङ प्रोप्राइटर मनोज खनाल फोन नम्बर 0364140006 मोबाइल 98565256।
7: स्मरण रहोस् डाक्टर आउने दिन यही असार 6 गते शनिबार।

0: यो घरको दैनिक झगडा सुन्न भन्दा त बरु लगे हुन्थ्यो नि रोगैले। औषधि खाएको त हो, निको नभएपछि के गर्ने?
1: किन चिन्ता लिएकी तिमीले? अब झगडा हुने दिन सकियो, आज लैजान्छु तिमीलाई राम्रो उपचार गर्ने ठाउँमा।
0: सधैँ त्यही भनेर गयो अनि औषधि खाँदा खाँदा शरीर गलेर सुनाउ भएको छैन, अब त जान्नमा कहीँ पनि।
1: ल अब त हिँड वालिङ सिटी पोलिक्लिनिक वालिङ मोडमा, त्यहाँ गएपछि अन्त कहीँ जानु पर्दैन।
0: हो र, त्यहाँ के सेवाहरू पाइन्छ त?
1: त्यहाँ त रगत, दिसा पिसाब, खकार, वीर्य, थाइरोइड, कोलेस्ट्रोल, सुगर, युरिक एसिड, बाथरोगको जाँच गरिनुका साथै भिडियो एक्सरे, एक्सरे, मुटुको जाँच, ईसीजी, आकस्मिक उपचार, निशुल्क गर्भवती जाँच, छाला तथा यौन रोग, मानसिक रोगको उपचार तथा परामर्श दिइन्छ।
0: त्यहाँ महिला सम्बन्धी सम्पूर्ण रोगहरूको उपचार गरिन्छ। नाक, कान, घाँटी, दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको निदान गर्नुका साथै बालरोग सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ। साथै 24 घण्टा ग्रह प्राथमिक अस्पताल वालिङमा कार्यरत डाक्टर तथा चिकित्सकहरूद्वारा सम्पूर्ण रोगको उपचार, स्वास्थ्य परीक्षण तथा परामर्श दिइन्छ।
1: वालिङ सिटी पोलिक्लिनिक प्राली, वालिङ 8 स्याङ्जा, फोन 063-44-594।
0: लौ हेर, आज पनि आधा सामान त छोडिरहेको रहेछ, खै त पूजाको सामान?
1: एकै ठाउँमा सबै पाउने भए पो सबै सामान आउँथ्यो र, भोलिदेखि आफै बजार गएर लिएर आऊ।
0: कहाँ जानु भयो र एकै ठाउँमा नबेच्नु भएको? एन्जल फलफुल तरकारी तथा किराना पसलमा गएको भए त सबै पाइन्थ्यो नि।
1: ए हो र, ल ल, के छुटेछ टिपेर देऊ त, म एन्जल फलफुल तरकारी तथा किराना पसलमा गइहाल्छु।
0: हजुर, हामी कहाँ स्वच्छ, सफा, मौसमी तथा बेमौसमी तरकारीहरू, ताजा फलफूल तथा किराना सामान सुपथ मूल्यमा पाइनुका साथै विवाह, व्रतबन्ध लगायत पूजा आजा शुभ कार्यको लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उपलब्ध छ।
1: एन्जल फलफूल तरकारी तथा किराना पसल, वालिङ 8 बगालेटोल,
0: प्रोप्राइटर नारायण पङ्गेनी र पेमा डुम्रे पङ्गेनी,
1: मोबाइल नम्बर 98467-21380।
2: घरी कम्प्युटर बिग्रिन्छ, घरी लाइन जान्छ, हैरान भयो, कति धेरै काम गर्न थियो गर्नै पाइएन।
0: बिग्रिका बनाएर हुने भए बनाउला, नभए नयाँ किनौला। इन्भर्टर हाल्नु पर्ने छ, सिसिटिभी जडान गर्नु छ। मैले वालिङमा कम्प्युटरका क्षेत्रमा 12 वर्ष र सिसिटिभीको क्षेत्रमा 6 वर्षदेखि सेवा दिँदै आएको एपेक्स कम्प्युटर सोरुमबाट ल्याउने कुरा भइसकेको छ।
2: यहाँ कम्प्युटर, ल्यापटप बिक्री तथा मरमत, प्रिन्टर बिक्री तथा मरमत, सिसिटिभी जडान तथा मरमत, विभिन्न ब्रान्डका प्रिन्टरहरूको टोनर रिफिल तथा मरमत, फायर एक्सटेन्गुइसर बिक्री तथा रिफिल पनि गरिन्छ।
0: टेलिफोन, इन्टरकम, इन्टरनेट, नेटवर्किङ गरिनुका साथै इन्भर्टर जडान तथा मरमत गरिन्छ। ब्रोसर, क्यालेन्डर, सर्टिफिकेटहरू डिजाइन गरिन्छ। टाइम एटेन्डेन्स डिभाइस जडान तथा मरमत गर्नु परेमा हामीलाई सम्झनुहोस्।
2: एपेक्स कम्प्युटर सोरुम तथा सर्भिस सेन्टर, वालिङ 8 नयाँ बजारको ओह्रालो। सम्पर्क नम्बर 98-560-55-271, 98-468-32-809 र 98-560-50-271।
0: चिया कस्तो सास गनाएको तिम्रो त?
3: दाँत दुखेर कस्तो गाह्रो भएको छ आफूलाई, तिमी सास गनाएको भन्छौ?
0: उपचार गर्नु पर्दैन त, दाँत दुख्यो भरेर मात्रै हुन्छ र?
3: राम्रो र भरपर्दो डेन्टल पाएदेखि उपचार गर्न जानु पर्ला। अब
0: यही हाम्रो वालिङ 8 VIP टोल NIMB ब्याङ्कबाट एक घर तल खुलेको छ, उपकार डेन्टल क्लिनिक। त्यही गएर उपचार गराऊ त, त्यहाँ त दाँत, गिजा तथा मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ नि।
4: हजुर, हामी कहाँ निशुल्क दन्त परीक्षण तथा एक्सरे, अत्याधुनिक मेसिन द्वारा दन्त परीक्षण, दाँत कलरको सिमेन्ट भर्ने, दाँत सफा गर्ने, टल्काउने, दाँत नभएको ठाउँमा दाँत राख्ने, दाँतको जरीदेखि उपचार RCT गर्ने, डिजिटल प्रविधिद्वारा एक्सरे RBG गर्ने, बिना दुखाई दाँत निकाल्ने, बुद्धि बंगराको शल्यक्रिया साथै गिजा र मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ।
0: यहाँ नेपाल मेडिकल काउन्सिल NMCबाट मान्यता प्राप्त अनुभवी दन्त चिकित्सकहरूद्वारा दाँत तथा सम्बन्धित सम्पूर्ण रोगको उपचार पनि गरिन्छ। सम्पर्क उपकार डेन्टल क्लिनिक, वालिङ 8 VIP टोल, NIMB ब्याङ्कबाट एक घर तल, प्रोप्राइटर डाक्टर सुभाष खाँड र डाक्टर संस्कृति प्रधान, मोबाइल 98-465-48-622 र 98-241-4709।
5: अरे शिव, आज पनि कति नमिठो पकाएको होला। म त बाहिरै गएर खाना खान्छु, यो घरमा त कहिले पनि मिठो खाना नपाउने भए।
0: हजुरलाई त भन्दिए भइहाल्यो नि, घरमा पनि समस्या कति हो कति। स्वादिष्ट खाना बनाउन पनि तेल गुणस्तरीय हुनुपर्ने होला नि।
5: भनेको त हो नि, वालिङ आठ बिपी चोकमा रहेको डीएनवाई जनरल स्टोर, सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योगमा गएर शुद्ध तोरीको तेल लिएर आऊ भनेर।
0: ल ल, म भर्खरै लिन जान्छु है। आजदेखि घरमा नै स्वास्थ्य वर्धक अनि स्वादिष्ट खाना बनाउँछु।
5: हजुर, हामी कहाँ आधुनिक मेसिनद्वारा तयार पारिएको शुद्ध तोरीको तेल, पिना र अर्गानिक गहुँको आटा तथा कोदोको पिठो पाइनुका साथै सुपथ मूल्यमा कुटानी पिसानी पनि गरिन्छ। साथै गाउँघरमा नै उत्पादन गरिएको लोकल चामल पनि उपलब्ध छ।
0: प्रोप्राइटर बालकृष्ण सुवेदी र गीता सुवेदी, डीएनवाई जनरल स्टोर, सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योग, वालिङ आठ बिपी चोक।
5: मोबाइल नम्बर 9855 54313 र 9841 43 48 32।
0: मूल्य होइन स्वास्थ्य रोजौ।
6: त्यो गलीमा बता चलु,
7: होइन यही चौपारीमा बतास चल्यो भन्दै बस्ने हो कि अब बजारतिर पनि लाग्ने हो। धानको बिउ राख्ने बेला भयो, म त धानको बिउ लिन भनेर बजार जान लागेको हो।
0: ए अँ, साँच्चै है, मलाई पनि कुखुराको भाले भाले चल्ला लिन थियो। म पनि हजुर सँगै जान्छु है।
7: ल त्यसो भए तिमीलाई कुखुराको भाले भाले चल्ला अनि मलाई धानको बिउ एकै ठाउँमा पाइने पसलमा जाउँ न त।
0: हुन्छ, त्यसो भए वालिङ आठ मोडमा रहेको गरिमा एग्रोमा जाम न त। त्यहाँ कुखुराको भाले भाले चल्ला अनि धानको बिउहरू, रामधान, सामा, सावित्री तथा हाइब्रिड धानहरू, US 312, US 305, उपज, राजा, चाइनिज G10, शान्ति, च्याम्पियन, हरदीनाथ, JK 33 33, 64 44 अनि झार मार्ने विषारी पनि पाइन्छ। त्यति मात्रै नभएर विभिन्न तरकारीका बिउ बिजनहरू, गाई भैँसीका औषधि, कुकुर बिराला, बङ्गुरका औषधि तथा दानाहरू पनि पाइन्छ।
5: गरिमा एग्रो, वालिङ आठ मोड, स्टाफ होटलको आडैमा, वालिङ सिटी पोलिक्लिनिकको ठ्याक्कै अगाडि।
0: प्रोप्राइटर कृष्ण भट्टराई र अस्मिता न्यौपाने। मोबाइल 9855 51068 र 9836 70771।
5: एकपटक आएर त हेर्नुहोस्, तपाईँलाई फर्की फर्की आउने बनाउने जिम्मा हाम्रो हो।

0: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौँ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
1: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
0: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-574-044।
1: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
2: ओ माइलाबा, बिरामी हुनुभयो कि कसो?
3: हो नि नानी, सन्चो छैन, कहाँ जाने होला, जचाउन पैसा पनि धेरै छैन, स्वास्थ्यमा गुणस्तरीय सेवा कहाँ पाइन्छ होला नानी?
2: ल, चिन्तै नलिनुहोस् न माइलाबा, हाम्रो मिर्दीमा विगत 15 वर्षदेखि सेवा दिँदै आएको हाम्रो प्राइम फार्मेसी प्राइम क्लिनिक छ नि, कम मूल्यमा गुणस्तरीय सेवा दिइरहेको छ। यहाँ प्रत्येक दिन निशुल्क अनुभवी डाक्टर एचए अहेबबाट चेक जाँच हुन्छ नि। प्रत्येक दिन एक्सरे, रगत, पिसाब परीक्षण, माइनर अपरेशन, टाका लगाउने, ड्रेसिङ गर्ने पनि गरिन्छ नि। हाम्रो प्राइम फार्मेसी वालिङ 6 मिर्दीमा डाक्टर आउने सूचना। प्रत्येक महिनाको दोस्रो शनिबार वृहत मुटु चेक जाँच हुने। उक्त दिन पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका वरिष्ठ मुटु, सुगर, थाइराइड, बाथ, फोक्सो रोग विशेषज्ञ एमडी कार्डियो डाक्टर आशिष त्रिपाठीद्वारा चेक जाँच हुने हुँदा उक्त दिन मुटुको भिडियो एक्सरे, इको र ईसीजी पनि गरिन्छ। त्यस्तै प्रत्येक महिनाको तेस्रो शनिबार वरिष्ठ छाला, यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर सौरभ अरियालद्वारा छाला सम्बन्धी सम्पूर्ण उपचार हुने हुँदा, साथै उक्त दिन महिला पाठेघर रोग विशेषज्ञ डाक्टर रूपा पनेरोबाट गर्भवती महिला पाठेघर सम्बन्धी समस्या भएका बिरामीहरूको उपचार पनि गरिन्छ।
3: पुनः फोनबाट नाम दर्ता गर्न सक्नुहुनेछ र फेसबुकमा हाम्रो प्राइम फार्मेसी सर्च गरेर फलो गर्न सक्नुहुनेछ।
2: हाम्रो प्राइम फार्मेसी प्राइम क्लिनिक वालिङ 6 मिर्दी जगत रोड, फोन नम्बर 98464-85411। मिर्दी स्वास्थ्य क्लिनिकमा डाक्टर आउने सूचना। यही असार 6 गते शनिबारका दिन स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर विष्णु पालिखे आउँदै हुनुहुन्छ। यदि महिलाहरूमा तल्लो पेट दुख्ने, ढाड दुख्ने, सेतो पानी बग्ने, पिसा फेर्न गाह्रो हुने, महिनावारीमा गडबडी, लामो समयसम्म गर्भ नरहने, गर्भवती महिला तथा बच्चाको स्वास्थ्य स्थिति चेक जाँच गरी स्वास्थ्य लाभ लिन सक्नुहुनेछ।
3: उक्त दिन वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुस्मित काफलेद्वारा भिडियो एक्सरे गरिन्छ। पुनः फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ। सम्पर्क स्थान मिर्दी स्वास्थ्य क्लिनिक वालिङ 6 मिर्दी तल्लो चोक पुलको नजिकै। फोन 0364-41-87, मोबाइल 98469-71-47।
2: स्मरण रहोस्, डाक्टर आउने दिन यही असार 6 गते शनिबार।
1: प्रसन्न मेडिको फर्मा भिरकोट बैरघारीमा डाक्टर आउने सूचना।
2: यही असार 6 गते शनिबारका दिन
1: स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुशीर्षण आउँदै हुनुहुन्छ।
2: यदि महिलाहरूमा तल्लो पेट दुख्ने, ढाड दुख्ने, सेतो पानी बग्ने, पिसा फेर्न गाह्रो हुने, आँख खस्ने, छिनछिनमा पिसाब लाग्ने, चिलाउने, महिनावारीमा गडबडी, लामो समयसम्म गर्भ नरहने, गर्भ तुहिने, गर्भवती महिला तथा बच्चाको स्वास्थ्य स्थिति चेक जाँच गरी स्वास्थ्य लाभ लिन सक्नुहुनेछ।
1: साथै सोही दिन नशा तथा मानसिक रोग विशेषज्ञ डाक्टर राजन शर्मा पनि आउँदै हुनुहुन्छ।
4: वहाँबाट दिने सेवाहरू ज्यादै झस्किने, तर्सने, मुटु ढुकढुक भएको भान भएमा, धेरै पसिना आउने, रिसाउने भएमा, नबुझिने कुरा वा अल्मलिदो व्यवहार गरेमा, मन छटपटाहट भएमा, शारीरिक वा बाह्य रोग भएमा, कामकाजमा मन नलाग्ने, निद्रा नलाग्ने, भूख नलाग्ने, दिक्क मान्ने, अत्याधिक रक्सी वा लागू पदार्थ सेवन गरेमा, लामो समयसम्म टाउको दुखी रहेमा वा एउटै कार्य बारम्बार दोहोराएमा, मनमा केही कराएको भान भएमा तथा 5 वर्ष भन्दा माथिका बच्चाले ओछ्यानमा पिसाब फेर्ने जस्ता अन्य नशा तथा मानसिक समस्याबाट पीड़ित हुनु भएको छ भने उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिन सक्नुहुनेछ।
2: साथै सोही दिन हाड जोड्ने, नशा तथा बाथरोग विशेषज्ञ डाक्टर
4: डाक्टर निरञ्जन अरियाल पनि आउँदै हुनुहुन्छ। यदि तपाईलाई लामो समयदेखि हात खुट्टा शरीर दुख्ने, चलाउन अप्ठ्यारो पर्ने, ढाड कमर दुख्ने, फुल्ने, झमझम गर्ने, जोर्नी दुख्ने, सुनिने, पुरानो भात, युरिक एसिड, हड्डी मर्कने, सड्कने, खिएको, फाँचिएको भएमा एक्सरे तथा प्लास्टर गर्नु परेमा, साथै हाड जोर्नी, नस तथा पात्रोक सम्बन्धी समस्या भएका बिरामीले सोही दिन सम्पर्क गर्न सक्नुहुनेछ। यस्तै उक्त दिन पेट, छाती, मुटु तथा सुगर रोग विशेषज्ञ डाक्टर एसके जयसवाल पनि आउँदै हुनुहुन्छ। उक्त दिन वरिष्ठ रेडियोलोजिस्ट डाक्टर दीपक बगालेद्वारा भिडियो एक्सरे गरिनेछ। पुनश्च फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ।
3: सम्पर्क स्थान प्रसन्न मेडिकल फर्मा, भिरगोड बयरगारी मेन बजार, प्रोप्राइटर प्रदीप आले, मोबाइल 9857971 र 9841600866।
5: स्मरण रहोस्, डाक्टर आउने दिन यही असार 6 गते शनिबार।
6: निकै सोचमा परे जस्तो देखिनु भएको छ नि माइलोबा, के पर्यो त्यस्तो?
7: मास्टर बाबु, छोराको बिहे गर्न आँटेको, सुनका गरगहना किन्न कहाँ जाने होला भनेर सोचेको नि।
6: सुनका गहना जस्ता सामान किन्दा विश्वासिलो र भरपर्दो स्थायी दोकान रोज्नु पर्छ, साटफेर गर्न पनि सजिलो होस्।
7: त्यस्तो दोकान कहाँ पर्छ त मास्टर बाबु?
6: आकर्षक र राम्रा सुन चाँदीका गरगहना ढुक्क भएर किन्नका लागि विश्वासिलो र भरपर्दो यही हाम्रो वालिङ बजारमा रहेको उही पुरानो चिर परिचित पसल हिमाल सुन चाँदी पसल छँदैछ। त्यहाँ शुभ विवाहमा चाहिने समय अनुसारका सम्पूर्ण गहनाका सेटहरू र अन्य कुनै पनि कार्यको लागि सुनचाँदी गहना उचित मूल्यमा पाइन्छ नि।
8: विगत लामो समयदेखि ग्राहक वर्गहरूको सेवामा समर्पित रही ग्राहक वर्गहरू माझमा विश्वास कमाउन सफल रहेको यस हिमाल सुनचाँदी पसल समयको गति सँगै अझ व्यवस्थित सुदृढ गर्दै तपाईँहरूको सेवामा समर्पित रहेको जानकारी गराउँछौ।
9: हाम्रा सेवाहरू आधुनिक तथा परम्परागत डिजाइनका छापावाला सुनका सम्पूर्ण गरगहना पाइन्छ।
8: हिराका गहनाहरू पाइनुका साथै अन्य बहुमूल्य पत्थर जडित गहनाहरू पाइन्छ।
9: सुनको शुद्धतामा पूर्ण ग्यारेन्टी रहनुका साथै बाई ब्याक ग्यारेन्टी हुनेछ।
8: सुखको गहना दुःखको खजना।
9: प्रोप्राइटर हिमलाल सुनार एन्ड सन्स विष्णु, हिमाल सुन चाँदी पसल।
8: फोन नम्बर 063-44-235, मोबाइल नम्बर 98-560-55-250।

0: ए अप्सरा किन बोलाको मलाई?
1: हेर्न मेरो चिना पुरानो भयो अनि मिलेको पनि छैन अरे, कतै छैन अलि विश्वासिलो ज्योतिष?
0: ए मेरो पनि न स्वास्थ्य राम्रो भएको छ, न पढ्न मन नै लाग्छ, अनि जागिरमा पनि असफलता मात्र। तैले खोजे जस्तो ज्योतिष वालिङ नगरपालिका छ मेदीमा छ रे, म पनि जान्छु त नि।
2: हाम्रा विशेषताहरू:
3: ग्रह दशाको ग्यारेन्टीका साथ आधुनिक प्रविधिबाट भविष्यवाणी गरिन्छ।
2: ग्रह दशा र कुल देवता साथै पितृदोष, घरमा वास्तुदोष बिग्रेको कारणले आउने समस्या, घर परिवारमा मेलमिलाप नहुने, विभिन्न दुःख कष्ट, अशान्ति, रोग, धन्नास हुने, शत्रु लाग्ने, हरेक असफलता, मानसिक चिन्ता जस्तै अन्य समस्याहरू केबाट हो पत्ता लगाई ज्योतिष प्रविधिबाट समस्या समाधान गरिन्छ।
3: मोत्र धातुको कारणले पुरुष वा महिलामा सन्तान नहुने, गर्भखेर जाने समस्याको कारणले छोराछोरी हुन सकेको छैन भने उक्त समस्याको समाधान गरिन्छ।
2: जमिनको माटो हेरी भूमिदोष शान्ति गरिन्छ र आखत हेर्नुका साथै लामा सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
3: युवा तथा बालबालिका सम्बन्धी रिसाउने, पढ्न मन नलाग्ने, झोक्राउने, अटेरी गर्ने, यौवन अवस्थाको प्रेम रोग, प्रेम असफल, वैदेशिक यात्रा सम्बन्धी समस्याको समाधान गरिन्छ।
2: रक्षादी जन्तर बुटी, सुरक्षा कवच, आफ्नो राशि अनुसार धातु रत्न मिलाई कम खर्चिलो र सजिलो विधिबाट नवग्रह शान्ति गरिन्छ।
3: र नयाँ चिना बनाउनुका साथै पुरानो चिना 50% छुट गरी बनाइन्छ। साथै जन्मेको साल महिना थाहा नभएमा पत्ता लगाई चिना बनाइन्छ। सम्पर्क जीवन ज्योतिष परामर्श केन्द्र वालिङसा मिर्दी बजार चोकमा पेट्रोल पम्प अगाडि नेचुरल भ्यू पोइन्टको दोस्रो तलामा रहेको छ। ज्योतिष पण्डित जीवन कुमार रेग्मी, मोबाइल 9876154123 र 9806661052।
4: ए अंकल, गालामा हात राखेर अध्याएर मुख लाएर बस्दै हुनुहुन्छ, हैन के भएको छ र तपाईलाई?
5: के हुन्थ्यो र नानी, यही दाँतले त सताउँछ नि जहिले पनि। दुई चार दिन भयो न राम्ररी खाना खाएछु न त सुतेको नै छु, कहिल्यै सन्चो नहुने भयो मलाई त।
4: यसरी घरमै बसिरहेर पनि सन्चो हुन्छ त अंकल? हाम्रो

0: पालिङमा रहेको कान्तिपुर डेन्टलमा गए त दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार हुन्छ नि।
1: उपलब्ध सेवाहरू:
2: वालिङमा पहिलो पटक दन्तरोग विशेषज्ञबाट दाँत परीक्षण,
1: दाँत सफा गर्ने टल्काउने,
2: दाँतमा चाँदी तथा दाँत कलरको सिमेन्ट भर्ने,
1: दाँतको जरासम्म सफा गरी भर्ने,
2: दाँत उखेल्ने, कृत्रिम दाँत राख्ने,
1: दाँतमा खोल राख्ने,
2: दाँत नभएको ठाउँमा झिक्नै नपर्ने गरी दाँत राख्ने,
1: बाङ्गो टिङ्गो दाँत मिलाउने,
2: बच्चाहरूको दाँतको विशेष उपचार,
1: मुखको धेरै पुरानो समस्याहरू: मुख गनाउने, घाउ खटिरा, मुख नखुल्ने आदि समस्याको उपचार। विगत 12 वर्षदेखि अन्तर्राष्ट्रिय स्तरको सेवा प्रदान गर्दै आइरहेको कान्तिपुर डेन्टल हस्पिटलको शाखा कार्यालय कान्तिपुर स्माइल डेन्टल केयर वालिङमा सेवा लिनुहुन सबैमा अनुरोध गरिन्छ।
2: सम्पर्क कान्तिपुर स्माइल डेन्टल केयर, वालिङ बजार, मल्ल फार्मेसी अगाडि।
1: मोबाइल 9846021629 र 9846168251।
3: नेपाल सरकारबाट मान्यता प्राप्त स्याङ्जा जिल्लाकै पुरानो विगत लामो समयदेखि धेरै विद्यार्थी उत्तीर्ण गराउन सफल दक्ष अनुभवी कोरियन भाषा प्रशिक्षकबाट प्रशिक्षण दिइने एस आवर कोरियन ल्याङ्ग्वेज क्याम्पस रोडमा ईपीएस टोपी कोरियन भाषा परीक्षा 2027 लागि नयाँ मोडलमा नयाँ कक्षामा धमाधम कक्षा सञ्चालन भइरहेको हुँदा इच्छुकले समयमै सम्पर्क गर्नुहोला। अन्य थप जानकारीका लागि भाषा प्रशिक्षक प्रेम भण्डारी मोबाइल 9846124288 र 9463686647।
4: कार्यक्रम आटियो, अरू तयारी पूरा भयो, खाजा नास्ता यही बनाउन सम्भव देखिएन, कसरी व्यवस्था मिलाउने होला म्याडम?
5: वालिङकै पुरानो शुद्ध र स्वादिष्ट खाजा नास्ता तथा विभिन्न मिठाईहरू पाइने नवदुर्गा मिष्ठान्न भण्डार छ नि, त्यहाँबाट ल्याउनु पर्ला।
4: ठिक भन्नुभयो म्याडम, त्यहीबाट ल्याउनु पर्ला।
6: विगत 26 वर्षदेखि ग्राहकहरूको माया र निरन्तर सेवामा समर्पित रहँदै आएको नवदुर्गा मिष्ठान्न भण्डारमा विभिन्न सभा समारोहका लागि शुद्ध र स्वादिष्ट मिठाईहरूका साथै बर्थडे केक, डेरीजन्य पदार्थहरू, दूध, दही, पनिर, नौनी, घिउ लगायत अन्य शाकाहारी खाजा नास्ता उपलब्ध छ।
5: सभा समारोहका लागि डेलिभरीको समेत व्यवस्था रहेको जानकारी गराउँदै सेवा गर्ने मौका दिन नभुल्नुहोला।
6: नवदुर्गा मिष्ठान्न भण्डार, वालिङआठ मोड, पेट्रोल पम्पको अगाडि। प्रोप्राइटर रेशमीलाल कोइराला र विजय कोइराला। सम्पर्क नम्बर 0364142446, मोबाइल 9560501119 र 9560333246।
7: हजुर बुवा, यो पानी त मेरो बारीमा लगाएको गोलबेडामा किरा लाग्यो, धानको बिउ पनि राम्रो भएन, लगानी धेरै भयो तर प्रतिफल छैन, अब के गर्ने होला?
8: नाति बाबु, तिमीले सायद सही ठाउँबाट सही सामान किनेको होइन्छ क्या हो, अब चिन्ता नगर, वालिङ आठ कटर बोटमा भरतराज भट्टराईको सहारा एग्रोबेट सेन्टरमा जाऊ त बाबु।
7: वाह, यो त मैले खोजेको ठाउँ रहेछ, कोइलर र बोइलरका चल्ला पनि पाइन्छ अरे हो?
8: किन नपाउनु नि बाबु, स्वस्थ कोइलर तथा बोइलर का चल्लाहरू पनि सहारा एग्रोभेट सेन्टरले उपलब्ध गराउँछ।
9: हजुर, हामी कहाँ उन्नत बिउ बिजन, मल, विषादी, पशु औषधि, कृषि उपकरण, पशु पंक्षीहरूको लागि दाना साथै बोइलर र कोइलरको खुराको सल्लाहहरू पनि सुपथ मूल्यमा उपलब्ध छ।
8: याद गर्नुहोस्, कृषि र पशुपालनको पूर्ण प्याकेजका लागि आजै सम्झनुहोस्।
9: प्रोप्राइटर भरतराज भट्टराई, सहारा एग्रोभेट सेन्टर, वालिङ आठ कटहर बोर्ड, एसबीआई ब्याङ्कको अगाडि। सम्पर्क मोबाइल 9570062866 र 9470928066।
10: पर्वत जाने गेट, सहारा एग्रोभेट।
11: वालिङ साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको उपभोक्ताहरूमा अनुरोध।
12: पानी जीवन हो, पानीका स्रोतको संरक्षण गरौं,
11: पानीको सही उपयोग गरौं, धाराको टुटी राम्रोसँग बन्द गरौं, जथाभावी पानी खेर नफालौं,
12: मिटर प्रयोग गरेर मात्र पानीको उपयोग गरौं।
11: के मिटर तथा गेट बल्ब बिग्रेको त छैन? बेला बेलामा चेक गरौं।
12: धाराको टुटी बिग्रेर पानी चुहिएको त छैन? यदि छ भने तुरन्तै बदलौं।
11: कहीँ कतै पानीको मेन लाइन, वितरण लाइन अथवा घरमा आउने पाइप लाइन फुटेर पानी खेर गइरहेको त छैन? यदि छ भने कार्यालयमा तथा खाने पानी कर्मचारीलाई तुरन्त खबर गरौं।
12: पानीको स्रोत वरिपरि फोहोर नगरौं, नफालौं र त्यस्तो गरेको देखेमा खबर गरौं।
11: मिटर रिडिङ पश्चात प्राप्त भएको बिलको आधारमा ठिक समयमै पानीको महसुल भुक्तान गरौं र जरिवानाबाट बचौं।
12: पानीको महसुल इलेक्ट्रोनिक मिडिया, मोबाइल कम्प्युटर तथा बैंक मार्फत सजिलैसँग घरमै बसी भुक्तानी गरौं।
11: कोही कसैले पानीको पाइप काट्ने, तान्ने वा संरचनामा नोक्सान पुर्याउने काम गरेको देखे वा थाहा पाएमा अथवा कसैले अनियमित तरिकाले मिटर भन्दा अगाडिबाट पानी चोरी गरी प्रयोग गरेको देखेमा हामीलाई तुरन्त सूचना दिनुहोस्। सूचना दिनुहुने व्यक्तिको नाम गोप्य राखिनेछ।
12: पाइपलाइन भएको स्थानमा बाटो विस्तार, नाला निर्माण, घर निर्माण अथवा अन्य कार्य गर्दा पाइपलाइन तथा अन्य खानेपानीको संरचनामा क्षति पुग्ने भएमा कम्तीमा दुई दिन अगावै पूर्व जानकारी गराऊ।
3: नयाँ धारा जडानको लागि आवश्यक कागजातहरू नगद रु 22,000, गरिमा विकास ब्याङ्कमा डिपोजिट भौचर, नागरिकताको फोटोकपी, एक प्रति फोटो, लालपुर्जाको फोटोकपी र सम्बन्धित वार्डको सिफारिस।
12: पानी सम्बन्धी कुनै पनि विषयमा जानकारी लिनु वा दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
11: अन्य विस्तृत जानकारीको लागि फोन नम्बर 0364144769 र 0364142068।
12: स्वच्छ पानी, स्वस्थ जिन्दगानी।
11: अनुरोधक वालिङ साना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्था वालिङ स्याङ्जा।
13: यी फर्निचरका सामानहरू भने जस्तै राख्न नपाउँदा अनि कोठाको नाप अनुसारको सोफा नहुँदा कोठा राम्रो नै देखिएन, के गर्ने होला?
14: वालिङ भकुण्डेमा रहेको बाबा फर्निचरमा जानु त दिदी, हजुरले भनेको जस्तै फर्निचरका सामानहरू पाउनुहुन्छ, साथै घरमै आएर कोठाको नाप अनुसार सोफा पनि तयार गरिन्छ।

0: सुनत नानी
1: यस समयको साथमा जितु सुनचाँदी पसल
2: भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको पाँच घर अगाडि जैसी पन्ध्र तर्फ जाने बाटोमा कुनाको साइडमा
1: विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4 आफ्नो ख्याल राख्नुहोस् है
3: रेडियो आदि खोला 105.4
4: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno. Wherever you are, stay connected with the wider world with the BBC World Service.
5: A complete piping solution.
6: सांसदहरूको चासो
7: अर्थतन्त्रको आधुनिकीकरण र सामाजिक न्यायका लागि करको दायरा विस्तार गरिएको अर्थमन्त्रीको भनाई विद्युत महसुलमा उपभोक्तालाई भार नपर्ने गरी नीति बनाएको दावी
6: विश्वकप फुटबल निशुल्क हेर्न मिल्छ भने भ्रमपूर्ण एप तथा लिंक मोबाइलमा फैलिँदै लाखौं रूपियाँ ठगी अनुसन्धान जटिल हुँदा त्यस्ता लिंक नखोल्न साइबर ब्यूरोको आग्रह
8: आफूलाई आवश्यक नपर्ने लिंकहरू कुनै पनि हातमा क्लिक नगर्नुहोस् कहाँ पैसाको लोभमा पनि आफ्नो खाता अरूलाई सञ्चालन गर्न दिएको कारणले गर्दा पनि कहिले काहीँ अनुसन्धान जटिल
7: हुन्छ स्विजरल्याण्डमा हुने भनिएको अमेरिका इरान शान्तिवार्ता रद्द कूटनैतिक प्रक्रिया जटिल र अस्थिर भएकोले समय तालिका बारम्बार परिवर्तन भइरहेका अमेरिकी प्रशासनको भनाई
6: र विश्वकप फुटबलमा आज मध्यराति अमेरिका र अस्ट्रेलिया खेल्दै ब्राजिलका नेइमारले विश्वकप फुटबलको दोस्रो खेल पनि गुमाउने
9: सुन त मेरो कपडा प्याकिङ गरिदेऊ त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो
10: ए हो र अनि सुन्नु त अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर फोक्सोको क्यान्सर स्तन क्यान्सर घाँटी तथा टाउको सम्बन्धी क्यान्सर पेट तथा कलेजो सम्बन्धी क्यान्सर पाठेघरको मुख गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ
9: ओहो यस्तो सुविधा रहेछ ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु
11: क्यान्सर विरुद्ध आशाको किरण सीएमसी क्यान्सर इन्स्टिच्युट
12: फोन 056-494-333 493-5555
13: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ शर्त तथा बन्देजहरू लागू हुनेछ
14: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड नेपालको पहिलो ब्याङ्क
7: नेपाल दर्पणमा अब खबरको सिलसिला प्रतिनिधि सभाको बैठक आउँदो 11 गते बिहान 11 बजे र राष्ट्रिय सभाको 11 गते दिउँसो सभा 1 बजे बस्ने गरी स्थगित भएको छ आज बसेको बैठकले 4 अध्यादेशलाई स्वीकृत गरेको छ सरकारले संघीय संसदको चालू अधिवेशन शुरू हुनु अगाडि 8 अध्यादेश ल्याएको थियो त्यो अध्यादेश अधिवेशन शुरू भएकै दिन गएको वैशाख 28 प्रतिनिधि सभा र राष्ट्रिय सभामा पेश भएका थिए यसमध्ये 4 अध्यादेश आजको प्रतिनिधि सभा र राष्ट्रिय सभाले स्वीकृत गरेको हो जसमा सार्वजनिक खरिद दोस्रो संशोधन अध्यादेश, सम्पत्ति शुद्धिकरण निवारण तेस्रो संशोधन अध्यादेश, सहकारी पहिलो संशोधन अध्यादेश र स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश रहेका छन्। राष्ट्रिय सभामा सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको उपस्थिति छैन, तर राष्ट्रिय सभाले पनि सरकारले ल्याएका अध्यादेशलाई स्वीकृत गरेर अध्यादेश प्रतिस्थापन विधेयक ल्याउने बाटो खुल्ला गरिदिएको छ। यसैबीच गृहमन्त्री सुदन गुरूङ र भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले आजको राष्ट्रिय सभामा प्रश्नोत्तर कार्यक्रममा उठेका प्रश्नको जवाब समेत दिनुभएको छ।
6: प्रतिनिधि सभाका सांसदहरूले विद्युतीय राहदानी छपाई प्रकरण सम्बन्धमा सार्वजनिक भएको विषयबारे चासो व्यक्त गर्नुभएको छ। सभाको आजको बैठक प्रारम्भमै विपक्षी दलका सबै सांसद बसेको ठाउँबाट उठेर विरोध जनाएपछि सभामुख टोल प्रसाद अर्यालले नेपाली कांग्रेसका सांसद खड्ग बहादुर बुढ़ालाई बोल्न समय दिनुभएको थियो। सांसद बुढ़ाले विद्युतीय राहदानी छपाई प्रकरण सम्बन्धमा सार्वजनिक समाचारको बारेमा स्पष्ट पार्न माग गर्नुभयो। साथै राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद खुशबू ओलीले विद्युतीय राहदानी छपाई सम्बन्धी प्रकरणमा सरकारको जवाफ माग गर्नुभयो। नेकपा एमालेका सांसद गुरूप्रसाद बरालले उपकुलपति छनौट प्रक्रियालाई राजनैतिक प्रभाव मुक्त बनाउन माग गर्दै विश्वविद्यालयको स्वायत्ततालाई कमजोर पार्न काम कसैबाट पनि हुन नहुनेमा जोड़ दिनुभयो। नेपाली कम्युनिष्ट पार्टीका सांसद गणेश बहादुर विश्वकर्माले दुई देश बीचको सीमाका सम्बन्धमा गएको जेठ 17 गते प्रधानमन्त्री बालेन्द्र शाह बालेनले दिनुभएको अभिव्यक्तिका विषयमा असहमति जनाउनुभयो। त्यस्तै सम संस्कृति पार्टीका सांसद हर्कराज राईले राजनीतिज्ञमा नैतिकता र जवाफदेहिता आवश्यक पर्ने बताउँदै रक्षा मन्त्रालयको बजेटको किताब आफूले हेर्न नपाएको गुनासो गर्नुभयो। उहाँले प्रधानमन्त्री शाहको सीमा विवाद सम्बन्धी अभिव्यक्ति सच्याइनुपर्ने अडान दोहोर्याउनु भएको छ। त्यस्तै आजको बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको संसदीय दलका नेता ज्ञान बहादुर शाहीले सरकारका राम्रा काममा साथ दिए समर्थन र नराम्रा कामको विरोध गर्ने बताउनु भएको छ।
7: प्रतिनिधि सभाबाट आर्थिक विधेयक 2083माथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत भएको छ। प्रतिनिधि सभाको आजको बैठकले अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले गरेको प्रस्ताव सर्वसम्मतले स्वीकृत गरेको हो। प्रस्तावमाथिको सामान्य छलफलमा सांसदहरूले उठाउनुभएका विषयलाई स्पष्ट पार्दै अर्थमन्त्री डाक्टर वाग्लेले बजेटमा व्यवस्था भएका शुल्क र कर सम्बन्धी क्षेत्रमै खर्च हुने बताउनुभयो। अर्थमन्त्री वाग्लेले देशको अर्थतन्त्रलाई औपचारिक माध्यममा ल्याउन र सामाजिक न्याय सहितको उदार अर्थतन्त्र सुदृढ़ गर्न करका नीतिहरू परिमार्जन गरिएको बताउनु भएको छ। उहाँले जनमत प्राप्त सरकारले विवेकपूर्ण ढंगले करको उपयोग गर्ने बताउनुभयो। अर्थमन्त्री वाग्लेले सार्वजनिक वित्तको सिद्धान्त अनुसार करका विभिन्न स्रोतबाट संकलित रकम संचित कोषमा जम्मा हुने र त्यसलाई सरकारले आवश्यकता अनुसार विवेकपूर्ण ढंगले परिचालन गर्ने उल्लेख गर्नुभयो। अर्थमन्त्री वाग्लेले संसदको निर्देशन अनुसार विशिष्ट प्रयोजनका लागि इयर मार्किङ गर्न पनि सरकार तयार रहेको बताउनु भएको छ। शिक्षा क्षेत्रमा लगाइएको करका सम्बन्धमा उहाँले अहिले निजी विद्यालयमा 3% कर लगाएको जानकारी दिनुभयो। यसका साथै मध्यमवर्गीय परिवारलाई राहत दिन 25,000 रूपियाँसम्मको शिक्षा खर्चलाई करकट्टी गर्न सकिने सुविधा दिएको उहाँको भनाइ छ। विद्युत क्षेत्रमा गरिएको लगानी र प्राप्त उपलब्धिबारे चर्चा गर्दै अर्थमन्त्रीले अब यो क्षेत्रलाई पनि करको दायरामा ल्याउनुपर्ने समय आएको बताउनुभयो। विद्युत महसुलमा उपभोक्तालाई भार नपर्ने गरी नीति बनाइएको अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेको दावी छ।
6: यस्तै अर्थमन्त्री वाग्लेले पछिल्लो समय शेयर बजारमा देखिएको गिरावट र उतार चढ़ावबारे स्पष्टीकरण दिनुभएको छ। आज शुक्रबार प्रतिनिधि सभामा आर्थिक ऐनमाथि भएको छलफलमा उठेका प्रश्नको जवाब दिँदै अर्थमन्त्री वाग्लेले शेयर बजार घट्नुको मुख्य कारण मनोवैज्ञानिक त्रास र कानूनी कार्यवाहीको प्रक्रिया रहेको बताउनुभयो। हालै 1 खर्ब रूपियाँ भन्दा बढ़ीको विगत दावी सहित विभिन्न मुद्दाहरू अगाडि बढ़ेको उल्लेख गर्दै उहाँले यसको केन्द्रमा पूँजी बजार र बीमा क्षेत्र रहेको बताउनुभयो। अर्थमन्त्री वाग्लेले लगानीकर्तालाई हल्लाको पछि नलाग्न र बजारको दीर्घकालीन सुधारप्रति विश्वस्त हुन आग्रह पनि गर्नुभएको छ। साथै उहाँले शेयर बजारको दैनिक उतार चढ़ावलाई लिएर सरकार चिन्तित नरहेको समेत बताउनुभयो।
7: काठमाडौँ जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछाने विरूद्धको संगठित अपराध सम्बन्धी कसुर फिर्ता लिन अनुमति दिएको छ। न्यायाधीश आत्मदेव जोशीको इजलासले लामिछानेको निवेदन अनुसार संगठित अपराधको मुद्दा फिर्ता लिन आदेश दिएको हो। इजलासले मुलुकी फौजदारी कार्यविधि संहिता 2074 दफा 36 बमोजिम लामिछाने सहितका प्रतिवादीहरूमाथि लगाइएको संगठित अपराधको अभियोग हटाउन आदेश दिएको हो। इजलासले लामिछानेको सहकारी ठगी सम्बन्धी अभियोगलाई भने कायम राख्न भनेको छ। स्वर्णलक्ष्मी सहकारी ठगीमा लामिछाने सहित छविलाल जोशी, जीवी राई समेतलाई विपक्षी बनाइएको थियो। यसअघि पर्सा र रूपन्देही अदालतले सम्पत्ति शुद्धिकरण र संगठित अपराधको मुद्दा फिर्ताको अनुमति दिएका थिए।
6: सरकारले विभिन्न मितिमा बसेको मन्त्री परिषद बैठकका निर्णय आज सार्वजनिक गरेको छ। सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले आज पत्रकार सम्मेलन मार्फत बैठकका निर्णय सार्वजनिक गर्नुभएको हो। पछिल्लो निर्णय अनुसार राष्ट्रिय परीक्षा बोर्डको अध्यक्ष पदमा नियुक्तिका लागि गठित सिफारिश समितिले गरेको छनौट प्रक्रिया सरकारले रद्द गरेको छ। गएको जेठ 19 गते बसेको मन्त्री परिषद बैठकले यसअघि समितिले गरेका सबै प्रक्रिया रद्द गर्दै नयाँ छनौट प्रक्रिया अघि बढ़ाउन स्वीकृति प्रदान गरेको सरकारका प्रवक्ता पोखरेलले जानकारी दिनुभयो। सरकारले संविधान संशोधनको बहस पत्र तयार पार्ने कार्यदलको अवधि थप गर्नेदेखि सरकारी जग्गा छानबिन सम्बन्धी आयोगको प्रतिवेदन कार्यान्वयन गर्नेसम्मका विभिन्न निर्णय गरेको छ। भूमि समस्या समाधान समितिको अध्यक्ष सहित सदस्य नियुक्त गरिएको छ। समितिको अध्यक्ष पदमा बलभद्र बास्तोला तथा सदस्यहरूमा अमीर प्रसाद न्यौपाने, पदम निधि सोती र डाक्टर रोहना श्रेष्ठ नियुक्त हुनुभएको छ।
7: यसैबीच सरकारले नेपाल धितोपत्र बोर्डको अध्यक्षमा डाक्टर गोपाल प्रसाद भट्टलाई नियुक्त गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा केही बेर अघि सम्पन्न आजको मन्त्री परिषद बैठकले भट्टलाई अध्यक्षमा नियुक्त गर्नेसहित विभिन्न 6 निर्णय गरेको हो। बालेन्द्र शाहको नेतृत्वमा सरकार बनेपछि सन्तोष नारायण श्रेष्ठले बोर्डको अध्यक्षबाट राजीनामा दिनुभएको थियो। सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। विश्वकप फुटबल निशुल्क हेर्न मिल्छ भनी आउने एप तथा लिंक नखोल्न आग्रह बारेको सामग्रीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
12: नेहरूले मिरमिरे लघुवित्त वित्तीय संस्थाको अत्यन्त जरूरी सूचना। यस नेहरूले मिरमिरे लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 पुष मसान्तसम्ममा 365 दिनभन्दा बढ़ी अवधिले भाका नागेका ग्राहक सदस्यहरूलाई 2083 साल असार मसान्तसम्ममा आकर्षक ब्याज र हर्जना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्न वा नियमित गर्न अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहक सदस्यहरूले आफूले कारोबार गरेको यस वित्तीय संस्थाको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। नेहरूले मिरमिरे लघुवित्त वित्तीय संस्था लिमिटेड।
15: बेटर अप्लायन्सेस का एसी, कूलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाई पनि भन्नुहुनेछ मलाई त बेचरको पानी लागिसकेको छ। बेचर अप्लायन्सेस, बेचरको पानी लाग्छ।
7: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले प्रतिनिधि सभा र राष्ट्रिय सभाको आजको बैठकबाट विभिन्न 4 अध्यादेश स्वीकृत, विद्युतीय राहदानी छपाई प्रकरणमा सांसदहरूको चासो, अर्थतन्त्रको आधुनिकीकरण र सामाजिक न्यायका लागि करको दायरा विस्तार गरिएको अर्थमन्त्रीको भनाई, विद्युत महसूलमा उपभोक्तालाई भार नपर्ने गरी नीति बनाइएको दावी, लामिछाने विरूद्धको संगठित अपराधको अभियोग पत्र फिर्ताका लागि काठमाण्डु जिल्ला अदालतको अनुमति, परीक्षा बोर्डको अध्यक्ष नियुक्ति नयाँ प्रक्रिया मार्फत गरिने, धितोपत्र बोर्डको अध्यक्षमा डाक्टर गोपाल प्रसाद भट्ट नियुक्त लगायतका खबर प्रस्तुत गर्यौं।
6: नेपाल दर्पणमा अब बाँकी प्रसंग। अमेरिका, क्यानाडा र मेक्सिकोमा विश्वकप फुटबल चलिरहँदा निशुल्क हेर्न मिल्छ भनी विभिन्न एप तथा लिंक मोबाइलमा फैलिरहेका छन्। यसरी प्रचार गरिएका एप तथा लिंकबाट नचिलेको मानिसको पहुँचमा आफ्नो व्यक्तिगत विवरण पुगेर चोरी तथा बैंकिङ दुरूपयोगको जोखिम बढ़िरहेको छ। अनधिकृत एप डाउनलोड गरेर र भ्रमपूर्ण लिंक खोलेर पैसा ठगीमा परि ब्यूरोमा उजुरी लिएर आउने क्रम बढ़न थालेको छ। निशुल्क हेर्ने प्रलोभनमा परेर अनधिकृत एप डाउनलोड नगर्न प्रहरीले पनि अनुरोध गरेको छ। थप जानकारी साथी विकास थापाकाहीँबाट।
16: अहिले विश्वकप फुटबल चलिरहँदा प्रतियोगिताका खेलहरू निशुल्क हेर्न सकिने भन्दै सामाजिक सञ्जालमा तपाईंलाई भ्रमपूर्ण अर्थात स्क्याम विज्ञापन आउन सक्छ। आकर्षक अफर देखाएर बहकाउने यस्ता विज्ञापनमा रहेका लिंक खोल्दा र अनधिकृत एप डाउनलोड गर्दा मोबाइल तथा कम्प्युटर ह्याक हुने र बैंक खाताबाट रकम चोरी हुन सक्छ। प्रहरीको साइबर ब्यूरोमा यस्ता उजुरी पर्न थालेको छ। साइबर ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक दिलीप कुमार गिरी,
17: एप डाउनलोड गर्ने जस्तो .exe, .bat, .ss लेखिएको जुन छ हामीले सूचना पनि जारी गरेका छौँ। लिंकहरू क्लिक गर्न लाउने र उक्त लिंकहरू क्लिक गरिसकेपछि उक्त लिंकमा भएका जुन टर्म्स एण्ड कन्डिसनहरू एक्सेप्ट गर्दै जाँदाखेरि चाहिँ सर्वसाधारणको ब्याङ्कमा चाहिँ ह्याकर्सहरूको एप्रोच पुगेर ब्याङ्क एकाउन्ट नै खाली गरिदिएको छ।
16: विश्वकप प्रतिको रुचि र मोबाइलमा निशुल्क हेर्न पाउने सुविधाका कारण धेरैले तुरुन्तै विज्ञापनमा रहेको लिङ्क थिचेर एप डाउनलोड गर्न खोज्छन्। विश्वकपकै बहानामा गएको जेठ 8 गतेदेखि अहिलेसम्म विद्रोहमा 115 जनाको उजुरी परेको छ। उनीहरूको झण्डै 2,29,00,000 रूपियाँ ठगी भएको छ। प्रहरीका अनुसार कारोबार सीमा धेरै हुने मध्ये कतिपयको 15,00,000 रूपियाँसम्म अनलाइनबाट चोरी भएको छ। ठगी गर्नेहरूले जो कोहीलाई सजिलै जालमा पार्न सक्छन्।
17: लाइभ टिभी एप, डिस्कभर फ्री हेर्नको लागि यो एप डाउनलोड गर्नुहोस् भन्ने जस्तो सामाजिक सञ्जाल प्रयोगकर्ताको वाट्सएपमा, फेसबुकमा आउँछ। उक्त लिङ्क क्लिक गर्ने बित्तिकै, उक्त एपहरू डाउनलोड गर्ने बित्तिकै कुनै पनि एप डाउनलोड गर्न त्यसको टर्म्स एन्ड कन्डिसन त हुन्छ। त्यस्तो टर्म्स एन्ड कन्डिसन चाहिँ एलो गर्दै गइसकेपछि चाहिँ हाम्रो मोबाइलहरू 81 बन्द भइदिने, ह्याङ भइदिने, र त्यो अवधिमा चाहिँ ह्याकर्सहरूले चाहिँ ब्याङ्कमा एप्रोच पुर्याउने र खाली गरिदिने काम यसरी नै भइरहेको छ।
16: प्रहरीले अहिले ब्याङ्कहरूसँग समन्वय गरी ठगीमा संलग्न व्यक्तिहरूको खोजी र रकम फिर्ताको प्रयास गरिरहेको छ। एकैसाथ धेरै उजुरी परेको र ससाना रकम धेरैवटा खाताबाट चोरी गरेर धेरैवटा खातामा जम्मा गरिएको हुँदा पहिचान गर्न चुनौती रहेको साइबर ब्युरोका प्रवक्ता गिरी बताउनुहुन्छ।
17: ह्याकर्सहरूले विभिन्न व्यक्तिहरूको खातालाई पनि प्रयोग गराइदिया हुन्छ। खातालाई चाहिँ यसरी ह्याक गरेका पैसाहरू, ठगी गरेका पैसाहरूलाई चाहिँ जम्मा गर्ने र त्यहाँबाट विथड्र गर्ने काममा प्रयोग भएको हुनाले कहिलेकाहीँ चाहिँ नोइङली अनोइङली पनि मान्छेहरूको खाता प्रयोग भइरहेको अवस्था हुन्छ। साना पैसाको लोभमा पनि आफ्नो खाता अरूलाई सञ्चालन गर्न दिएको कारणले गर्दा पनि कहिलेकाहीँ अनुसन्धान चाहिँ जटिल हुन्छ।
16: डिजिटल ठगी गर्ने गिरोहले फुटबल प्रेमीहरूको रुचि र भावनाको फाइदा उठाउँदै लाखौं रूपियाँ ठगी गरिसकेकाले अपरिचित लिङ्कहरू खोल्नु हुँदैन। निशुल्क हेर्ने प्रलोभनमा परेर अनधिकृत एप डाउनलोड गर्दा मोबाइलमा रहेका व्यक्तिगत विवरण र बैंक खाता जोखिममा पर्छ। फेरि साइबर ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक दिलीप कुमार गिरी,
17: शंकास्पद लिङ्कहरू अथवा आफूलाई आवश्यक नपर्ने लिङ्कहरू चाहिँ कुनै पनि हातमा क्लिक नगर्नुहोस्। कुनै पनि एप्लिकेशनहरू डाउनलोड गर्नुभन्दा पहिला एकचोटि सोच्नुहोस् उक्त एप्लिकेशनको आफूलाई प्रयोग के हो र उक्त एप्लिकेशन डाउनलोड गर्नाले त्यसबाट चाहिँ गलत प्रभाव के पर्छ भन्ने कुरा सोच्नु पर्यो। अब विश्वकपको ठगी भन्ने मात्र होइन, अरू विभिन्न अनलाइन ठगीका घटनाहरू घट्दाखेरि जसमा चाहिँ आफ्ना ओटिपी कोडहरू, ब्याङ्क डिटेलहरू, पिन नम्बरहरू कसैसँग सेयर गर्नु भएन, अपरिचित व्यक्तिहरूबाट आएका वाट्सएप कलहरूलाई इन्टरटेन गर्नु भएन।
7: फेरि पनि खबरकै सिलसिला, कक्षा 12 परीक्षाफल आज सार्वजनिक भएको छ। राष्ट्रिय परीक्षा बोर्डका अनुसार 64.13% परीक्षार्थी ग्रेडेड भएका छन्, जसमा नियमित तर्फ 69.75% र आंशिक तर्फ 42.38% विद्यार्थी ग्रेडेड भएका हुन्। नियमित तर्फ यस वर्ष 3,32,241 र आंशिक तर्फ 85,929 गरी कुल 4,18,169 परीक्षार्थी परीक्षामा सहभागी भएका थिए। तीमध्ये नियमित तर्फ 2,31,770 र आंशिक तर्फ 36,420 जना गरी कुल 2,68,190 परीक्षार्थीले सबै विषयमा ग्रेड प्राप्त गरेका छन्। यस वर्ष विगतको तुलनामा नतिजामा केही सुधार पनि देखिएको छ। परीक्षा बोर्डले कक्षा 12 नतिजामा नन ग्रेडेड अर्थात एनजी प्राप्त गरेका विद्यार्थीका लागि मौका अर्थात पूरक परीक्षाको समय तालिका पनि सार्वजनिक गरेको छ। मौका परीक्षा आउँदो साउन 2 र 3 गते बिहान 11 बजेदेखि दिउँसो 2 बजेसम्म सञ्चालन हुनेछ। यस्तै प्राप्त नतिजाप्रति चित्त नबुझी पुनर्योग गर्न चाहने विद्यार्थीले प्रति विषय 1,000 रूपियाँको दरले दस्तुर बुझाई आवेदन दिन सक्नेछन्। नतिजा प्रकाशन भएको मितिले 7 दिनभित्र अर्थात असार 12 गते बेलुका 5 बजेसम्म बोर्डको वेबसाइट मार्फत अनलाइन भुक्तानी गरी आवेदन दिनुपर्नेछ।
6: एसियाली विकास बैंक एडीबीले नेपालका नगरपालिकामा खानेपानी र सरसफाई सुधारका लागि 11,50,00,000 अमेरिकी डलर बराबरको सहुलियत ऋण स्वीकृत गरेको छ। एडीबीले एकीकृत खानेपानी आपूर्ति तथा ढल व्यवस्थापन परियोजनाबाट 13 जिल्लाका 8,50,000 जना भन्दा धेरै नागरिक लाभान्वित हुने जनाएको छ। नेपालमा तीव्र शहरीकरणका कारणले शहरी क्षेत्रमा अत्याधिक चाप बढ़दै गइरहेकाले धेरैजसो समुदाय खानेपानी र आधारभूत स्वास्थ्य सुविधाबाट वञ्चित भइरहेका एडीबी नेपालका कन्ट्री डाइरेक्टर अर्नो कोस्वाले बताउनुभयो। यो परियोजना सञ्चालनमा आएपछि खानेपानी र सरसफाईमा थप पहुँच अभिवृद्धि हुने उहाँको विश्वास छ।
7: ललितपुरको जावला खेलमा रहेको सदर चिडियाखानाका जीव जन्तुमा बर्ड फ्लूको संक्रमण पुष्टि भएको छ। चिडियाखानाले आज सूचना निकालेर जीव जन्तुमा बर्ड फ्लू देखिएको जनाएको हो। जीव जन्तुमा बर्ड फ्लू देखिएपछि चिडियाखाना अर्को सूचना नआउन्जेलसम्मका लागि बन्द गरिएको उल्लेख छ। राष्ट्रिय प्रकृति संरक्षण कोषले सञ्चालन गर्दै आइरहेको चिडियाखानामा दैनिक अवलोकन गर्नेको भीड़ लाग्ने गर्छ। संक्रमण थप फैलन नदिन र आगन्तुकको स्वास्थ्य सुरक्षालाई समेत ध्यानमा राखेर तत्कालका लागि चिडियाखाना बन्द गरिएको राष्ट्रिय प्रकृति संरक्षण कोषका सदस्य सचिव डाक्टर चिरञ्जीवी पोखरेलले जानकारी दिनुभयो। आजदेखि लागू हुने गरी चिडियाखानामा हुने सम्पूर्ण गतिविधि स्थगित गरिएको प्रवक्ता रचना शाहले बताउनुभयो। अन्य दिनको तुलनामा भोलि रातो मच्छिन्द्रनाथको भोटो जात्राको दिन चिडियाखानामा अत्यधिक अवलोकनकर्ता आउने गरे पनि सुरक्षाका लागि बन्द गर्न पशु सेवा विभागले निर्देशन दिएको र मरेका जीव जन्तु थप परीक्षण समेत गरिएको शाहले जानकारी दिनुभएको छ। चिडियाखानामा सबैभन्दा पहिला कागहरू मरेका र त्यसपछि अन्य जीव जन्तु पनि संक्रमित भएका छन्।
6: राष्ट्रिय चलचित्र पुरस्कार 2082 व्यक्ति तथा फिल्म तर्फ गरी विभिन्न आठ विधामा पुरस्कार प्रदान गरिएको छ। राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित राष्ट्रिय चलचित्र पुरस्कार तथा दीर्घ साधना सम्मान समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले पुरस्कार प्रदान गर्नुभयो। उनको स्वीटर 2082 को उत्कृष्ट चलचित्र घोषणा भएको छ। नवीन चौहान निर्देशित उनको स्वीटरले तीन विधामा पुरस्कार जितेको छ। उत्कृष्ट निर्देशकको पुरस्कार पनि निर्देशक चौहानले नै प्राप्त गर्नुभएको छ। यो चलचित्रबाट मिरुना मगर उत्कृष्ट अभिनेत्री घोषित हुनुभयो। यस्तै उत्कृष्ट अभिनेताको पुरस्कार परान चलचित्रबाट वरिष्ठ अभिनेता निर शाहले प्राप्त गर्नुभएको छ। उत्कृष्ट पटकथातर्फको पुरस्कार परानले जितेको छ। उत्कृष्ट छायांकनको पुरस्कार कोसे ढुङ्गाले पाउँदा उत्कृष्ट पुरस्कार पनि कोसे ढुङ्गा फिल्मबाट नहकुल खड्काले प्राप्त गर्नुभयो। समारोहमा वरिष्ठ कलाकार मदन कृष्ण श्रेष्ठलाई चलचित्र दीर्घ साधना सम्मानले पुरस्कृत गरिएको छ। उहाँलाई 3,75,000 नगद सहित सम्मान गरिएको हो।
7: नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
18: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल बानेश्वर जमल र ओम अस्पतालमा।
19: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट drishtiye.org, फोन नम्बर 01-5224-352-5224-353। आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स, फिस्टुला, फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण, परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
18: विशेषज्ञ सेवाहरू, निशुल्क शल्यक्रिया सेवा, अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार, छार सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा, दैनिक ओपिडी तथा शल्यक्रिया सेवा।
19: रोग लुकाएर नराखौं, समयमै परीक्षण गरौं।
18: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ, फोन 01-4110-6690
19: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाऊ।
20: हर घर हुनेछ अयोध्या, हर घरमा प्रकट हुनेछन् राम, बन्नुहोस् साक्षी गाथा रामायणको नेपाली भाषामा हरेक बिहिबार र शुक्रबार राति 8 बजे मात्र विश्वको रमाइलो टिभीमा।
7: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्यूब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
6: अब बाँकी खबर। हिजो घटेको शेयर बजार हप्ताको अन्तिम कारोबार दिन आज सामान्य बढ़ेको छ। शेयर बजार परिसूचक नेप्से आज 1.63 अंकले बढ़ेर 2,702.11 बिन्दुमा पुगेको छ। आज बैंक, विकास बैंक, होटल तथा पर्यटन, म्यूचुअल फण्ड, निर्जीवन बीमा र अन्य बाहेक सबै समूहका सूचक बढ़ेका छन्। आज 116 कम्पनीका शेयर बढ़ेकामा 140 घटेका छन्। यस्तै 17 कम्पनीका शेयर भने घटबढ़ भएका छैनन्। आज बुंगल हाइड्रोको शेयर झण्डै 12.5% घटेको छ। बजार सामान्य बढ़ेको दिन अपोलो हाइड्रो पावरको शेयर 15% बढ़ेको छ। आज नेप्सेसँगै कारोबार रकममा बढ़ेको छ। हिजो 3.41 अर्ब करोड़को कारोबार भएकोमा आज 353 वटा कम्पनीका 1.09 करोड़ कित्ता शेयर 4.53 अर्ब करोड़ रूपियाँमा किनबेच भएका छन्।
7: यस्तै हप्ताको अन्तिम कारोबार दिन आज सुनको भाव तोलामा 10,500 रूपियाँले घटेको छ। आज सुन तोलाको 2,86,700 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसाय महासंघले जनाएको छ। हिजो सुनको भाव तोलाको 2,97,200 रूपियाँ रहेको थियो। यो हप्ता सुनको भाव समग्रमा 11,500 रूपियाँले घटेको छ। आज चाँदीको भाव पनि घट्यो। चाँदीको भाव 305 रूपियाँले घटेर तोलाको 4,640 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
6: ललितपुर महानगरपालिकाले आउँदो आर्थिक वर्ष 2083-84 नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। महानगरका मेयर चिरीबाबु महर्जनले आज आयोजित 9 नगर सभामा आउँदो आर्थिक वर्षको महानगरको नीति तथा कार्यक्रम पेश गर्नुभएको हो। यसअघि हिजो काठमाडौँ महानगरले पनि वार्षिक नीति तथा कार्यक्रम सभामा पेश गरेको छ।
7: अख्तियार दुरूपयोग अनुसन्धान आयोगले महोत्तरीको सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्रीदेव यादव विरूद्ध आज विशेष अदालत काठमाडौँमा आरोप पत्र दायर गरेको छ। सड़क ढलान योजनाको काम सम्पन्न भएपछि भुक्तानी दिने प्रक्रियामा सेवाग्राहीसँग 72,000 रूपियाँ घुस लिएको अभियोगमा यादवमाथि मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ। अख्तियारको बर्दीवास कार्यालयबाट खटिएको टोलीले 72,000 रूपियाँ घुस लिइसकेको अवस्थामा श्रीदेव यादवलाई नियन्त्रणमा लिएको थियो।
6: ललितपुरको जावलाखेलमा ऐतिहासिक तथा सांस्कृतिक महत्वको रातो मच्छिन्द्रनाथको दर्शन गर्न भक्तजनको भीड़ लागेको छ। भोटो जात्राको पूर्व सन्ध्यामा आज बिहानैदेखि जावलाखेलमा मच्छिन्द्रनाथको दर्शन गर्नेहरूको बाक्लो उपस्थिति रहेको छ। वर्षा र सहकालका देवताका रूपमा पूजिने मच्छिन्द्रनाथको रथलाई अस्ति बुधबार लगनखेलबाट तानेर जावलाखेल पुर्याइएको हो। अब भोलि भोटो जात्रा देखाएसँगै यस वर्षको रथ यात्रा औपचारिक रूपमा समापन हुनेछ।
7: नेपाल दर्पणमा अब केही विदेशका खबर। स्विजरल्याण्डमा हुने भनिएको अमेरिका इरान शान्ति प्रक्रिया सम्बन्धी उच्च स्तरीय वार्ता अन्तिम समयमा रद्द भएको छ। अमेरिकी उपराष्ट्रपति जेडी भान्सले इरानी प्रतिनिधिमण्डलसँग भेट गर्न तय भएको स्विजरल्याण्ड भ्रमण स्थगित गरेपछि स्विस विदेश मन्त्रालयले वार्ता नहुने बताएको समाचार संस्था एएफपीले जनाएको छ। अमेरिका इरान बीच आज स्विजरल्याण्डमा शान्ति सम्झौता समारोह हुने तय समेत भएको थियो। मन्त्रालयका अनुसार बर्गेन्स्कमा आवश्यक तयारी चलिरहे पनि नयाँ मिति तय भएको छैन। स्विजरल्याण्डले वार्ता सहज बनाउन आफू तयार रहेको जनाएको छ। यो वार्तालाई हालै सम्पन्न भएको सम्झौतापछि अगाडि बढ़ने दोस्रो चरणको छलफलका रूपमा हेरिएको थियो। यसको उद्देश्य इरानसँगको द्वन्द अन्त्य गर्ने, हर्मुज जलमार्ग पुनः सञ्चालनमा ल्याउने तथा इरानको आणविक कार्यक्रम लगायत विषयमा 60 दिनभित्र सहमति खोज्ने रहेको उल्लेख गरिएको थियो। अमेरिकी प्रशासनका अनुसार कूटनैतिक प्रक्रिया जटिल र अस्थिर भएकोले समय तालिका बारम्बार परिवर्तन भइरहेका छन्, तर प्राविधिक तहका छलफलहरू छिट्टै शुरू गर्ने तयारी छ। सम्झौतामा अमेरिका र इरानका शीर्ष नेतृत्वबीच छुट्टा छुट्टी हस्ताक्षर भएको दावी पनि गरिएको छ, जसलाई लिएर विभिन्न राजनीतिक प्रतिक्रिया आएका छन्। इरानका सर्वोच्च नेता आयातुल्लाह मोजाताबा खामेनीले केही असहमति हुँदाहुँदै पनि राष्ट्रहितको कारण सम्झौतालाई अनुमोदन गरेको बताउनु भएको छ, यद्यपि ती दावीहरूको स्वतन्त्र पुष्टि भने भएको छैन।
6: जापानको राजधानी टोकियोमा रहेको एक प्राथमिक विद्यालयमा आज बिहान आग लागि भएपछि झण्डै 300 जना विद्यार्थी र शिक्षकलाई सुरक्षित रूपमा बाहिर निकालिएको छ। विद्यालय भवनको माथिल्लो तलाबाट आगो फैलिएको भए पनि समयमै गरिएको उद्धार र नियन्त्रण प्रयासका कारण कुनै मानवीय क्षति नभएको अधिकारी हरूलाई उद्धृत गर्दै समाचार संस्था एपीले जनाएको छ। टोकियोको डाउनटाउन क्षेत्रमा रहेको टाकी नोगावा नम्बर 3 प्राथमिक विद्यालयमा आग लागि भएको हो।
7: अब केही खेल खबर। फिफा विश्वकप फुटबलमा आज राति आयोजक अमेरिका र अस्ट्रेलियाले खेल्दैछन्। यो खेल नेपाली समय अनुसार मध्यराति 1:15 अमेरिकाको सियाटन रंगशालामा हुनेछ। अमेरिकाले पहिलो खेलमा पाराग्वेलाई 4-1 गोलले हराएको थियो। भोलि बिहान 4:15 स्कटल्याण्ड र मोरक्को बीच खेल हुनेछ। त्यस्तै समूह सीमा रहेको 5 पटकको विश्व विजेता ब्राजिलले भोलि बिहान हैटीसँग खेल्दैछ। यो खेल अमेरिकाको फियाडेल्फिया रंगशालामा 6:15 शुरू हुनेछ। भोलि बिहान 9:00 टर्की र पाराग्वे बीच खेल हुनेछ। विश्वकप फुटबलमा घरेलु टोली मेक्सिको नकआउट चरणमा पुग्ने पहिलो टोली बनेको छ। आज बिहान भएको समूह चरणको दोस्रो खेलमा मेक्सिकोले दक्षिण कोरियालाई 1-गोलले पराजित गरेको हो।
6: यसैबीच ब्राजिलका स्टार फरवार्ड नेमारले फिफा विश्वकप फुटबलमा समूह चरणको दोस्रो खेल पनि गुमाउने भएका छन्। पिडुलाको चोट पूर्ण रूपमा निको नभएका कारण नेमारले हैटीसँगको खेल पनि गुमाउने ब्राजिलियन फुटबल महासंघ सीबीएफले जनाएको छ। ब्राजिलका लागि सबैभन्दा धेरै 79 अन्तर्राष्ट्रिय गोल गरेका 34 वर्षीय नेमार गएको मे 7 सान्तोस एफसीबाट खेल्ने क्रममा घाइते भएका थिए। चौथो पटक विश्वकप खेल्न टोलीमा परेका नेमारले सामान्य शारीरिक अभ्यास गरिरहे पनि पूर्ण प्रशिक्षण गर्न सकेका छैनन्। ब्राजिलले समूह चरणको पहिलो खेलमा मोरक्कोसँग 1-1 गोलको बराबरी खेलेको थियो। यो खेलमा पनि नेमारले खेलेका थिएनन्।
7: खेल खबर सँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
6: प्रतिनिधि सभा र राष्ट्रिय सभाको आजको बैठकबाट विभिन्न 4 अध्यादेश स्वीकृत। विद्युतीय राहदानी छपाई प्रकरणमा सांसदहरूको चासो।
7: अर्थतन्त्रको आधुनिकीकरण र सामाजिक न्यायका लागि करको दायरा विस्तार गरिएको अर्थमन्त्रीको भनाई। विद्युत महसूलमा उपभोक्तालाई भार नपर्ने गरी नीति बनाइएको दावी।
6: विश्वकप फुटबल निशुल्क हेर्न मिल्छ भनी भ्रमपूर्ण एप तथा लिंक मोबाइलमा फैलिँदै लाखौं रूपियाँ ठगी। अनुसन्धान जटिल हुँदा त्यस्ता लिंक नखोल्न साइबर ब्यूरो।
7: स्विजरल्याण्डमा हुने भनिएको अमेरिका इरान शान्तिवार्ता रद्द। कूटनैतिक प्रक्रिया जटिल र अस्थिर भएकोले समय तालिका बारम्बार परिवर्तन भइरहेका अमेरिकी प्रशासनको भनाई।
6: र विश्वकप फुटबलमा आज मध्यराती अमेरिका र अस्ट्रेलिया खेल्दै ब्राजिलका नेइमारले विश्वकप फुटबलको दोस्रो खेल पनि गुमाउने।
7: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी संघर्ष विष्टसँगै हामी महेश गिवाली र मदन पौड्याल पनि विदा हुन्छौं। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: नमस्कार, साँझ 6:30 बजेको आँधी खोला खबरमा प्रविधि कक्षबाट अशोकसँगै यहाँहरूलाई स्वागत छ। म कला राणा। स्याङ्जा जिल्लाको पहिलो आवाज रेडियो आँधी खोलाको समाचारमूलक प्रस्तुति आँधी खोला खबर एफएम 105.4 मेगाहर्ज र www.radioandikhola.org लगन गरेर संसारको जुनसुकै स्थानमा बसेर पनि हामीलाई प्रत्यक्ष रूपमा सुन्न सक्नुहुनेछ।
1: यस आँधी खोला खबरको साथमा हिमाल सुन चाँदी पसल उच्च क्वालिटीका आकर्षक गरगहनाहरू ग्यारेन्टीका साथ खरिद बिक्री असल तपाईँकै सुख दुःखको साथी हिमाल सुन चाँदी पसल वालिङ बजार स्याङ्जा।
0: आँधी खोला खबर शुरू गरौं अहिलेसम्मका मुख्य खबरहरूबाट। शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रलाई केन्द्रमा राख्दै अर्जुन चौपालीको नयाँ नीति सार्वजनिक। स्याङ्जाको फेन्दी खोलाले मौरी पालनलाई स्थानीय आर्थिक विकास, रोजगार र व्यावसायिकरणसँग जोड्दै र पोखराले ल्यायो 7.15 अर्ब बजेट। आँधी खोला खबर अब विस्तारमा। स्याङ्जाका अर्जुन चौपारी गाउँपालिकाले आगामी आर्थिक वर्ष 2083-84 लागि शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रलाई प्राथमिकतामा राख्दै शुक्रबार नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। गाउँपालिकाको 19 गाउँसभामा गाउँपालिका अध्यक्ष प्रकाश तिवारीले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममा स्थानीय मौलिक आत्मनिर्भरता, सुशासन र उत्पादनमुखी विकासलाई केन्द्रमा राखिएको छ। पालिकाले विगत 4 वर्षमा हासिल गरेका उपलब्धीलाई संस्थागत गर्दै आगामी वर्षलाई परिणाममुखी कार्यान्वयनको वर्षका रूपमा अघि बढ़ाउने जनाएको छ। गाउँपालिकाले विद्यालय तहमा संचालन हुँदै आएको एआई आधारित सिकाई कार्यक्रमलाई निरन्तरता दिने भएको छ। विद्यार्थीको सर्वाङ्गीण विकासका लागि प्रत्येक विद्यालयमा ट्यालेन्ट मेन्टर र स्पोर्ट्स कोअर्डिनेटर शिक्षकको व्यवस्था गरिने नीति लिएको छ। साथै चेन्ज मेकर्स क्लब मार्फत नेतृत्व विकासका कार्यक्रम संचालन हुनेछन्। कक्षा 1-8 संस्कार शिक्षालाई अनिवार्य बनाउँदै वैदिक सदाचार, योग, बुद्धका पञ्चशील र पञ्च महायज्ञमा आधारित पाठ्यक्रम लागू गरिने भएको छ। शिक्षक क्षमता विकास, पठनशील सुधार र विद्यालय शिक्षा सुधार अभियानलाई समेत निरन्तरता दिने पालिकाको योजना छ। स्वास्थ्य क्षेत्रमा नागरिकलाई टेवा, घर घरमा स्वास्थ्य सेवा कार्यक्रमलाई थप विस्तार गरिने भएको छ। यस अन्तर्गत मनोसामाजिक परामर्श सेवा समेत समावेश गरिएको छ। कृषि र पशुपालन समृद्धिको आधार भन्ने नारासहित गाउँपालिकाले कृषि उत्पादनमा वृद्धि गर्ने नीति अघि सारेको छ। बीउ बिजन, सिंचाई र प्राविधिक सेवाको विस्तार गर्दै प्रारम्भिक खेती, रैथानेली संरक्षण र परम्परागत बालीको प्रवर्धन गरिनेछ। नवग्रह कृषि फर्मलाई गुणस्तरीय बीउ उत्पादन केन्द्रका रूपमा विकास गरिने र कृषकका लागि तकावी कर्जा अभियान शुरू गरिने भएको छ। उत्पादनशील क्षेत्रमा संलग्न परिवारलाई 50 युनिटसम्म विद्युत महसुलमा छूट, स्वास्थ्य बीमा, बीउ पूँजी कार्यक्रम र अन्य सहुलियत उपलब्ध गराउने नीति सार्वजनिक गरेको छ। नेपालकै पहिलो नवग्रह मन्दिरलाई केन्द्रमा राखेर धार्मिक पर्यटनलाई थप व्यवस्थित बनाइने भएको छ। गाउँपालिकाका अनुसार हाल मासिक करिब 30,000 पर्यटन अर्जुन चौपारीभित्र नै गरेका छन्। विगत 4 वर्षमा करिब 43 किलोमिटर सड़क कालोपत्र भएको गाउँपालिकाले आगामी वर्षदेखि निर्माण सम्पन्न सार्वजनिक संरचनाको वार्षिक पूर्वाधार अडिट पनि गर्ने भएको छ। गल्याङ नगरपालिका 10 को आयोजनामा महिला क्षमता विकास, सशक्तिकरण तथा उद्घोषक तालिम शुक्रबारदेखि शुरू भएको छ। महिला सशक्तिकरण अन्तर्गत महिलाहरूको क्षमता विकासका लागि तालिमको आयोजना गरिएको वडा अध्यक्ष मुक्ति प्रसाद खनालले बताउनुभयो। वडाले हरेक वर्ष महिला लक्षित कार्यक्रम अन्तर्गत विभिन्न सिपमूलक तालिमहरू र क्षमता विकासका तालिमहरू निरन्तर गर्दै आएको अध्यक्ष खनालले बताउनुभयो। महिलाहरू आर्थिक, सामाजिक र राजनैतिक रूपमा सबल भएमा समाज र राष्ट्र सबल बन्ने उहाँले बताउनुभयो। तालिममा 9 वटा वडाका 29 जनाको सहभागिता छ। यसलाई फेरि सुन्नुहोला। तालिममा 9 वटा टोल विकास संस्थाका 29 जनाको 36 जनाको सहभागिता रहेको छ। तालिममा मुख्य प्रशिक्षकको रूपमा रेडियो आँधी खोलाका स्टेशन म्यानेजर तुलाकान्त बगाले रहनु भएको छ। तालिम पर्सि 7 गतेसम्म सञ्चालन हुनेछ। कार्यक्रममा वडा सदस्य सरस्वती खनालले स्वागत गर्नुभएको थियो भने सञ्चालन सचिव रमेश अरियालले गर्नुभएको थियो। स्याङ्जाको फेलीखोला गाउँपालिकाले मौरी पालनलाई स्थानीय आर्थिक विकास, स्वरोजगार र कृषि व्यवसायीकरण जोड्दै अघि बढ़ाएको अभियानले किसानको आय आर्जनमा टेवा पुर्याउन थालेको छ। पालिकाले संचालन गरेको मौरी पालन पाठशाला, अनुदान कार्यक्रम र प्राविधिक सहयोगका कारण मौरी पालन व्यवसाय विस्तार हुँदै गएको छ। मौरी संरक्षण र जैविक विविधता, कृषकको आबद्धता, समृद्ध फेदीखोलाको प्रतिबद्धता भन्ने मूल नारासहित बिहिबार फेदीखोला गाउँपालिका एक कुविन्डेमा आयोजित प्रथम फेदीखोला मौरी दिवस तथा कृषक पाठशाला समापन कार्यक्रममा गण्डकी प्रदेशका कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री भीमबहादुर कार्कीले मौरी संरक्षणलाई मानव जीवन, कृषि उत्पादन र वातावरणीय सन्तुलनसँग प्रत्यक्ष जोड़िएको विषय भएको बताउनुभयो। मन्त्री कार्कीले मौरीको संख्या घट्दै गए, खाद्य प्रणाली र जैविक विविधतामा गम्भीर असर पर्ने उल्लेख गर्दै मौरी मैत्री वातावरण निर्माण गर्नुपर्नेमा जोड़ दिनुभयो। उहाँले मौरीलाई कृषि उत्पादन र वातावरणीय सन्तुलनको आधार स्तम्भको संज्ञा दिँदै व्यावसायिक मौरी पालन वर्तमान आवश्यकता भएको धारणा व्यक्त गर्नुभयो। मौरीबाट मह मात्र नभई रोयल जेली जस्ता उच्च मूल्यका उत्पादन लिन सकिने भएकाले किसानले व्यावसायिक उत्पादनमा ध्यान दिनुपर्ने बताउनुभयो। कृषकलाई सम्मानित पेसाकर्मीको रूपमा स्थापित गर्न प्रदेश सरकारले कृषि एम्बुलेन्स, रिटर्न टू भिलेज, उत्पादनमा आधारित अनुदान, न्यूनतम समर्थन मूल्य, बाँझो जग्गामा खेती अनुदान र भूमि बैंक जस्ता कार्यक्रम संचालन गरिरहेको उल्लेख गर्दै फेदीखोला गाउँपालिकाले किसानका लागि संचालन गरेका कार्यक्रमहरू उदाहरणीय रहेको उहाँले बताउनुभयो। कार्यक्रममा गाउँपालिका अध्यक्ष घनश्याम सुवेदीले फेदीखोलामा मौरी पालनलाई सामूहिक र व्यवस्थित रूपमा विस्तार गरिएको बताउनुभयो। उहाँले मौरी पालनलाई फेदीखोलाको पहिचानका रूपमा विकास गर्ने लक्ष्यसहित आगामी तीन दिनमा यस्ता कार्यक्रमलाई प्राथमिकतामा राखेर कार्यक्रम संचालन गरिने बताउनुभयो। अध्यक्ष सुवेदीका अनुसार पालिकाभित्र एक फेदीखोला सेरेना मौरी पालन कृषक समूह र तीनवटा मौरी पालन आईटीएम कृषक पाठशाला संचालनमा छन्। हाल समूहमा 24 सदस्यसँग 785 मौरी घार रहेका छन् भने अन्य कृषकसँग पालिकाभर 2000 भन्दा बढ़ी मौरी घार संचालनमा छन्। पालिकाले 1000 मौरी घार 70% अनुदानमा वितरण गरेको छ भने करिब 75% कृषकले मौरीमै घरमै मौरी पालन गरिरहेका छन्। स्याङ्जाको वालिङमा अटो दुर्घटना हुँदा चालक सहित 5 घाइते भएका छन्। आज दिउँसो वालिङ नगरपालिका वडा नम्बर 6 लिपिपल स्थित मिर्दी चापाकोट भित्री सड़क खण्डमा गण्डकी प्रदेश प्र 04001H0574 नम्बरको अटो अनियन्त्रित भई सड़कबाट करिब 30 मिटर तल खसेको थियो। अटो दुर्घटनामा वालिङ 660 घर बस्ने 21 वर्षीय सलिना नेपाली, सलिनाको छोरा 18 महिने दीपसन नेपाली, 26 वर्षीय सुमित्रा नेपाली, वालिङ 6 50 वर्षीय दुर्गा बहादुर गौतम, अटो चालक वालिङ 8 26 वर्षीय सुमन बस्याल घाइते हुनुभएको छ। घाइते मध्ये 3 अवस्था मध्यम अवस्थामा रहेका छन् भने 2 पोखरामा उपचार भइरहेको छ। अटो चालकलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अगाडि बढ़ाएको छ। रेडियो आँधी खुलाको समाचारमूलक प्रस्तुति आँधी खुला खबरमा अन्य खबर पनि बाँकी नै छन्। हामी सँगै रहनुहोला।
2: निशुल्क आँखा शिविर हुने बारे सूचना। सानिमा बैंक लिमिटेड पुतली बजार शाखा स्याङ्जा र हिमालय आँखा अस्पताल पोखराको प्राविधिक सहयोगमा निम्न मिति, समय र स्थानमा निशुल्क आँखा शिविर र मोतियाबिन्दु शिविर सञ्चालन हुन गइरहेकाले सम्पूर्ण मोतियाबिन्दु वा अन्य आँखाका बिरामीहरूले लाभ लिनुहुन अनुरोध गर्दछौ। पहिलो दिन असार 7 कार्यक्रम आँखा स्क्रिनिङ क्याम्प, स्थान कालिका सामुदायिक अस्पताल भिरकोट नगरपालिका हेलु स्याङ्जा। दोस्रो दिन असार 8 आँखा स्क्रिनिङ क्याम्प, स्थान क्षेत्रीय समाज भवन बयरघारी भिरकोट नगरपालिका 1 स्याङ्जा। तेस्रो दिन असार 9 कार्यक्रम क्याटारेक्ट सर्जरी क्याम्प, स्थान गरौं प्राथमिक अस्पताल वालिङ नगरपालिका 9 स्याङ्जा।
0: रेडियो आँधी खोलाको समाचारमूलक प्रस्तुति आँधी खोला खबरमा यहाँलाई फेरि स्वागत छ। अब बाँकी खबर। पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष 2083-84 लागि 7,15,25,00,000 रूपियाँको बजेट ल्याएको छ। पोखरा महानगरका मेयर धनराज आचार्यले बिहिबार नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो भने शुक्रबार उपमेयर मञ्जुदेवी गुरूङले 1900 नगरसभामा बजेट सार्वजनिक गर्नुभएको हो। सम्बन्धित पर्यटकीय पोखरा निर्माण गर्ने साझा लक्ष्यसहित महानगरपालिकाले चालुतर्फ 55.1% र पुँजीगत खर्चतर्फ 44.9% खर्च बजेट सार्वजनिक गरेको छ। बजेटको स्रोत व्यवस्थापनको लागि संघीय सरकारको वित्तीय हस्तान्तरणबाट कुल 3,18,60,00,000 रूपियाँ प्राप्त हुने अनुमान छ, जसमा सशर्त अनुदान बापत 2,61,91,00,000, विशेष अनुदानमा 5,50,00,000, सम्पूरक अनुदानमा 1,82,00,000 र समानीकरण अनुदानमा 49,37,00,000 रूपियाँ समावेश छ। गण्डकी प्रदेश सरकारको वित्तीय हस्तान्तरणतर्फ 9,15,37,00,000 रूपियाँ प्राप्त हुने अनुमान गरिएको छ भने जसमा सम्पूरक अनुदान 90,60,00,000, विशेष अनुदान 40,00,000 र समानीकरण अनुदान 8,15,36,00,000 रूपियाँ छ। महानगरले आन्तरिक तथा अन्य स्रोतहरूबाट आगामी वर्ष 2,48,73,91,000 रूपियाँ संकलन गर्ने लक्ष्य लिएको छ। राजस्व बाँडफाँडतर्फ संघीय सरकारबाट 34,34,73,000, गण्डकी प्रदेशबाट 4,09,86,000 र स्थानीय सरकारतर्फ 1,31,14,000 रूपियाँ प्राप्त भई कुल आन्तरिक आय 3,87,49,64,000 रूपियाँ पुग्ने प्रक्षेपण गरिएको छ। पोखरा महानगरपालिकाले चालू आर्थिक वर्षमा 8,35,12,00,000 रूपियाँको बजेट ल्याएको थियो। बजेटको स्रोत मध्ये संघीय सरकारबाट प्राप्त हुने अनुदान र बाँडफाँड गरेर 3,13,00,00,000 र महानगरको आन्तरिक आयमा 5,22,00,00,000 रूपियाँ बेहोर्ने अनुमान गरिएको थियो। परम्परागत कृषि प्रणालीको संरक्षण र किसानलाई खेतीपातीप्रति थप प्रोत्साहित गर्ने उद्देश्यले तनहुँको शुक्ला गण्डकी नगरपालिका 12 हल गोरु पाल्ने किसानलाई प्रोत्साहन रकम वितरण गरेको छ। ओडाका 39 जना कृषकलाई प्रति हल ₹5,000 दरले प्रोत्साहन रकम प्रदान गरिएको हो। शुक्ला गण्डकी नगरपालिकाको कृषि विकास शाखा मार्फत संचालित कार्यक्रम अन्तर्गत ओडा नम्बर 12 का किसानलाई बिहिबार नगद प्रोत्साहन वितरण गरिएको छ। ओडा अध्यक्ष इन्दु गुरूङले किसानलाई रकम हस्तान्तरण गर्दै कृषि क्षेत्रलाई आत्मनिर्भर उत्पादनमुखी बनाउन स्थानीय तहले विभिन्न कार्यक्रम गरेको बताउनुभयो। गुरूङले आधुनिक प्रविधिको प्रयोगसँगै परम्परागत कृषि अभ्यासको संरक्षण पनि आवश्यक रहेको उल्लेख गर्दै गाउँघरमा खेतीपातीका लागि हल गोरूको प्रयोग क्रमशः घट्दै गइरहेको अवस्थामा यस्ता प्रोत्साहन र कार्यक्रमले किसानलाई थप उत्साहित बनाउने विश्वास व्यक्त गर्नुभयो। उहाँले कृषि क्षेत्रलाई व्यावसायिक र उत्पादनमुखी बनाउन नगरपालिकाले न्यू भिजन, तालिम, प्रविधि हस्तान्तरण र कृषि पूर्वाधार विकासका कार्यक्रमलाई समेत प्राथमिकतामा राखेको बताउनुभयो। नगरपालिका कृषि शाखा प्रमुख प्रदीप कुमार उपाध्यायले परम्परागत कृषि प्रणाली संरक्षण, स्थानीय जातका पशुपालन प्रवर्धन र किसानलाई खेतीमा निरन्तर लागिरहन उत्प्रेरित गर्ने उद्देश्यले यो प्रोत्साहन रकम वितरण गरिएको बताउनुभयो। गैरिक अवस्थामा यस्ता प्रोत्साहन र कार्यक्रमले किसानलाई थप उत्साहित बनाउने विश्वास व्यक्त गर्नुभयो। उहाँले कृषि क्षेत्रलाई व्यावसायिक र उत्पादनमुखी बनाउन नगरपालिकाले न्यू भिजन, तालिम, प्रविधि हस्तान्तरण र कृषि पूर्वाधार

संघीय फ्रेडी खोलाले मौरी पालनलाई स्थानीय आर्थिक विकास स्वरोजगार र कृषि व्यवसायीकरणसँग जोड्दै र पोखराले ल्यायो 7 अर्ब 15 करोड़ 25 लाख रूपियाँको बजेट। आँधी खोला खबर सकियो। भोलि बिहान 7 बजे अर्को आँधी खोला खबर लिएर आउनेछौं। अहिलेलाई भने प्रविधि कक्षबाट अशोकसँगै म पनि विदा हुन्छु। ज्ञान सूचना मनोरञ्जनको लागि सुन्दै गर्नुहोला रेडियो आँधी खोला। नमस्ते।

0: रेडियो आदिखोला 105.4।
1: ओहो अंकल, चिटिक्क परेको घरमा मौरी पो पाल्नु भएछ हैन? यो घर कहाँबाट ल्याउनु भएको?
2: ए नानी, दक्ष तालिम प्राप्त कालीगढबाट निर्माण गरिएको चौरी खर्क मौरी घर उद्योगबाट ल्याएको हो नि। घर मात्र होइन नानी, मौरी पनि त्यहीबाट ल्याएको
1: हो
2: नि।
1: ए हो र अंकल, अनि यो चौरी खर्क मौरी घर उद्योग चाहिँ कहाँ छ होला?
2: सुन नानी, भिरकोट चौरी खर्कमा छ नि। त्यति मात्र हो र नानी, त्यहाँ त आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्रीहरू उपलब्ध गराइनुका साथै मौरी पाल्नको लागि प्राविधिक ज्ञान सिप पनि पाइँदो रहेछ। म त सबै कुराहरू सिकेर ढुक्क भई गोलाघाट नै ल्याएर आएको छु। घरलाई गहना जस्तो पनि हुने, मह पनि खान पाइने।
1: हजुर, हामी कहाँ दक्ष कालीगढबाट आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह गोलाघाट खाली घर र मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्री उपलब्ध गराउनका साथै मौरी पाल्नका लागि प्राविधिक ज्ञान सिप र परामर्श दिइन्छ।
3: प्रोप्राइटर रत्न बहादुर गुरुङ, सम्पर्क नम्बर 063-691-0004,
4: सम्पर्क मोबाइल 97484-34484।
5: चौरी घर मौरी घर उद्योग, भिरकोट नगरपालिका 7, सेन्जा।
6: अरे शिव, आज पनि कति नमिठो पकाएको होला। म त बाहिरै गएर खाना खान्छु, यो घरमा त कहिले पनि मिठो खाना नपाउने भए।
7: हजुरलाई त भनिदिए भइहाल्यो नि, घरमा पनि समस्या कति हो कति। स्वादिष्ट खाना बनाउन पनि तेल गुणस्तरीय हुनुपर्ने होला नि।
6: भनेको त हो नि, वालिङ 8 बीपी चोकमा रहेको DNY जनरल स्टोर, सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योगमा गएर शुद्ध तोरीको तेल लिएर आऊ भनेर।
7: ल ल, म भर्खरै लिन जान्छु है। आजदेखि घरमा नै स्वास्थ्य वर्धक अनि स्वादिष्ट खाना बनाउँछु।
6: हजुर, हामी कहाँ आधुनिक मेसिन द्वारा तयार पारिएको शुद्ध तोरीको तेल, पिना र अर्गानिक गहुँको आटा तथा कोदोको पिठो पाइनुका साथै सुपथ मूल्यमा कुटानी पिसानी पनि गरिन्छ। साथै गाउँघरमा नै उत्पादन गरिएको लोकल चामल पनि उपलब्ध छ।
7: प्रोप्राइटर बालकृष्ण सुवेदी र गीता सुवेदी, DNY जनरल स्टोर, सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योग, वालिङ 8 बीपी चोक।
6: मोबाइल नम्बर 98560-54313 र 98-41-43-48-32।
7: मूल्य होइन, स्वास्थ्य रोजौ। हेलो भाइ, तिमी पोखरा नै छौ नि है? मैले यहाँ व्यापार सुरु गर्न थालेको, राम्रो फ्लेक्स प्रिन्ट गर्नु थियो, बनाएर पठाइदिन्छौ र?
8: यहाँ दिदी पनि त्यही वालिङमै आकर्षक फ्लेक्स प्रिन्ट, डोरीमी प्रिन्ट भएको आईडी कार्ड, कप प्रिन्ट, लाइट बोर्डहरू सबै बनाउँछन्, त्यही बनाउनु न।
7: हो र, यही बन्ने भए त सजिलो भयो नि, बरु कहाँ बन्छ?
8: वालिङ 8 केदारनाथ मार्गमा रहेको ग्लोबल मल्टी प्रिन्ट सेन्टरमा बन्छ नि।
7: हजुर, हामी कहाँ डोरीमै प्रिन्ट भएको आकर्षक आईडी कार्ड, कप प्रिन्ट, टी सर्ट प्रिन्ट, सपिङ ब्याग प्रिन्ट, क्यालेन्डर, निमन्त्रणा कार्ड, भिजिटिङ कार्ड, फ्लेक्स प्रिन्ट, लाइट बोर्ड, प्रमाण पत्र, विवाह कार्ड छपाई, बिल, किताब छपाई, डिजिटल छाप तथा DTF प्रिन्ट लगायतका कामहरू छिटो छरितो र सुपथ मूल्यमा गरिन्छ।
6: यहाँ प्रिन्ट सम्बन्धी सम्पूर्ण कामहरू गरिनुका साथै गिफ्ट आइटमहरू पनि उपलब्ध छन्।
7: ग्लोबल मल्टी प्रिन्ट सेन्टर, वालिङ 8 केदारनाथ मार्ग, प्रोप्राइटर बलराम चौधरी।
6: मोबाइल नम्बर 98-65-19-076, 98-61-71-90-76 र 98

0: 17, 16, 82।
1: होइन के भयो, किन बन्द भएको हो गाडी?
0: ब्याट्री फेरेको 10 दिन पनि भएको छैन, कति छिटो बिग्रिएको हो, बन्द भएको भइस।
1: कुन ब्याट्री फेरेको हो र यति छिटो बिग्रिएको?
0: बजारमा पाइने ब्याट्री हालेको हो तर टिकेन।
1: अनि जस्तो सुकै ब्याट्री राखेपछि बिग्रिँदैन त? वालिङ 8 जैसी पदेरामा छ नि कामना इलेक्ट्रिकल, हो त्यहाँ पाइन्छ एक साइड ब्याट्री, लामो समय टिक्ने र भर पर्दो पनि हुने। त्यही गएर एक साइड ब्याट्री राखिहाल्नु त।
0: हुन्छ, म त्यही जान्छु, गएर फेरिहाल्छु।
2: एक्साइड ब्याट्रीको आधिकारिक डिलर कामना इलेक्ट्रिकल। एक्साइड ब्याट्रीमा 2-5 वर्षसम्मको वारेन्टी पनि रहेको छ।
3: विगत 26 वर्षदेखि हजुरहरूको सेवा र सुविधामा समर्पित हुँदै आइरहेको पुरानो पसल कामना इलेक्ट्रिकल।
2: हामी कहाँ एक्साइड ब्याट्री, इन्भर्टर, सोलर, कुलर, मोटर, सिम्नी, गिजर, हिटर, एनएस तार, आरओ फिल्टर, साथै घर, अफिस, उद्योगको लागि आवश्यक विद्युतीय सामानहरूको बिक्री वितरण गर्नुका साथै मर्मत गर्ने एकमात्र भर पर्दो पसल कामना इलेक्ट्रिकल। वालिङ 8 जैसी भन्देरा, प्रोप्राइटर दया प्रसाद रेग्मी राजु र सावित्री अर्याल रेग्मी।
3: फोन नम्बर 0364-41-502, मोबाइल 98-560-40-502 र 98-460-51-401।
4: नाक छोडी कान, कान छोडी नाक, बिमारले नि कहिल्यै नछोड्ने भयो।
1: होइन ए दाई, बिमारले फेरि च्यापेकै क्या हो, गुनगुनाइरहनु भएको त।
4: बिमार कहिले निको होला र खै, सधैँको यस्तै, एक एक थोक बिमारले च्यापेको च्यापै छ त नि नानी।
1: नातिनुहोस् न दाई, वालिङ 8 मिर्दी खरिपुटमा जानु त चेक जाँच गर्न। लुनिभा फार्मेसी छ, त्यहाँ त एमबीबीएस एमडी डाक्टर पीके सिंहद्वारा 24 घण्टा बिरामीहरूको स्वास्थ्य चेक जाँच गरिन्छ नि। अनि काठमाडौँ तथा पोखरामा लामो अनुभव गालेका विशेषज्ञहरू पनि आउँछन्।
0: यहाँ उपलब्ध विशेषज्ञ सेवाहरू:
1: जनरल मेडिसिन, फिजिसियन, मुठ रोग, मृगौला रोग, मस्तिष्क तथा स्नायु रोग, दम, छाती तथा फुक्स रोग, हाड जोड्ने तथा नसा रोगका साथै स्त्री तथा प्रसूति रोग सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ।
0: सम्पर्क लुनिवा फार्मेसी, वालिङ 8 मिर्दी खरिबोट, मोबाइल 98-560-85-667।
5: यमहा बेस्ट एक्सचेन्ज, अझै ज्यादा अझै धेरै। यही असार 7 गतेदेखि 12 गतेसम्म स्थान वालिङ 8 मुक्तिनाथ विकास बैंक अगाडि। यमहा लैजाऊ घरमा नागरिकताकै भरमा। 2 वर्ष ट्याक्स फ्री, राइड फ्री, अट्राक्टिभ क्यास डिस्काउन्ट, हाई भ्याल्यू एडिसन, फ्री हेलमेट, स्पट एक्सचेन्ज, इजी फाइनान्स। थप जानकारीको लागि सुलोसन अटो सेल्स, वालिङ 10 भकुन्दे। सम्पर्क मोबाइल 98-560-86-143।
0: आमाले जति बेला नि सन्चो भएन भन्नुभएको छ, खास के समस्या भएछ, म अस्पताल लगेर ल्याउँछु है।
1: हजुरलाई मैले नि त्यही भन्न खोजेकी थिएँ, रातभरि सुत्नु भएको छैन, बरु कहाँ लैजानुहुन्छ?
0: वालिङ छ मिर्दीको तल्लो चोकमा, पुलको नजिकै मिर्दी क्लिनिक छ, त्यही लैजान्छु।
1: हजुर, विगत केही समयदेखि वालिङको मिर्दीमा रहेर सेवा दिँदै आइरहेको यस मिर्दी क्लिनिकका अन्य निम्न सेवाहरू:
0: हामी कहाँ 24 घण्टा डाक्टर सहितको इमर्जेन्सी सेवा।
1: हरेक दिन अनुभवी एमबीबीएस डाक्टरहरूद्वारा बिरामी चेक जाँच तथा परामर्श सेवा।
0: आधुनिक ल्याब प्रयोगशालामा रगत, दिशा पिसाब, खकार, वीर्य, सुगर र कोलेस्ट्रोल परीक्षण सेवा।
1: मुटुको जाँच, ईसीजी सेवा।
0: भाँचिएको हड्डी प्लास्टर सेवा।
1: डिजिटल एक्सरे सेवा।
0: चिरफार गर्ने,
1: थाइराइड जाँच,
0: पेट तथा गर्भवती महिलाको भिडियो एक्सरे सेवा।
1: सर्वसुलभ फार्मेसी सेवा।
0: सम्पर्क स्थान मिर्दी क्लिनिक, वालिङ नगरपालिका 6 मिर्दी, तल्लो चोक पुलको नजिकै।
1: फोन नम्बर 0364-41-087, मोबाइल 98-469-71-47।
6: ए नानी, त्यो पानी नपिउ त।
7: किन र काका?
6: त्यो पानी फोहोर छ।
7: शुद्ध र फिल्टर गरेको पानी मात्र पिउने गरौँ।
8: कस्तो सास गनाएको तिम्रो त?
9: दाँत दुखेर कस्तो गाह्रो भएको छ आफूलाई, तिमी सास बनाएको भन्छौ।
8: उपचार गर्नु पर्दैन त, दाँत दुख्यो भनेर मात्रै हुन्छ र?
9: राम्रो र भरपर्दो डेन्टल पाएदेखि उपचार गर्न जानु पर्ला। अब
8: यही हाम्रो वालिङ 8 VIP टोल NIMB ब्याङ्कबाट एक घर तल खुलेको छ उपकार डेन्टल क्लिनिक, त्यही गएर उपचार गराऊ त। त्यहाँ त दाँत, गिजा तथा मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ नि।
10: हजुर, हामी कहाँ निशुल्क दन्त परीक्षण तथा एक्सरे, अत्याधुनिक मेसिन द्वारा दन्त परीक्षण, दाँत कलर को सिमेन्ट भर्ने, दाँत सफा गर्ने, टल्काउने, दाँत नभएको ठाउँमा दाँत राख्ने, दाँतको जरीदेखि उपचार आरसीटी गर्ने, डिजिटल प्रविधि द्वारा एक्सरे आरबीजी गर्ने, बिना दुखाई दाँत निकाल्ने, बुद्धि बंगराको शल्यक्रिया साथै गिंजा र मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ।
11: यहाँ नेपाल मेडिकल काउन्सिल एनएमसीबाट मान्यता प्राप्त अनुभवी दन्त चिकित्सकहरूद्वारा दाँत तथा मुख सम्बन्धी सम्पूर्ण रोग उपचार पनि गरिन्छ। सम्पर्क उपकार डेन्टल क्लिनिक वालिङ 8 बिहाइपी टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल, प्रोप्राइटर डाक्टर सुभाष खाँड र डाक्टर संस्कृति प्रधान, मोबाइल 9845648622 र 9821440029।
12: स्कूल तथा अफिस का ड्रेस किनेर बनाउनु पर्ने अनि अन्य कपडाहरू पनि चाहिएको थियो। भागादौड़ गर्नु पनि समय छैन, सबै सामान एकै ठाउँमा पाउने भए सजिलो हुने।
11: त्यति कुरा मानि यति धेरै तनाव, भर्खरै जानुस् त वालिङ 8 नयाँ बजारको पोसाक बगैँचामा, सबै सामान त्यही पाइन्छ।
12: हजुर, सम्पूर्ण विद्यालय र क्याम्पसका ड्रेसहरू, सरकारी कर्मचारीका ड्रेसहरू, संघ संस्था सहकारीका ड्रेसहरू, रेडीमेड बेहुलाका दौरा सुरुवाल, रेडीमेड कोट प्यान्ट झोला जुत्ताहरू पाउनुका साथै सम्पूर्ण तयारी तथा काँचो कपडाहरू तथा अर्डर बमोजिमका कपडाहरू तयार गर्नुका साथै सम्पूर्ण सेवाका लागि हामीलाई सम्झनुहोस्।
11: पोसाक बगैँचा वालिङ 8 नयाँ बजार, प्रोप्राइटर प्रकाश अरियाल, मोबाइल 9856303829।
13: ए दिदी, पक्नुस्ट भनेको होइन, हतार हतार गर्दै कता हो र?
14: घर बनाए त सकियो, अब डेकोरेसनको लागि फर्निचरका सामानहरू किन्न भनेर बजार जान आँटेकी नि बहिनी।
13: फर्निचरको सामान अरे दिदी, त्यस्तो हो भने वालिङ एक रामबाटसम्म रहेको सफल फर्निचरमा जानु न, त्यहाँको फर्निचरका सामानले साँच्चै घर सुन्दर बन्नेछ।
14: ए साँच्चै हो र? ल ल, त्यसो भए त म त्यही गइहाले।
11: हाम्रा सेवाहरू, फर्निचर तथा फर्निसिङका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइनुका साथै अर्डर अनुसार घर तथा अफिसियल सामानहरू तयार पारिन्छ। नोट, बैरधारी प्रगति टोल मुल्का चौतारी तथा नगरपालिका रोडबाट जैसी पदेरा सरेको जानकारी गराउँदछौ। सफल फर्निचर उद्योग भिरकोट 6 सुन्दर बजार वालिङ 1 रामबासा, सोरुम भिरकोट 1 बैरधारी मेन रोड वालिङ 8 जैसी पदेरा, मोबाइल 9856309888 र 9856555988।
15: सधैँ सामान्य कपडा लगाएर हिँड्ने मान्छे आज त राम्रो कोट प्यान्ट लगाएर हिँडेका छौ त, यति राम्रो कोट प्यान्ट कहाँ सिलायो तिमीले?
16: दिमाग हुनुपर्छ दिमाग, कपडा जस्तो कुरा सधैँ सिलाइँदैन, परेको बेलामा मात्र सिलाइन्छ, त्यसैले राम्रो कपडा सिलाउने टेलरिङ छनौट गर्नुपर्छ। मेरो छनौट चाहिँ एङ्गुवालिङमा रहेको स्टाइल सर्टिङ सुटिङ टेलरिङ हो।
15: हामी कहाँ दौरा सुरुवाल, आधुनिक डिजाइनका कोट प्यान्ट, स्कूल कलेज तथा सम्पूर्ण अफिसियल कपडाहरू दक्ष कारिगरबाट तयार गरिन्छ, साथै इमर्जेन्सी कपडा र रेडीमेड कोट प्यान्ट पनि उपलब्ध छ।
16: प्रोप्राइटर बीपी चोकको रामुदाई, स्टाइल सर्टिङ सुटिङ टेलरिङ सेन्टर, वालिङ 8 मोड, गरिमा ब्याङ्कको ओह्रालोमा,
15: मोबाइल 9135564496।
11: यो घरको दैनिक झगडा सुन्न भन्दा त बरु लगे हुन्थ्यो नि रोगैले, औषधि खाएको त हो, निको नभएपछि के गर्ने?
12: किन चिन्ता लिएकी तिमीले? अब झगडा हुने दिन सकियो, आज लैजान्छु तिमीलाई राम्रो उपचार गर्ने ठाउँमा।
11: सधैँ त्यही भनेर गयो अनि औषधि खाँदा खाँदा शरीर गलेर सुनाउ भएको छैन, अब त जान्नमा कहीँ पनि।
12: ल अब त हिँड वालिङ सिटी पोलिक्लिनिक वालिङ मोडमा, त्यहाँ गएपछि अन्त कहीँ जानु पर्दैन।
11: हो र, त्यहाँ के सेवाहरू पाइन्छ त?
12: त्यहाँ त रगत, दिसा पिसाब, खकार, वीर्य, थाइराइड, कोलेस्ट्रोल, सुगर, युरिक एसिड, बाथरोगको जाँच गरिनुका साथै भिडियो एक्सरे, मुटुको जाँच, ईसीजी, आकस्मिक उपचार, निशुल्क गर्भवती जाँच, छाला तथा यौन रोग, मानसिक रोगको उपचार तथा परामर्श दिइन्छ।
11: त्यहाँ महिला सम्बन्धी सम्पूर्ण रोगहरूको उपचार गरिन्छ। नाक, कान, घाँटी, दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको निदान गर्नुका साथै बालरोग सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ। साथै 24 घण्टा गृह प्राथमिक अस्पताल वालिङमा कार्यरत डाक्टर तथा चिकित्सकहरूद्वारा सम्पूर्ण रोगको उपचार, स्वास्थ्य परीक्षण तथा परामर्श दिइन्छ।
17: गण्डकी मेडिकल कलेज जीएमसी पोखराका वरिष्ठ पेट, छाती, मुठ रोग तथा दीर्घ रोग, सुगर, थाइराइड, प्रेसर रोग विशेषज्ञ डाक्टर सरोज थापा एक महिनाको चौथो शनिबार।
12: वालिङ सिटी पोलिक्लिनिक प्राली, वालिङ 8 स्याङ्जा, फोन 063-440-594।
9: होइन बहिनी, बाबु किन यसरी रोइरहेको छ?
8: हेर्नुहोस् न दिदी, उपचारको लागि कहाँ कहाँ पुर्याइयो, निको नै भएको छैन।
9: ए बहिनी, एकपटक वालिङ हस्पिटलमा जानुहोस् त, त्यहाँ त हरेक दिन बालरोग विशेषज्ञ डाक्टर विनोद गैरेले बाल बालिकाको स्वास्थ्य परीक्षण गर्दै आइरहनु भएको छ नि।
17: हजुर, वालिङ हस्पिटलमा बालरोग विशेषज्ञ सेवा थपिएको छ, साथै हामी कहाँ 24 घण्टा चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरी उपचार प्रदान गरिन्छ। यस्तै यस हस्पिटलमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अन्जु अर्यालद्वारा हरेक दिन महिलाहरूको स्वास्थ्य स्थिति चेक जाँच पनि गरी परामर्श सेवा दिइन्छ।
18: यदि महिलाहरूमा बारम्बार गर्भ खेर जाने, तल्लो पेट दुख्ने, पिसाब पोल्ने, ढाड कम्मर दुख्ने, सेतो पानी बग्ने, चिलाउने, आङ खस्ने जस्ता समस्याहरू भएमा पनि सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला।
17: सम्पर्क स्थान वालिङ हस्पिटल प्राली, वालिङ 9 भकुण्डे ठाडो लाइन, फोन नम्बर 063412133।
19: सुन्नुहोस् न, अहिले हाम्रो गर्नेमा 7 बजेको छ।
20: यस समयको साथमा जितु सुनचाँदी पसल
21: भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको 5 घर अगाडि जैसी 15 तर्फ जाने बाटोमा कुनाको साइडमा
20: विश्वासिलो, भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
19: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।
22: सुख दुःखका तरेलीहरूसँग रम्दै
23: तपाईँकै अन्तर्मनमा चोखो र पवित्र भई आधी खोला जस्तै सदा बगिरहने
22: तपाईँको मनको टुकटुकी आधी खोलाको स्पन्दन।
23: तपाईँ सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो आधी खोला
22: 105.4 मेगाहर्ज।
24: हतार हतारमा छोराको बिहे आँटियो, अरू सबै व्यवस्था मिल्यो, तर अब सुनका गरगहनाको व्यवस्था गर्नुपर्ने भयो। कहाँ जाने, के गर्ने अल्पत्र परियो।
25: तिमी अल्पत्र नपर न, मैले विश्वासिलो ठाउँमा बिहेका लागि आवश्यक पर्ने सबै गरगहना बनाउन अर्डर दिइसकेको छु।
24: लौ अब कहाँ दिनुभयो, मैले बैरगारी नयाँ बजारको भूपू सैनिक एन्ड खिलुङ कालिका सुनसाथी पसलबाट ल्याउने सोच बनाएकी थिएँ।
25: तिमीले जहाँ सोच्यौ मैले नि त्यही त हो अर्डर दिएको, ढुक्क बस न।
24: हजुर, ग्राहकहरूको मागलाई मध्यनजर गर्दै पसल पुरानो ठाउँ बैरघारी 99 सोक मेन रोडबाट सरेर पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास ब्याङ्कको ठिक अगाडि सरेको जानकारी गराउँछौ।
25: हामी कहाँ छापावाल सुनका स्वदेशी तथा विदेशी आकर्षक डिजाइनका गरगहनाहरू रेडीमेड तथा अर्डर अनुसार बनाइनुका साथै पुराना गरगहनाहरू साटफेट तथा खरिद बिक्री पनि गरिन्छ। यहाँ दोस्रो तथा तेस्रो नम्बरको सुनलाई खारेर पहिलो नम्बरको सुन बनाइन्छ भने राशि अनुसारका पत्थरको प्रयोग गरी गहना बनाइनुका साथै कम्प्युटर प्रविधिबाट नापतौल गरिन्छ।
24: प्रोप्राइटर गुप्त बहादुर सुनार एन्ड राजन सुनार, भूपू सैनिक एन्ड खिलुङ कालिका सुनसादी पसल,
25: बैरघारी पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास ब्याङ्कको ठिक अगाडि।
24: मोबाइल नम्बर 98 0661 48 870 र 98 65 94 497।
25: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।
26: फ्रिज बिग्रिएर सब्जीहरू सबै काम नलाउने भयो, 2-4 दिन भइसक्यो, एसी पनि चलेको छैन, कहाँ जाने हो, के गर्ने हो, अत्तो पत्तो भएन।
27: होइन, के भयो र किन लखर गरेको हो?
26: किचनमा भएका सबै सामान बिग्रिएर हैरानमा छु, किनेको पनि धेरै भएको छैन, राम्रोसित कहाँ बनाउँछन् होला।
27: ए कुरो त्यस्तो भयो, पिर नगर न, विगत 9 वर्षदेखि वालिङ नयाँ बजारमा सञ्चालनमा छ पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र, त्यहाँ गएपछि ढुक्क हुन्छ।
26: हामी कहाँ अत्याधुनिक प्रविधिबाट हरेक कम्पनीका सामानहरू वारेन्टीका साथ बनाइनुका साथै विभिन्न ब्रान्डका फ्रिज, वासिङ मेसिन, एसी, भ्याकुम क्लिनर, इलेक्ट्रिक सामग्रीहरूको मरमत गर्नुका साथै सुपथ मूल्यमा खरिद बिक्री पनि गरिन्छ। सेकेन्ड ह्यान्ड फ्रिज तथा वासिङ मेसिन एक्सचेन्ज समेत गरिन्छ। किचन सिम्नी, टिभी, इन्डक्सन चुलो, राइस कुकर, मिक्सर पनि उपलब्ध छ।
27: स्याङ्जा सहित गुल्मी, पाल्पाको रामपुर, पर्वत जिल्लाका विभिन्न भागमा गएर पनि होम सर्भिस दिँदै आएको छ। यहाँ विभिन्न कम्पनीका सामानहरू को सर्भिस गर्नुका साथै वारेन्टी भए वारेन्टीबाट र नभए सुपथ मूल्यमा मर्मत गरिन्छ।
26: पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र, वालिङ 8 नयाँ बजार लाइन, राधे राधे चोकबाट 3 घर तल। प्रोप्राइटर कृष्ण पाठक, सम्पर्क मोबाइल 98 560 54 963, 98 560 55 104 र 98 028 47 723।

0: नौरी र आज पनि आधा सामान त छोडिराखेको छ। खै त पूजाको सामान
1: एकै ठाउँमा सबै पाउने भए पो सबै सामान आउँथ्यो र भोलिदेखि आफै बजार गएर लिएर आऊ।
0: कहाँ जानु भयो र एकै ठाउँमा नबेच्नु भएको? एन्जल फलफूल तरकारी तथा किराना पसलमा गएको भए त सबै पाइन्थ्यो नि।
1: ए हो र, ल ल के छुटेछ टिपेर देऊ त, म एन्जल फलफूल तरकारी तथा किराना पसलमा गइहाल्छु।
0: हजुर, हामी कहाँ स्वच्छ सफा मौसमी तथा बेमौसमी तरकारीहरू ताजा फलफूल तथा किराना सामान सुपथ मूल्यमा पाइनुका साथै विवाह व्रतबन्ध लगायत पूजा आजा शुभ कार्यको लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उपलब्ध छ।
1: एन्जल फलफूल तरकारी तथा किराना पसल वालिङ आठ बगालेटोल,
0: प्रोप्राइटर नारायण पङ्गेनी र पेमा डुम्रे पङ्गेनी,
1: मोबाइल नम्बर 9847621380।
2: हरे शिव, आज पनि कति नमिठो पकाएको होला, म त बाहिरै गएर खाना खान्छु। यो घरमा त कहिले पनि मिठो खाना नपाउने भए।
3: हजुरलाई त भन्दिए भइहाल्यो नि, घरमा पनि समस्या कति हो कति। स्वादिष्ट खाना बनाउन पनि तेल गुणस्तरीय हुनुपर्ने होला नि।
2: भनेको त हो नि, वालिङ आठ बिपी चोकमा रहेको डीएनवाई जनरल स्टोर सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योगमा गएर शुद्ध तोरीको तेल लिएर आऊ भनेर।
3: ल ल, म भर्खरै लिन जान्छु है, आजदेखि घरमा नै स्वास्थ्य वर्धक अनि स्वादिष्ट खाना बनाउँछु।
2: हजुर, हामी कहाँ आधुनिक मेसिनद्वारा तयार पारिएको शुद्ध तोरीको तेल, पिना र अर्गानिक गहुँको आटा तथा कोदोको पिठो पाइनुका साथै सुपथ मूल्यमा कुटानी पिसानी पनि गरिन्छ। साथै गाउँघरमा नै उत्पादन गरिएको लोकल चामल पनि उपलब्ध छ।
3: प्रोप्राइटर बालकृष्ण सुवेदी र गीता सुवेदी, डीएनवाई जनरल स्टोर, सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योग, वालिङ आठ बिपी चोक,
2: मोबाइल नम्बर 9855054313 र 9141443 32।
3: मूल्य होइन स्वास्थ्य रोजौ।

0: होइन यही चौपाटीमा बतास चल्यो भन्दै बस्ने हो कि अब बजारतिर पनि लाग्ने हो। धानको बिउ राख्ने बेला भयो, म त धानको बिउ लिन भनेर बजार जान लागेको हो।
1: ए अँ साँच्चै है, मलाई पनि कुखुराको भाले भाले सल्लाह लिन थियो, म पनि हजुर सँगै जान्छु है।
0: ल त्यसो भए तिमीलाई कुखुराको भाले भाले सल्लाह अनि मलाई धानको बिउ एकै ठाउँमा पाइने पसलमा जाऊ न त।
1: हुन्छ त्यसो भए वालिङ 8 मोडमा रहेको गरिमा एग्रोमा जाऊ न त, त्यहाँ कुखुराको भाले भाले सल्लाह अनि धानको बिउहरू रामधान सामा सावित्री तथा हाइब्रिड धानहरू US 312 US 305 उपज राजा चाइनिज जिटेन शान्ति च्याम्पियन हरदीनाथ JK 33 33 64 44 अनि झार मार्ने विषारी पनि पाइन्छ। त्यति मात्रै नभएर विभिन्न तरकारीका बिउ बिजनहरू गाई भैँसीका औषधि कुकुर बिराला बंगुरका औषधि तथा दानाहरू पनि पाइन्छ।
2: गरिमा एग्रो वालिङ 8 मोड स्टाफ होटलको आडैमा वालिङ सिटी पोलिक्लिनिकको ठ्याक्कै अगाडि।
1: प्रोप्राइटर कृष्ण भट्टराई र अस्मिता न्यौपाने। मोबाइल 98560 51068 र 98637 70 771।
0: एक पटक आएर त हेर्नुहोस्, तपाईँलाई फर्की फर्की आउने बनाउने जिम्मा हाम्रो हो।
3: आज बल्ल चित्त बुझ्दो जुत्ता ल्याइदिएछ, मैले खोजेको जुत्ता यही नै हो।
4: हजुरलाई जस्तो पायो त्यस्तै जुत्ता मन पर्दैन भन्ने थाहा थियो नि मलाई।
3: बाबु बरु कहाँबाट ल्याइसियो जुत्ता?
4: वालिङकै पहिलो अनि पुरानो जुत्ता पसल छ नि पाण्डे सु सेन्टर, हो त्यहीबाट ल्याएको।
3: ल ठिक गरिस्। विगत 40 वर्षदेखि वालिङमा रहे यहाँहरूकै सेवामा समर्पित पाण्डे सु सेन्टरमा विभिन्न किसिमका जुत्ता चप्पलहरू जस्तै जेन्ट्सका लागि चाहिने स्पोर्ट्स सुज, अफिसका लागि अफिसियल सुज, स्कूल कलेजका लागि स्कूल कलेज सुज, साथै लेडिजका लागि स्पोर्ट्स सुज, क्याजुअल सुज, सेन्डलका साथै सम्पूर्ण किसिमका सस्तो जुत्ता चप्पलको होलसेल तथा खुद्रा सुपथ मूल्यमा उपलब्ध छ।
4: पाण्डे सु सेन्टर वालिङ बजार।
3: प्रोप्राइटर भीमप्रसाद पाण्डे र थानेश्वर पाण्डे।
4: मोबाइल नम्बर 98460 86005।

0: बीबीसी नेपाली सेवाको साँझ पखबाट पवन राज पौडेलको नमस्कार। आज कार्यक्रममा प्रधानमन्त्रीका सल्लाहकारहरूले अख्तियारका पदाधिकारीमाथि अनुचित दबाव दिएका भन्ने विवरणबारे दुवै सदनमा सरकारमाथि प्रश्न।
1: आज प्रधानमन्त्री कार्यालय अख्तियारलाई तर्साएर आफ्नो इच्छामा निर्णय गराउँछ भने भोलि सोही प्रधानमन्त्रीले बदमाशी गर्दा कसले छानबिन गर्ने?
0: यसै साता भएको भनिएको उक्त घटनाबारे के भन्छन् कानूनी मामिलाका जानकार?
2: काम गर्ने चाहना हुँदा हुँदै पनि कानूनको शासनको संस्कृति चाहिँ अलिकति प्रश्नवाचक चिन्ह चाहिँ उपस्थित भएको छ।
0: कानूनविद विपिन अधिकारी र एक वरिष्ठ अमेरिकी अधिकारीद्वारा इजरायल र हिजबुल्लाह बीच युद्ध विरामको पुष्टि। तर सबैभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
3: फडिन र दाहालबाट समाचार सुन्नुहोस्। गैरातीको सघन लड़ाईपछि इजरायल र हिजबुल्ला बीच युद्ध विराममा सहमति भएको छ। एकजना वरिष्ठ अमेरिकी अधिकारी र एकजना इजरायली सैनिक प्रवक्ताले यसलाई पुष्टि गरेका छन्। आईडीएफका प्रवक्ताले युद्ध विराम कार्यान्वयनमा रहेको तर आवश्यक परे सेनाले पुनः सैन्य कार्यवाही गर्ने बताए। अमेरिका र इरान बीचको वार्तालाई लेबनानमा जारी द्वन्द्वले नकारात्मक असर पार्न सक्ने चिन्तामाझ पछिल्लो सहमति भएको हो। आज अमेरिका र इरान बीच स्विजरल्याण्डमा प्रत्यक्ष वार्ता हुने भनिएको भए पनि त्यो स्थगित गरिएको थियो। लेबनानले मध्यरात यताका इजरायली हवाई आक्रमणमा कम्तीमा 47 मारिएको बताएको थियो भने इजरायलले हिजबुल्लाले 4 सैनिक मारिदिएपछि आफूले जवाफी आक्रमण गरेको जनाएको थियो। इटलीका विदेश मन्त्री एन्टोनियो टायनीले प्रधानमन्त्री जोर्जा मेलोनीबारे अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अपमानजनक टिप्पणी गरेको भन्दै आफ्नो अमेरिका भ्रमण रद्द गरेका छन्। यसै सप्ताहन्तमा उनी अमेरिका जाने तय भएको थियो। मेलोनीप्रति ट्रम्पले गरेका टिप्पणी गम्भीर र अनुपयुक्त भएको टायनीले बताएका छन्। फ्रान्समा यसै साता भएको G7 सम्मेलनका क्रममा मेलोनीले आफूसँग फोटो खिचाउन बिन्तीभाव गरेको ट्रम्पले एउटा इटालियन टेलिभिजन नेटवर्कसँग भनेका थिए। सामाजिक सञ्जालमा इटलीकी प्रधानमन्त्री जोर्जा मेलोनीले भनिन्, डोनाल्ड ट्रम्पले दिएको अभिव्यक्ति पूर्णत बनावटी हो। म वास्तवमा स्तब्ध छु। अमेरिकाका राष्ट्रपतिले आफ्ना सहयोगी देशहरूसँग किन यस्तो व्यवहार गर्छन् मलाई थाहा छैन। यो पहिलो पटक भएको पनि होइन। इटलीकी प्रधानमन्त्री जोर्जा मेलोनी। ब्रिटेनमा प्रधानमन्त्रीसँग सम्बन्धित सम्पत्ति र कारहरूमा आगजनी गर्न षड्यन्त्र गरेको आरोपमा दुईजना पुरूषहरूलाई जेल सजाय सुनाइएको छ। रूसी भाषा बोल्ने एकजना ह्याण्डलरले टेलिग्राम एप मार्फत संयोजन गरेको भनिएको उक्त आक्रमणमा संलग्न रहेकोमा एकजना युक्रेनीलाई 7 र अर्का रूमेनियाली व्यक्तिलाई 2 सजाय सुनाइएको छ। बीबीसीले उक्त संयोजन गर्ने व्यक्ति एकजना रूसी कूटनीतिज्ञ रहेको पुष्टि गरेको छ, तर रूसको राजदूतावासले मस्को संलग्न रहेको हुन सक्ने भन्ने आरोप अस्वीकार गरेको छ। अफगानिस्तानको रक्षा मन्त्रालयले पाकिस्तानमा इस्लामवादी लड़ाकूहरू लुकेर बस्दै आएका स्थानहरूमा आफ्नो हवाई फौजले रातभरि हमलाहरू गरेको जनाएको छ। सीमा पार आक्रमणहरूका लागि योजना बनाउन प्रयोग गरिएका बलुचिस्तान र खैबर पख्तुनख्वा प्रान्तका विभिन्न स्थानमा हवाई हमला गरिएको सामाजिक सञ्जाल एक्स मार्फत उसले बताएको हो। पाकिस्तान सरकारले आफ्नो भूमिमाथि हमला गरिएको अस्वीकार गरेको छ। र भारतको एउटा अदालतले सन्देश आदान प्रदानका लागि प्रयोग हुने एप टेलिग्राममाथि अस्थायी प्रतिबन्ध लगाउने सरकारी कदम उल्टाउन अस्वीकार गरेको छ। चिकित्सा अध्ययन प्रवेश परीक्षाका प्रश्नपत्र चुहावट भएको विषयमा भारत सरकारले सन्देश पठाउन प्रयोग गरिने उक्त एपमाथि प्रतिबन्ध लगाएपछि कम्पनी बुधबार दिल्ली उच्च अदालत पुगेको थियो। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा पुनः स्वागत छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगका पदाधिकारीहरूमाथि पासपोर्ट ठेक्का प्रक्रिया सम्बन्धी छानबिनका लागि प्रधानमन्त्री वालेन्द्र शाह वालेनका सल्लाहकारहरूले अनुचित दबाव दिएका भन्ने विवरणबारे विपक्षी दलहरूले प्रश्न उठाएका छन्। आज बसेको प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठकमा उनीहरूले सरकारले संवैधानिक निकायको स्वायत्ततामाथि हस्तक्षेप गरेको आरोप लगाए। उक्त दबावपछि आयोगले राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याललाई नियन्त्रणमा लिएको भन्ने विवरण विभिन्न संचार माध्यम मार्फत सार्वजनिक भएका थिए। एक रिपोर्ट। यसै साता भएका भनिएका ती घटनाक्रमबारे विभिन्न संचार माध्यममा चर्चा भइरहेका बेला विपक्षी दलहरूले आज दुवै सदनमा सरकारको कार्यशैलीप्रति आपत्ति जनाएका हुन्। प्रतिनिधि सभामा नेपाली कांग्रेसका सांसद खड्गबहादुर बुढाले प्रधानमन्त्री

0: पार्टीका सल्लाहकारहरूले संवैधानिक निकायका प्रमुख र पदाधिकारीलाई दबाव दिएको भनिएको घटनाको आलोचना गरे।
1: अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख लगायतका अधिकारीहरूलाई प्रणाम तथा मन्त्री परिषदको कार्यालयमा 9 घण्टासम्म राखी उनीहरूमाथि दबाव सृजना गरिएको, विशेष व्यक्ति विरूद्ध पक्राउपुची जारी गर्न निर्देशन दिएको भन्ने समाचार सार्वजनिक भएको छ। लोकतन्त्र विधि प्रक्रिया संवैधानिक संस्था र संविधानमा विश्वास गर्नेहरू आज सरकारको यो स्वेच्छाचारिता देखेर अचम्भित भएका छन्। अख्तियार दुरूपयोग अनुसन्धान आयोग कुनै प्रधानमन्त्री कार्यालय मात्रको सतर्कता केन्द्र होइन, संवैधानिक अङ्ग हो। यसको मुख्य जिम्मेवारी नै आवश्यक परेका बेला सरकारमाथि पनि निगरानी राख्ने र राज्य शक्तिमा चेक एण्ड ब्यालेन्स कायम गर्ने हो। आज प्रधानमन्त्री कार्यालय अख्तियारलाई तर्साएर आफ्नो इच्छामा निर्णय गराउँछ भने भोलि सोही प्रधानमन्त्रीले बदमाशी गर्दा कसले छानबिन गर्ने?
0: पासपोर्ट छपाईकै मामिलामा प्रधानमन्त्रीको सचिवालयले नेपालका लागि जर्मन राजदूत उडो फोल्सलाई पनि अपमान गरेको विवरण आएपछि सांसदहरूले त्यसबारे पनि प्रश्न उठाए। नेपाली कम्युनिष्ट पार्टीका सांसद गणेश बहादुर विश्वकर्माले भने,
2: यो सरकार सुशासनको नारा लिएर आएको थियो तर सार्वजनिक चर्चामा रहेका एकजना कूटनीतिज्ञ माथिको दुर्व्यवहार, संवैधानिक आयोगका प्रमुखसँग देखाएको हरकत, दबाव दिने नाममा खुट्टा भाँच्ने अभिव्यक्तिले कस्तो सुशासनको संकेत गर्दछ?
0: राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद खुशबु ओलीले घटनाबारे सरकारले तत्काल प्रष्ट पार्नुपर्ने धारणा राखिन्, अन्यथा अन्तर्राष्ट्रिय समुदायमा समेत यो घटनाले नेपालको छवि र विश्वसनीयतामा आँच पुर्याउने उनको टिप्पणी थियो।
3: यदि सत्य हो भने यो एउटा संवैधानिक निकायको स्वतन्त्रतामाथि गरिएको प्रत्यक्ष हस्तक्षेप भएको छ। नयाँको नजिर के यही हो त? प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयदेखि विभिन्न मन्त्रालयसम्म निजी सचिवालयको प्रभाव र हस्तक्षेप अस्वाभाविक रूपमा बढ़दै गएको भन्ने व्यापक चिन्ता व्यक्त भइरहेको छ। स्थायी प्रशासनिक संयन्त्रको भूमिकामाथि अनौपचारिक शक्ति केन्द्र हावी हुँदै गएको अनुभूति बढ़ेको भन्दै व्यापक सार्वजनिक गुनासाहरू आइरहेका छन्। राज्यका संस्थाहरूमाथि राजनीतिक कब्जा स्थापित गर्ने प्रवृत्ति यहाँ प्रत्यक्ष देखिरहेको छ।
0: त्यस्तै राष्ट्रिय सभामा नेकपाका नरबहादुर विष्टले सरकारको गतिविधिबाट विधिको शासनमाथि नै प्रश्न उठेको बताए। यद्यपि अहिले चर्चा भइरहेको घटनाबारे प्रधानमन्त्रीको कार्यालय र अख्तियारका अधिकारीहरूले भने स्पष्ट प्रतिक्रिया दिएका छैनन्। बीबीसीले सरकारका प्रवक्ता समेत रहेका शिक्षा मन्त्री सस्मित पोखरेल र प्रधानमन्त्रीका राजनैतिक सल्लाहकार असीम शाहसँग यी विषयमा प्रतिक्रिया लिन टेलिफोन सम्पर्क गर्ने कोशिश गरे पनि सफल हुन सकेन। अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रवक्ता सुरेश नेउपानेले भने यस मामिलाबारे आफू जानकार नरहेको भन्दै प्रतिक्रिया दिन अस्वीकार गरे। यसै सन्दर्भमा हामीले काठमाण्डु विश्वविद्यालयका प्राध्यापक समेत रहेका कानूनविद विपिन अधिकारीलाई टेलिफोन सम्पर्क गरी शुरूमा अख्तियारका पदाधिकारीहरूलाई प्रधानमन्त्रीका सल्लाहकारहरूले अनुचित दबाव दिएका भन्ने विवरणहरूलाई कसरी हेर्ने भनेर सोधेका छौं।
4: जे चाहिँ सार्वजनिक रूपमा छलफल गरिँदैछ या मिडियामा जुन रिपोर्टहरू आएका छन् त्यसका बारेमा सम्बन्धित पक्षले स्पष्ट गरिहाल्नुपर्ने अवस्था छ, किनभने अख्तियारको जुन एउटा सिर्जना गरिएको छ संविधानमा त्यसको सिर्जना सरकारको मातहत विभागको रूपमा होइन। अहिले आएर जब यत्रो चार्ज लागिसकेको छ भने त्यो सही होला या गलत होला, तर यसका बारेमा डिबेट भइरहेको छ। हाउसमा जब प्रश्न उठिसक्यो भने प्रधानमन्त्री कार्यालयले प्रष्ट रूपमा भन्न सक्नु पर्दछ कि यो या सही हो या गलत हो भनेर, गरेको हो या होइन भनेर। त्यस्तै अर्कोतर्फ प्रधानमन्त्री कार्यालय त राजनैतिक कुरा भयो होला, तर अख्तियारलाई त थाहा छ कि अख्तियार किन सिर्जना गरिएको हो। त अख्तियारको दुरूपयोग गरेर सार्वजनिक एउटा पद धारण गरेको व्यक्तिले भ्रष्टाचार गर्दा काम गर्नुपर्ने निकायले कुनै राजनैतिक संरचनाको व्यवस्थाका आधारमा उसको राजनैतिक नीति भएको कारणले गर्दा या कुनै किसिमको प्रभावमा परेर कारवाही गर्ने हो त भन्ने कुरो त ऊ स्पष्ट हुनुपर्छ, र स्वतन्त्र रूपमा कारवाही भएको छैन भन्ने यति जुन रूपमा चाहिँ सार्वजनिक एउटा अनुभूति सिर्जना गरिँदैछ त्यसलाई अख्तियारले भन्नुपर्छ यो झुटा कुरा हो भनेर, या भन्नु पर्यो होइन परिस्थिति यस्तो हो त्यस्तो चाहिँ होइन भनेर।
5: अधिकारीजी, तपाईँले अहिले जुन कानूनी व्यवस्थाको चर्चा गर्नुभयो र जुन घटनाक्रमका सन्दर्भमा हामी कुराकानी गरिराखेका छौं, यो दुवै पक्षले कानून नबुझेका त होइनन् होला अथवा संवैधानिक व्यवस्था नबुझेका त होइनन् होला, यसबारे के भन्नुहुन्छ तपाईँ?
4: मलाई के लाग्छ भने अहिले जस्तो नयाँ रिपोर्टहरू जसरी आइरहेको छ यो प्रधानमन्त्री कार्यालयले गरेका काम कारवाहीहरू भनेर, काम गर्ने कुरामा निष्ठा देखिन्छ तर यो कानूनको शासनको संस्कृतिसँग सम्बन्धित विभिन्न प्रश्नहरू चाहिँ उठेका छन्। र यति सामान्य कुरामा कि अख्तियारले कुनै खास मुद्दामा अनुसन्धान गर्ने वा नगर्ने, कहिले गर्ने, कुन रूपमा गर्ने, सबैभन्दा ठूलो कुरो अभियोजन नै गर्ने कि नगर्ने, केवल कारवाही गरेर तामेलीमा राख्ने हो कि भन्ने कुरो, त्यो त विवेक प्रयोग गर्ने स्वतन्त्र रूपमा गर्ने कुरा हो भन्ने कुरो त सरकारलाई थाहा छ नि त। अनि सरकारले त्यस्तो किसिमको परिस्थिति सिर्जना हुने गरी कसैलाई पनि एरेस्ट गर्ने गराउने चाहिँ अवस्था सिर्जना गर्नु हुँदैन थियो। मलाई लाग्दछ त्यो काम गर्ने चाहना हुँदा हुँदै पनि कानूनको शासनको संस्कृति चाहिँ अलिकति प्रश्नवाचक चिन्ह चाहिँ उपस्थित भएको छ।
5: अधिकारीजी, जुन विषयमा यहाँ हामी चर्चा गरिरहेका छौं त्यसबारे समाजमा र सदनमा पनि केवल प्रश्नहरू मात्रै छन्, कुनै पनि पक्षबाट यसो भएको हो भनेर भनिएको छैन। विधिको शासनमाथि प्रश्न उठिरहेको बेलामा त्यसलाई सुनिश्चित गर्ने दायित्व कसको हो यहाँनिर?
4: पहिलो कुरो त यत्रो ठूलो बहुमतबाट आएको सरकार र त्यसको नेतृत्वले आश्वस्त गर्नुपर्छ कि केवल कानूनको शासन बाहेक अन्य किसिमको शासन हुने छैन भनेर, पहिलो कुरो। दोस्रो कुरो चाहिँ यो जुन यस्ता कुराहरूमा टिप्पणीहरू आउँदछन् सार्वजनिक रूपमा, यसलाई अनएटेन्डेड राख्नु हुँदैन, त्यसलाई त तुरन्तै आवश्यक संसूचना दिएर सम्बोधन गर्नुपर्छ। दुवै कुरा हाम्रो भएको छैन, कामहरू हुँदैछन् देखिएको छ, तर त्यो संस्कृति अब कमजोर हुँदै जाँदा के हुन्छ भने त्यो कामको औचित्य नै पनि समाप्त हुने दिन आउन सक्छ। केवल अख्तियारको कुरो मात्र छैन, मानव अधिकार आयोगकै पनि हेर्नुहोस् न, हजारौं सिफारिसहरू कार्यान्वयन भएको छैन। र संवैधानिक निकायहरूको संरक्षक भनेको संसद हो, अनि संसद मुख दर्शक भएर बस्नु हुँदैन। यो इस्यु के हो भन्ने कुरोको बारेमा छिनोफानो हुनुपर्दछ।
5: अब अन्त्यमा अधिकारीजी, यो विषयमा अहिले जसरी बहस भइरहेको छ, केही मानिसहरूले अख्तियारकै तर्फबाट केही कमजोरी भएको हुन सक्ने आशंका गरिरहेका छन्, जसका कारणले उहाँहरूले यो विषयमा स्पष्ट रूपमा मुख खोलिरहनु भएको छैन अथवा केही बताइराख्नु भएको छैन। र अर्का थरीले चाहिँ अवरोध वा हस्तक्षेप भएमा कानूनी संरक्षणको बाटो खोज्न सकिन्छ भन्ने धारणा राखिरहेका छन्। यो विषयको निरूपण कसरी हुनुपर्छ भन्ने लाग्छ तपाईँलाई?
4: संक्षेपमा भन्दा, अख्तियारले आफ्नो स्वतन्त्र अस्तित्वमा जुन एउटा प्रभाव देखिँदैछ, यदि यो साँचो हो, त्यसको वस्तुगत आधार छन् भने त सर्वोच्च अदालतमा जानुपर्छ। अख्तियारका बारेमा आम मान्छेमा यो पर्नु हुँदैन कि यो सरकार अन्तर्गतको निकाय हो। अख्तियारको शक्ति र सामर्थ्यलाई संरक्षण गर्न सक्ने नेतृत्व अख्तियारमा छैन भने यो बेला त राजीनामा गरेर हिँड्ने हो।
6: तर त्यो परिस्थितिको विद्यमानता छैन भने अख्तियारले पनि आश्वस्त पार्नुपर्छ कि हामी स्वतन्त्र छौं, स्वायत्त छौं र आफ्नो कामकाजी र निष्ठाप्रति हामी सचेत छौं भनेर।
0: उनी थिए कानूनविद विपिन अधिकारी। अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग। एकजना अमेरिकी अधिकारीले बीबीसीसँग कुरा गर्दै इजरायल र हिजबुल्लाह बीच युद्ध विराम भएको बताएका छन्। गएराति दक्षिण लेबननमा गरिएका इजरायली हवाई हमलामा कम्तीमा 47 जनाको ज्यान गएका विवरणमाझ यो घोषणा आएको हो। बीबीसी विवरणमा आधारित रिपोर्ट, फणिन्द्र दाहालबाट।
7: इजरायलको डिफेन्स फोर्सले हिजबुल्लाह र इजरायल बीच युद्ध विराम भएको पुष्टि गरेको छ। आईडीएफका प्रवक्ता ब्रिगेडियर एफी डेफ्रिनले एउटा विज्ञप्तिमा भने, हामी युद्धविरामको अवस्थामा छौं, आईडीएफ आवश्यक परेको खण्डमा लड़ाईलाई पुनः जारी राख्न तयार छ। अमेरिका र इरान बीच भएको सम्झौता अनुसार लेबननमा पनि युद्ध अन्त्य हुनुपर्ने थियो, तर लेबननको स्वास्थ्य मन्त्रालयले इजरायलको हवाई हमलाहरूमा दक्षिण भागमा गएराती कम्तीमा 47 जनाको मृत्यु भएको जनाएको थियो। इजरायली सेनाले आफूले इरानको समर्थन पाएको हिजबुल्ला समूहलाई निशाना बनाएको उल्लेख गर्दै आफ्ना 4 सैनिकहरू मारिएको बताएको थियो। लेबननका राष्ट्रपति योजेफ आउनले इजरायली आक्रमणको विस्तारलाई खतरनाक भन्दै चिन्ता जनाएका थिए। पछिल्लो द्वन्द यता लेबननमा कम्तीमा 3,912 मारिएका र 11,699 घाइते भएका त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ। उक्त द्वन्दबाट झण्डै 10,00,000 मानिसहरू विस्थापित भएका छन्।
0: यसका साथै बीबीसी नेपाली सेवाको साँझपख यही सकिन्छ। सोमबार बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौ। त्यस बेलासम्मका लागि हामी सबैलाई बिदा दिनु।
8: सुन्नुहोस् न, अहिले हाम्रो गर्नेमा 9:00 छ। यस समयको साथमा जितु सुनचादी पसल भूषाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको पाँच घर अगाडि जैसी पन्ध्र तर्फ जाने बाटोमा कुनाको साइडमा
9: विश्वासिलो भर पर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
10: सुख दुखका तरेलीहरूसँग रम्दै
11: तपाईँकै अन्तर्मनमा चोखो र पवित्र भई आधी खोला जस्तै सदा बगिरहने
10: तपाईँको मनको ढुकढुकी आधी खोलाको स्पन्दन
11: तपाईँ सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो आधी खोला
10: 105.4 मेगाहर्ज

0: सुनत ना, अहिले हाम्रो गर्नेमा 5 बजे छ।
1: यस समयको साथमा जितु सुनचाँदी पसल
2: भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको 5 घर अगाडि जैसी 15 तर्फ जाने बाटोमा कुनाको साइडमा
1: विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।

0: रेडियो आदिखोला 105.4
1: नमस्कार, तपाई यति बेला सामुदायिक रेडियो आदि खोला 105.4 मेगाहर्ज सुन्दै हुनुहुन्छ।
2: अब हामीले बिहान 5 बजेदेखि बेलुका 11 बजेसम्म प्रसारण हुने कार्यक्रमहरूको रूपरेखा प्रस्तुत गर्दैछौ।
1: आज शनिबार
2: बिहान 5 देखि 5:30 सम्म भजन गीतहरू,
1: 5:30 देखि 6 बजेसम्म नेपाली खबर,
2: 6 देखि 7 बजेसम्म नेपाली बहस,
1: 7 बजेदेखि 7:15 सम्म आदि खोला खबर,
3: 7:15 देखि 7:30 सम्म कार्यक्रम गुड मर्निङ आदि खोला,
1: 9 बजेदेखि 9:15 सम्म नेपाल खबर,
2: 9:15 देखि 10 बजेसम्म लोक गीतहरू,
1: 11 देखि 12 बजेसम्म आधुनिक गीत संगीत,
2: 12 देखि 12:15 सम्म नेपाल खबर,
1: 12:15 देखि 1 बजेसम्म पप गीत,
2: 1 देखि 2 बजेसम्म लोक गीतहरू,
1: 2 देखि 3 बजेसम्म गीत संगीतहरू,
2: 3 देखि 3:15 सम्म नेपाल खबर,
1: 3:15 देखि 4 बजेसम्म सिने संगीतहरू,
2: 7 देखि 5 बजेसम्म लोक गीतहरू,
1: 5:30 देखि 6 बजेसम्म गीत संगीत,
2: 6:30 देखि 6:30 सम्म नेपाल दर्पण,
1: 6:30 देखि 6:50 सम्म आदि खोला खबर,
2: 7:30 देखि 8 बजेसम्म साझा खबर,
1: 8:00 देखि 9 बजेसम्म सूचना तथा आधुनिक गीत संगीतहरू,
2: राति 9 देखि 10 बजेसम्म आधुनिक गीतहरू,
1: राति 10 देखि 11 बजेसम्म कार्यक्रम खुलदुली.com। यो सँगै आजको हाम्रो दैनिक प्रसारण यही सकिन्छ।

0: आज विक्रम सम्वत 2083 साल असार 6 गते शनिबार ज्येष्ठ शुक्ल षष्ठी 20 जून सन 2026 नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा खबर सहयात्री विनु शर्मा सँगै जीवन भण्डारीको नमस्कार।
1: यस नेपाली खबरका साथमा नबिल बैंक सधैं सँगै अघि।
2: सर्वोच्चमा न्यायको जाम, 27,000 मुद्दाको चाङ, 40 दिनमै कक्षा 12 को नतिजा, राष्ट्रपतिको महाधिवेशनमा 10,000 सहभागी हुने आकलन, संघीय संसदबाट 4 अध्यादेश स्वीकृत लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले गोर्खापत्र दैनिकमा छापिएको हरित शहर बन्दै विराटनगर शीर्षकको शुभ समाचार।
0: पछिल्ला 3 वर्ष यता बिरूवा रोप्ने र संरक्षण गर्ने अभियानले गति लिएसँगै कोशी प्रदेशको राजधानी विराटनगर हरित शहर बन्दै गइरहेको छ। विभिन्न संघ संस्थाहरूले कुनै अवसर पारेर सामाजिक कामका रूपमा बिरूवा रोप्ने तर संरक्षण नगर्ने प्रचलन नै थियो। यसलाई विराटनगर महानगरपालिकाले रोकेर आफ्नै नेतृत्वमा शहरको सौन्दर्यीकरण थालेपछि त्यसले सफलता पाउन थालेको हो। विराटनगर महानगरपालिकामा शहरी सौन्दर्यीकरण तथा वातावरण सुधारमा बैंक तथा वित्तीय संस्थाको सामाजिक उत्तरदायित्व अन्तर्गतको रकम खर्च गर्ने निर्णय 2080 सालमा भएको थियो। त्यसको कार्यान्वयनका लागि उपभोक्ता समिति गठन गरिएको थियो। 2081 साल वैशाखमा कोशी राजमार्ग अन्तर्गत रानी बरगाछीको मेडियन स्ट्रिसमा सड़क विभागसँग अनुमति लिएर फूल तथा बुटियान जातका बिरूवा लगाउने तयारी गरिएको थियो। सोही अनुसार असारमा रोपिएका करिब 1,500 बिरूवाले अहिले शहरको मुख्य सड़कमा सुन्दरता बढ़ाएका छन्। विराटनगर महानगरपालिकाका उपप्रमुख शिल्पा निराला कार्कीका अनुसार शहरको सौन्दर्यीकरणका लागि बैंक तथा वित्तीय संस्थाले 34 लाख रूपियाँ सहयोग गरेका थिए। त्यो नगदलाई उपभोक्ता समिति मार्फत खर्चेर कोशी राजमार्ग अन्तर्गत विराटनगर महानगरपालिकाका खण्डहरूमा बिरूवा लगाइएको थियो। त्यसबाहेक पुष्पलाल चोक तीन पैनी सड़क विस्तारका क्रममा 9 वर्ष अगाडि नै बिरूवा पनि रोपिएको थियो। चालू आर्थिक वर्षमा पुष्पलाल चोक विराट चोक सड़क अन्तर्गत विराटनगर नगरपालिका वड़ा नम्बर 19 पर्ने घिनाघाटदेखि मिलनचोकसम्मको भागमा बिरूवा रोप्ने काम भइरहेको उपप्रमुख कार्कीले जानकारी दिनुभयो। उहाँका अनुसार पछिल्लो समय हरियाली अभियन्ताको समूह बनेर समेत विराटनगरमा बिरूवा रोप्ने र संरक्षण गर्ने काम भइरहेको छ।
3: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो। जे पनि बचत गरिहाल, बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्ह लाग्यो। जिन्दगी न हो, सधैँ किन एकनास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
4: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?

0: AI TVमा हेर्नुहोस् फुटबलको हरेक एक्साइटिङ मोमेन्ट AI पिक्चर एन्ड साउन्ड सँग अप टु 30% क्याशब्याक र 0% EMI नागरिकता भए पुग्छ बेस्ट एक्सचेन्ज भ्यालु प्लस 4 इयर्स फुल वारेन्टी अब घरमै स्टेडियम एक्सपिरियन्स LG लाइफ्स गुड
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर
2: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर सर्वोच्च अदालतको जीर्ण भवनसँगै रहेको प्राङ्गणमा बुधबार पूर्वी नवलपरासीका भैरम बोटे र खड्गबहादुर बोटे सुस्ताइरहेका थिए फोटो खिच्न अस्वीकार गरेका दाजुभाई कुरा गर्न खोज्दा शुरूमा अलमल्ल परे केही बेरपछि यहाँ आउनुको कारण खुलाए जग्गा मुद्दामा भदौ 2075 सर्वोच्च अदालत धाउन थालेका रहेछन् उनीहरू त्यसअघि उनीहरू यही मामिलामा मालपोत र नापी कार्यालयदेखि जिल्ला अदालत हुँदै उच्च अदालतसम्म गएका रहेछन् पुर्ख्यौलीदेखि कमाउँदै आएको जग्गा गाउँकै मेघराज काफ्रेले आफ्नो नाममा दर्ता गरेपछि उनीहरूको न्याय प्राप्तिको यात्रा शुरू भएको थियो बोटे दाजुभाईको मुद्दामा न्यायाधीश प्रय सुनिल कुमार पोखरेल र नित्यानन्द पाण्डेको इजलासले बुधबार बल्ल निर्णय सुनाएको छ तर किनारा लाग्ने गरी होइन इजलासले तथ्यभित्र प्रवेश गरी फैसला गर्नु भन्दै उनीहरूको मुद्दालाई उच्च अदालत फर्काइदिएको छ अब उनीहरूले फेरि त्यही मुद्दा लिएर उच्च अदालत जानुपर्ने भएको छ त्यहाँबाट किनारा कहिले लाग्ने हो निश्चित छैन सर्वोच्चले नै टुंग्याइदिएको भए हुने थियो भैरम बोटेले भनेका छन् पाँच सरका मुआहाङ किरातले सामान्य चोरी मुद्दामा सर्वोच्च अदालत धाउन थालेको 2 वर्ष भएको छ पसलको सामान चोरी गरेको अभियोगमा पक्राउ परेका थिए अनुसन्धानपछि प्रहरीले जिल्ला अदालत काठमाण्डुमा मुद्दा दायर गरेको थियो त्यसपछि उच्च हुँदै सर्वोच्च अदालतमा मुद्दा आएको यसअघि हेर्न नभ्याउने हुँदै मुद्दा सरेको थियो एक असारमा पनि कानून व्यवसायीले हटाउन निवेदन दिएपछि सुनवाई नै भएन बोटे दाजुभाई र किरातलाई उनीदेखि सर्वोच्च अदालत धाइरहेका दुई प्रतिनिधि पात्र मात्र हुन् सर्वोच्चमा 27,000 भन्दा बढ़ी मुद्दा विचाराधीन अवस्थामा रहेका छन् यीमध्ये 7 वर्ष भन्दा पुराना मुद्दा नै 41 वटा छन् सर्वोच्च अदालतमा विचाराधीन मध्ये सबैभन्दा पुरानो एवं चर्चित मुद्दा लाउडा विमान भाड़ा अनियमितताको हो तत्कालीन संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री तारिणी दत्त चटौत लगायत 10 जना विरूद्ध दायर यस मुद्दाको अदालती यात्रा 2058 शुरू भएको हो न्यायाधीश अभाव कानून व्यवसायीले बारम्बार पेशी सार्ने प्रवृत्ति मुद्दाका पक्ष विपक्ष धेरै हुने मिसिल कागज समयमा नआइपुग्ने र कतिपय अवस्थामा न्यायाधीशले राजनैतिक रूपमा संवेदनशील मुद्दा हेर्न नचाहने जस्ता कारणले मुद्दा सुनवाई अत्यन्त सुस्त भएको छ सर्वोच्चमा न्यायको जाम 27,000 मुद्दाको चाङ शीर्षकमा यो खबर कान्तिपुर दैनिकमा छापिएको छ
3: आजको नागरिक दैनिकमा राष्ट्रपा महाधिवेशन जनसम्बन्ध थप बलियो बनाउने आधार तयारी अन्तिम चरणमा 10,000 सहभाग हुने आकलन शीर्षकमा मुख्य खबर छापिएको छ राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको प्रथम महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ चितवनमा आगामी असार 7, 8 र 9 गते हुने महाधिवेशनलाई व्यवस्थित र प्रतिनिधिमूलक बनाउन आवश्यक अधिकांश व्यवस्थापनको काम अन्तिम चरणमा पुगेको रासोपाका प्रवक्ता मनिष झाले जानकारी दिएका छन् उनका अनुसार देशभरका जिल्ला प्रदेश तथा विदेश स्थित सम्पर्क समितिहरूबाट प्रतिनिधि छनौटको प्रक्रिया शुरू भइसकेको छ महाधिवेशन स्थल व्यवस्थापन आवास यातायात सुरक्षा तथा स्वयंसेवक परिचालन लगायतका काम सकिएको छ रासोपाले 18 वटा उपसमिति बनाएर अधिवेशनको कामलाई बाँडफाँड गरेको थियो प्रतिनिधि छनौटको काम सकिएर अन्य काम अन्तिम चरणमा पुगेका छन् झाले भने राजनैतिक आर्थिक सांगठनिक विधान सहितका प्रतिवेदन तयार भइसकेका छन् शनिबार चितवनमा बस्ने केन्द्रीय समितिले पारित गरेपछि त्यो विधान वैधानिक रूपमा जान्छ प्रतिनिधि पर्यवेक्षक तथा अतिथिहरूको सहभागिता सम्बन्धी व्यवस्थापन पनि लगभग सम्पन्न भइसकेको छ उनले भने अहिले भरतपुरको गेस्ट हाउस चौरमा उद्घाटन स्थल निर्माण र चितवन उद्योग संघको औद्योगिक प्रदर्शनी केन्द्रमा बन्द सत्रको स्थल निर्माणको काम धमाधम भइरहेको छ उनका अनुसार राजनैतिक दलका प्रतिनिधि विदेशी तथा स्वदेशी पाहुनालाई निमन्त्रणा पुगिसकेको छ पार्टी नेतृत्वले महाधिवेशन मार्फत संगठन सुदृढीकरण भावी राजनैतिक रणनीति तय गर्ने तथा नयाँ नेतृत्व चयन गर्ने विषयलाई प्राथमिकतामा राखेको उनले जानकारी दिएका छन् महाधिवेशनमा पार्टीको विधान संशोधन नीतिगत प्रस्ताव तथा समसामयिक राजनैतिक विषयमा छलफल हुने बताइएको छ। महाधिवेशनले पार्टीको आगामी कार्यदिशा निर्धारण गर्नुका साथै संगठन विस्तार र जनसम्बन्धलाई थप मजबूत बनाउने विश्वास लिएको छ। सचिवालयले विधान परिवर्तन गरेर 151 केन्द्रीय सदस्य बनाउने व्यवस्था गरेको छ। केन्द्रीय कार्यालयमा बिहिबार बसेको सचिवालय बैठकले पार्टी विधानमा वरिष्ठ नेता सहित पदाधिकारीमा महिलाको सहभागितालाई सुनिश्चित गर्ने गरी विधान परिमार्जन गर्ने निर्णय गरेको छ। राजसभामा हाल 121 केन्द्रीय सदस्य छन्। सचिवालय बैठकले पदाधिकारी संख्या बढ़ाएर 19 सदस्यीय बनाउने निर्णय गरेको छ। चितवनमा 9 गतेसम्म हुने महाधिवेशनमा 2500 सहभागिता रहने अनुमान गरिएको छ। यसैबीच पार्टीको गन्तव्य र विचारधारा स्पष्ट होस् भनेर अन्य पार्टीका नेताहरूले सुझाव दिएका छन्। प्रतिनिधि सभामा सहभागी प्रमुख राजनैतिक दलका नेताहरूले राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपा पहिलो महाधिवेशनबाट राजनैतिक र वैचारिक रूपमा स्पष्ट भएर आउने विश्वास व्यक्त गरेका छन्। पार्टी स्थापनाको छोटो समयमा नै संसदको सबैभन्दा ठूलो शक्तिशाली राजनैतिक दलका रूपमा स्थापित राष्ट्रपाको गन्तव्य र विचारधारा स्पष्ट हुन नसकेको पुरानो दलका नेताहरूले टिप्पणी गर्ने गरेका छन्। एमाले नेता प्रदीप गेवालीले राष्ट्रपा महाधिवेशनबाट स्पष्ट विचारधारा निर्माण गरेर आओस् भन्ने कामना गरे। राष्ट्रपा राजनैतिक पार्टीका रूपमा संस्थागत हुन सकेको छैन। उनले थपे, यो पार्टी अभियानका रूपमा फलोअर्सहरूको समूहको जस्तो देखिएको छ। त्यसैले यस महाधिवेशनले निश्चित गन्तव्य र विचारधारा सहितको पार्टी बनोस् भन्ने हाम्रो कामना हो। आन्तरिक लोकतन्त्र र पार्टीको आन्तरिक जीवनको स्वस्थ परिचालनमा पार्टीले भोग्दै आएको पनि उनको बुझाइ छ। आजको नागरिक दैनिकको मुख्य समाचार छापिएको छ।
2: राष्ट्रिय परीक्षा बोर्डले परीक्षा सकिएको 40 दिनमै कक्षा 12 को नतिजा सार्वजनिक गरेको छ। पहिले भन्दा छिटो सार्वजनिक गरिएको नतिजामा विद्यार्थी पनि विगतको तुलनामा धेरै उत्तीर्ण भएका छन्। बोर्डकी प्रवक्ता जयन्ती सत्यालका अनुसार कक्षा 12 को परीक्षामा नियमित र आंशिक तर्फ गरी समग्रमा 64.13% विद्यार्थी ग्रेडेड भएका छन्। नियमित तर्फ 69.75% र आंशिक तर्फ 42.38% विद्यार्थी माथिल्लो तह अध्ययनका लागि योग्य भएका छन्। गत वर्ष 61.17% विद्यार्थी ग्रेडेड भएका थिए। 2080 को कक्षा 12 को परीक्षामा 52.15% विद्यार्थी मात्र ग्रेडेड भएका थिए। एसईको नतिजामा पनि पछिल्ला वर्षहरूमा क्रमिक सुधार देखिँदै आएको छ। शिक्षण सिकाई प्रभावकारी बन्दै गएकाले नतिजामा प्रगति देखिएको विद्यालयहरूको भनाइ छ। यो वर्ष नियमित तर्फ 3,32,241 विद्यार्थीले परीक्षा दिएका थिए। तीमध्ये 2,31,770 जनाले ग्रेड प्राप्त गरेका छन्। 1,471 विद्यार्थीले भने ग्रेड प्राप्त गर्न सकेनन्। बोर्डका अनुसार नियमित तर्फ उत्तीर्ण हुने विद्यार्थी मध्ये 3.61 देखि 4 सम्म जीपीए प्राप्त गर्ने 17,786 जना छन्। 3.21 देखि 3.60 सम्म जीपीए ल्याउने 64,821 जनाले प्राप्त गरेका छन् भने सबैभन्दा उत्कृष्ट नतिजा बागमती र कमजोर कडाली प्रदेशको, बागमती बाहेकका प्रदेशको नतिजा राष्ट्रिय औसत भन्दा कमजोर रहेको बोर्डले जनाएको छ। नन ग्रेडेड परीक्षाका 2 र 3 साउनमा ग्रेड वृद्धि परीक्षा सञ्चालन गरिने बोर्डले जनाएको छ। नियमित तर्फका विद्यार्थी मात्र ग्रेड वृद्धि परीक्षामा सहभागी हुन पाउनेछन्। सैद्धान्तिक तर्फ अन्य सबै विषयमा डी वा सो भन्दा माथिल्लो ग्रेड प्राप्त गरी बढ़ीमा कुनै 2 विषयमा एनजी अर्थात नट ग्रेडेड प्राप्त गर्ने वा बढ़ीमा 2 विषयमा अनुपस्थित रहेका परीक्षार्थीले पूरक परीक्षामा सहभागी हुन पाउनेछन्। ग्रेड वृद्धि परीक्षा दिन चाहने विद्यार्थीले 19 असारसम्म अनलाइन आवेदन दिनुपर्नेछ। त्यसका लागि 800 शुल्क तोकिएको छ।
3: नेपालमा प्रवेश गर्यो यस वर्षको मनसून प्रणाली शीर्षकमा अन्नपूर्ण पोस्टमा छापिएको छ। यस वर्षको मनसून प्रणाली हिजो कोशी प्रदेशको केही भूभागमा प्रवेश गरेको छ। जल तथा मौसम विज्ञान विभागले हिजो मनसून आगमन बुलेटिन 1 जारी गरेर उक्त जानकारी दिएको हो। मनसून हाल कमजोर अवस्थामा रहेको र देशका अन्य भूभागमा विस्तार हुन अझै केही दिन लाग्ने विभागले जनाएको छ। नेपालको पूर्वी भूभागबाट मनसून आगमन हुने सरदर मिति जून 13 तारीक हो। यस वर्षको मनसून सरदर भन्दा 6 दिन ढिलो गरी प्रवेश गरेको छ। यस प्रणाली मनसूनीय प्रणालीलाई मौसम पूर्वानुमान महासंघले निरन्तर अनुगमन गरिरहेको जनाएको छ।
2: सरकारको सिफारिशमा राष्ट्रपतिले वैशाख तेस्रो साता जारी गर्नुभएको आठ मध्ये चारवटा अध्यादेश संघीय संसदले स्वीकृत गरेको छ। प्रतिनिधि सभामा करिब दुई तिहाई बहुमत रहेको सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टी रासुपाको राष्ट्रिय सभामा प्रतिनिधित्व नहुँदा अध्यादेश अस्वीकृत हुने जोखिम थियो, तर माथिल्लो सदनको दुई ठूला दल नेपाली कांग्रेस र नेपाली कम्युनिष्ट पार्टीको समर्थनमा चारवटा अध्यादेश बहुमतले स्वीकृत भएको हो। संघीय संसदको दुवै सदनको छुट्टा छुट्टै बैठकमा शुक्रबार चारवटै अध्यादेश निर्णयार्थ पेश भएको हो। सरकारले वैशाख 25 र 26 गते राष्ट्रिय सभामा आठवटा अध्यादेश दर्ता गराएको थियो। आठवटै अध्यादेश राष्ट्रिय सभाको वैशाख 28 गतेको बैठकमा पेश भयो। अध्यादेश निर्णयार्थ पेश हुने कार्यसूचीबाट हटाइएको करिब दुई सातापछि सरकारले शुक्रबारको बैठकमा निर्णयार्थ पेश गर्ने गरी कार्यसूचीमा राख्न आग्रह गरेको थियो। निर्णयार्थ पेश भएको चारवटै अध्यादेशमाथि राष्ट्रिय सभाको ठूलो दल नेपाली कांग्रेस र नेकपा एमालेबाट अस्वीकारको सूचना दर्ता भएको थियो। नेकपा एमालेबाट दर्ता भएको अध्यादेशमा अस्वीकारको प्रस्ताव सम्झना देवकोठा, सोमनाथ पोर्तेल र मीनासिंह खन्ना रूखालले फिर्ता लिन अस्वीकार गरेपछि सो प्रस्ताव निर्णयार्थ पेश भएको हो। नेपाली कांग्रेस, नेपाली कम्युनिष्ट पार्टी र जनता समाजवादी पार्टी नेपालले अस्वीकार गर्ने प्रस्तावको विपक्षमा र अध्यादेश स्वीकार गर्ने प्रस्तावको पक्षमा मतदान गरेपछि बहुमतले स्वीकृत भएको हो। नेपाली कांग्रेसका रंजित कर्णले दर्ता गर्नुभएको सार्वजनिक खरिद अध्यादेश 2083 अस्वीकारको प्रस्ताव फिर्ता लिनुभएको छ। त्यस्तै अध्यादेश स्वीकार भएको मितिले सात दिनभित्र स्वीकृत अध्यादेशको प्रतिस्थापन विधेयक पेश गर्न अनुमति माग्ने सूचना महासचिव वा निजको अनुपस्थितिमा सचिवलाई दिनुपर्ने र यस्तो विधेयकको नाममा प्रतिस्थापन विधेयक उल्लेख हुनुपर्ने राष्ट्रिय सभा नियमावलीको व्यवस्थामा छ। सरकारले अब चारवटै अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयक ल्याउनेछ। प्रतिस्थापन विधेयकसँगै स्वीकृत भएको कुनै अध्यादेशका प्रावधानलाई यथावत वा संशोधन सहित प्रस्तावित गर्ने उद्देश्यबाट प्रस्तुत गरिने विधेयकका साथमा अध्यादेशका रूपमा तत्कालै लागू गर्नु परेको परिस्थिति र कारणसहितको विवरण सरकारले संलग्न गर्नुपर्नेछ। कानून न्याय तथा संसदीय मामिला मन्त्री सविता गौतम, भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावल र स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले निर्णयार्थ पेश हुने क्रममा उठेका प्रश्नको जवाफ दिनुभएको थियो। संघीय संसदले चारवटा अध्यादेश स्वीकार गरे पनि अझै चारवटै अध्यादेश निर्णयार्थ पेश हुन बाँकी छ।
3: रवि लामिछाने विरूद्धको संगठित अपराध र सम्पत्ति शुद्धिकरणको अभियोग संशोधन गर्न चारै अदालतको अनुमति शीर्षकमा नयाँ पत्रिका दैनिकमा खबर छापिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विरूद्धको संगठनिक अपराध र सम्पत्ति शुद्धिकरणको अभियोग फिर्ता लिन चार जिल्ला अदालतबाट अनुमति प्राप्त भएको छ। शुक्रबार काठमाण्डु जिल्ला अदालतले पनि अनुमति दिएको छ। न्यायाधीश आत्मराज जोशीको इजलासले संगठित अपराधको अभियोग संशोधनका लागि अनुमति दिएको हो। यसअघि कास्की, रूपन्देही र पर्सा जिल्लाले अभियोग संशोधनको अनुमति दिएका थिए। लामिछाने विरूद्ध पाँच जिल्लामा सहकारी ठगीको अभियोग लगाइएको थियो। चितवनमा भने संगठित अपराधको कसुर लगाइएको थिएन। कास्कीमा सम्पत्ति शुद्धिकरणको कसुर समेत रहेकोमा अदालतको अनुमतिसँगै अभियोग संशोधनको प्रक्रिया अगाडि बढ़िसकेको छ। पाँचै जिल्लामा सहकारी ठगीको अभियोग भने कायमै छ। जीवी राईको समूहले सञ्चालन गरेका सहकारीको पैसा गैर कानूनी रूपमा गोर्खा मीडियामा लगिएको थियो। त्यो पैसा खर्च गर्ने भूमिकामा लामिछाने समेत रहेको भन्दै उनलाई पाँच जिल्लामा मुद्दा दायर भएको थियो। लामिछानेले भने तत्कालीन सरकारले राजनीतिक पूर्वाग्रहका आधारमा मुद्दा दायर गरेको आरोप लगाउँदै आइरहेका छन्। आजको नयाँ पत्रिका दैनिकमा समाचार छापिएको छ, रवि लामिछाने विरूद्धको संगठित अपराध र सम्पत्ति शुद्धिकरणको अभियोग संशोधन गर्न चारै जिल्ला अदालतको अनुमति शीर्षकमा खबर छ।